0: भइरहेका छन्। पीएफबीएस रेडियो तथा लाइभ इभेन्ट्सका उपनिर्देशक श्याम बेलीले हालसम्म संकलन भएको रकमको जानकारी दिनुभएको छ।
1: 22,744 pounds.
2: Oh my god.
3: That is incredible.
0: सबै चन्दा संकलनकर्ताहरूका लागि उहाँले सन्देश पनि छाड्नु भएको छ।
1: It isn't lost on any of us how hard, how tight times are right now. You know, this cost of living stuff is absolutely no joke. So any donation that has been given, and as I see them come through on the screen, £10 here, £20 there, it is really so moving to know that you want to put your money that you've worked so hard for towards supporting other people. So we are all so proud and so grateful.
0: बेलायतको एक्सरसाइज क्याम्ब्रियन पेट्रोल 2026 द ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खासले पहिलो पटकको सहभागितामै रजत पदक जितेर इतिहास रचेको छ।
4: बेलायतको सशस्त्र फौजबाट पहिलो पटक ब्यान्डको प्रतिनिधित्व गर्दै सहभागी भएको ब्रिगेड ब्यान्डले सार्जन दोरन गुरुङको व्यवस्थापकीय नेतृत्वमा रजत पदक जितेको हो। 35 देखि 40 केजी तोल बोकेर 48 घण्टामा 65 किलोमिटर दूरी पार गर्नुपर्ने प्रतियोगितामा 2RGRले लगातार 7 वर्ष पनि स्वर्ण पदक जितेको छ। सार्जेन्ट हिमाल बलालको नेतृत्वमा 2RGRले स्वर्ण जितेको छ। वेल्समा हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ। प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलको उपस्थितिमा अभ्यासको पदक वितरण भएको थियो। प्रतियोगितामा बेलायतसहित 35 राष्ट्रका 130 टोलीले सहभागिता जनाएका थिए। 1960 प्रत्येक वर्ष हुँदै आएको यो अभ्यासमा नेपाली सेना 2014 सहभागी हुँदै आएको छ। हतियार प्रयोग, विस्फोटक छल्ने, सूचना सङ्कलन, कैदी र बिरामीको उद्धार लगायत युद्धकला यो प्रतियोगितामा देखाउने गरिन्छ।
0: सशस्त्र प्रहरीले चाडपर्वका बेला 28,126 जनशक्ति परिचालित गरिएको जनाएको छ।
4: सशस्त्र प्रहरीका प्रवक्ता नेत्र बहादुर कार्कीका अनुसार सशस्त्रका 4,500 जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरले अन्तर्राष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा 141 स्थानमा नागरिक सहायता कक्ष, 16 स्थानमा नागरिक स्वास्थ्य कक्ष र 13 स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। ठुला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठुलो सङ्ख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित 7 प्रदेशमा तैनात गरिएका छन्। संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि 21 ड्रोन परिचालन गरिएको छ।
0: दशैं आउन केही दिन मात्र बाँकी रहँदा नेपालगञ्जका मूर्तिकारहरूलाई दुर्गा मूर्ति बनाउन भ्याइन भएको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको यो रिपोर्ट।
5: दशैं आउन केही दिन मात्रै बाँकी रहँदा उनीहरूको व्यस्तता काठ, बाँस, सुतरी, पराल र माटोबाट दुर्गा मूर्ति बनाउन भ्याइ नभ्याइ भएको हो। मूर्तिकार विनय लखेर,
6: 3 दिन 4 दिन एउटा मूर्तिमा लगिहाल्छ, कम्तीमा चाहियो त चाहियो, लकडी चाहियो, बाँस चाहियो र डेकोरेसनको सामान पनि ल्याउनु पर्छ इन्डियाबाट।
5: केही वर्ष अघिसम्म देवीको मूर्ति भारतबाट ल्याउनुपर्ने बाध्यता थियो, तर नेपालगञ्जकै मूर्तिकारहरूले मूर्ति बनाउन थालेपछि भारतबाट हुने आयात कम हुँदै गएको छ। अर्का एकजना मूर्तिकार सिद्धार्थ लखेर,
7: अब म्याक्सिमम एउटा 20-22 टोकेरा मात्रै बन्छ, अनि तपाईँको अरू पनि धेरै कलाकार त नेपालगञ्जमा छन्, फेरि इन्डापनीबाट आउँछ मूर्तिहरू एउटा दुईटा।
5: राजकुमार हरिजनले दशैंका लागि भनेर दुर्गा मूर्ति बनाउन थालेको 6 महिना भइसक्यो। उहाँले एउटा मूर्ति 15-25 हजार रुपियाँसम्ममा बिक्री गर्ने गरेको बताउनुहुन्छ।
8: मेहनत त धेरै छ, त्यो महिना भएको नसुधेको राम्रोसँग। एउटा मूर्तिलाई मैले 20,000, 2,000, 24,000 मैले बेचेँ, भनेपछि त्यो मूर्तिमा कमसेकम घरमा 10,000 खर्च छ एउटा मूर्तिमा।
5: मूर्तिको सजावटका आधारमा एउटा मूर्तिको मूल्य 15-80 हजार रुपियाँसम्ममा बिक्री भइरहेको मूर्तिकारहरू बताउँछन्। घटस्थापनाका दिन बाँकेमा करिब 500 ठाउँमा दुर्गा मूर्ति स्थापना गरेर नवरात्रभरि पूजापाठ र भजन कीर्तन गर्ने गरिन्छ।
0: व्यवसायी दीपक भट्ट सहित 14 जना विरुद्ध 3,46 करोड बढीको बिगो सहित सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालयन रे इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमाको सपचलन र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। विभागले प्रतिवादीको बैङ्क खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफतको माग गरेको छ। भट्ट सहित हिमालयन रे इन्स्योरेन्सका कम्पनी सञ्चालक समितिमा रहेका शेखर कुल्चा, अमित मोर, साहिल अग्रवाल लगायतलाई पनि प्रतिवादी बनाइएको छ। खबर यति नै, नमस्कार।
9: BFBS Kulkar Radio.

हजुर नमस्कार अनि स्वागत छ कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घन्टे प्रहरमा म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट धेरै धेरै न्यानो अभिवादन अनि फेरि पनि स्वागत म चाहिँ यो नमस्कार अनि स्वागत चाहिँ एकदमै रिपिट गर्ने रहेछु किनभने हाम्रो बसाइ नै 3 घन्टे बसाइ छ र हरेक प्रत्येक घन्टामा चाहिँ तपाईँहरूलाई मैले स्वागत गर्नै पर्ने हुन्छ र त्यसकारणले गर्दाखेरि मैले सायद यो कुरा चाहिँ अलिक बारम्बार भनिरहेको हुन्छु होला हजुर आज शुक्रबारको बसाइ भएको कारणले गर्दा पनि होला म अलि धेरै नै खुसी छु तपाईँहरू पनि खुसी हुनुहुन्छ होला अब कामबाट छुट्टी पाउने दिन भइसक्यो अब 2 दिन छुट्टीमा के गर्ने भनेर पनि सोच्दै हुनुहुन्छ होला र आजको दिनको राशिफल पनि म सुनाइहाल्छु आजको दिन त अवश्य पनि तपाईँहरूको जे जस्तो भए पनि राशिफलले जे जस्तो भए पनि सधैँ सकारात्मक सोचको साथ अघि बढ्नु भन्दै अब लाग्छु राशिफलतर्फ हजुर सुरुवात गरौँ सुरुवात गर्नुभन्दा अगाडि मैले कार्यक्रमको सुरुवातमै गीत बजाएकी थिएँ सुभानी मोक्तानको माया हो कि माया जस्तै र अब लागौँ कार्यक्रममा राशिफल बुझ्न मेष राशि हुनेहरूको लागि आज स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ चुनौती पन्छाएर काम बनाउन सकिनेछ वृष राशि अवसरका साथै चुनौती समेत देखा पर्ने समय छ काम थाल्ने साइत जुरे पनि सोचेको लाभ नहुन सक्छ लाभांश अरूलाई पनि बाँड्नु पर्ला मिथुन राशि प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ सजग रहनु पर्ला अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला कर्कट राशि हुनेहरूको लागि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ स्रोत साधन जुट्नाले गरिएको कर्मको उचित प्रतिफल प्राप्त गर्नुहुनेछ सिंह राशि हुनेहरूका लागि प्राथमिकताका आधारमा काम गर्न नसक्दा पनि नसक्दा पछि परिनेछ बोली व्यवहारमा अलि सजग रहनुपर्ला हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ कन्या राशि समय फुर्सदिलो देखिए पनि रचनात्मक काम गर्न सकिनेछ पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ परिवारजनको साथले उत्साह जगाउनेछ तुला राशि आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ बेलैमा होस् नपुग्नाले केही चुनौती झेल्नु पर्ला समय दिन नसक्दा काम बिग्रन सक्छ वृश्चिक राशि मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ तारिफ योग्य काम सम्पादन गर्दै मनज्ञ धन आर्जन गर्न सकिनेछ प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ धनुराशि महत्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ उचित मूल्याङ्कन भए पनि मेहनतको प्रतिफल हात पार्न समय लाग्नेछ मकर राशि जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला शरीरमा कमजोरी अनुभूति हुनेछ लगनशील बन्दा बन्दै पनि काममा पछि परिनेछ कुम्भ राशि लक्ष्यमा पुग्न निकै सङ्घर्ष गर्नुपर्ला गोप्य सूचना बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला र अन्तमा मीन राशि हुनेहरूको लागि दिन मनोरञ्जन पूर्ण रहनेछ तर वचनको प्रहारले आफैलाई समस्या निम्त्याउन सक्छ हातमा आएको रकम अरूका लागि खर्चनु पर्ला योजना गोप्य राखेर अघि बढ्नुहोला
हजुर, राशिफल जे जस्तो भए पनि सकारात्मक सोचका साथ सधैँ अघि बढ्नु होला र कार्यक्रमको सुरुवातमा नै मैले भनेकी थिएँ, तपाईँहरू जहिले पनि अर्को शिखरको पछि दौडिने क्रममा आफ्नो यात्रालाई भने नबिर्सिनु होला। यात्रा भनेको खुसी, सुख, दुःख सबैको एकदमै राम्रो मेल हो। तपाईँले खुसी पनि त्यति नै इन्जोय गर्नुहोस् र दुःख पनि सधैँलाई हुँदैन भन्ने सोच राखेर रा अघि बढ्नुहोला। र यति भन्दै अब एक देव लिम्बूको निकै नै चर्चित गीत अनि मिठो गीत बजाउन चाहे, छमेली, इन्जोय।

हजुर, निकै नै मिठो गीत एकदेव लिम्बूको चमेली सुन्नुभयो श्रोता। हजुर, आज भने कार्यक्रममा मैले मिठा मिठा गीत सङ्गीतको साथसाथै तपाईँहरूलाई विविध रोचक जानकारीहरूले अवश्य पनि तपाईँहरूलाई इन्जोय भइरहेको छ होला, यसको साथसाथै केही उपयोगी पनि भइरहेको छ होला भन्ने आशा गरेकी छु। र साउथ कोरियाबाट हामीलाई शेर्पा छुल्तिम दाई वा नियमित श्रोता हुनुहुन्छ, उहाँले बिहानै शुभ प्रभात, शुभ बिहानी सिस्टर, सुन्दैछु है भनेर मेसेज पठाइसक्नु भएको छ। यसै गरी तपाईँहरू पनि कार्यक्रममा जोडिन सक्नुहुन्छ, आफ्नो वरपरको सन्देश अथवा केही समाचारहरू, केही आफ्नो राम्रो कुराहरू सुनाउन सक्नुहुन्छ, कसैलाई शुभकामना दिन चाहनुहुन्छ भने पनि दिन सक्नुहुन्छ। त्यसै क्रममा आज भने म यो दोस्रो घन्टे प्रहरमा भने एउटा स्पेसल विशेष सन्देश पढ्नेवाला छु। सुदन गुरुङले पठाउनु भएको छ, उहाँले नमस्ते बिएफबिएस गोर्खा रेडियो जिएसयु नम्बर 5143 प्रल सुदन गुरुङ, उहाँको एउटा कविता रहेको छ जुन म कार्यक्रमको दोस्रो घन्टे बसाइमा चाहिँ मजाले सुनाउनेछु। उहाँलाई धेरै धेरै धन्यवाद, उहाँले हामीलाई वाट्सएपको मार्फत जोडिनु भएको छ, सन्देश पठाउनु भएको छ। र फेरि पनि तपाईँहरूलाई यदि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने वाट्सएप नम्बर भन्न चाहे, यो ब्रुनाईको नम्बर हो 8644931। र आज संयोगले हर्नबिल स्कुल, हाम्रो यो ब्रिटिस फोर्सेस ब्रुनाईको स्कुल हर्नबिल स्कुलमा पनि आज चाहिँ यो कविता विमोचन कार्यक्रम हुँदैछ। र आजको माफ गर्नुहोस्, कविता होइन, पुस्तक विमोचन कार्यक्रम हुँदैछ दिउँसोको 1:15 पौने 2 बजेसम्म आज शुक्रबार। र सम्पूर्ण अभिभावकहरूलाई चाहिँ आग्रह गर्नुभएको छ यो साझा सृजनात्मक यात्राको खुसी साट्न अनि आफ्नो परिवारको पुस्तकप्रति प्राप्त गर्नलाई चाहिँ आउनु भन्नुभएको छ। र पक्कै पनि जानुहोला, बच्चा पिकअप टाइमभन्दा अलिकति अघिको समय छ, आधी घन्टा जस्तो अगाडि पुग्नुभयो भने यो पुस्तक विमोचन कार्यक्रम तपाईँहरूले समेट्न सक्नुहुन्छ आजको तपाईँको दिनचर्यामा। हजुर, कार्यक्रममा मैले गीत सङ्गीत सुनाउने क्रममा अर्को मिठो गीत सुनाउँदैछु, कन्दरा ब्यान्डको लेखकी हे माया।

0: PFPS Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
3: BFPS

हजुर, अति मिठो अनि उत्कृष्ट गीत सुन्नुभयो चलचित्र पेन्सन पट्टाबाट शान्ति श्री परियारको आवाजमा, ऐना हेरेर कपाल कोरेर। हजुर श्रोता, भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ पिएफबिएस गोर्खा रेडियो। यदि तपाईँ एफएम रेडियोबाट सुन्दै हुनुहुन्छ भने 89.5 मेगाहर्ज ब्रुनाईमा र विश्वभरिबाट तपाईँहरूले बिएफपिएस रेडियो एपबाट बिएफपिएस गोर्खामा ट्युन इन गर्दै हुनुहुन्छ र स्मार्ट स्पिकरको मार्फतबाट पनि तपाईँहरूले बिएफपिएस गोर्खा रेडियो सुन्न सक्नुहुन्छ। र आजको शुक्रबारको बसाइमा पनि तपाईँहरूले सुनेर साथ दिनुभएकोमा सम्पूर्णमा धेरै धेरै धन्यवाद भन्दै म कार्यक्रम प्रस्तुता आज बिना गुरुङ उपस्थित भएकी छु। हजुर श्रोता, आज बिएफपिएस गोर्खा रेडियोमा वाट्सएपको मार्फतबाट हामीलाई जिएसयु नम्बर 5143 कपरल सुदङ गुरुङजीले सुङ्गाई आकार क्याम्प मेरिट क्वार्टरबाट मेसेज पठाउनु भएको छ र उहाँले नमस्ते बिएफपिएस गोर्खा रेडियो, उहाँको विशेष आजको मेसेज भने कसैलाई शुभकामना दिनु हो। उहाँले सुनसरी धरान 3 कवि आदरणीय दाजु सुदीप पाखरिन, नेपाल प्रज्ञा प्रतिष्ठानको गरिमामय प्राज्ञ सभा सदस्यमा मनोनित हुनुभएकोमा हार्दिक बधाई साथै सफल कार्यकालको हार्दिक शुभकामना भन्न चाहन्छु भनेर पठाउनु भएको छ यो विशेष सन्देश। हजुर, मैले उहाँलाई हिजो बेलुकी पठाउनु भएको सन्देश हो यो र इन्फर्म भने गरेकी थिएँ, आशा छ उहाँले सुन्दै हुनुहुन्छ होला। अनि उहाँको बाँकी अंशमा चाहिँ कविता पनि रच्नु भएको छ अनि उहाँ भन्दै हुनुहुन्छ, अनि मेरो यो सानो प्रयासलाई हजुरको यस कार्यक्रम मार्फत सुनाइदिनु हुन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ। कविताको शीर्षक छ म उड्दैछु। म उड्दैछु प्रेमी यात्री, आकाशमा पंक्षी बनेर तिम्रै प्रीतिले मुटु रोपेर हो कि तिमीसँग माया नै फाटेर, अन्तहीन यात्री भएमा बाटो नै भुलेर हो कि तिम्रो प्रेमको धारिलो कैचीले काटेर। म उड्दैछु प्रेमी यात्री, आकाशमा पंक्षी बनेर थाहा छैन यात्राको चौतारी मलाई, दुःखको चौतारीमा पुगिन्छ कि जीवन बिसाउने चौतारीमा, थाहा छैन आफ्नै अधरको छहारी मलाई, तिम्रै अधरको छहारीमा पुगिन्छ कि जीवन बिसाउने सुनसान घाटको छहारीमा। म उड्दैछु प्रेमी यात्री, आकाशमा पंक्षी बनेर। धेरै धेरै धन्यवाद सुदन गुरुङजी, हाम्रो बिएफपिएस गोर्खा रेडियो सुनेर माया गरेर र यो शुभकामना पनि उहाँको मैले प्रस्तुत गरे यो सन्देशको मार्फत। उहाँले गीतको अनुरोध भने गर्नुभएको छैन तर उहाँको सन्देश भने पढेर सुनाएँ र कविता पनि एकदमै मिठो छ। हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईमा पनि यस्तै कवि हुनुहुन्छ भने कृपया नहिचकिचाइकन आफ्नो लेखहरू पठाउनुहोला, मलाई यस्तो लेखहरू पढ्न चाहिँ एकदम मजा लाग्छ। अनि धेरै धेरै धन्यवाद फेरि पनि सुदन दाईलाई भन्दै अब म कार्यक्रम निरन्तर गरे। सुशान्त केसीको यो गीतबाट गयो त गयो।

हजुर, सुशान्त केसीको एकदमै चर्चित गीत अहिलेको नयाँ आएको गीत रहेको थियो यो गयो त गयो। श्रोता, आज अक्टोबर 9 तारिक तपाईँहरू इङ्ग्लिस पहिलाको ब्यान्ड बिटल्सको कतिको फ्यान हुनुहुन्थ्यो? आजको दिन भने बिटल्सको एउटा सदस्य जोन लेनन, उहाँको जन्म 9 अक्टोबर 1940 लिभरपुल इङ्ल्यान्डमा भएको थियो र उनी बिटल्सका को लिड सिङ्गरहरूमा पर्नुहुन्थ्यो र उहाँ चाहिँ म्युजिसियन लगायत सङ्ग राइटर पनि, अनि उहाँको मृत्यु भने कन्सर्ट वुन्डको कारणले भएको थियो। तर विश्वको म्युजिकको संसारमा भने उहाँको नाम भने छुट्टै नै छ र आज उहाँको जन्मदिन पनि परेको छ। हजुर, कार्यक्रममा अर्को गीत टक्राउन चाहेँ। यो निकै नै मिठो मन छुने गीत रहेको छ, स्वप्निल शर्मा, रोहित साक्य अनि गौतम तन्दुलकरको संयोजकमा एकदमै मिठो गीत अर्को जन्ममा।

0: SBS गोर्खा रेडियो
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

हजुर बियोमा फिचरिङ एजेक्स म्युजिकको गोरी सुन्नुभयो श्रोता। हजुर नेपाली सङ्गीतमा अहिले नयाँ पुस्तामाझ भने यो हिपहप र ऱ्याप सङ्गीतको लोकप्रियता एकदमै बढ्दै गएको देखिन्छ अनि यही क्षेत्रमा आफ्नो छुट्टै पहिचान पनि बनाउन सफल अनि अघि बढ्दै हुनुहुन्छ कलाकार भियोमा। सुरज छेत्री चाहिँ उहाँको रियल नेम हो तर स्टेज नेम भियोमा। अनि उहाँको आजको यो गीत पनि सुनाए, आशा छ तपाईँलाई मन पर्यो होला। गीत सङ्गीत सुन्ने क्रममा अब भने बजाउँदैछु यो गीत चलचित्र जलाकीबाट यस्टी योगी अनि रेश्मा फुनको स्वरमा जाले रुमा र यो नेपाली लोकभाका कौरासँग पनि मेल खाने गीत सङ्गीत रहेको छ। सुनेर अवश्य इन्जोय गर्नुहोला।

हजुर, यस योगी अनि रेश्मा पुनको आवाजमा यो गीत सुन्नुभयो, झाले रुमाल। हजुर, चलचित्र जलाकीमा सोनम तप्तेन अनि उपासना सिंह ठकुरीको अभिनय रहेको छ र गीत भने अस्तिको गीत पनि मिठो राम्रै थियो, चाँदी जलप भन्ने, अनि त्यो गीत पछि यो चाहिँ अलिकति लोक भाकाको गीत रहेछ, एकदमै ऊर्जामय गीत, सुनेर तपाईँहरूले पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर, अहिले ब्रुनाईको समय बिहानको 9 बज्नका लागि केवल 13 मिनट बाँकी रह्यो, माफ गर्नुहोस्, 7 मिनट बाँकी रह्यो श्रोता। अब ढिला नगरिकन अविनाश घिसिङको गीत बजाए थाहा पाएँ।

हजुर श्रोता, यो मिठो गीतपछि हामी कार्यक्रमको दोस्रो घन्टे बसाइको अन्त्यमा आइसकेका छौँ। अब भने नेपाली समाचारको पालो भइसकेको छ श्रोता, र समाचारभन्दा अगाडि निकै नै मिठो गीत छोड्दै म कार्यक्रम प्रस्तुता बिना गुरुङ यो प्रहरबाट बिदा चाहन्छु। अहिलेलाई सुन्नुहोस् वाङदेन शेर्पाको टाढा टाढा। म कार्यक्रममा समाचारपछि जोडिने नै छु। त्यतिन्जेलसम्मको लागि बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

चाडपर्वको समयमा हवाई टिकटको भाडा बढेको गुनासोपछि सरकारले आन्तरिक हवाई भाडा घटाउन पहल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति

0: स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। ठुला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठुलो सङ्ख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित सातै प्रदेशमा तैनात गरिएका छन्। संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि 21 ड्रोन परिचालन गरिएको छ।
1: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनले यसपटक युवा पुस्ताको चासो र उत्साह बढेको छ। निशा सिग्देलको रिपोर्ट।
2: केन्द्रीय समितिमा पुग्नका लागि देशकै पुरानो राजनीतिक दलका युवा पुस्ताका नेताहरूको दौडधुप तीव्र छ। कोही विद्यार्थी राजनीतिबाट उदाएका छन् भने कोहीले स्थानीय तहमा काम गर्दै पहिचान स्थापित गरेका छन्। सामाजिक अभियानदेखि पार्टी संगठनसम्म सक्रिय युवा अहिले काङ्ग्रेसको नेतृत्व तहमा पुग्ने आकांक्षा बोकेर मैदानमा छन्। उम्मेद्वार डाक्टर सुदन कुमार ओली,
3: यो जेएनजी आन्दोलन पश्चात पार्टीले पनि युवालाई समेट्ने भनेर अगाडि बढिराखेको छ। यही अनुसार हाम्रो विधान पनि संशोधन गरेर 35 वर्ष मुनिका युवाहरूलाई चाहिँ कम्तीमा सुरक्षित गर्नुपर्छ भनेर एकजना खुला र एकजना आरक्षित महिला सहित प्रदेशबाट 2-2 जना र 7 जना चाहिँ देशैभरिको खुला गरेर 21 जनाको चाहिँ कोटा चाहिँ युवाहरूको लागि सुरक्षित गरेको छ। यसले चाहिँ युवाहरूलाई पनि नयाँ पिढीलाई पनि नेपाली काङ्ग्रेसको राजनीतिको मुख्य केन्द्रमा चाहिँ हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने गरी पहुँच प्रदान गरेको छ। कि अब म आफै पनि योभन्दा अगाडि 165 निर्वाचन क्षेत्रमा
2: पदाधिकारी तर्फ पनि युवा उम्मेद्वारहरूको संख्या बढ्दो छ। अब काङ्ग्रेसलाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ कार्यशैली आवश्यक रहेको उनीहरू बताउँछन्। पुराना पुस्ताले पार्टीलाई यहाँसम्म ल्याएको भन्दै त्यसको सम्मान गर्ने तर समय अनुसार पार्टीलाई बदल्दै लैजानु पर्ने केन्द्रीय सदस्यका उम्मेद्वार सुभाष पौडेल बताउनुहुन्छ।
4: 35 वर्ष मुनिको युवाहरूलाई पार्टीमा स्पेस दिनुपर्छ भनेर 21 जनाको लागि केन्द्रीय समितिमा धारण गरेको छ। मैले युवालाई फेरि एउटा संख्याको गणनाको रूपमा अथवा उमेरको गन्तीको रूपमा मात्र लिँदैन, युवा भनेको समयलाई बुझ्न सक्ने एउटा क्षमता पनि हो, भविष्यलाई देख्न सक्ने वर्ग पनि हो।
2: युवा नेताहरूको बढ्दो उपस्थितिले महाधिवेशनको माहौलमा पनि फरक पनि ल्याएको छ। सामाजिक सञ्जालदेखि प्रत्यक्ष भेटघाटसम्म युवा उम्मेद्वार मतदातासँग जोडिन सक्रिय छन्। पार्टीभित्र युवाको आवाजलाई अझ बलियो बनाउने, नेतृत्वमा पुस्तान्तरणलाई अघि बढाउने र काङ्ग्रेसलाई जनतासँग अझ नजिक बनाउने उनीहरूको मुख्य एजेन्डा देखिन्छ। केन्द्रीय सदस्यका अर्का उम्मेद्वार सुशील भट्ट,
5: नेपाल काङ्ग्रेसको विशेष महाधिवेशन पछाडि आएको विकासमा सबै तहमा युवाको उपस्थिति सुनिश्चित गराएको छ। हामीले वैचारिक रूपले पनि मन्थन गर्न सक्ने र नेतृत्वमा पनि काबिल रहेका साथीहरू अहिले मैदानमा हुन्छ र साथसाथै प्रतिनिधिको रूपमा पनि धेरै साथीहरू आउनुभएको छ।
2: युवा पुस्ताका लागि यो महाधिवेशन केवल पदका लागि प्रतिस्पर्धा गर्ने मात्र नभई पार्टीभित्र आफ्नो भूमिका स्थापित गर्ने र नेतृत्वमा प्रभावकारी हस्तक्षेप बढाउने अवसर समेत बनेको छ।
1: काठमाडौँको जडीबुटी पुलमुनि प्रहरीले गोली हानेर पक्रेका युवामाथि यसअघि नै 27 मुद्दा परेको खुलेको छ।
6: प्रहरीले हिजो साँझ गोली हानेर सिन्धुली मरिन 5 आयन माझीलाई पक्राउ गरेको थियो। पक्राउ परेका 24 माझी विरुद्ध यसअघि नै 27 मुद्दा परेको प्रहरीले जानकारी दिएको हो। माझीले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि 2 हवाई फायर र घुँडामुनि समेत गोली हानिएको काठमाडौँ प्रहरीले जनाएको छ। माझीले बेला बेलामा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी, गरगहना, लुटपाट गर्ने गरेको प्रहरीको दावी छ। माझी पक्राउपछि खोजीका क्रममा मकवानपुर बकैया 7 मनोज कुमार मोक्तान र राकेश थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो समूहले इनड्राइभ पठाएको बहाना बनाएर यात्रु र चालकलाई समेत लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ। माझी समूहले काठमाडौँका विभिन्न ठाउँबाट 15+ मोटरसाइकल समेत चोरी गरेको खुलेको छ। प्रहरीले उनीहरूबाट 2 मोटरसाइकल, खुकुरी, नक्कली नम्बर प्लेट पनि बरामद गरेको छ। यो समूहले 8 काठमाडौँ उपत्यकामा लुटपाट मचाउन थालेको प्रहरीको दावी छ।
1: अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सार्वजनिक गरेको आइसिसी एक दिवसीय विश्व वरियतामा नेपाल 16 स्थान माथि उक्लिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै।

हजुर सम्पूर्ण श्रोतालाई पुनः स्वागत गरेँ मैले कार्यक्रम प्रभातकालीन आवाजको यो तेस्रो घन्टे प्रहरमा र गीत शिरीष खड्काको चिहान कि परी भन्नेबाट र आशा छ तपाईँलाई यो गीत मन पर्यो होला। हिजो हामीले बिग सल्युट बिएफबिएस बिग सल्युट च्यारिटीको लागि गीत रिक्वेस्ट अनि डेडिकेसन चलाउने क्रममा एकजना दाईले चाहिँ यो गीत रिक्वेस्ट गर्नुभएको थियो र हामी पहिला सानो हुँदाखेरि चाहिँ यो गीत एकदमै गाउने गर्थ्यौँ सुन्ने गर्थ्यौँ अनि गीतको भाव चाहिँ के होला अब त्यो गीत कन्याहरूलाई मन परेको के हो भन्ने खालको हुन्थ्यो तर यो गीत जे होस् अहिले सुन्दा पनि त्यतिकै राम्रो लाग्यो अनि यसो सोच्दाखेरि चाहिँ यो गीत चाहिँ कसैको कल्पनासँग जोडिएको होइन अनि एकान्त अथवा प्रेम अथवा आफूले इमेजिन गरिएको युवतीको बारेमा चाहिँ विशेष समर्पित गरेर चाहिँ गीत बनाउनु भएको जस्तो लाग्यो शिरीष खड्काले र यस्ता विविध प्रकारका गीतहरू चाहिँ रमाइलो हुन्छ सुन्नमा सदाको जस्तै सामान्य एउटै टपिकमा भन्दा पनि यो लभ सङ त लभ सङै होला अथवा क्रस खालको होइन र यो कुनै समयमा एकदमै चर्चित गीत पनि थियो र श्रोता यो गीतबाट हामीले तेस्रो अनि अन्तिम घन्टे प्रहरलाई पनि स्वागत गरिसकेका छौँ निरन्तर गरिसकेका छौँ र कार्यक्रममा अहिले ब्रुनाईमा अहिले बिहानको 9:10 गयो र हाम्रो कार्यक्रम सकिनका लागि अब केवल 50 मिनट मात्र बाँकी रहेको छ। हजुर आजको बसाइमा हामीले जिआरयुबाट सुदन गुरुङजीले पठाउनु भएको कविता पनि पढेर सुनाएँ मैले दोस्रो घन्टे प्रहरमा। यदि तपाईँहरू त्यस्तै एकदम सृजनात्मक हुनुहुन्छ आफ्नो कविता अथवा कुनै लेखहरू चाहिँ पढ्न लगाउनुहुन्छ भने अवश्य नै पठाउनु होला हामीसँग जोडिनु होला तपाईँहरूको सहभागिताले नै हाम्रो कार्यक्रम चाहिँ अझ सुन्दर अनि विशेष बन्न जान्छ। त्यस कारणले गर्दाखेरि बिएफबिएस गोर्खा रेडियोलाई माया गरेर आफ्नो प्रतिक्रिया अनि आफ्नो मनको भावहरू पनि पोख्न हुन चाहिँ एकदमै अनुरोध गर्छु एकदमै प्रोत्साहन भन्ने गर्दछु। हजुर आज शुक्रबारको दिन सबैजनाको प्राय मुड एकदमै मिठ एकदमै के भन्नु एकदमै रमाइलो होला हर्षित हुनुहुन्छ होला विभिन्न प्लान्सहरू गर्दै हुनुहुन्छ होला अनि आज अब सरकारी नेपालतिर पनि 1 बजेपछि त छुट्टी हुन्छ त्यस्तै हाम्रो दाजुभाइहरूको यहाँ पल्टनमा पनि छुट्टी हुन्छ अनि आउँदै गरेको दसैँको लागि विभिन्न तयारीहरू चाहिँ चल्दैछ हाम्रो 2 RGRमा पनि अनि कम्पनी वाइज अनि आफ्नो JNCO सिनियर मेस अनि विशेष गरी हाम्रो कालरात्रि ठुलो यो जुन के भने यो ओकेजन यो इभेन्ट चाहिँ हुन गइरहेको छ 18 अक्टोबरको दिन बेलुकी 5 बजेदेखि मध्यरातसम्म र हल्लामा भने कलाकारहरूमा चाहिँ राजु लामा आउने हल्ला छ हेरौँ कहिले चाहिँ अफिसियली चाहिँ बताउनुहुन्छ र आई एम सो मच लुकिङ फरवर्ड किनभने मैले एकदमै लक्की भएर यसपालिको कालरात्रि कार्यक्रममा चाहिँ सञ्चालिकाको रूपमा चाहिँ अवसर पनि पाएकी छु र त्यसको लागि भने तन तयारी भने गर्नु नै पर्ने हुन्छ। त्यस कारणले खुसी छु यसपालिको दसैँको लागि र घटस्थापना पनि आइसक्यो 11 तारिकमा आउँदैछ तपाईँहरूको किनमेल अनि तपाईँहरूको हर्ष रमाइलो भेटघाट अनि के तयारी छ हामीसँग पनि पक्कै पनि सुनाउनु होला सेयर गर्नुहोला है त। अब कार्यक्रममा एउटा गीत बजाउँछु यो स्याडो अनि चन्द्र फिचरिङ जेसा तामाङको तम्रा लागि भन्ने निकै नै मिठो गीत।

हजुर, श्राडो फिचरिङ चेसा तामाङ अनि चन्द्रको तम्रा लागि सुन्नुभयो। यो एउटा एकदमै मेलोडिक रोमान्टिक नेपाली ऱ्याप सङ रहेको थियो, जहाँ चाहिँ एकदमै पश्चिमेली भाकाको पनि स्वाद हामीले सुन्नमा पायौँ। हजुर, अब भने गीतको अनुरोध पढ्ने क्रममा हाम्रो बिएफपिएस गोर्खा फेसबुकमा चाहिँ मेसेन्जरको मार्फत जोडिनु भएको छ हाम्रो नियमित श्रोता एनपी परदेशी। उहाँले प्रिय प्रस्तुता बिनाजी नमस्कार भन्नुभएको छ। नमस्कार एनपी परदेशी दाई, सुनेर रमाउँदैछु अनि गीत रिक्वेस्ट ल भनेर उहाँले चाहिँ जुद्यो नजर भन्ने गीत अनुरोध गर्नुभएको छ। गीत अनुरोधको लागि धन्यवाद र बजाउँदैछु हजुरको रोजाइमा जुद्यो नजर शिव परिवार अनि राखी कौशनको आवाजमा।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर, चर्चित कलाकार दयाहाङ राईद्वारा अभिनीत चलचित्र कबड्डी भाग 5 आफ्टर द फाइनल म्याचको यो एकदमै नयाँ गीत थाकखोला गाउनुभएको छ कालीप्रसाद बास्कोटाले। र यो गीत पनि त्यत्तिकै मन छुने, मलाई त सुन्दा सुन्दै कस्तो खोला अनि त्यो पुरा नेपालको याद आएको जस्तो महसुस भयो। तपाईँहरूले पनि अवश्य मन पराउनु भयो होला यो गीत। हजुर, थाक खोला गीत अगाडि मैले जुन बजाएकी थिएँ जुद्यो नजर भन्ने गीत शिव परियारको स्वरमा उक्त गीतका गीतकार भने राखी गौचन हुनुहुँदो रहेछ। हाम्रो अनुरोध गर्नुभएको एनपी परदेशी दाईले मलाई सच्याउनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। राखी गौचनको लिरिक्स है गायिका होइन भन्नुभएको छ, अनि उहाँ चाहिँ क्यालिफोर्निया बस्नुहुन्छ अरे। अनि थ्याङ्क यू दाई यो गीतको अनुरोधको लागि। अनि जुद्यो नजर भन्ने गीत चाहिँ केही आवर्स अगाडि, घन्टा अगाडि मात्र रिलिज भएको पनि जानकारी दिनुभएको छ। र अब भने गीत सङ्गीत सुन्ने क्रममा अर्को अनुरोधको गीत बजाउनेवाला छु। हाम्रा नियमित श्रोता दाई शेर्पा छुल्तिम दाईले अघि नै गुड मर्निङ भनिसक्नु भएको छ, र उहाँले फेरि भोइस नोटको माध्यमबाट उदय सोताङ अनि मनिला सोताङको मिठो गीत एकै रथको भन्ने गीत अनुरोध गर्नुभएको छ। उहाँ को रिक्वेस्टमा अब बजाउँदैछु एकै रथको, इन्जोय गर्नुहोला।

हजुर, साह्रै नै मिठो गीत उदय सोताङ अनि मनिला सोताङको आवाजमा सुन्नुभयो एकै रथको, र यो गीत अनुरोध गर्नुभएको छ हामीलाई शेर्पा छुल्थिम दाइदे। गीत सुन्ने क्रममा भने एकदमै मिठो स्वर अनि मिठो भाका लय अनि गीतमा रहेको शब्दहरूको चयन चाहिँ मलाई एकदमै मन छोयो, अनि यसको साथसाथै कास यदि श्रीमान श्रीमती बिच केही झगडा भएको भए चाहिँ यसरी मिठो शब्द प्रयोग गरेर हुन्छ नि यसरी मजाले झगडा पनि अलि राम्रो तरिकाले गर्न पाए त कस्तो मजा हुन्थ्यो होला। तर एनिवे यो मिठो तरिकाले श्रीमान श्रीमती बिच अथवा कपल्सको बिचमा भएको संवादलाई चाहिँ उक्त गीतमा समेटिएको छ र एकदमै मिठो, आशा छ तपाईँहरूले पनि सुनेर इन्जोय गर्नुभयो होला। तर श्रीमान श्रीमतीको झगडा भनेको चाहिँ परालको आगो भनेर पनि भनिन्छ श्रोता, तर त्यस कारणले कि बोलिराख्नुपर्छ, कम्युनिकेट गरिराख्नुपर्छ। श्रीमान श्रीमती भनेको चाहिँ अब सँगै हुर्केको व्यक्तिहरू पनि होइन, कुन ठाउँबाट होइन भेट भएको हुन्छ, अनि जिन्दगी चाहिँ सँगै चलाउने, जिन्दगीको रथ चाहिँ सँगै चलाउने भनेर चाहिँ अगाडि बढिरहेको हुन्छ। कहिलेकाहीँ खटपटहरू भइराख्छ, अनि यो गीतले दिएको सन्देशअनुसार कोही पानी कहिले के भने यो जुन कहिले आगो हुँदा पानी भन्ने यो जुन सन्देश चाहिँ एकदमै महत्त्वपूर्ण छ अनि एकदमै मन छोयो पनि। धन्यवाद शेर्पा छुल्थिम दाईलाई यो गीत अनुरोधको लागि। र सन्देश पढ्ने क्रममा योन्जन पाराङ, उहाँको फेसबुक आइडीमा चाहिँ नेपालीमा योन्जन पाराङ भनेर लेख्नु भएको छ। उहाँले बिएफपिएस बिग सल्युट अप समिटको लागि फन्ड रेजिङ गर्ने क्रममा आफ्नो तर्फबाट 5 पाउन्ड चाहिँ दान गर्नुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। उहाँले आफ्नो स्क्रिनसट पनि पठाउनु भएको छ, एकदमै उदार मनको लागि र यो सानो सहयोगको लागि पनि धेरै धेरै धन्यवाद योन्जन पाराङ। उहाँको अफिसियल नेम चाहिँ उहाँको हर्क तामाङ धरान नेपाल रहेको छ। धन्यवाद हर्क दाई। हजुर, यो गीतसँगै अर्को मिठो गीत सुन्नतर्फ लागौँ। युवा पुस्तामा एकदमै चर्चित गायक क्याबेस थापाको आँखाले सुन्नुहोस्।

आँखाले यावेश थापाको सुन्नुभयो भर्खरै। श्रोता, आज मैले कार्यक्रमको अगाडि नै भनेकी थिएँ सुरुवातमा, आज विश्व हुलाक दिवस मनाइँदैछ 9 अक्टोबरको दिन, किनभने युनिभर्सल पोस्टल युनियन युपियुको चाहिँ 1874 स्थापना आजकै दिनमा भएको थियो र त्यसको त्यो दिनको सम्झनामा आज वर्ल्ड पोस्ट डे मनाइँदैछ। यसैबीच क्यानाडाली लेखिका एनी कार्सनले भने 2026 सालको नोबेल साहित्य पुरस्कार जितेकी छिन्, अनि विश्व व्यापार संगठनले विश्व व्यापार वृद्धिको अनुमान बढाएको छ भने कृत्रिम बुद्धिमत्ता अर्थात् एआई आर्टिफिसियल इन्टेलिजेन्समा तीव्र लगानीले विश्व अर्थतन्त्रलाई नयाँ दिशा दिइरहेको पनि छ। हजुर, यो थियो आजको सन्दर्भ र अब कार्यक्रम अगाडि बढाउँछु। यो निकै नै मिठो गीतबाट, यो भने हिन्दी गीत रहेको छ, जुबिन नौटियाल अनि आशिष कौरको राता लम्बिया।

0: Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
2: PFDS गोर्खा रेडियो

हजुर, एकदेव लिम्बूको एकदमै कर्णप्रिय आवाजमा, कोमल स्वरमा, गीतको मेलोडीले सम्पूर्णलाई चाहिँ मन छोयो होला र गीतको मिठो भावनाले पनि सबैलाई मन छोयो होला। र यो गीतमा विशेष गरी यो लिम्बू भाषामा चाहिँ म तिमीलाई माया गर्छु भन्नेलाई चाहिँ इङ्कमा मिम्मेट्ने भन्दो रहेछ। आज मैले सिकेँ भर्खरै। हजुर, निकै नै मिठो गीत सोल्टिनी एकदेव लिम्बूले गाउनुभएको गीतसँगै अब पालो भएको छ अर्को गीत सुन्ने। त्यो गीत सुन्नुभन्दा अगाडि मैले यो हप्ताको चाहिँ मझेरी कार्यक्रमको साप्ताहिक प्रश्नोत्तरको बारेमा थोरै चर्चा गर्नेछु। अनलकिली अनफर्चुनेटली हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईभन्दा बाहिरका श्रोताहरूको लागि भने यो अलिकति सान्दर्भिक हुँदैन, किनभने यो जुन $40 चाहिँ बकनियर रेस्टुरेन्टको भाउचर भने हामीले स्टुडियोमा नै आउने श्रोतालाई दिनुपर्ने हुन्छ। त्यस कारणले गर्दा हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूको लागि साप्ताहिक प्रश्न थियो, जति दौडिए पनि एउटै ठाउँमा बसिरहने के होला भन्ने, यो जुन गाउँ खाने कथा भनिन्छ क्या हो यसलाई, त्यसको उत्तर पठाउनु भएमा आज चाहिँ गोला प्रथा गरिनेछ र एकदमै भाग्यशाली विजेताले चाहिँ यो $40 रेस्टुरेन्टको भाउचर पाउनुहुनेछ। र अझै पनि समय छ, मझेरी कार्यक्रम अझै पनि आउन बाँकी नै छ। अबको 10 मिनटमा मझेरी कार्यक्रममा धनराज राई दाईले सञ्चालन गर्नुहुनेछ र उहाँको कार्यक्रमको अन्त्यमा लगभग ब्रुनाईको समय पौने 1 बजेतिर चाहिँ विजेता घोषणा गरिनेछ। त्यस कारणले बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला र प्रश्नको उत्तर पनि पठाउने अझै पनि समय छ। प्रश्न फेरि एकपटक भनिहाले, जति दौडिए पनि एउटै ठाउँमा बसिरहन्छ त्यो के हो? उत्तर बुझाउँदै गर्नुहोला र गोला प्रथामा पर्ने आफ्नो नाम पर्ने चान्स पनि, यो अवसर पनि नगुमाउनुहोला भन्दै जन राईको सुन्नुहोला कोचा।

हजुर, अपूर्व तामाङको तिमीसँगै भने एकदमै प्रेमिल गीतसँगै अब कार्यक्रम प्रभातकालीन आवाजबाट बिदा हुने समय भइसकेको छ। श्रोता, बिदा हुनु अगाडि भने यो मिठो गीत यहाँहरूको लागि छोड्नेछु, कालीप्रसाद बास्कोटाको यो चरी बस्यो भन्ने गीत छोड्नेछु। त्यसपछि तपाईँको आजको दिन भने एकदमै सुखद शुभ रहोस्, सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। अनि आगामी सोमबार भने फेरि साङ्गीतिक तरङ्ग कार्यक्रम यो हाम्रो लोकल प्रसारणमा फेरि भेट हुने बाचाको साथ उक्त कार्यक्रममा पनि हामी मिठा मिठा गीत सङ्गीत अनि कुराकानी अनि नयाँ सहितको साथ यहाँहरूसँग भेट भइहाल्ने नै छ। त्यतिन्जेलसम्मका लागि आफ्नो ख्याल राख्नुहोला, हाँस्दै रमाउँदै दिन बिताउनुहोला। अनि म प्रस्तुता बिना गुरुङलाई आजको लागि बिदा दिनुहोस्।

0: कर्णाली प्रदेशमा दशैं तिहार नेपालसम्म मात्र छठलाई लक्षित गरेर 5,000 प्रहरी परिचालन गरिने भएको छ।
1: प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका 10 जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो विश्वसनीय र सुदृढ बनाउन 5,314 प्रहरी परिचालन गर्ने भएको छ। सुरक्षा चुनौती र सम्भावित जोखिमलाई ध्यान राख्दै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना 2083 तयार पारिएको छ। यही असोज 25 गतेदेखि कार्तिक 30 गतेसम्मका लागि यो योजना लागू गरिने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभएको छ। विशेष नियमित र आकस्मिक चेकिङ 67, ट्राफिक सहितको संयुक्त चेकिङ 47, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा

0: 15 वटा काउन्टर थपिएको छ। यात्रुको चापलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था पनि मिलाइएको छ। यातायात व्यवस्था विभाग, प्रहरी र यातायात व्यवसाय बीचको बैठकले असोज 23 गतिदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको थियो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मतदान हुँदैछ। तर बिहान 7 बजीदेखि सुरु हुने भनिएको मतदान अझै सुरु भएको छैन। मतदानका लागि प्रतिनिधिहरू भने बिहानैदेखि लाइनमा बसिरहेका छन्। काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान बिहिबार बिहानदेखि नै सुरु गर्ने भनिएको थियो। तर मौसममा आएको खराबी र तयारी पूरा नभएको भन्दै हिजो पटक पटक समय सारिएको थियो। अन्तत बिहिबार मतदान हुन नसकेपछि आजका लागि मतदान सारिएको हो। काङ्ग्रेस महाधिवेशन प्रतिनिधिको संख्या 7317 छ। कतिपय प्रतिनिधि महाधिवेशन लम्बिँदा घर फर्किएका छन्। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेद्वारको सूचीलाई आधिकारिक समर्थन नबुझ्न आग्रह गर्नुभएको छ। आज बिहान सामाजिक सञ्जाल मार्फत थापाले पार्टीको 15 महाधिवेशनमा कुनै पनि प्यानल वा गुटमा आफू नरहेको स्पष्ट पार्नु भएको हो। उहाँले महाधिवेशन प्रतिनिधिलाई कुनै पनि अफवाहमा नलागि आफ्नो विवेक र विश्वासका आधारमा मतदान गर्न आग्रह गर्नुभएको छ। पार्टीको हितलाई ध्यानमा राखेर मर्यादित र संयमित रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन पनि उहाँले प्रतिनिधिलाई अनुरोध गर्नुभएको छ। निर्वाचनमा भएको ढिलाइ प्रतिनिधिलाई परेको असुविधाप्रति थापाले क्षमा समेत माग्नु भएको छ। काठमाडौँको बुढानीलकण्ठबाट 21 किलो सुन बरामद भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो ठूलो परिणाममा सुन बरामद गरेको हो। प्रहरीले केहीलाई पक्रेको पनि छ। बरामद सुनमध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो प्रशोधन गर्ने गरी राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। यसअघि 2080 साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पार गरिसकेको अवस्थामा ब्रेक सुभित्र 60 किलो सुन बरामद भएको थियो। नेपालमा बरामद हुने धेरै सुन भारततर्फ तस्करी हुने गरेको छ भने यसमा नेपाली नागरिकलाई भरिया र व्यवस्थापकका रूपमा प्रयोग गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ। सरकारले भूमिहीन दलितलाई 2 वर्षभित्र जग्गा दिने तयारी गरेको छ। जग्गा दिन नसके किन्नका लागि रकम अनुदान दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। यसका लागि सरकारले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 राष्ट्रपति समक्ष सिफारिस गरेको छ। भूमि समस्या समाधान आयोगको तथ्याङ्क अनुसार नेपालमा 79,144 भूमिहीन दलित परिवार छन्। अध्यादेशमा भूमिहीन दलितलाई एकपटकका लागि जग्गा उपलब्ध गराउने व्यवस्था छ। यस्तै नदी किनार, सडकको मापदण्ड र अन्य जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका भूमिहीनलाई सुरक्षित स्थानमा सार्ने प्रस्ताव पनि छ। 10 वर्ष अघिदेखि सरकारी वा ऐलानी जग्गामा बस्दै आएका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सकिने व्यवस्था पनि अध्यादेशमा समेटिएको छ। एनपिएलको तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलङ्काका पूर्व क्रिकेटर धम्मिका प्रसादलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ। तीव्र गतिका बलर प्रसादले श्रीलङ्काका लागि 25 टेस्ट, 24 एकदिवसीय र 14 T20 अन्तर्राष्ट्रिय खेल खेल्नु भएको छ। उहाँले यसअघि नेपाल, ओमन र अमेरिकाको राष्ट्रिय टोलीमा बलिङ प्रशिक्षकका रूपमा पनि काम गरिसक्नु भएको छ। आज पनि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना छ। 1-2 ठाउँमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डल अझै अस्थिर रहेकाले हिमाली र पहाडी भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ। तराईका विभिन्न ठाउँमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: BFBS, Gorkha Radio.

0: Times Gorkha Radio. Gorkha Radio.
1: नमस्ते मायादेव मायालु शिव परियारले गाउनुभयो श्रोता यो गीतलाई तपाईँले चाल पाइहाल्नुभयो। यो गीतबाट हाम्रो कार्यक्रम मझेरीको बसाई सुरु भयो। म धनराज राईले आज पनि मझेरी कार्यक्रमलाई लिएर आइसकेको छु र आजको हाम्रो तिन घन्टै बसाइलाई यो गीत जस्तै जोसिलो रमाइलो र जानकारीमूलक बनाउने अभिप्रायसहित उपस्थित भइसकेको छु। आजको कार्यक्रम हो श्रोता शुक्रबारको 9 अक्टोबर 2026 सालको, तदनुसार असोजको 23 गते विक्रम सम्बत 2083 सालको। हजुर, शुक्रबारे बसाइ पनि सुरु भयो श्रोता हाम्रो। त तपाईँहरूकोतिर अब चाहिँ कतिपय ठाउँमा मध्यराततिर पुग्ने तर्खरमा हुनुहुन्छ। बिहिबारको हिजोको हाम्रो हिजो, तपाईँहरूको त आज बिहिबार नै छ। कतिपय ठाउँमा कतै बिहानीको पखमा हुनुहुन्छ, कतै अब उठ्ने बेला हुन आँट्यो। यसरी तपाईँहरूले विभिन्न ठाउँमा विभिन्न स्थानमा विभिन्न समयमा विभिन्न तरिकाले माध्यमले सुन्ने गर्नुहुन्छ बिएफबिएस गोर्खा रेडियोलाई, र हामी सधैँ आभारी छौँ तपाईँहरूप्रति। हजुर, आज शुक्रबार सप्ताहको साताको अन्तिम दिन, अब सप्तान्त सुरु हुनै आँटिसकेको छ। ब्रिटिस फोर्सेस ब्रुनाई ग्यारिजनभित्र कति डिपार्टमेन्ट कति सब युनिटहरूको त अब अर्ली नकअफ भन्ने चलन हुन्छ भइसक्यो अथवा हुन आँट्यो। के कसो छ यसो सुन्दै हुनुहुन्छ भने जानकारी गराउँदै गर्नुहोस् है त। अन्य स्थानका श्रोताहरू तपाईँहरू पनि अब आफ्नो आफ्नो समयमा छुट्टीको विकेन्डको चाहिँ जोससहित काम छिटो छिटो सक्ने तर्खरमा अथवा छिटो आओस् भन्ने योजनामा हुनुहुन्छ होला। तपाईँहरूको पनि दिन शुभ रहोस्। र हिजो बिएफबिएस बिग सल्युट च्यारिटी अन्तर्गतको अप समिट थिम सहितको कार्यक्रम भव्य रूपमा आयोजना भएको थियो। ब्रुनाईमा मात्र होइन, संसारभरबाट चाहिँ तपाईँहरूले बिएफबिएस गोर्खा रेडियो अथवा बिएफबिएस इङ्ग्लिस सर्भिस दुइटैलाई सुनेर चाहिँ तपाईँहरूले कतिले चाहिँ डोनेसन दिनुभयो, कतिले चाहिँ त्यसमा प्रत्यक्ष सहभागी हुनुभयो, अनि विभिन्न यो स्टेप्सहरू पनि तपाईँहरूले गर्नुभयो, र त्यसको नतिजा स्वरूप बिएफबिएसको यो बिग सल्युट च्यारिटीमा चाहिँ जम्मा जम्मी 22,744 पाउन्ड चाहिँ हिजोको दिनमा उठेको रहेछ। तपाईँहरू सम्पूर्णलाई धेरै दिने थोरै दिने सम्पूर्ण श्रोतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। सानो यस्तो सहयोगले धेरै ठुलो चाहिँ सहयोग पुर्याउन सक्छ। कति संस्थाहरूलाई चाहिँ जरुरतमन्द हुन्छ, त्यस्ता संस्थाहरूलाई चाहिँ यो बिएफबिएस बिग सल्युट च्यारिटीले विशेष गरी यो ब्रिटिस आर्म फोर्सेसको विभिन्न च्यारिटी संस्थाहरू हुन्छन् तिनीहरूलाई चाहिँ प्रदान गर्ने गर्दछ यो बिग सल्युट च्यारिटीले। र ब्रुनाईको सन्दर्भमा पनि हिजो धेरै उत्साहजनक सहभागिता रहेको थियो श्रोताबाट। हामीले करिब पुग्नपुग 50 वटा अनुरोध सङ्गीतहरू हामीले सुन्ने मौका पायौँ। त्यो सब सबै यो बिएबिए बिग सल्युटका लागि प्राप्त भएका रिक्वेस्ट एन्ड डेडिकेसन्स थिए। तपाईँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद। अनि ती सहभागी श्रोतामध्येबाट 3 जनालाई हामीले धन्यवाद स्वरूप लक्की ड्रमा हालेर हाम्रो तर्फबाट बिएबिएस ब्रुनाईको तर्फबाट गोर्खा र इङ्ग्लिस दुइटै सर्भिसबाट चाहिँ धन्यवाद स्वरूप 3 जनालाई लक्की ड्रमा पारेका थियौँ। तपाईँहरूले फेयर एन्ड स्क्वायर भएको लक्की ड्र हेर्नुभयो, हामीले भिडियो पोस्ट गरेको थियौँ के अरे यो सिग्नल च्याट ग्रुपमा रे। त्यसमा कतिजना 3 जनामा चाहिँ पर्नुभएको छ। बधाई छ तपाईँहरूलाई आफ्नो लक्की ड्रको प्राइज लिन। यसो समय मिलाएर छिट्टै आउन पनि अनुरोध गर्दछु। हजुर, गन्थन एकैछिनमा गरौँला श्रोता, गीत सुनेर कार्यक्रमलाई अगाडि बढाउँ। अनफेमस ब्रदर्सले गाउनुभएको छ आउने साल।

The Unfamous Brothers. कति अप्ठ्यारो नाम हेर्न श्रोता. इनफेमस भन्ने चाहिँ हामीले सुन्ने गरेको शब्द हो. अनफेमस ब्रदर्सले गाउनुभएको गीत आउने साल सुन्यो. अब एकैछिन छोटकरीमा मौसमी चर्चा गरौँ. ब्रुनाईबाट नै सुरु गरौँ. बिहानको 10:18 गयो सेरिया ब्रुनाईमा. श्रोता सेरिया अहिले घमाइलो छ, रमाइलो छ. दिनभरिमा आज घमाइला अन्तरालहरूको महसुस गर्नुहुनेछ. मन्द गतिको हावाको साथमा कतै कतै सेरिया वरिपरि, केबी वरिपरि अथवा तुतोङ वरिपरि तपाईँहरूले छिटफुट वर्षा भएको पनि पाउनुहुनेछ. नेपालमा बिहानको 8:03 गयो श्रोता. 14 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम रहेको छ. 24 डिग्री सेल्सियस अधिकतम तापक्रम आजका लागि अनुमान गरिएको छ भने मेघगर्जनसहित वर्षा हुने अनि मन्द गतिको हावा चलेको महसुस गर्नुहुने अनुमान गरिएको छ. काठमाडौँका श्रोता तपाईँहरू कतैले सुनिराख्नु भएको छ भने अहिले के कस्तो छ ताजा मौसमी विवरण, यसो मौका छोपेर हामीलाई लेखी पठाउनुहोला. कल गर्न पनि सक्नुहुन्छ. फेसबुक फेसबुक मेसेन्जर मार्फत पनि हामीलाई भन्न सक्नुहुनेछ. आज दिनभरि जसो नै र साँझमा पनि बर्सात हुने प्रबल सम्भावना देखाइएको छ मौसमी विवरणमा. बेलायतमा बिहानको 3:19 गयो श्रोता. लन्डनमा 13 डिग्री सेल्सियस तापक्रम रहेको छ. छिटफुट वर्षा भइरहेको छ अहिले लन्डनको आकाशबाट. लन्डनवासी श्रोता तपाईँहरू कति त सुतिराख्नु भएको छ, अब कति चाहिँ नाइट ड्युटी सकिने तर्खरमा हुनुहुन्छ. तपाईँहरूले पनि के कस्तो छ यसो ताजा अपडेट पठाउँदै गर्नुहोला. आज दिनभरिमा लन्डनमा 9 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 19 डिग्री सेल्सियसको अधिकतम तापक्रम रहने अनुमान गरिएको छ. छिटफुट वर्षा हुने सम्भावना छ आज दिनभरि जसो नै लन्डनमा र मध्यम गतिमा चाहिँ हावा चलेको पाउनुहुनेछ भने बदली भए मध्याह पख भने अलि भारी वर्षा हुने सम्भावना प्रबल रहेको छ लन्डनमा. तपाईँहरूले पनि यसो के कसो छ मौका मिल्यो भने मौसमको ताजा विवरण पठाउनुहोस् है श्रोता. हजुर, 3 ठाउँका मौसमहरूले हामीले छोटकरीमा भनिहाल्यौँ. अन्य स्थानका श्रोता तपाईँले पक्कै सुन्दै हुनुहुन्छ. तपाईँहरू पनि यसो मेसो मिल्यो भने यसो अपडेट गराउनुहोस्. हामी अन्य श्रोतालाई पनि ए यस्तो ठाउँमा त यस्तो हुँदै रहेछ भनेर अपडेट दिइहाल्छौँ. अब गीत सुन्नतर्फ लागौँ यो छोटो मौसमी विवरण पछाडि. वाङदेन शेर्पाले तिम्रो मनमा म कस्तो छु भनेर प्रश्न गर्दै हुनुहुन्छ.

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

पीडा भए नि खुसी भए नि जे जस्तैमा भए नि अन्जु पन्तले साथ दिने तिमीलाई नै भन्ने गीत सुन्यौ श्रोता हामीले। वर्ल्ड माइग्रेटरी बर्ड डे आज परेको रहेछ श्रोता। यो चाहिँ दुईपल्ट मनाइँदो रहेछ यो वर्षमा, मलाई त थाहै पो थिएन। यो हरेक दिवसहरू वर्षमा एकपल्ट मानिने गरिन्छ। यो चाहिँ मे महिना र अक्टोबर महिनाको दोस्रो के अरे बिहिबार के अरे शुक्रबार मनाइने दिवस रहेछ र आज परेको रहेछ यो दिवस। यसको उद्देश्य चाहिँ यो माइग्रेटरी बर्डहरू हुन्छ नि, प्रवास जाने यो माइग्रेसन मा जाने ती चराहरूलाई चाहिँ ध्यानमा राखेर बनाइएको रहेछ। हजारौँ किलोमिटर यात्रा गर्ने यो चराचुरुङ्गीहरू हुन्छ नि, सिजन चेन्ज हुँदै जाँदा त्यस्तोहरू हो, तिनीहरूको के अरे वेलफेयरलाई चाहिँ ध्यानमा राखेर जनचेतना र तिनीहरूको बासस्थान संरक्षण बारे चाहिँ मान्छेलाई जानकारी दिनका लागि यो दिवस मनाइँदो रहेछ। र यो मौसम अनुसार एक देशबाट देश मात्रै नभनेर कतिपय समय त महादेशै भनौँ न, कन्टिनेन्ट मा नै माइग्रेट हुने बसाइ सर्ने गर्दछन् यी चराहरूले। चाहिँ प्रकृतिको सन्तुलन कायम गर्न चाहिँ महत्त्वपूर्ण भूमिका खेल्दा रहेछन् र आज यो दिवस मानिँदैछ विश्वभर। तपाईँहरू कति चरा प्रेमी हुनुहुन्छ यस्तो होइन ले गर्दाखेरि तपाईँहरू हामी सबैलाई आजको यो दिवसको शुभकामना। अरू चर्चा एकैछिनमा गरौँला, प्रदीप गुरुङलाई सुन्न जाउँ अब पहिलो मिलनमा।

हजुर, मिठो गीत सुन्ने श्रोता प्रवीण प्रदीप गुरुङले गाउनु भएको थियो, पहिलो मिलन। अब पालो प्रश्न राख्नेको श्रोता, मझेरी साप्ताहिक प्रश्नोत्तर, प्रश्न मेरो उत्तर तपाईँको। र यो हप्ता मैले सजिलो प्रश्न राखेको थिएँ, धेरै श्रोता, धेरै भन्दा नि 7 जनाले चाहिँ सही उत्तर पठाउनु भएको छ। उत्तर नमिल्ने श्रोतालाई हामीले चाहिँ यो लिस्टमा थपेका छैनौँ। तपाईँहरूले फेरि पनि उत्तर लेखेर पठाउँदै गर्नुहोला, र उत्तर मिल्यो भने यो सङ्ख्या चाहिँ बढ्दै नै जानेछ। सजिलो प्रश्न छ, जति दौडिए पनि एउटै ठाउँमा बसिरहन्छ के हो? कति सजिलो छ प्रश्न, सुन्ने बित्तिकै कतिको त दिमागमा उत्तर आइ पनि हाल्छ। आएर मात्रै भएन नि श्रोता, भाग लिनु पर्यो, तपाईँहरूले उत्तर पठाउनु पर्यो, अनि मात्रै लकी ड्रमा पर्नुहुन्छ तपाईँ। मनमा चाहिँ राख्नुभयो, अब उत्तर लेखेर पठाउनु भएन भने मनको कुरा मनमै रह्यो भन्ने जस्तै हुन्छ। $40 बुक एन एयर रेस्टुरेन्टको भाउचर तपाईँकोमा नपर्न सक्ला, पठाइहाल्नुहोस्, उत्तर पठाउनुहोस्, अन्तिममा पठाएर फेरि तपाईँ नै विजेता पनि बन्न सक्नुहुन्छ लकी ड्रमा। लकी ड्र व्हील हामीले चाहिँ घुमाउने गर्दछौँ भन्दा पनि आजदेखि चाहिँ मैले त्यो इलेक्ट्रोनिक लकी ड्रमा तपाईँको नाम हाल्छु, अनि त्यहाँदेखि सररर घुमाउँछु। पहिला चाहिँ हामीले त्यो बट्टा चलाउने गर्दथ्यौँ गत हप्तासम्म चाहिँ, अब हामी पनि अलिकति त्यस्तोमा नि इनोभेसन गरौँ न त भनेर हाम्री अफिस एडमिन बहिनी सिर्जनालाई धन्यवाद दिनुपर्छ यो आइडिया दिनुभएकोमा। हुन त त्यो फिजिकल चलाउँदा पनि त्यसमा मजा अर्कै थियो, तर अब सजिलो डिजिटल मौका पाउँदाखेरि वाइ नट भनेर आजदेखि चाहिँ यो डिजिटल के अरे लकी ड्र विलमा चाहिँ तपाईँको नाम पस्छ। हिजो पनि हामीले यो रिक्वेस्ट एन्ड डेडिकेसन्समा सहभागी हुने अरे श्रोताहरूको नाम त्यसरी नै ड्र गरेका थियौँ। सजिलो हुँदो रहेछ, ला भन्ने कुरै हुँदैन, सररर घुम्छ, त्यो स्पिन विल भनिन्छ नि, त्यस्तोमा घुम्ने रहेछ, सजिलोले नाम टक्क निस्किहाल्ने रहेछ। ले गर्दाखेरि त्यसमा चाहिँ मजा आउने भयो आज, र तपाईँको नाम आउन सक्छ, पठाउनुहोस् है, पठाउँदै गर्नुहोस्। मिलेन भने हामी भनिहाल्छौँ एक दुईजना श्रोताहरूको, त्यसरी नै हामीले उत्तर नमिलेकोले गर्दा फर्काएका छौँ, फेरि पठाउँदै गर्नुहोला। छिनोफानो आज मझेरी कार्यक्रमको तेस्रो घन्टाको अन्तिम अन्तिम चरणतिर हुन्छ। कार्यक्रम सुन्दै गर्नुहोला, बिएबिएस गोर्खालाई रेडियोलाई साथ दिँदै गर्नुहोला। अब प्रदीप चुडाल, प्रदीपै प्रदीप परेछ लाइनमा त, गीतको अघि प्रदीप गुरुङको सुन्यौँ, अब प्रदीप चुडालले गाउनुभएको कान्छी तिम्रो डिम्पल सुन्नतर्फ लागौँ।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेँ थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो PFBS गोर्खा रेडियो हो।

मकैले हाँसेको थिएँ, यस कुमारले गाउनुभएको मिठो गीत सँगै हामी कार्यक्रममा अगाडि बढिरहेका छौँ श्रोता। हृदयमा 11 बज्नको लागि बिहानको 11 श्रोता, फेरि तपाईँहरूकोतिरको जस्तो अहिले रातिको 11 होइन, बिहानको 11 बज्नको लागि अब 13 मिनट बाँकी रहेको छ। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, आज तपाईँहरूका लागि विशेष गरेर होर्नबिल स्कुल अनि ट्री टप्समा जो जो नानीहरू छन् उहाँका आमा बुवाहरूलाई हो, प्रायः जसो हामी सबै त्यहीँका अभिभावकहरू छौँ, त्यहीँका पढ्ने नानीहरूका अभिभावकहरू छौँ, र आज होर्नबिल स्कुल पास इट अन पोएट्री बुक लन्च हुँदैछ र मध्याह्नको 1:15 सवा 1 बजेदेखि 2:15 हुन्छ यो आधी घन्टाका लागि यो कार्यक्रम। तपाईँहरू होर्नबिल स्कुलको रिसेप्सनमा जानुपर्ने हुन्छ र त्यहाँ चाहिँ तपाईँले रजिस्टर गरेपछि तपाईँहरूलाई एकछिन पर्खाएर एकैचोटि गेट खोलेर भित्र पस्ने चाहिँ गराइन्छ। तपाईँहरू सपरिवार जान सक्नुहुन्छ आज श्रोता, तपाईँ मात्र होइन, श्रीमान श्रीमती सिब्लिङहरू हुनुहुन्छ भने चाहिँ यङ्गेस्ट सिब्लिङ त्यो स्कुलमा जो छ उसको क्लासरुममा जानुपर्छ भनेर तपाईँहरूले पक्कै पनि इमेलहरू पाइसक्नु भएको छ, अथवा एकजना मात्रै छ भने त समस्या भएन, उसकोमा मात्रै जाने हो। दुईजना छन् भने नानीहरू सानोको क्लासमा चाहिँ तपाईँहरूलाई पठाइनेछ अथवा तपाईँ आफै जानुपर्ने हुनसक्छ। हजुर, अब एउटा गीत सुन्नतर्फ लागौँ। मिङमा शेर्पाको आवाजमा रहेको आगो पानी यहीँ हो भन्ने गीत सुन्नतर्फ लागौँ हाम्रो बसाइका क्रममा।

आगो पानी यही हो, मृग तृष्णा मिङमा शेर्पाले गाउनुभएको गीत थियो श्रोता। यो ब्रिटिस फोर्सेस ब्रुनाईमा इन्टाइटल्ड बिएफबी स्पाउजेसका लागि जब भ्याकेन्सी निस्किएको छ। तपाईँहरूले यो हाई पेजमा पनि देखिसक्नु भएको छ कतिले, र यो चाहिँ जब हो ट्रिटप्समा। दुईवटा काम निस्केका रहेछन् ट्रिटप्समा। की पर्सन क्वालिफाइड, हजुर तपाईँ क्वालिफाइड हुनुहुन्छ की पर्सनको रोलमा हो भने तपाईँलाई यो काम हुनसक्छ। जबको फुल डिस्क्रिप्सन चाहिँ तपाईँले हाई पेजमा लिङ्क उपलब्ध गराइएको छ, उक्त लिङ्कमा गएर यसो हेर्नुहोला के कसो न्यूनतम स्ट्यान्डर्डहरू पुर्याउनु पर्ने हुनसक्छन्। ती हेरेर अब अप्लाई गर्ने तपाईँ म ठिक छु भन्ने लाग्छ भने अवश्य नै गर्न सक्नुहुनेछ। तपाईँहरूले brunaigar-sipsec-lppo-group@mod.gov.uk चाहिँ इमेल गरेर अन्य केही सोधपुछ अथवा एप्लिकेसन बुझाउनु पर्ने हो भने पनि त्यहाँ बुझाउन सक्नुहुनेछ। अर्को पनि ट्रिटप्सको नै हो, यो चाहिँ टिम लिडरका लागि हो, र एवमृतले माथि की पर्सन क्वालिफाइडको जस्तै सम्पूर्ण डिटेलहरू चाहिँ लिङ्कमा उपलब्ध गराइएको छ। तपाईँहरू चाहिँ टिम लिडर क्वालिफाइड छु मैले गर्न सक्छु भन्ने लाग्छ भने अवश्य नै सोही एड्रेसमा नै चाहिँ तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब आँखै पो पुग्यो भन्ने गीत सुन्छौँ। यो मेलिना राई र प्रदीप राईले गाउनुभएको गीत रहेछ श्रोता। यो गीत आजको हाम्रो मझेरी कार्यक्रमको पहिलो घन्टाको अन्तिम गीत स्वरूप रहनेछ, र यो पछाडि तपाईँहरूले सदा जस्तै सधैँ झैँ नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, अनि त्यस पछाडि हामी फेरि भेट्नेछौँ मझेरी कार्यक्रमको दोस्रो घन्टाको बसाइमा। समाचार पनि सुन्नुहुनेछ बिचमा। हामी फेरि भेटौँ है त।

0: चाडपर्वको समयमा हवाई टिकटको भाडा बढेको गुनासोपछि सरकारले आन्तरिक हवाई भाडा घटाउन पहल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत अधिकतम भाडा दरभन्दा कममा टिकट बिक्री गर्न सहमत भएका हुन्। सशस्त्र प्रहरले चाडबाडका बेला 28,126 जनशक्ति परिचालित गरिएको जनाएको छ।
1: सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सशस्त्रका 4,500 जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरले अन्तर्राष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा 141 स्थानमा नागरिक सहायता कक्ष, 16 स्थानमा नागरिक स्वास्थ्य कक्ष र 13 स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। ठुला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठुलो सङ्ख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित 7 प्रदेशमा तैनात गरिएका छन्। संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि 21 ड्रोन परिचालन गरिएको छ।
0: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनले यसपटक युवा पुस्ताको चासो र उत्साह बढेको छ। निशा सिग्देलको रिपोर्ट।
2: केन्द्रीय समितिमा पुग्नका लागि देशकै पुरानो राजनीतिक दलका युवा पुस्ताका नेताहरूको दौडधुप तीव्र छ। कोही विद्यार्थी राजनीतिबाट उदाएका छन् भने कोहीले स्थानीय तहमा काम गर्दै पहिचान स्थापित गरेका छन्।

0: कांग्रेसको राजनीतिको मुख्य केन्द्रमा चाहिँ हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने गरी पहुँच प्रदान गरेको छ। कि अब म आफै पनि योभन्दा अगाडि 165 निर्वाचन क्षेत्रमध्ये अब रोल्पा निर्वाचन क्षेत्रबाट चुनाव लडेको
1: पदाधिकारी तर्फ पनि युवा उम्मेद्वारहरूको संख्या बढ्दो छ। अब कांग्रेसलाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ कार्यशैली आवश्यक रहेको उनीहरू बताउँछन्। पुराना पुस्ताले पार्टीलाई यहाँसम्म ल्याएको भन्दै त्यसको सम्मान गर्ने तर समय अनुसार पार्टीलाई बदल्दै लैजानुपर्ने केन्द्रीय सदस्यका उम्मेद्वार सुभाष पौडेल बताउनुहुन्छ।
2: 35 मुनिको युवाहरूलाई पार्टीमा स्पेस दिनुपर्छ भनेर 21 लागि केन्द्रीय समितिमा कोटा नै निर्धारण गरेको। मैले युवालाई फेरि एउटा संख्याको गणनाको रूपमा अथवा उमेरको गन्तीको रूपमा मात्र लिँदैन, युवा भनेको समयलाई बुझ्न सक्ने एउटा क्षमता पनि हो, भविष्यलाई देख्न सक्ने वर्ग पनि हो।
1: युवा नेताहरूको बढ्दो उपस्थितिले महाधिवेशनको माहौलमा पनि फरक पनि ल्याएको छ। सामाजिक सञ्जालदेखि प्रत्यक्ष भेटकाटसम्म युवा उम्मेद्वार मतदातासँग जोडिन सक्रिय छन्। पार्टीभित्र युवाको आवाजलाई अझ बलियो बनाउने, नेतृत्वमा पुस्तान्तरणलाई अघि बढाउने र कांग्रेसलाई जनतासँग अझ नजिक बनाउने उनीहरूको मुख्य एजेन्डा देखिन्छ। केन्द्रीय सदस्यका अर्का उम्मेद्वार सुशील भट्ट
3: सबै तहमा युवाको उपस्थिति सुनिश्चित गराएको छ। हामीले वैचारिक रूपले पनि मन्थन गर्न सक्ने र नेतृत्वमा पनि काबिल रहेका साथीहरू अहिले मैदानमा हुन्छ र साथसाथै प्रतिनिधिको रूपमा पनि धेरै साथीहरू आउनुभएको छ।
1: युवा पुस्ताका लागि यो महाधिवेशन केवल पदका लागि प्रतिस्पर्धा गर्ने मात्र नभई पार्टीभित्र आफ्नो भूमिका स्थापित गर्ने र नेतृत्वमा प्रभावकारी हस्तक्षेप बढाउने अवसर समेत बनेको छ।
4: काठमाडौँको जडीबुटी पुलमुनि प्रहरीले गोली हानेर पक्रेका युवामाथि यसअघि नै 27 मुद्दा परेको खुलेको छ।
5: प्रहरीले हिजो साँझ गोली हानेर सिन्धुली मरिन 5 आयन माझीलाई पक्राउ गरेको थियो। पक्राउ परेका 24 माझी विरुद्ध यसअघि नै 27 मुद्दा परेको प्रहरीले जानकारी दिएको हो। माझीले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि 2 हवाई फायर र घुँडामुनि समेत गोली हानिएको काठमाडौँ प्रहरीले जनाएको छ। माझीले बेला बेलामा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी, गरगहना, लुटपाट गर्ने गरेको प्रहरीको दावी छ। माझी पक्राउपछि खोजीका क्रममा मकवानपुर बकैया साथका मनोज कुमार मक्तान र राकेश थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो समूहले इनड्राइभ पठाउको बहाना बनाएर यात्रु र चालकलाई समेत लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ। माझी समूहले काठमाडौँका विभिन्न ठाउँबाट 15 बढी मोटरसाइकल समेत चोरी गरेको खुलेको छ। प्रहरीले उनीहरूबाट 2 मोटरसाइकल, खुकुरी, नक्कली नम्बर प्लेट पनि बरामद गरेको छ। यो समूहले 8 काठमाडौँ उपत्यकामा लुटपाट मचाउन थालेको प्रहरीको दावी छ।
4: अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सार्वजनिक गरेको आइसिसी एक दिवसीय विश्व वरियतामा नेपाल 16 स्थान माथि उक्लिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै।

नमस्ते, पीएफपीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीको दोस्रो घण्टाबाट म धनराज राईको तपाईँहरू सम्पूर्णलाई फेरि पनि हार्दिक स्वागत गरेँ दोस्रो घण्टाको बसाइमा। मिठो गीत, चड्के जोसिलो गीत एसडी योगी अनि रेशमा पुनले गाउनुभएको बादलु पारीको देशैमा भन्नेबाट सुरु भयो कार्यक्रमको दोस्रो घण्टाको बसाई। श्रोता, बाबरीको कुरो फुल बोटको कुरो थियो श्रोता, बाबरी फुलको बासना गीतको याद आयो मलाई। तपाईँले यो बाबरीको फुल कतिको घरमा पाल्ने फल फुलाउने गर्नुभएको छ, मैले पनि यहाँ फुलाउने कोसिस गरिरहेको छु तर सफल भइरहेको छैन श्रोता। यो खै के नमिलेको, माटोको क्वालिटी नमिलेको हो अथवा ब्रुनाईमा चाहिँ यो मौसमले गर्दा हो कि एक दुई पत्ता नयाँ उम्रिन्छ त्यस पछाडि फिस्लिकै ओइलिएर त्यो सेतो किरा लाग्न थाल्छ अनि जरा चाहिँ कुहुँदै कुहुँदै गएर अन्तिममा बोटै चाहिँ सुकेर जान्छ अथवा कुहिएरै झर्छ भनौँ न, ठाडो त बस्दै बस्दैन केही पनि केही समय पनि, र त्यस्तै भइरहेको छ। कोसिस गरिराखेको छु मैले बाबरी चाहिँ फुलाउने तर सफल भइरहेको छैन। हजुर, फाल्टो कुरा गरियो श्रोता, यदि तपाईँहरू पनि यस्तै म जस्तै मनका बहहरू पोख्न चाहनुहुन्छ भने अवश्य पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले फोन गर्नुहोस्, मिलिट्री एक्सटेन्सनको पहुँच हुने श्रोताहरूले मिलिट्री फोनमा डायल गर्नुहोस् अथवा इमेल मार्फत पनि गर्न सक्नुहुनेछ। वाट्सएप नम्बर छ हाम्रो अनि फेसबुक मेसेन्जर त छँदैछ। वाट्सएप नम्बर तपाईँहरूलाई एकपल्ट दिन मन पर्यो श्रोता, 8644931 वाट्सएप चाहिँ अब हामीले पहिलादेखि नै थियो तर हामीले गोर्खा रेडियोको स्पेसिफिक चाहिँ त्यति चलाउँदैनथ्यौँ, इङ्ग्लिस सर्भिसको श्रोताले चाहिँ त्यहाँ प्राय गर्नुहुन्थ्यो, अब हामीले पनि त्यो नम्बर चलाउन थालेको छौँ। ब्रुनाई बाहिरबाट चाहिँ तपाईँहरूले 00673 डायल गर्न नभुल्नुहोला, 8644931 यति नम्बरमा चाहिँ तपाईँले बिएफबिएस गोर्खा मात्रै सेभ गर्नु भएर कन्ट्याक्ट गर्न सक्नुहुनेछ। दोस्रो घन्टाको बसाइमा पनि आज हामी सदा जस्तै केही विषयमा चर्चा गर्नेछौँ। आज फुड एन्ड कल्चरको सेगमेन्ट परेको छ, के कसो सामग्रीहरू भेटिन्छन् हेर्दै जाउँला, हामी चर्चा गर्दै गर्नेछौँ। टेक बिसी र प्रीति घिमिरेलाई सुन्दै गरौँ, म यसो खोतल्नतिर लाग्छु, नजर लागे मलाई।

हजुर, मलाई हेर्ने नजर कहिले नथाको छ है। ती आँखाले नै हेरोस् लागे पनि, ती नजरले नै मलाई लागोस्। कति मिठो गीत टेक बिसी अनि प्रीति घिमिरेको आवाजमा हामीले सुन्यौँ होइन श्रोता। भर्खरै मैले बाबरी गीतको कुरामा, बाबरीको फुलको कुरा गरेको थिएँ र एनपी परदेशीले प्रतिक्रिया जनाइहाल्नु भएको छ। बाबरी हुर्काउन त ग्रिन हाउस बनाउनु भए हुन्छ जस्तो लाग्यो हजुर, अलिक बढी गर्मीले होला नहुर्केको भन्नुभयो। अनि मलाई पनि घरिघरि त त्यस्तो लाग्छ। अनि त्यही हो, सुरुमा एक दुई दिनभित्र नयाँ पालुवा पलाइन्जेल चाहिँ भित्रै राख्छु, अनि ए अब यतिको बाँच्छ भनेपछि फेरि निकालेपछि चाहिँ फेरि त्यही हो, फेरि नचेतिने मान्छे परेछु म चाहिँ। त्यो भएपछि त ए अझै अलि राख्नुपर्छ होला भित्र भन्ने चेतना चाहिँ मलाई नआएको रहेछ। पलायो अब यति है, जराले माटो समात्यो भनेपछि निकालिहाल्ने गरिरहेको रहेछु। तपाईँले भन्नुभएको आइडिया अब यसो पालना गर्नु पर्ला परदेशी, एनपी परदेशीजी, निमा पाखरिनजी, अलिक चिसो हुने गरी वातानुकूलित बनाउनु पर्ने होला कि जस्तो लाग्यो भन्नुभएको छ। अब त्यो पनि ट्राई गरौँला, समस्या छैन, आइडिया दिनुभयो, धन्यवाद। र एनपी परदेशीजीले अघि अलि समय अगाडि नै सम्पर्क गर्नुभएको थियो, उहाँले चाहिँ उत्तर पनि दिउँ भनेर सोध्दै हुनुहुन्थ्यो। दिनुहोस् भनेको खै पठाउनु भएको छैन, पठाउँदै गर्नुहोस् है। अनि शिव परियारको नयाँ आवाजमा रहेको गीत पनि अनुरोध गर्नुभएको थियो, किनभने पहिलो घन्टाको पहिलो गीतमा मैले शिव परियारको आवाजमै रहेको गीत सुनाएको थिएँ, ऊ धुम रमाइलो लाग्यो, फेरि नयाँ निकाल्नु भएको छ सुनाइदिनुहोस् भन्नुभएको थियो। अब हाम्रो त्यो नियम कानुनले आजको आजै एउटै स्टेसनबाट त्यो गीत बजाउन नमिल्ने भएकाले नियमको परिधिभित्र रहेर अलि बजाउन सकिएन, म सोमबार बजाइदिन्छु भनेको छु। र त्यस पछाडि चाहिँ उहाँले तपाईँ र हजुरको श्रीमतीलाई मनपर्ने गीत मेरो अनुरोध आज फ्राइडे फनको रूपमा भन्नुभएको छ। अब म र मेरी श्रीमतीलाई दुइटैलाई मनपर्ने थुप्रै गीतहरूमध्ये उदय सोताङ र मनिला सोताङले गाउनुभएको आधी बाटो हिँडेपछि चाहिँ एनपी परदेशीको अनुरोधमा तपाईँहरू सम्पूर्णलाई र विशेष गरी एनपी परदेशीजीको लागि मैले सुम्पेँ। लो हामी पनि सुन्न लागौँ। एनपी परदेशीजी, तपाईँ पनि सुनेर मनोरञ्जन लिनुहोला।

0: रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: यो BFPS Radio हो।

मरे सम्झना बाँचे त भेट होला, पूर्ण राईले गाउनु भएको मिठो गीत सुन्यो जीवन मायामा श्रोता हृदयमा। बिहानको 11:28 गएको छ श्रोता। अब एकैछिन यो खाना सम्बन्धी कुरा गरौँ, खाना र संस्कृति, फुड एन्ड कल्चर बारेमा। र आजको विषय परेको छ जिम्मेवार खानपान, एथिकल इटिङको बारेमा छोटो चर्चा गर्नेछौँ। हामीले हरेक दिन खाने केवल भोक मेटाउने माध्यम होइन, हाम्रो थालमा आएको एउटा परिकारसँग किसानको मेहनत, प्रकृतिको स्रोत, जनावरको जीवन, श्रमिकको श्रम र समाजको संस्कृति जोडिएको हुन्छ। यही सोचबाट विकसित भएको अवधारणा रहेछ श्रोता एथिकल इटिङ, अर्थात् नैतिक अथवा जिम्मेवारी खानपान, जिम्मेवार खानपान। एथिकल इटिङ भन्नाले खाना छनौट गर्दा स्वास्थ्य र स्वादसँगै त्यसले मानिस, जनावर र वातावरणमा पार्ने प्रभावबारे पनि सोच्नु रहेछ। अर्थात् म के खाँदैछु मात्र होइन, यो खाना कहाँबाट आयो, कसरी उत्पादन भयो, यसले प्रकृतिलाई कति असर गर्यो भने र प्रश्न गर्नु पनि रहेछ। यसको एउटा महत्त्वपूर्ण पक्ष हो स्थानीय खाना र उत्पादनलाई प्राथमिकता दिनु। स्थानीय किसानले उत्पादन गरेका तरकारी, फलफुल वा अन्य खाद्य सामग्री प्रयोग गर्दा स्थानीय अर्थतन्त्रलाई सहयोग अवश्य नै पुग्छ। लामो दूरीबाट खाना ढुवानी गर्नुपर्ने आवश्यकता कम हुँदै गर्दा इन्धनको प्रयोग र कार्बन उत्सर्जन पनि घट्न सक्छ। त्यसैले स्थानीय बजारमा पाइने मौसमी खाद्य सामग्री रोज्नु एथिकल इटिङको एउटा सरल अभ्यास मानिन्छ। अनि अर्को पक्ष हो खाना खेर नफाल्नु। विश्वका धेरै मानिस पर्याप्त खाना नपाएर सङ्घर्ष गरिरहेका बेला अर्कोतर्फ ठुलो परिणाममा खाना फोहोरमा पुग्छ। हामीले आवश्यकताभन्दा बढी खाना नकिन्ने, खाना खानलाई बाँकी खानालाई सुरक्षित राखेर पुनः प्रयोग गर्ने वा र खानेकुराको उचित व्यवस्थापन गर्ने हो भने खाद्य फोहोर कम गर्न सकिन्छ। एथिकल इटिङमा एनिमल वेलफेयर पनि जोडिन्छ। यो मासु, अन्डा वा दुग्धजन्य पदार्थ खरिद गर्दा जनावरलाई कस्तो अवस्थामा पालिएको थियो भन्ने विषयमा सचेत उपभोक्ताको सङ्ख्या पनि बढिरहेको छ। कतिपय मानिसले वातावरणीय कारणले मासुको मात्रा घटाएर बढी वनस्पतिजन्य खाना खाने अभ्यास समेत सुरु गरेका छन्। तपाईँ त पर्नु भएन त्यो अभ्यासकर्ता मध्ये, तर यसको अर्थ सबैले आफ्नो परम्परागत खाना छोड्नुपर्छ भन्ने चाहिँ पक्कै होइन। वास्तवमा संस्कृति र एथिकल इटिङ एकअर्काको विरोधी पक्कै होइनन्। हाम्रो आफ्नै परम्परागत खानामा धेरै यस्ता उदाहरणहरू भेटिन्छन् जहाँ स्थानीय अन्न, तरकारी, दाल, जडीबुटी र मौसमी सामग्री प्रयोग गरिन्छ। नेपालको सन्दर्भमा ढिँडो, गुन्द्रुक, कोदो, फापर, विभिन्न दाल तथा स्थानीय सागसब्जी यसको राम्रो उदाहरण हुन्। यस्ता खानाले हाम्रो संस्कृति जोगाउनका साथै स्थानीय उत्पादनलाई पनि प्रोत्साहन गर्छन्। अनि एथिकल इटिङ कुनै कठिन नियमको सूची पक्कै होइन श्रोता। यो खाना खाने तरिका भन्दा पनि सोच्ने तरिका हो। थालमा खाना राख्दा यसको स्वादसँगै त्यसको यात्रा सम्झिनु, किसानदेखि बजारसम्म, खेतदेखि हाम्रो भान्सासम्म सम्झिन सक्यौँ भने पनि हामीले हाम्रो छोटो अनि सानो कर्तव्य सायद पुरा गरेका हुन्छौँ। यसको उदाहरणका रूपमा चाहिँ मलाई के दिन मन लाग्छ भने नि श्रोता, हामी नेपालीहरू जहाँ गए पनि सानो करेसा बारी बनाउँछौँ। त्यसमा अब सकेसम्म सागसब्जीहरू, फलफुलहरू मौसमअनुसार, ठाउँअनुसार घरमै उत्पादन गर्छौँ। रायोको साग भन्नुहोस् कि अब अहिले अलिक पछिल्लो समयमा चोइसम पाकचोइ सागहरू भनौँ, अथवा खोर्सानीकै कुरा गरौँ न, डल्ले खोर्सानी, अकबरे खोर्सानी भन्छौँ, अथवा आकाशे, जिरे खोर्सानी, हामी भरसक
घरमै कुरा गर्छौँ, अघि मैले के अरे बाबरीको फुलको कुरा गरेँ नि, त्यो पनि योसँगै जोडिन्छ। मैले घरमा चाहिँ गमलामा अब यहाँ खन्न पाइँदैन, यो एसएफएको वरिपरि के अरे डिआइओको अनि वेलफेयरबाट मानिसहरू आएर किन खनेको भनेर भनिहाल्छन् ले गर्दाखेरि गमलामा खोर्सानी, डल्ले खोर्सानी त्यसमा पनि र अन्य सागसब्जीहरू हामी ओखलढुङ्गातिर त पलाङ्गी भन्छौँ, कतै पालक भनिन्छ क्या, त्यस्ता सब्जीहरू होइन, अनि सिमी, भोटे सिमी भन्छौँ नि, भोटे सिमी पनि मैले राखेको छु। फल्न त त्यति फल्दैन, दुई चारवटा कोसा फल्छ, तर एक किसिमले मन आनन्दित हुन्छ र यसो त्यो राम्रो छ भने यसो एक छाक हुने गरी भयो भने पनि कति मनमा आनन्द हुँदो रहेछ। तपाईँले पनि पक्कै त्यस्तो अनुभव गर्नुभएको छ, तपाईँको अनुभूति छ, हामी सबैले बिहोरीको चाहिँ यो कथा हो श्रोता। तपाईँको करेजाबारीमा के कस्ता सागसब्जीहरू तपाईँले चाहिँ राख्नुभएको छ र यो आजको कुरा गरौँ न एथिकल इटिङको, त्यसमा तपाईँले कति सहयोग गर्नुभएको छ, थोरै पनि धेरै सहयोगको रूपमा हामी लिन सक्छौँ होइन श्रोता। अब विजय अधिकारीलाई सुनौ यो एथिकल इटिङको कुरा पछाडि पहाडे जाउँलामा।

बहाना गर्दै हुनुहुन्थ्यो श्रोता पहाडी जाउँला भन्ने गीतमा, र विजय अधिकारीले गाउनुभएको थियो यो गीतलाई, मैचाङलाई भेट्ने विभिन्न बहाना कस्तो कस्तो, होइन, सागुरी जाने, पहाड चढ्ने कुरा, धनकुटासम्म पुग्ने कुराहरू थियो। अब आज भोलि भन्ने गीत सुन्छौँ, निर्मला घिसिङले गाउनुभएको छ यो गीतलाई, कस्तो रहेछ सुनिहालौँ।

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

गम्बु शेर्पा अनि निलम रोजु राईले गाउनु भएको पटिगुई झैँ सुन्यो श्रोता मिठो गीत। ब्रिटिस फोर्सेस ब्रुनाईमा किड्स ड्रइङ कम्पिटिसन सञ्चालन भइरहेको छ। आज अन्तिम मिति हो श्रोता, आज शुक्रबार 9 अक्टोबरभित्रमा तपाईँका छोराछोरीले यो साफा क्यालेन्डर 2027 लागि तयार पारेका आर्टहरू, क्राफ्टहरू, ड्रइङहरू चाहिँ तपाईँले अब आज बुझाइसक्नुपर्नेछ। तपाईँले चिटच्याट कम्युनिटी सेन्टरको हाई अफिस अथवा मोमोङ कम्युनिटी सेन्टरको हाई अफिसमा चाहिँ बुझाइदिनका लागि अनुरोध गरि ए फोर ल्यान्डस्केपमा बनाउनु भएको छ नानीहरूले पक्कै पनि, र गुड लक भनौँ सबैलाई। सबैभन्दा राम्रा राम्रा मध्येमा सबैभन्दा राम्रोलाई चाहिँ छानियोस् र साफाको यो आउँदो क्यालेन्डर 2027 सालको क्यालेन्डरमा चाहिँ उक्त आर्ट क्राफ्ट ड्रइङहरू चाहिँ प्रिन्ट होस् भन्ने हामी सबै कामना गरौँ र सबैलाई गुड लक। मेरो फुल तिमी सुन्छौ, ओसेन चामलिङ राईले गाउनु भएको छ यो गीतलाई।

हजुर, मेरो फुल तिमी मेरो जुन तिमी, ओसिन चामलिङ राईले गाउनु भयो। श्रोता, तपाईँले पक्कै यो गीतलाई मन पराइदिनु भयो। अब एउटा कविता सुन्छौँ, त्यस पछाडि उहाँको के अरे अनुरोधको सङ्गीत पनि सुन्छौँ। सुदन गुरुङ जी आइपुग्नु भएको छ, गोर्खा रिजर्भ युनिट, अब गोर्खा सिक्युरिटी युनिट भनिन्छ अहिले, जिआरयु मात्रै सजिलो लाग्छ, पहिलादेखि सुन्दै आएको। उहाँले चाहिँ नमस्ते मजेरी कार्यक्रम सञ्चालक धनराज राईज्यू भन्नुभएको छ, नमस्ते अनि तपाईँलाई पनि स्वागत छ सुदनजी। मेरो यो सानो कविता हिजो 8 अक्टोबर 2026 सालबाट सेकेन्ड लटमा होला, यो 2/2015 भन्नुभएको छ, दोस्रो इन्टेक 2015 फोर्थ कन्ट्र्याक्टको पहिलो छुट्टी जान सुरु भएको छ र उहाँहरू सम्पूर्ण नम्बरीहरूलाई शुभयात्रा भन्दै दुई शब्द नम्बरीहरूको नाममा प्रस्तुत गरिदिनु हुन भनेर एउटा छोटो मिठो कविता लेख्नुभएको छ। अब सुदनजी, म फेरि कविता वाचनमा त्यति पोख त छुइनँ, अब लय हालेर त पो के अरे यो गर्न सक्दिनँ होला, तै पनि मेरो कोसिस अवश्य रहनेछ। भीर देखिन्छ पीरहरूको, समय बितेको देखिँदैन, मुहारमा आफ्नो मुस्कान देखिन्छ, मुटुभित्र लुकेको व्यथा देखिँदैन। केही पाएर गुमायौँ होला नम्सहरू, केही गुमाएर पायौँ होला नम्सहरू, आधा उमेर काटेर भेटियो नम्सहरू, आधा चाहिँ बाँचौँला हाँसेर नम्सहरू, ढल्केको जोबनलाई साटेर के गर्नु छ र नम्सहरू, मरेर जाने चोला हाम्रो लानु के छ र नम्सहरू। हजुर भन्दै उहाँले आफ्नो कविता टुङ्ग्याउनु भएको छ र यहाँहरू सबैजना नम्सहरूलाई मेरो हृदयको तपोभूमिबाट शुभयात्रा भनेर, शुभयात्रा अविच्छिन्न भनेर टुङ्ग्याउनु भएको छ। हजुर, कति भाव बोकेको कविता कुर्नु भएको छ आफ्नो नम्बरीहरूको लागि। हजुर, पल्टन घरको त्यही हो, श्रोता पल्टन घरमा हुने श्रोताले त यो बुझिसक्नुभयो, पल्टन घरको अनुभव नहुने श्रोताका लागि अलिकति अनौठो हुनसक्छ। नम्बरीहरू भनेको चाहिँ अब एउटै सालमा एउटै के भने इन्स्ट्रक्टर गुरुजीहरूको हप्की दप्की र एउटै ट्रेनिङ सबै थोक एउटै एकै दिनबाट सुरु भएको भर्ती भएका साथीहरूलाई नम्बरी भनेर चाहिँ भन्ने चलन छ पल्टन घरमा, र सुदन गुरुङजीले पनि उहाँहरूको ब्याचको नम्बरीहरू चाहिँ अब छुट्टी जान सुरु गर्नुभएछ र उहाँहरूलाई सम्झना स्वरूप यो कविता लेख्नुभएको थियो। भने एउटा गीत अनुरोध गर्नुभएको छ, दीपक थापाको पुरानो गीत, विदेश जाने मायालु तिमीलाई, र उहाँले यो गीत अनुरोध गर्दै गर्दा चाहिँ दीपक थापा दाईको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु भन्नुभएको छ। गायक दीपक थापा, यसको मतलब मैले चाहिँ के बुझेँ भने अहिले बिमारी हुनुहुँदो रहेछ, कुशल हुनुहुन्न रहेछ, र हामी पनि बिएफबिएस गोर्खा रेडियो र तपाईँ हामी सम्पूर्ण श्रोताका तर्फबाट उहाँलाई छिट्टो निको भएर फेरि अन्य गीतहरू पनि ल्याउनु होला भन्ने कामना गरौँ, स्वास्थ्य लाभको कामना गरौँ, र धन्यवाद जानकारी गराउनु भएकोमा पनि सुदन गुरुङज्यू। हजुर, अब हामी यो गीत सुन्दै सुन्दै, विदेश जाने मायालु तिमीलाई भन्ने गीत सुन्दै सुन्दै कार्यक्रमको यो दोस्रो घन्टाको बसाइलाई पनि समापन गर्छौँ। श्रोता, अब यो पछाडि समाचार सुन्नुहुनेछ अनि हामी तेस्रो घन्टामा फेरि अवश्य नै भेट गर्नेछौँ। तबसम्म यो गीत इन्जोय गर्नुहोला, दीपक थापाको आवाजमा विदेश जाने मायालु।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: पोखरामा स्कुल बस दुर्घटना भएको छ। अहिलेसम्म 18 जनाको उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार पोखराको ओक्लेमा कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। बसमा कतिजना विद्यार्थी सवार थिए भन्ने विवरण आइसकेको छैन। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। आज बिहान 7 बजेदेखि मतदान सुरु हुने भनिए पनि 1 घण्टा ढिला गरी मतदान सुरु भएको हो। खुला मञ्चमा 6 प्रदेश र विदेश स्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्। बागमती प्रदेशका प्रतिनिधिहरूले भने प्रदर्शनी मार्गको राष्ट्रिय सभागृहमा मतदान गरिरहेका छन्। अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौद्धी काली जोड्ने काली गण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ।
3: यही असोज 11 को बाढीले पहुँच सडक क्षतिग्रस्त भएपछि पुलबाट सवारी साधन सञ्चालन हुन नसक्दा तनहुँ हुँदै नवलपुर जाने तथा नवलपुरबाट तनहुँ हुँदै पोखरा आउने सवारी साधनको आवागमन प्रभावित हुँदै आएको छ। कालीगण्डकीको बाढीका कारण क्षतिग्रस्त नवलपुर तर्फको पहुँच सडक निर्माण भइसके पनि तनहुँ तर्फको निर्माण कार्य भने बल्ल सुरु गर्न लागि हो। त्यसका लागि आवश्यक उपकरण हिजो कार्यस्थलमा पुगिसकेको छ। किरिङ गाउँपालिकाका अध्यक्ष हुमबहादुर थापाले सडक डिभिजन तमौलीको समन्वयमा पहुँच सडक निर्माण सुरु गर्न लागि जानकारी दिनुभएको छ। कालीगण्डकी पुल सञ्चालनमा नआउँदा स्थानीयवासीसँगै लामो दूरीका यात्रु तथा व्यवसायी प्रत्यक्ष प्रभावित भएको बताउनु भएको छ। अध्यक्ष थापाले पहुँच सडक निर्माण कार्य छिटो सम्पन्न गरेर पुनः सञ्चालनमा ल्याइने बताउनु भएको छ। पुलको नवलपुरतर्फ 1.5 गाउँको पहुँच सडक निर्माण काम भने यसअघि नै सम्पन्न भइसकेको बौद्धी काली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनु भएको छ। उहाँले नवलपुरतर्फको पहुँच सडक निर्माणका लागि स्थानीयवासीले श्रम

यससम्म सरकारले ब्याज सहुलियत दिनेछ। सरकारले भूमिहीन दलितलाई 2 वर्षभित्र जग्गा दिने तयारी गरेको छ। जग्गा दिन नसके किन्नका लागि रकम अनुदान दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। यसका लागि सरकारले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 राष्ट्रपति समक्ष सिफारिस गरेको छ। भूमि समस्या समाधान आयोगको तथ्याङ्क अनुसार नेपालमा 79,144 भूमिहीन दलित परिवार छन्। अध्यादेशमा भूमिहीन दलितलाई एकपटकका लागि जग्गा उपलब्ध गराउने व्यवस्था छ। यस्तै नदी किनार, सडकको मापदण्ड र अन्य जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका भूमिहीनलाई सुरक्षित स्थानमा सार्ने प्रस्ताव पनि छ। 10 वर्ष अघिदेखि सरकारी वा ऐलानी जग्गामा बस्दै आएका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सकिने व्यवस्था पनि अध्यादेशमा समेटिएको छ। तर अध्यादेश कार्यान्वयन हुनेमा आशंका पनि उठेको छ। राष्ट्रिय सभामा काङ्ग्रेसका प्रमुख सचेतक पदम बहादुर परियारले संविधानले व्यवस्था गरेको भूमिहीन दलितको अधिकार 11 वर्षसम्म कार्यान्वयन नभएको भन्दै सरकारको नयाँ घोषणामाथि प्रश्न उठाउनु भएको छ। दसैँमा घर जाने यात्रुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुलेको छ। टिकट लिन नयाँ बस पार्कमा गैरातीदेखि नै यात्रुको लाइन लागेको छ। विशेष गरी सुदूरपश्चिम जाने यात्रु गैराति 9 बजेदेखि नै टिकट काउन्टरमा लाइनमा बसेका हुन्। नयाँ बस पार्क सञ्चालक लोत्से बहुद्देश्य प्रालीका अनुसार टिकट बुकिङका लागि 15 काउन्टर थपिएको छ। यात्रुको चापलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था पनि मिलाइएको छ। काठमाडौँको बुढानीलकण्ठबाट 21 किलो सुन बरामद भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो ठूलो परिमाणमा सुन बरामद गरेको हो। प्रहरीले केहीलाई पक्रेको पनि छ। बरामद सुनमध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो प्रशोधन गर्ने गरी राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। एनपिएलको तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलङ्काका पूर्व क्रिकेटर धम्मिका प्रसादलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ। तीव्र गतिका बलर प्रसादले श्रीलङ्काका लागि 25 टेस्ट, 24 एकदिवसीय र 14 T20 अन्तर्राष्ट्रिय खेल खेल्नु भएको छ। उहाँले यसअघि नेपाल, ओमान र अमेरिकाको राष्ट्रिय टोलीमा बलिङ प्रशिक्षकका रूपमा पनि काम गरिसक्नु भएको छ। आज पनि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना छ। 1-2 ठाउँमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डल अझै अस्थिर रहेकाले हिमाली र पहाडी भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

हजुर, बीएबीएस गोर्खा रेडियो नै हो श्रोता। यो तपाईँ हुनुहुन्छ बीएबीएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रम मझेरी, र मझेरीको हामी तेस्रो घण्टामा प्रवेश गरेका छौँ। आशिष अविरल अनि अनु चौधरीले गाउनुभएको मिठो गीत अलिकति रमाइलो पनि लाग्यो मलाई त। टाढैबाट माया गरम भो भन्ने गीतबाट हाम्रो कार्यक्रमको तेस्रो घन्टे बसाई सुरु भयो श्रोता, र तपाईँहरू सम्पूर्णलाई एकपल्ट फेरि हार्दिक नमस्कार अनि स्वागत गर्न चाहे म धनराज राईले। हजुर, यो गीत अनि समाचार बज्दै गर्दाखेरि ब्याकग्राउन्डमा मेसेन्जरमा केही श्रोतासँग म कुरा गरिरहेको थिएँ। एनपी परदेशीजीले चाहिँ अघि बाबरीको कुरा, ब्रुनाईमा त बाबरीले हुर्किन नपाएर भन्ने गुनासो पोखेको थिएँ, र उहाँले चाहिँ दुःख कष्ट गरिदिनु भएछ बिचरा, धेरै दिमाग लाउनु भयो, त्यस पछाडि चाहिँ अन्त्यमा केही पार नलागेर च्याट जिपिटी ज्यूले सुझाउनु भएको उपायहरूको चाहिँ स्क्रिनसट नै पठाउनु भएको छ। अब भरै फुर्सद भएपछि यो स्क्रिनसटमा लेखिएका स्टेप्सहरू पक्कै नै हेर्ने छु। र परदेशी घिमिरे माइलोजी पनि आइपुग्नु भएको छ, उहाँले एउटा गीत अनुरोध गर्नुभएको छ जस्तो लाग्यो। म एकैछिनमा हेरेर यसो मौका मिलेको खण्डमा बजाइदिइहाल्नेछु। कैलाश अनिता लिम्बू भाइ पनि आइपुग्नु भएको छ हामीसँग सम्पर्कमा, उहाँले नै एउटा गीत अनुरोध गर्नुभएको छ, त्यो गीत म अब एकैछिनमा बजाइदिन्छु दिनेछु। लाइन अप भइसकेको छ अनिता कैलाश लिम्बू भाइ, प्रतीक्षा गर्दै गर्नुहोला। नूतन भुजालजीले पनि भर्खरै टुप्लुक्क आउँदै गर्नुभएको देखेको थिएँ, उहाँको सन्देश हेर्न पाएको छैन, म एकैछिनमा हेर्नेछु। तपाईँहरू सम्पूर्णलाई स्वागत छ है त एकमुष्ट। अन्य सुनेर मात्रै बस्नुहुने श्रोता तपाईँ धेरै हुनुहुन्छ, प्रतिक्रिया पनि दिनुहोस् न कहिलेकाहीँ, यसो सुन्दैछु है यो ठाउँबाट भनेर, अथवा गीत नै अनुरोध गर्नुभयो नि हुन्छ। अघि ब्रुनाईका एकजना श्रोता सुदन गुरुङजीले कविता लेखेर पठाउनु भयो, पठाउनुहोस्। अब हुन त अघि भनिहालेँ, गीत कविता यो मुक्तकहरू पहिला विद्यालयमा अलिअलि वाचन गरिन्थ्यो, त्यो वाचन गर्ने शैली नमिलेर फेरि मास्टरजीको सिर्कुना पनि खाइएको थियो। यसरी सिकाएको होइन मैले, खै त पारा आउँदैन भनेर अब त्यो घटनाहरू पनि त्यो उहाँको कविताले सम्झाइदियो। धन्यवाद छ सुदन गुरुङजीलाई पनि। र त्यो गीत अनुरोध गर्नुभएको थियो, विदेश जाने मायालु तिमीलाई, दीपक थापा, उहाँ अहिले बिरामी हुनुहुन्छ भन्ने कुरा पनि सुदन गुरुङजीले जानकारी गराउनु भयो। तपाईँहरूलाई कतिलाई थाहा थियो, थाहा थिएन, सुन्नुभयो थियो थिएन, बिमारी हुनुभएको, हामीले शीघ्र स्वास्थ्य लाभको कामना पनि गऱ्यौँ। र यसरी नै हो समाचार आदान प्रदान हुन्छ, तपाईँहरूले यसरी छोटो जानकारी दिनुहुन्छ त्यो ठुलो समाचार हुन्छ अरूको लागि, मलाई नै ठुलो समाचार भयो। अब मैले अब दीपक थापाको बारेमा त्यति थाहा थिएन उहाँ त्यस्तो हुनुहुन्छ भनेर। गीत त मनपर्ने गीत हो, पहिलाको सुपरहिट गीत नै हो, र यसरी पठाउँदै गर्नुहोस्। मौका मिले को खण्डमा पठाउने माध्यमहरू तपाईँहरूलाई थाहा छँदैछ। र तेस्रो घण्टामा अब ब्रुनाईका श्रोताका लागि मझेरी साप्ताहिक प्रश्नोत्तरको छिनोफानो पनि हुन्छ। प्रश्न चाहिँ एकपल्ट रिपिट गर्नु पर्यो, अब अन्तिम अन्तिम चरणमा आइपुगेका छौँ। जति दौडिए पनि एउटै ठाउँमा बसिरहन्छ के हो? हजुर, प्रश्न सजिलो छ। परदेशी घिमिरे माइलोजीले पनि उत्तर पठाउनु भएको छ, उहाँको उत्तर पनि मिलेको छ। उत्तर चाहिँ म अहिले भन्दिनँ, तर हामीले यो प्रश्नोत्तर कार्यक्रममा ठ्याक्कै एउटा मात्रै उत्तर छानेका छौँ। तपाईँहरूले पठाउनु भएको उत्तर मिलेको छ घिमिरेजी, तर दुईवटा मल्टिपल आन्सर भएकाले एउटा उत्तर चाहिँ हामीले आश गरेका छौँ। र सातजना श्रोता हुनुहुन्छ अहिलेसम्म उत्तर मिलेको पठाउने, हामीले चाहेको उत्तर पठाउने, उहाँहरूमध्येबाट अझै केही थपिनुहुन्छ भने उहाँहरूमध्येबाट चाहिँ लक्की ड्र हुनेछ, आज डिजिटल लक्की ड्र हुनेछ श्रोता। पहिला चाहिँ हामीले खडखडै भन्ने बट्टा चलाउँथ्यौँ, अब बट्टा चाहिँ कुनामा पसिसकेको छ, अब कम्प्युटरको स्क्रिनबाटै हामी लक्की ड्र गरेर एउटा भाग्यशाली विजेता घोषणा गर्नेछौँ। 40 ब्रुनाई डलरको बुकानियर रेस्टुरेन्टको भाउचर रहेको छ।
लामै पो बोलियो क्या श्रोता, गीत सुन्नतर्फ पो जानुपर्छ अब, झुम्का सुनौ भियो माको आवाजमा।

हजुर, बटौलीको बजारमा अनि खै कता कता हो झुम्का गिर्यो भन्ने गीत सुन्यौँ भियोमाको आवाजमा। हजुर, ब्रुनाईमा धेरै ब्रिटिस फोर्सेस ब्रुनाईमा धेरै एक्टिभिटीहरू भइरहेका छन्। तपाईँहरूले चाहिँ यो स्टोरी सेसनहरूको बारेमा सुनिराख्नु भएको छ। त्यस्तै अब दसैँ कम्पिटिसन नानीहरूको बिएफबी लाइब्रेरीले आयोजना गरिरहेको छ र तपाईँहरूले सकेसम्म चाहिँ यस्तो इभेन्टहरूमा हुन त हाफ टर्म पनि छ पक्कै पठाउनुहुन्छ। मैले तपाईँहरूलाई भनिराख्नु पर्दैन, तपाईँहरू आफैले पठाउनुहुन्छ, तै पनि कोही बेला बिर्सिराखेको हुन्छ ले गर्दाखेरि यसो झकझकाउने काम मात्रै हुन्छ हाम्रो तर्फबाट। हजुर, दसैँ क्रिएटिभ कम्पिटिसन छ, दसैँ स्टोरी टेलिङ सेसन छ, यो स्कुल हाफ टर्मको बेलामा यसो मौका मिलेको बेलामा पठाउनुहोस्। भयो भने तपाईँहरू पनि गएर छोराछोरीसँग यसो टाइम पनि सँगै बिताउने मौका पनि मिल्छ। अब यो छोटो जानकारी पछाडि विजय लामालाई सुन्न जाउँ। तारिकमा तारिक के भएछ त, अनि तारिक धाउनु पर्ने भयो बुझिहालौँ।

0: यो BFBS गोरखा रेडियो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

गइराखरे कहिलेको याद आउँछ एकछिन एकछिनमा श्रीकृष्ण बम मल्ल अनि मेलिना राईले त्यसो भन्दै हुनुहुन्थ्यो. मैले भने गएन श्रोता, गइराखरे कहिलेको याद मलाई त आउँदैन. अब तपाईँहरूलाई के कसो हुन्छ त्यो भन्न सकिनँ. आज विश्व हुलाक दिवस पनि रहेछ श्रोता. यो दिवस चाहिँ संयुक्त राष्ट्रसङ्घले मनाउने गरेको रहेछ र विश्वभरि नै मनाउने गरिँदो रहेछ आजका दिन अक्टोबर 9 दिन. र सन् 1874 निकै पुरानोमा पो भएको रहेछ यो चाहिँ दिवस. युनिभर्सल पोस्टल युनियनको सम्झनामा मनाउन थालिएको रहेछ. यसको उद्देश्य हुलाक सेवाले मानिसहरू व्यवसाय र समुदाय जोड्न खेलेको महत्त्वपूर्ण भूमिकाबारे जनचेतना फैलाउनु रहेछ. हुन त आज हिजोआज डिजिटल युगमा पनि हुलाक सेवा पत्र मात्र होइन, पार्सल, अनलाइन व्यापारका सामान, वित्तीय सेवा तथा दुर्गम क्षेत्रमा आवश्यक सेवा पुर्याउने माध्यम छँदैछ. डिजिटल मात्रै भएर भएन, अब त्यसमा डेलिभरी सामान गर्ने त कोही न कोही हुनु पऱ्यो, त्यो हुलाकले गर्छ. हुलाकका अब विभिन्न माध्यमहरू हुन्छन्. अब यसमा चाहिँ यो पोस्टल सर्भिस मात्रै नभएर यसमा समर्पित कर्मचारीहरूको योगदानलाई सम्मान पनि गर्ने गरिन्छ आजका दिन. हजुर, यसै सन्दर्भमा बेलायतसँग सम्बन्धित सान्दर्भिक भनौँ अझै एउटा रोयल मेल को के अरे समाचार प्रकाशन भएको रहेछ. बेलायतको रोयल मेलले चिठी वा पार्सलमा हातैले ठेगाना लेख्ने ग्राहकहरूलाई विशेष ध्यान दिन आग्रह गरेको रहेछ. जन्मदिनको कार्डदेखि पार्सलसम्म हातैले लेखिएको ठेगाना स्पष्ट र सजिलै पढ्न सकिने हुनुपर्ने रोयल मेलको सुझाव रहेको छ. रोयल मेलका अनुसार खामको रङसँग ठेगाना लेखिएको मसी स्पष्ट रूपमा छुटिनुपर्छ. अब सेतो खाममा अब सेतै पेन चलाउनु भएन, पहेँलो पेन चलाउँदा पनि अलिकति राम्रो नदेखिएला, त्यही भएर अलिक कालो निलो कलमले लेख्यो भने स्पष्ट चिनिन्छ. भन्न खोजेको चाहिँ त्यो हो. फिक्का वा धमिलो अक्षर भएमा मेसिन वा डेलिभरी प्रक्रियामा ठेगाना पढ्न कठिन हुनसक्छ. त्यसैले स्पष्ट अक्षर के अरे सफा अनि सही स्थानमा लेख्न भनिएको छ. यहाँ चाहिँ अब अगाडि लेख्नुपर्ने त्यो खामको मुख बन्द गर्ने साइडमा टु एन्ड फ्रम लेख्ने नलेख्ने कुराहरू चाहिँ अब तपाईँ हामीले अलिक पुरानो जमानामा चिठी लेख्ने मानिसलाई त थाहा छ, अहिलेको नयाँ चिठीको प्रचलन त्यति नथा पाएका मानिसहरूलाई भने अलिकति अप्ठ्यारो नै हुनसक्छ यो पनि. डिजिटल युगमा धेरैले अनलाइनबाट प्रिन्टेड लेबल प्रयोग गरेर पनि हातले ठेगाना लेख्ने चलन अझै पूर्ण रूपमा हराएको छैन. डिजिटल्ली प्रिन्ट गरिन्छ, सजिलो, धेरै लेबल एकैचोटि प्रिन्ट गर्नु पनि अब हुन त अब मुस्किलै हुन्छ. सधैँ एउटै मान्छेलाई एउटै एड्रेसमा पठाइन्छ भन्ने कुरा त होइन. त्यसैले अबदेखि तपाईँ विशेष गरी बेलायत हुन त यो सबैतिर लागू छ, त्यस्तो गर्नुभयो भने स्पष्ट अनि पढ्न सजिलो लेखेर पठाउनु होला एड्रेस. हजुर, यो सन्दर्भ पछाडि अब एउटा अनुरोध सङ्गीत सुन्नतर्फ लाग्छौँ. कैलाश अनिता लिम्बू भाइले केही समय अगाडि सम्पर्क गर्नुभएको थियो. नमस्ते धनराज दाई भन्नुभएको छ. नमस्कार कैलाश भाइ, ननिचन बेलायतबाट हुनुहुन्छ र शुक्रबारको कार्यक्रम मजेरी सुनेर इन्जोय लिँदैछु भन्नुभएको छ. धन्यवाद, जोडिनुभयो, प्रतिक्रिया दिनुभयो. सिङ्गर राजन राज शिवाकोटी अन्जु पन्तको सङ सुर्गे थैली खै आफ्नै अभिरुचिमा टु माई रिलेटिभ्स, फेसबुक फ्रेन्ड्स, मजेरी कार्यक्रम लिसनर्स सङ सुनाउन चाहन्छु भन्नुभएको छ. अवश्य पनि अब हामी सबैको लागि र तपाईँ आफ्नो स्वयंको लागि सुर्खे थैलीखै राजन राज शिवाकोटी र अन्जु पन्तको आवाजमा इन्जोय गर्नुहोला.

झुम्के रुमाल खै खै कता गयो गयो भन्ने कुरा सुन्यौँ हामीले श्रोता सुर्गे थैली खैमा। राजेन्द्र शिवाकोटी अनि अन्जु पन्तको अनुरोधमा थियो के अरे आवाजमा थियो यो गीत। र के भन्छ हाम्रो के अरे कैलाश अनिता लिम्बू भाइले अनुरोध गर्नुभएको गीत सुन्यो श्रोता हामीले, र उहाँले धन्यवाद भनेर भनी पनि सक्नुभएको छ। अब एउटा अनुरोधको गीत नै सुन्नेछौँ फेरि। नारायण गोपाल स्वर सम्राट नारायण गोपालले गाउनुभएको छ यो गीत बिछोडको बेला, र यो गीतलाई अनुरोध गर्ने श्रोता आउनुभएको छ खर्क गुरुङ मामा। उहाँ भन्नुहुन्छ नमस्कार धनराज भान्जा भन्नुभएको छ नमस्कार अनि स्वागत छ मामालाई, मजिरे कार्यक्रम सुन्दैछु रमाइलो भइरहेछ भन्नुभएको छ। धन्यवाद सुनेर साथ दिनुभयो जोडिनु भयो प्रतिक्रिया दिनुभयो, समय मिलेमा एउटा दसैँ सङ बजाइदिनु भन्नुभएको रहेछ। दसैँ सङ बजाइदिनु भएर भनेर फेरि गीत चाहिँ बिछोडको बेला भन्नुभएको छ। यो दसैँको गीत हो कि होइन मलाई नि कन्फ्युज भयो, अलिकति भाव बोकेको गीत जस्तो लाग्यो। तर सुनौ नारायण गोपाल ले गाउनुभएको गीत भन्नुभएको छ सम्झना हजुर लगायत सम्पूर्ण श्रोतालाई दसैँको अग्रिम मङ्गलमय शुभकामना पनि टक्राउनु भएको छ। मामालाई धन्यवाद, र अब गीत सुन्नतर्फ लागौँ खर्क गुरुङ मामाको अनुरोधमा नारायण गोपालको आवाजमा बिछोडको बेला।

दिवस गोर्खा रेडियो आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

हजुर, माया लु सज्जनराज वैद्य फिचरिङ माया गुरुङ सुन्यो र यो गीत चाहिँ हामीले अनुरोध सङ्गीतका रूपमा सुनेका थियौँ। यो पेन्सिल्भेनिया, सेन्ट्रल पेन्सिल्भेनियाबाट एस कुलुङ जीले पठाउनु भएको थियो यो अनुरोध, र उत्तर पनि पठाउनु भएको थियो उहाँले, र उत्तर सही भएको छ तपाईँको, र तपाईँलाई उत्तर पठाइदिनु भएकोमा धन्यवाद भन्दै यो गीत अनुरोध गर्नुभएको थियो सम्पूर्ण बिएबिएसका श्रोतालाई। त्यसरी नै देवेन्द्र गुरुङ दाई ननिटन युकेबाट पनि हामीसँग जोडिनु भएको छ, उहाँले पनि सही उत्तर पठाउनु भएको छ, धन्यवाद छ तपाईँलाई। मैले पनि त्यहाँ ब्रुनाईको बिएबिएस पनि भिजिट गरेको छु नि 2013 सालतिर, बिएबिएस साप्ताहिक क्विजमा विजयी भएको हुँदा पुरस्कार लिन गएको थिएँ। जिआरयुमा कार्यरत हुँदा मेरो नम्बरी लाल साहेबको बाहुलीबाट पुरस्कार ग्रहण गर्ने अवसर मिलेको थियो भन्नुभएको छ, धन्यवाद भन्दै शुभ दिन भनेर बिदा हुनुभएको छ। दाईलाई पनि धन्यवाद उत्तर मिलाउनु भएकोमा। अब यसपालि भने उत्तर मिले पनि तपाईँको नाम लक्की ड्रमा जान नपाउने भयो दाई, पुरस्कारको प्रकृति मिल्यो भने हामी तपाईँहरूलाई पनि अवश्य नै इन्क्लुड गर्नेछौँ। एनपी परदेशीजीले पनि उत्तर पठाउनु भएको छ र उहाँको उत्तर पनि मिलेको छ। अब भने हामी छिनोफानोतर्फ लाग्छौँ श्रोता। यो हप्ताको साप्ताहिक प्रश्नोत्तर कार्यक्रम मझेरीको प्रश्न मेरो उत्तर तपाईँकोमा, सातजना श्रोताको उत्तर मिलेको चाहिँ लकी ड्रमा जाने भएको छ। श्रीमती प्रभा गुरुङ, श्रीमती एलिजा बसेल, श्रीमती एन्जेलिना कुलुङ बाहिङ, अनि श्रीमती शान्ति गुरुङ राई, स्टाफ सर्जन मिन गुरुङ हुनुहुन्छ, श्रीमती अनुषा गुरुङ, अनि श्रीमती अलिसा थापाले पठाउनु भएको उत्तरहरू मिलेका छन्। र ती नामहरू चाहिँ अब लकी ड्र, आज त डिजिटल राफल के अरे लकी ड्र गर्नेवाला छौँ श्रोता, अब नाम आउँछ। डिजिटलको त कति सजिलो, त्यो खड्खड हल्लाइराख्नु नि नपर्ने, नाम इन्ट्री गरेपछि अटोमेटिक हुने रहेछ, कति सजिलो बनाइदिनु भएको छ हाम्रो सृजना बहिनीले, उहाँलाई हामी सबैको तर्फबाट धन्यवाद दिउँ। र यो हप्ताको प्रश्न थियो, जति दोहोरिए पनि एउटै ठाउँमा बसिरहन्छ के हो? थुप्रै उत्तरहरू छन् यसका, तर हामीले चाहेको यो हप्ताका लागि चाहेको एउटा मात्रै उत्तर थियो, धेरै लियो भने फेरि धेरै कन्फ्युजन हुन्छ, एउटा मात्रै उत्तर हामीले चाहेका थियौँ, घडीको काँटा। तपाईँले विभिन्न उत्तर दिनुभएको छ, वाच ह्यान्ड पनि लेख्नुभएको छ, त्यो पनि हामीले स्वीकार गऱ्यौँ, क्लक्स ह्यान्ड पठाउनु भएको छ, त्यो पनि स्वीकार गऱ्यौँ, घडीको काँटा होइन, अनि घडीको हात भन्नुभएको छ, सबै यी आन्सरहरू चाहिँ मिलेका छन्। घडीको सुई पठाउने पनि हुनुहुन्छ, त्यो उत्तर पनि मिलेको छ। हजुर, अब भने हामी लागौँ आजको लागि, यो हप्ताका लागि लकी ड्रका विजेताको नाम हेर्नतर्फ, र म यहाँ एउटा ड्रम रोल बजाउँछु श्रोता, त्यतिकै त फेरि सस्पेन्स नदिकन त कसरी हामी गर्न सक्छौँ। र अब ड्रम रोल बजाउँदै यता डिजिटल लकी ड्र विलमा पनि एकैचोटि क्लिक गरौँ र हेरौँ नाम कसको आउँछ। 1, 2, 3 भन्नुहोस् है श्रोता तपाईँहरूले। हजुर, नाम आयो श्रोता, कसको नाम आयो होला भनेर तपाईँहरू ढुक ढुक ढुक ढुक भइराख्नु भएको छ होला ब्रुनाई ग्यारिजनका श्रोताहरू। र लकी नाम आएको छ एलिसा गुरुङ, श्रीमती एलिसा गुरुङ बहिनी, तपाईँलाई धेरै धेरै धन्यवाद। अब हामी ताली पनि पड्काइहाल्छौँ। हजुर, धेरै धेरै बधाई छ, र तपाईँले जित्नु भएको छ 40 ब्रुनाई डलरको बुकानियर रेस्टुरेन्टको के अरे डाइन इन भाउचर, र तपाईँको समय मिलेको खण्डमा जति सक्दो तुरुन्तै आउनुभयो भने पुरस्कार कलेक्सनका लागि हामी आभारी हुने थियौँ। विकेन्ड हो, अब सपरिवार साथीभाइहरूसँग मजाले बसेर चाहिँ रमाइलो गर्नुहोला। यो बुकानियर रेस्टुरेन्टको सौजन्यमा प्राप्त भएको छ, र उहाँहरूलाई धेरै धेरै धन्यवाद। अब हामी एउटा गीत सुन्छौँ यो नतिजा पछाडि, कस्तो मनै मेरो पनि ढुकढुक भयो, कस्तो बा सिस्टम रङ हुने हो कि गलत हुने हो कि भन्दै, तर ठिक भयो। र अब हामी गीत सुन ढुक्काका साथमा, ओइ सरिता भन्दै हुनुहुन्छ, डिएनएक्स फिचरिङ विमला कणेल नेपाली।

हजुर, सुदूरपश्चिमेली छिटो आयो मलाई मन परी, ओइ सरितामा सुन्यो डिएनएक्स फिचरिङ बिमला कणेल नेपाली। अब हामी सारिका घिमिरेले गाउनुभएको गुण भुल्यो सुन्छौँ, र यो गीतलाई अनुरोध गरेर आउनुभएको छ परदेशी घिमिरे माइलोज्यू। उहाँ अलि अगाडि नै आउनुभएको थियो तर निकै कुर्नेमा पर्नुभयो। हेलो, नमस्ते राई सर भन्नुभएको छ। नमस्ते घिमिरेजी, तपाईँलाई स्वागत छ। सेम एज युजुअल, आज पनि हजुरको लभली प्रोग्राम सुरुदेखि नै सुन्दै 8.74 किलोमिटर जगिङ पुरा गरी रुममा आइपुगेको छु भन्नुभएको छ। तपाईँको दैनिकी पुरा गरेर अब त काममा मेलो पनि लाग्नु आँट्नुभयो होला, अथवा लागिसक्नुभयो होला। र अब उहाँले चाहिँ यो गीत सुनाइदिनु भयो, आभारी हुनेछु भन्दै उत्तर पनि दिनुभएको थियो। उहाँले उत्तर चाहिँ जाँतो या घट्टा हो भन्नुभएको थियो। अरू बेला हो भने यो उत्तर सही हो, पक्कै पनि सही हो, तर यसपालिको लागि भने हामीले घडीको सुई, घडीको काँटा आदि राखेका थियौँ। उत्तर मिलेको छ, धन्यवाद। र ह्याभ अ गुड डे अहेड, ग्रेट डे अहेड भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद, तपाईँको पनि सप्तान्त सुखमय रहोस् भन्ने कामनासहित अब यो गीत सुन्नतर्फ लाग्छौँ हामी श्रोता। र आज ब्रुनाईका श्रोताहरूले लोकल स्टेसनमा साङ्गीतिक तरङ्ग कार्यक्रम सुन्नुहुन्न, तपाईँहरूले चाहिँ नमस्ते युके नै सुन्नुहुनेछ। र काठमाडौँको सौगात आज ब्रुनाईको स्टुडियोबाट नै लाल शाही दाजुले सञ्चालन गर्नुहुनेछ। काठमाडौँबाट विनोद धोज खड्का दाजुको विशेष काम परेकाले गर्दाखेरि उहाँले आज कार्यक्रम चलाउन असमर्थ हुनुहुनेछ। हजुर, अब गन्थन धेरै नगरौँ, बिदा मागौँ। तपाईँहरूको बाँकी समय सुखमय रहोस्, सप्तान्त राम्रोसँग बितोस्, अनि हामी सोमबार फेरि अवश्य नै भेट गर्नेछौँ। तबसम्म मलाई बिदा दिनुहोस्। नमस्ते, बाई बाई, हेभ अ ग्रेट विकेन्ड।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। आज बिहान 7 बजेदेखि मतदान सुरु हुने भनिए पनि 1 घण्टा ढिला गरी मतदान सुरु भएको हो। खुला मञ्चमा 6 प्रदेश र विदेश स्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्। बागमती प्रदेशका प्रतिनिधिहरूले भने प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा मतदान गरिरहेका छन्। नेकपा एमाले स्थानीय तहको चुनावको तयारीमा जुटेको छ। पार्टीले मक्सिरदेखि चुनाव केन्द्रित गतिविधि अघि बढाउने तयारी गरेको छ। यसका लागि एमाले मक्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने भनेको छ। बेलामा प्रदेश जिल्ला पालिका कमिटी पदाधिकारी तथा जनप्रतिनिधि सहभागी हुने पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ। एमाले वडा कमिटीको अधिवेशन मक्सिर 26 र पालिका कमिटीको अधिवेशन पुस 4 गते गर्ने निर्णय पनि गरेको छ। अधिवेशन मार्फत तल्लो तहको नेतृत्व पुनर्गठन र सङ्गठन परिचालनलाई तीव्रता दिने पार्टीको तयारी छ। निर्वाचन आयोगले आगामी फागुनको अन्तिम साता वा चैतको पहिलो साता स्थानीय तहको चुनाव गर्ने तयारी अघि बढाएको छ। तर सरकारले चुनावको मिति भने तोकिसकेको छैन। 2079 सालको स्थानीय तह निर्वाचनमा एमाले 207 पालिकाको प्रमुख तथा अध्यक्ष र 243 पालिकाको उपप्रमुख तथा उपाध्यक्ष जितेको थियो। त्यसैबीच पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर नेताहरूले असन्तुष्टि जनाएको विषय पनि चर्चामा छ। केही नेताले यही कार्यशैली कायम रहे स्थानीय चुनावमा अपेक्षित नतिजा ल्याउन कठिन हुने धारणा राखेका छन्। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेद्वारको सूचीलाई आधिकारिक समर्थन नबुझ्न आग्रह गर्नुभएको छ। आज बिहान सामाजिक सञ्जाल मार्फत थापाले पार्टीको 15 महाधिवेशनमा कुनै पनि प्यानल वा गुटमा आफू नरहेको स्पष्ट पार्नुभएको हो। उहाँले महाधिवेशन प्रतिनिधिलाई कुनै पनि अफवाहमा नलागि आफ्नो विवेक र विश्वासका आधारमा मतदान गर्न आग्रह गर्नुभएको छ। पार्टीको हितलाई ध्यानमा राखेर मर्यादित र संयमित रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन पनि उहाँले प्रतिनिधिलाई अनुरोध गर्नुभएको छ। निर्वाचनमा भएको ढिलाइले प्रतिनिधिलाई परेको असुविधाप्रति थापाले क्षमा समेत माग्नुभएको छ। सरकारले भूमिहीन दलितलाई 2 वर्षभित्र जग्गा दिने तयारी गरेको छ। जग्गा दिन नसके किन्नका लागि रकम

0: एलानी जग्गामा बस्दै आएका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सकिने व्यवस्था पनि अध्यादेशमा समेटिएको छ। अध्यादेशमा कार्यान्वयन हुनेमा आशंका पनि उठेको छ। राष्ट्रिय सभामा काङ्ग्रेसका प्रमुख सचेतक पदम बहादुर परियारले संविधानले व्यवस्था गरेको भूमिहीन दलितको अधिकार 11 वर्षसम्म कार्यान्वयन नभएको भन्दै सरकारको नयाँ घोषणामाथि प्रश्न उठाउनु भएको छ। दसैँमा घर जाने यात्रुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुलेको छ। टिकट लिन नयाँ बस पार्कमा गए रातिदेखि नै यात्रुको लाइन लागेको छ। विशेष गरी सुदूरपश्चिम यात्रु गए राति 9 बजेदेखि नै टिकट काउन्टरमा लाइन बसेका हुन्। नयाँ बस पार्क सञ्चालक लोप्से बहुद्देश्य प्रालीका अनुसार टिकट बुकिङका लागि 15 वटा काउन्टर थपिएको छ। यात्रुको चापलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था पनि मिलाइएको छ। यातायात व्यवस्था विभाग प्रहरी र यातायात व्यवसायी बीच बैठकले असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको थियो। प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै एलनिलो तीव्र बन्दै गएको र आउँदो डिसेम्बरमा उत्सर्गमा पुग्ने संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठनले जनाएको छ।
1: यसपटकको एलनिनो सन् 1950 यताकै सबैभन्दा शक्तिशाली मध्ये एक हुन सक्ने मौसमविदले चेतावनी दिएका छन्। डब्ल्युएमओका प्रमुख सेलेस्ट साउलोले एलनिनो दृढ रूपमा स्थापित र तीव्र गतिमा सुदृढ भइरहेको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। उहाँका अनुसार यो अवस्था सन् 2027 फेब्रुअरीसम्म कायम रहने सम्भावना।
0: यो BFBS गोर्खा रेडियो हो।

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

SBS गोर्खा रेडियो कार्यक्रम नमस्ते युकेको आरम्भ भएको छ. यो मर्निङ ब्रेकफास्ट शोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु श्रोता. आजको यो शुक्रबारको दिन म सिनेको तर्फबाट अ भेरी गुड मर्निङ शुभ प्रभात र समय हामीसँग 7 बजेको लागि अब पनि बाँकी रहेको छ 13 मिनट. आज 9th of October 2026 रहेको छ फ्राइडे यानि कि शुक्रबारको दिन र अब हामी विकेन्डतिर पर्छ हुने क्रम पनि छ र यो समय तपाईँले हामीलाई विभिन्न ठाउँहरूबाट बिएफपिज गोर्खा रेडियो ट्युनिङ गरेर सुनिरहनु भएको छ. तपाईँले आफ्नो मोबाइल फोनमा बिएफपिज एप चाहिँ डाउनलोड गरेर सुन्न सक्नुहुन्छ र हामीले रेडियो मार्फत पनि फोक्सटुमा पनि 105.4 MHz ट्युन गरेर र यसै गरी स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिज गोर्खा भनेर सुन्न सक्नुहुन्छ. कार्यक्रम यो सुनौलो बिहानी हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम 6:30 बजेदेखि 9 बजेसम्म रहेको छ श्रोता. र यसै गरी आजको दिनमा पनि सदा चाहिँ 7:28 जाँदा म तपाईँको समक्ष राख्ने नै छु. आज एक्सचेन्ज रेट अनि गोल्ड एन्ड सिल्भर प्राइसको पनि जानकारी हुनेछ र कार्यक्रमको दोस्रो घन्टामा हामी अवश्य पनि 8 बजेको लागि 20 मिनट बाँकी हुँदाखेरि राख्ने नै छु तपाईँको समक्ष भने पण्डित हुनुहुन्छ उहाँ मधु पण्डित मधुसँग रहेको यो कुराकानी योगदायक साथमा म राख्ने नै छु सुन्नुहोला. र यसै गरी कार्यक्रमको थर्ड आवरमा पनि हुनेछ बिएफपी संवाद योगदायकको साथमा 8:28 जाँदा हुनेछ पार्ट वान. मेजर ज्ञान डेङ्गा उहाँ चाहिँ गोर्खा ट्रेनिङ कम्पनीका ओसी हुनुहुन्छ र च्यारिटी इभेन्ट्सहरूको बारेमा रहेको कुराकानी हुनेछ र 9 बजेको लागि 20 मिनट बाँकी हुँदाखेरि चाहिँ हुनेछ पार्ट टू. र सदा चाहिँ फ्राइडेको दिनमा त हामी हाम्रो वान अफ द लक्की विनर पनि अनाउन्स गर्ने गर्छौँ र त्यसैको लागि 8:55 यानि कि 9:05 बाँकी हुँदाखेरि त्यो पनि हुनेछ र आज निकै नै व्यस्त अवस्था रहेको छ श्रोता. यसअनुसार जानकारी लिइराख्नु होला र कार्यक्रममा अहिले अगाडि बढौँ. तिमीलाई देखेर तिन पाते हिँडेको छ सुजन चापागाई विद्या तिवारी.

0: Gorkha Radio. Gorkha Radio.
1: BFB's Gorkha Radio कार्यक्रममा हामी छौँ श्रोता यो समय नमस्ते युकेमा र अब भने पहिलो घण्टाबाट बिदा लिने समय आइ नै सकेको छ. कार्यक्रमको दोस्रो घण्टामा म यो हप्ताको प्रश्न पनि राख्नेछु र तपाईँले केही समय पाउनुहुनेछ आज आन्सर गर्नको लागि. सुन्दै गर्नुहोस् BFB's Gorkha Radio र कार्यक्रमको हामी दोस्रो घण्टामा भेटौँ समाचार पश्चात. अहिलेलाई अब हामी स्टिम इन्जन सक्दिनँ.

0: Happy 66th birthday to BGN. It's an auspicious occasion, one that everyone is quite rightly pleased about, looking forward to, and wishing to participate in. It's been a long time coming, and we, everyone across BGN and beyond, are very proud of the history, the heritage of BGN, what it means not just for our staff and the families, but also the local community, and the support that we provide with the community, with defence, more broadly across Nepal, and in conjunction with Kadori and GWT. So BGN plays its part. I think we try and punch above our weight, and we do that successfully in support of the wider community and veterans and their families.
1: पोखरामा आज बिहान विद्यालय बस दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये तीनजनाको परिचय खुलेको छ। दुर्घटनामा चारजना विद्यार्थीसहित पाँचजनाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु भएका 13 वर्षीय ममता तिवारी, 14 वर्षका असीम कणेल र पोखरा 28 बस्दै आएका 65 वर्षीय बाबुराम तिवारीको पहिचान खुलेको हो। दुई बालिकाको पहिचान खुल्न बाँकी छ। पोखरा महानगर 28 मास थानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस बिहान 6:30 बजेतिर ओखली भिरमा दुर्घटना भएको हो। बस सडकबाट करिब 200 मिटर तल खसेको थियो। दुर्घटनामा 14 जना घाइते भएका छन्। घाइतेमध्ये 3 जनाको गण्डकी मेडिकल कलेज र 11 जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा 19 जना थिए। कक्षा 10 का विद्यार्थी ट्युसन पढ्न गएका बेला दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभएको छ। सरकारले निलम्बन गरेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालमाथि छानबिन गर्न गठन गरिएको समितिले बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ। गम्भीर सूचना चुहाएको आरोपमा सरकारले दाहाललाई निलम्बन गरेर छानबिनका लागि समिति बनाएको थियो। समितिले बर्खास्तका लागि सिफारिस गरेको हो। एआईजी दाहालबारे छानबिन गर्न गृह मन्त्रालयले गएको सोमबार समिति गठन गरेको थियो। समितिले हिजो गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो, जसमा एआईजी दाहाललाई पदबाट बर्खास्त गर्न गृहमन्त्री सुदन गुरुङ समक्ष सिफारिस गरिएको हो। गएको सोमबार समिति गठन गर्दा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै हरेक कर्मचारीको पदीय आचरण विपरीतका काम, संवेदनशील गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि मन्त्रालयले सूक्ष्म निगरानी र विश्लेषण गरिरहेको र कानून विपरीतका गतिविधिमा संलग्नलाई कार्यवाही गरिने चेतावनी दिनुभएको थियो। नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा 1500 भन्दा बढी मत खसेको छ। आज बिहान 8:30 बजेदेखि मतदान शुरू भएको हो। काङ्ग्रेस महाधिवेशनमा 7255 मतदाता छन्। मतदानका लागि एकजनालाई आधा घण्टासम्म लागेको छ। सरकारले उखु किसानलाई 1.5 अर्ब बढी अनुदान दिने भएको छ। कृषि मन्त्री गीता चौधरीले उखु किसानलाई प्रोत्साहन स्वरूप

0: र सम्भावित जोखिमलाई ध्यान राख्दै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना 2083 तयार पारिएको छ। यही असोज 25 गतेदेखि कार्तिक 30 गतेसम्मका लागि यो योजना लागू गरिने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभएको छ। विशेष नियमित र आकस्मिक चेकिङ 67, ट्राफिक सहितको संयुक्त चेकिङ 47, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटक स्थलमा 38, यात्रु तथा नागरिक सहायता कक्ष 37, बैंक तथा वित्तीय संघ संस्था सुरक्षा तथा बजार अनुगमन 31, विशिष्ट व्यक्तिको सुरक्षा 10, माइकिङ प्रचार प्रसार 34 र अन्य ड्युटी गरेर 494 स्थानमा प्रहरी परिचालित हुने प्रहरी नायब महानिरीक्षक सापकोटाले जानकारी दिनुभएको छ।
1: आज पनि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना छ। एक दुई ठाउँमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डल अझै अस्थिर छ। हिमाली र पहाडी भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ। हवस् त, खबर यति नै। नमस्कार।

BFB's Gurkar Video Kari Kramel Hemi Namaste UK Mat Sonsurda Sami Sat Bidira Nominate Kaikusa Ra Azakoi Steen Matabi Sampurna Filipini Swagasa, your morning breakfast show ma. Ra Azako Kari Kramma, Sabili Sunna Saknunisa, second hour ma, Kitchen ma, Bobani, Ranisa, Yokurakani Yuktakusad ma, Pandit Madugusad. Rawale si early is Samema, you guys and Rekukurakani Raknunisa, Rasate, Karikrom Gudosrukantama, BFB Sambat Penny Sunana Brisinola, as one of the lucky winner penny, announced Sunny Kram, Sara Prasnazi, is Prakaregusa, Tabilapeni, early Mokaregusa, Ra Pariwa, Shantiku Pratiku Penny, has Kiku Pratiku. फेरि पनि परिवार शान्तिको प्रतीक हो भने हाँसकीको प्रतीक हो यसको सही जवाफ तपाईँले पठाउनु होला र तपाईँको आन्सर्सहरू चाहिँ म अवश्य पनि 8:30 चाहिँ एक्सेप्ट गर्नेछु त्यस पछाडि चाहिँ प्रिपेयर गर्नुपर्ने हुन्छ हाम्रो वान अफ द लक्की विनर र सदा चाहिँ हामी राइस कुकरबाट चाहिँ निकाल्नेछौँ आजको हाम्रो वान अफ द लक्की विनर पनि कार्यक्रममा रद्दी गर्नुहोस् र अहिलेको लागि भने आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ यो मिठो गीतको साथमा चानी जाला परेको छ एसडी योगी अञ्जुपन्त Thank you.

BFB स्कोरकार्ड भिडियो कार्यक्रम अहिले हामी छौँ श्रोता, यो समय यो नमस्ते युकेको यो सेकेन्ड आवरमा रहेका छौँ। यसै गरी आउनुहोस् तपाईँको समक्षमा वेदरको बारेमा पनि केही चर्चा गरिहालौँ। र बिहानको समय आउँदादेखि नै अब चिसो सुरु भइसकेको छ भनेर सङ्केत पनि हामीले पाइसकेका छौँ र पास कपल अफ डेज चिसो रहेको छ होइन, र पानी परे पछाडि त झन् अफकोर्स चिसो नै रहेको छ। र हिजो अलिकति वकिङहरू जाँदाखेरि पनि मैले महसुस गरेको थिएँ अलिक चिसो पानी पछाडि त्यो आफ्टर म्याथको जुन कुरा हुन्छ अलिक चिसो भएको थियो, नत्र नर्मली त्यति साह्रो फ्रिजिङ हुँदैन थियो भने पछाडि अब हामी साँच्चै नै विन्टरतिर अप्रोच हुँदैछौँ भन्ने चाहिँ सङ्केत यो हप्ता चाहिँ पाइरहेका छौँ। र आजको दिनमा चाहिँ निकै नै पानी परेको छ, लाइट रेन, अलिक चिसो चिसो छ। फोक्सटोनमा भएर टेम्परेचर भने 16 डिग्री सेल्सियस, विन्ड 32 किलोमिटर पर आवर, ह्युमिडिटी 89% रहेको छ। लाइट रेन र आजको दिन थ्रु आउट पानी पर्ने सङ्केत रहेको छ श्रोता। र भोलिको दिनमा चाहिँ अलि बेटर छ, सनी डे, तर पनि पानी परेको कारणले गर्दाखेरि त्यो आफ्टरको आफ्टर म्याथको जुन कुरा हुन्छ अलिक चिसो त भइ नै हाल्छ, यसअनुसार जानकारी लिनुहोला। र लन्डनमा पनि अहिले क्लाउडी छ भएर तर भरेको समय दिउँसोको मिड डेदेखि चाहिँ पानी पर्ने सङ्केत छ, ह्युमिडिटी 90% भने विन्ड 19 किलोमिटर पर आवर। र कार्यक्रममा रद्द गर्नु श्रोता, तपाईँको समक्षमा फेरि पनि यो मिठो गीतको साथमा अगाडि बढ्ने नै छु। अहिले लाइभ नै इन्जोय गर्न सक्नुहुनेछ र यो मिठो गीत सुबानी मोक्तानको आवाजमा रहेको छ, माया हो कि माया जस्तै।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS कुल कार्य रेडियो हो।

Today, FBI's Gorkar Radio सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रमले हामी छौँ यो समय नमस्ते युकेको सेकेन्ड आवरमा र समयको साथै अहिले हामीसँग 7:28 गइसकेको छ र यसैको साथमा अब भने तपाईँको समक्षमा चाहिँ आजको एक्सचेन्ज रेट र साथै गोल्डन सिल्भर प्राइसको जानकारी पनि राख्ने क्रम आइ नै सकेको छ श्रोता र अहिलेको समयमा हामीलाई विभिन्न ठाउँहरूबाट पनि हामी सुनिरहनु भएको छ श्रोताहरूले र साथै हामीलाई नेपाल यो समयमा चाहिँ आन्सर्सहरू पनि पठाइरहनु भएको छ र यसैको साथमा चाहिँ अहिले हामीलाई सुनिरहेको जानकारीहरू पनि उहाँहरूले गराइरहनु भएको छ अहिलेको यस समयमा र अवश्य पनि यो समय यहाँ निता खोइराई उहाँले पनि नमस्ते गुड मर्निङ हजुर ह्याप्पी फ्राइडे अल भनेर भन्नुभएको छ नुतन भुसा वान्टीले पनि गुड मर्निङ नमस्कार ह्याभ अ ब्लेस विकेन्ड भनेर भन्नुभएको छ र यसको साथमा अहिलेको समयमा ओम प्रसाद काउचा उहाँ मामाले पनि हामीलाई गुड मर्निङ ह्याभ अ नाइस डे भनेर चाहिँ भन्नुभएको छ सो विभिन्न ठाउँबाट अहिलेको समयमा चाहिँ सुनिरहनु भएको छ र ज्ञानु गुरुङ उहाँ मामाले पनि नमस्ते शुभ बिहानी सुनेजी एन्डओभरबाट सुन्दैछु ह्याप्पी फ्राइडे भन्नुभएको छ सो यसै अनुसार हामीलाई विभिन्न ठाउँहरूबाट सुन्ने क्रम रहेको छ र अब पनि आउनुहोस् यो समय तपाईँको समीक्षामा चाहिँ एक्सचेन्ज रेटको बारेमा पनि जानकारी राखिहालौँ सुरुवात गर्नेछौँ युएस डलर र युएस डलरको आज खरिदर भनिरहेको छ 154.5 र बिक्री दर रहेको छ 155.1 रहेको छ र युरोपियन युरोको खरिदर रहेको छ 172.8 पनि बिक्री दर रहेको छ 173.5 र युके पाउन्ड स्टर्लिङको खरिदर आज 203.8 पनि बिक्री दर रहेको छ 204.6 र अहिलेको लागि विशेष गरी अब नेपालमा पैसाहरू पठाउँदै हुनुहुन्छ भने एकदमै राम्रो रहेको छ होइन रेटहरू बढेको बढे र फर फ्यु मन्थ्स अलरेडी धेरै लामो समयसम्मको लागि चाहिँ यो 200 बढी झरेकै छैन अहिले एक्सचेन्ज रेटहरू सो अहिलेको लागि चाहिँ गुड अपर्च्युनिटी छ नेपालमा पैसा पठाउनुको लागि र सुनको भावतर्फ लागौँ अहिलेको समयमा चाहिँ अब र्युमर्सहरू त गइ नै राख्छ अब सुनको प्राइस एकदमै बढ्ने छ भनेर पनि कति तपाईँहरूले सोसियल मिडियामा देख्नुभएको होला तर अब यही हो यस्तो मार्केटहरूमा चाहिँ इट्स भेरी अनप्रिडिक्टेबल केही पनि प्रिडिक्ट गर्न सकिँदैन र अस्ति 3 लाखभन्दा बढी थियो तर अहिले अलिक घटेको छ सुनको भाव पनि र एज अफ टुडे एज अफ अहिलेको समयमा चाहिँ रहेको छ सुनको प्राइस नेपाली रुपियाँ 2,95,700 यसअनुसार रहेको छ र चाँदीको भाव चाहिँ रहेको छ नेपाली रुपियाँ 4,405 रहेको छ र यसअनुसार तपाईँको समक्षमा जानकारी थियो श्रोता प्राप्त गरिसक्नु भएको छ अब पनि लागौँ फेरि पनि मिठो गीत सुन्ने क्रमतर्फ अहिलेलाई पनि जाली रुमाल मायालाई एसडी योगी रिस्मा पुन

0: Radijas Gorka Radio. Gorka Radio.
1: BFB's Gorka Radio Sunero and Zara Karikram Elami Chansrada, you Same, Namaste Kiko, second hour ma, Rabobani Firbinio, Aptako Moprasa Raknisu, Aza Announcerisa, one of the lucky winner, Pare, No Basakadagi, 5 minute Baki with Akiri, Ra Prasna is Prakarekosa, Pariwa Santiko Pratiko Bani, Has Kiko Pratiko. Firipani, Pariwa Shantiko Pratiko Bani, Has Kiko Pratiko, is go say Javaf, Tabalamla Patarola, that will answer wrong by go condama, meditable Jan Karipini Gorekusi Sanusar. Riley Labani Karikroma, Mo Kurakani, Tabu Samichamarakni Nisu, Aliuk Deku Satma Unisa, Pandit, Madhu Sudan Satil, Masangareko Kurakani Unisa Yuk Deku Satma, Rabobani Yu interview feature, Tabu Samichamarakni Krom Rekosa Sunuhala.
2: नमस्ते कार्यक्रम बीएबी संवादबाट म योगराज राईको बीएबी संवादमा शिव मन्दिरको पण्डित हुनुहुन्छ मधुसूदन सत्यालज्यू उहाँसँग म कुराकानी गर्दैछु दशैं लागिसके यही दशैंको महत्व सम्बन्धी कुराकानी गर्नेछु अनि दशैंमा चाहिँ त्यहाँ पूजाआजाको व्यवस्था कसरी गरेको छ यिनै विषयमा कुराकानी गर्नेछु सर्वप्रथम त उहाँलाई बीएबीमा वेलकम गर्दै यो दशैंको महत्वको बारेमा प्रकाश पारिदिनुहोस् न भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ
3: सर्वप्रथम हजुर लगायत बीएफबीएस रेडियो सुनेर बस्नुहुने सम्पूर्णमा विजयादशमी तथा तिहारको धेरै धेरै शुभकामना मेरो व्यक्तिगत तर्फबाट पनि अनि शिव मन्दिर परिवारको तर्फबाट पनि हामी व्यक्त गर्न चाहन्छौँ यो दशैं चाहिँ विशेष गरी एउटा उत्सवको रूपमा मनाउँदै आइएको छ यो चाहिँ देवताको पालादेखि नै मनाउँदै आइएको र विशेष गरी यो चाहिँ अधर्ममाथि धर्मको असत्यमाथि सत्यको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको विशेष दिन भनेर मनाइन्छ र मार्कण्डेय पुराणको अनुसार परापूर्व कालमा चाहिँ भगवती जगदम्बिका जगत जननीले चाहिँ महिषासुरको उद्धार गर्नुभएको र त्यसैको उत्सवको रूपमा चाहिँ दशैं मनाउने प्रचलन धार्मिक रूपमा मनाइएको र सँगसँगै भगवान श्री रामचन्द्र भगवानले पनि रावणमाथि विजय प्राप्त गर्नुभएको विशेष उत्सवको रूपमा चाहिँ दशैं मनाउँदै आइएको र धार्मिक हिसाबमा चाहिँ दशैंको यस्तो महत्व रहेको छ हजुर
2: अनि यो धार्मिक र आध्यात्मिक दृष्टिकोणले चाहिँ दशैं कसरी मनाउँदा राम्रो हुन्छ अथवा मनाउनु पर्छ भनौँ न
3: अब विशेष गरी हाम्रो नेपालमा अब भेटघाट सामाजिक हिसाबमा धार्मिक हिसाबमा सँगसँगै छँदैछ तथापि हामीले आध्यात्मिक रूपमा चाहिँ यो हाम्रो धार्मिक हिसाबले भनौँ चान्द्रमासको क्यालेन्डर अनुसार हामीले चारवटा विशेष नवरात्रीलाई प्राधान्यता दिन्छौँ त्यो मध्ये विशेष नवरात्रि शारदीय नवरात्र मानिन्छ र आश्विन महिनाको शुक्ल पक्षको प्रतिपदादेखि शुक्ल पक्षको दशमीसम्मको 9 रात्रिलाई चाहिँ महारात्रि भनिन्छ र यो बिचमा चाहिँ आफूलाई शक्ति सञ्चय गर्नको लागि भगवत तत्त्वको बोध गर्नको लागि साधना गर्नको लागि तपस्या गर्नको लागि चाहिँ अत्यन्तै परम पावन र एकदम विशिष्ट समय मानिन्छ सकेसम्म हामीले लागेसम्म विशेष गरी सद्विचारयुक्त सदाचारयुक्त सद्व्यवहारयुक्त आफू बनेर सकिन्छ भने व्रत उपवास गरेर भगवती दुर्गाको पूजा आराधना अर्चना गरेर सकेसम्म आफूलाई सात्विकतामा राखेर रा, नैष्ठिकतापूर्वक आफ्नो यो 9 समय हामीले व्यतीत गरियो भने यसबाट चाहिँ पक्कै पनि परमार्थिक बाटोलाई पनि हामीले खोल्न सक्ने र यो अहिलेको हाम्रो जीवनका पनि सबै खालका सङ्कटहरू टरेर जाने धार्मिक विश्वास रहेको छ हजुर र आध्यात्मिक रूपमा पनि आफ्नो मनको मैलोलाई पखाल्ने र सबै प्रकारको आफूबाट भएका जान अन्जानमा भएका सम्पूर्ण पापहरूको प्रायश्चित गर्न सकिने परम पावन समय मानिन्छ हजुर नवरात्रलाई चाहिँ आध्यात्मिक दृष्टिकोणले पनि हामीलाई त्यस्तो सन्देश प्राप्त हुन्छ
2: अब अलिकति मैले मन्दिरमा जाँदा देखेको कुराहरू अलिकति चाहिँ यो जनमानसको कुराहरू सोध्छु अलिकति प्र्याक्टिकल कुराहरू यो घट कलशको स्थापना चाहिँ किन गरिन्छ यो दशैंको बेला अथवा पहिलो दिन घट स्थापनामा
3: घट स्थापनामा चाहिँ विशेष गरी घट भनेको चाहिँ संस्कृतमा घडा हो त्यो घडामा परापूर्व कालमा चाहिँ अब अहिले त यहाँ त त्यति प्र्याक्टिकल छैन त्यसमा त्यो घडामा चाहिँ सम्पूर्ण देवी देवतालाई आह्वान गर्ने त्यहाँ पूजा गर्ने र त्यो घडाको बाहिरपट्टि चाहिँ हामीले गोबर लगाएर घडाको पूजा गरेर त्यहाँ चाहिँ जौ भिजाएर जौ गाडेर 9 त्यहाँ जुन त्यहाँबाट उम्रिन्छ त्यो जौलाई चाहिँ भगवतीको प्रसादको रूपमा ग्रहण गरिने र त्यो कलशको माथिपट्टि चाहिँ हामीले थाली राखेर अष्टदल बनाएर भगवती दुर्गालाई आह्वान गरेर 9 पूजा आराधना अर्चना गर्ने भएको हुनाले र जल विशेष गरी जलमा चाहिँ सम्पूर्ण देवी देवताहरू बस्नुहुन्छ भनेर पनि विश्वास गरेको छ कलशस्य मुखे विष्णु कण्ठे रुद्र समाश्रित मूले त्वस्य स्थितो ब्रह्म मध्ये मातृगणा स्मृता कुक्षौत सागरा सप्त सप्त दैव वसुन्धरा ऋग्वेद यजुर्वेद सामवेद पेथर्वण यस्ता धेरै श्लोक छन् जसले चाहिँ कलशमा चाहिँ सम्पूर्ण देवी देवताहरूको वास हुने भएको हुनाले त्यो कलश स्थापना गरिन्छ र त्यो कलशलाई नै हाम्रो संस्कृतमा अर्को शब्द पर्यायवाची शब्दको रूपमा घट शब्दको प्रयोग गरिन्छ र घट स्थापना भने पनि हामीले कलश स्थापना भने पनि एउटै हो तर हाम्रो लोकचलनमा चाहिँ विशेष गरी घट स्थापना शब्द चलेको हुनाले त्यो जलमा सम्पूर्ण देवी देवताको पूजा आराधना र अर्चना गरिने हुनाले त्यो विशेष जलको महत्व हो विशेष त्यो कलशको महत्व हो हजुर
2: अनि शिव मन्दिरले चाहिँ दशैं कार्यक्रमको चाहिँ पूजाको व्यवस्थापन कसरी गरेको छ अनि त्यहाँ आउने भक्तजनहरूको लागि के कस्तो व्यवस्था गरेको छ यो वर्ष
3: विगतका वर्षहरूमा जस्तै यसपालि पनि हामीले 9 दिनसम्म पूजाको कार्यक्रमहरू तय गरेका छौँ र त्यसमा विशेष गरी घट स्थापनाको दिनदेखि 9वीं-10वीं दिनसम्म हाम्रो मन्दिरभित्रको हाम्रो अध्यक्षज्यू उपाध्यक्षज्यू महासचिवज्यू लगायत सम्पूर्ण हाम्रो मन्दिरमा जुट्नु भएको सम्पूर्ण भक्त सज्जन वृन्दहरूलाई हामीले पूजाको लागि आह्वान गरेका छौँ उहाँहरू सबैजनालाई आउनुहोस् हामी सबैजना मिलेर पूजा गरौँ भनेर हामीले सबैजनालाई अनुरोध गरेका छौँ जो जति सक्नुहुन्छ उहाँहरू सबैजना सहभागी हुनुहुनेछ र लोक कल्याणको सम्पूर्ण चराचर जगतको राम्रो होस् विश्वमा फैलिरहेको जुन अशान्ति छ त्यो पनि शान्ति होस् सबैलाई सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया यो भावले हामीले शिव मन्दिरमा चाहिँ दुर्गा भगवतीको पूजाको आयोजना गरेका छौँ र बिहान हरेक दिन बिहान 8 बजे मन्दिर खोल्नेछौँ मन्दिर खोले लगत्तै भगवतीको पूजा आराधना दैनिक पूजा आराधना प्रारम्भ गर्नेछौँ 9 बजे 9:30 बजे हाम्रो आरती हुनेछ हरेक दिन र दुर्गा सप्तशती पाठ यथाशक्ति रामचरित मानस पाठ यथाशक्ति देवी भागवत पाठ पनि हामीले यहाँ आयोजना गरेका छौँ र साँझ चाहिँ 7 बजे हरेक दिन साँझ 7 बजे भगवती जगदम्बिकाको हामीले आरती गर्नेछौँ भगवान पशुपतिनाथको आरती गर्नेछौँ सँगसँगै हामीले यो नवरात्रिको कार्यक्रममा चाहिँ प्रसादीको पनि व्यवस्थापन गरेका छौँ आरतीभन्दा पछाडि हरेक दिन आउने भक्तजनहरूको लागि भनेर प्रसादी भगवतीको प्रसादको रूपमा हामीले सबैजनालाई प्रसादको पनि व्यवस्थापन गरेका छौँ र सँगसँगै घट स्थापनाको दिन त पूजा हुने नै भयो अनि हामीले फुलपाती भित्राउने कार्यक्रम पनि हामीले तय गरेका छौँ त्यो सप्तमीको दिनमा सरस्वतीको पूजा अनि अष्टमीको दिनमा चाहिँ हामीले विशेष गरी यहाँ चाहिँ धेरै इन्डियन समुदायहरू पनि जोडिनु भएको हुनाले डाँडिया नृत्यको पनि हामीले कार्यक्रम गरेका छौँ र सँगसँगै हामीले चाहिँ 18 तारिकमा हामीले डाँडिया नृत्यको साथमा गरबा पनि गर्ने 19 तारिकमा हामीले कालरात्रिको पूजा गर्ने र 20 तारिकमा हामीले कन्या पूजा गर्ने र 21 तारिकमा टिका प्रसाद वितरण गर्ने गरी हामीले यो सबै व्यवस्थित रूपमा कार्यक्रमहरू आयोजना हामीले सबै चिज व्यवस्था गरेका छौँ यो चाहिँ हाम्रो मन्दिरको सम्बन्धित कोही पनि व्यक्तिलाई हाम्रो मन्दिरको भोलिन्टियरहरूलाई सम्बन्धित जो जसले सुन्दै हुनुहुन्छ उहाँहरूले सुन्नुभयो भने पक्कै पनि सहज तरिकाले अझै विस्तृतमा उहाँहरूले पाउन सक्नुहुनेछ जानकारी
2: यो दशैंमा चाहिँ दुर्गा माताको पूजा गर्नुको कारण के हो अनि यो किन दुर्गाको 9 स्वरूपलाई पूजा गरिन्छ
3: विशेष गरी चाहिँ यो नवदुर्गाकै पूजा गर्नुपर्ने देवीकै पूजा गर्नुपर्ने कारण के हो त भन्दा जुन दशैं पर्वको उत्पत्तिको कथा जुन छ त्यो चाहिँ परापूर्व कालमा एकदमै लामो समयसम्म दानवहरूले चाहिँ देवताहरूलाई दुःख दिएको केही गर्दा पनि दानवहरूलाई जित्न नसकेको र भगवतीले चाहिँ आफ्नो धेरै खालको स्वरूपलाई धारण गरेर पहिलो दिनमा चाहिँ प्रथमम शैलपुत्री च द्वितीयम ब्रह्मचारिणी तृतीयम चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम पञ्चमम स्कन्दमातेति षष्ठम कात्यायनीति च सप्तमम कालरात्रिति महागौरीति चाष्टमम नवमम सिद्धिदात्री च नवदुर्गा प्रकृतिता भनेर 9 दुर्गा भगवतीको जुन स्वरूप छ त्यो 9 छुट्टा छुट्टै स्वरूपले चाहिँ महिषासुरसँग चाहिँ भगवतीले युद्ध गर्नुभएको र भगवतीलाई चाहिँ महिषासुरलाई चाहिँ उद्धार गर्नुभएको अथवा हामीले लोक भाषामा भन्दाखेरि महिषासुरलाई को चाहिँ प्राण हरण गर्नुभएको चाहिँ दशमीको दिनमा भएको हुनाले त्यसैको कारणले दुर्गा भगवतीलाई उत्सव मनाइएको त्यो देवताहरूको एउटा जितेको उत्सव मनाएको रूपमा चाहिँ हामीले यो दशैं पर्वलाई मनाउने भएको हुनाले विशेष गरी चाहिँ भगवतीकै उपासना गर्नुको कारण चाहिँ भगवतीकै कारणले चाहिँ विजय प्राप्ति भएको कारणले शक्तिको प्राप्ति गर्नको लागि आफूलाई अझै शक्तिमय बनाउनको लागि ऊर्जामय बनाउनको लागि तेजोमय बनाउनको लागि चाहिँ दुर्गा भगवतीको विशेष यसै पनि सबै कुरा अब शक्तिको उपासना त यसै पनि गरिन्छ भगवतीकै उपासना गर्ने हो र दशैंको यो चाहिँ उसै पनि परम पावन समय शुक्ल पक्ष 9 समय चाहिँ विशेष मानिने भएको हुनाले दुर्गाकै पूजा गरिन्छ हजुर यो बेला चाहिँ सँगसँगै राम भगवानको पनि पूजा हुन्छ रामचरित मानस पनि हामीले पाठ गर्छौँ यो चाहिँ हाम्रो नेपालमा चाहिँ हामीले विशेष गरी भगवतीको पूजा गर्छौ अब अरु अरु ठाउँमा चाहिँ आफ्ना आफ्ना स्थानीय देवी देवताहरूको आफ्नै देवीहरूको पूजा गरेर यो मनाउने चलन रहेको छ हजुर
2: हजुर अनि टिकाको साइज चाहिँ त्यो दिन कति छ भन्दा हाम्रो विगरव गोखासको टाइम टेबल पण्डितजीले निकाल्नु भएको भिन्दै छ टिकाको साइज त्यो दिनको अनि कता फर्केर लगाउने पण्डितजी
3: हामीले चाहिँ विशेष गरी अहिले भर्खरै यहाँ बेलायतमा दर्ता भएको संस्था पण्डित सङ्घ युके भनेर छ त्यसमा चाहिँ धेरै बेलायतहरूमा हुनुभएका धेरै जसो सबै गुरुहरू जोडिनु भएको छ अनि उहाँहरूको अनुसार चाहिँ हामी सबैले एउटै साइत निकाल्दाखेरि विजयादशमीको टिका चाहिँ 8:15 बिहानको समयमा 8:15 चाहिँ दसैँको टिका लगाउने साइत निक्लिएको छ हजुर
2: यो दसैँमा जमरा चाहिँ किन लगाइन्छ दुईटा प्रश्न एकैचोटि जोड्छु अनि यो पूर्णैपछि यो जमरा चाहिँ कसरी विसर्जन गर्ने अब गाउँघरमा चाहिँ त्यो धाराको मासतिर हामीले सेलाउँथ्यौँ टपरीमा यो यहाँ विदेशमा चाहिँ कसरी त्यसलाई विसर्जन गर्न सकिन्छ अनि जमरा चाहिँ किन लगाइन्छ
3: जौलाई चाहिँ एउटा विशेष पदार्थ शुद्ध पदार्थ अन्नहरूमा पनि विशेष अन्नको रूपमा लिइन्छ पिण्ड दिँदाखेरि पनि जौकै पिण्ड दिने हामीले पवित्रता र शुद्धताको हिसाबले लिइन्छ जौलाई र त्यो जौलाई चाहिँ त्यो कलश जुन हामीले 9 दिनसम्म स्थापना गर्छौँ त्यो कलशमा गोबरमाथि भने माटोमा लगाएर 9 दिनसम्म त्यहाँ पूजा गरेर बिहान बेलुका आरती गरेर भगवती जगदम्बिकालाई सम्झना गरेर हामीले त्यो आशीर्वादको रूपमा चाहिँ जस्तो हाम्रो आशीर्वादमा पनि भगवतीसँग चाहिँ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी भनेर भगवतीका विविध स्वरूपहरूको सम्झना गर्दै हामीले 9 दिनसम्म त्यहाँ पूजा आराधना अर्चना गर्छौँ र त्यो चाहिँ जुन हामीले पूजा गरेर अभिमन्त्रित गरिएको 9 दिनसम्म हामीले जुन मन्त्रद्वारा जागृत गराइएको जुन प्रसाद छ त्यो प्रसाद चाहिँ सबैभन्दा पहिला विजय उत्सवको रूपमा भगवती जगदम्बिकालाई अपराजिता भगवतीलाई पूजा गरेर भगवतीलाई अर्पण गर्दछौँ र आफन्त इष्टमित्रहरूसँग हामीले चाहिँ आफूभन्दा जो पनि मान्यजन हुनुहुन्छ आफूभन्दा पूजनीय हुनुहुन्छ उहाँहरूबाट चाहिँ आफ्नो सुस्वास्थ्यताको कामना गरेर आयु आरोग्यताको कामना गरेर र विशेष गरी भगवतीको कृपा र अनुकम्पा प्राप्त होस् भगवती दायना हुन् भनेर विशेष त्यस्तो कामना गरेर टिका प्रसाद लगाउँछौँ र हाम्रो स्थानीय भेद अनुसार कसै कसैले नेपालतिर पनि एक दिन मात्रै टिका लगाउनुहुन्छ दसैँको टिकाको दिनमा मात्रै कुनै कुनै क्षेत्रमा काठमाडौँ लगायतका क्षेत्रहरूमा चाहिँ हामीले जुन टिका प्रतिपदामा राखेको जमरा हुन्छ परिवारको दिनमा त्यो जमरा चाहिँ पूर्णिमासम्म राख्ने एकादशी द्वादशी त्रयोदशी चतुर्दशीमा पनि टिका प्रसाद ग्रहण गर्ने र पूर्णिमाको दिनमा चाहिँ पवित्र स्थानमा अब जलाशयमा अथवा कुनै नदीमा अथवा सागरमा लगेर त्यसलाई विसर्जन गर्ने हाम्रो विधान छ नेपालमा त हामीलाई सहजै छ तर यहाँ चाहिँ अब हाम्रो विसर्जन गर्ने कार्यक्रम चाहिँ हामीले कुनै अब त्यहाँ केही पनि विकार उत्पन्न नहुने र पानीमा बग्दा पनि केही नहुने खालको चिजहरूलाई तयारी गरेर हामीले नजिकैको कतै जलाशयमा लगेर त्यसलाई चाहिँ विसर्जन गर्छौँ हजुर
2: हजुर अर्को चाहिँ अब यो कसैले रातो टिका लगाउनुहुन्छ कसैले सेतो टिका लगाउनुहुन्छ त्यो फरक छ कि एउटै हो अनि अर्को चाहिँ यो फुलपाती चाहिँ किन भित्राइन्छ अनि रातो र सेतो टिकाको महत्त्व चाहिँ के हो
3: एउटा वीरताको एउटा प्रतीकात्मक रूपको रूपमा चाहिँ रातो रङलाई लिइन्छ अनि शान्तता विवेकको रूपमा चाहिँ सेतो रङलाई लिइन्छ शास्त्रीय हिसाबमा त्यो उत्सवको पर्व भएको हुनाले रातो टिका ग्रहण गरिएको हो त्यसमा चाहिँ हामीले विशेष अब त्यो दही अनि रातो खालको सुन्दर अबिर अक्षता सबै मिसाएर भगवतीलाई अर्पण गरेर अनि हाम्रो मूल थाममा मूल ढोकामा सबै कुल देवता इष्ट देवतालाई पूजा गरेर सबै देवी देवतालाई सम्झना गरेर हामीले रातो टिका ग्रहण गर्दछौँ रातो टिका ग्रहण गर्नुको अर्थ चाहिँ सुरताको वीरताको प्रतीकात्मक अर्थ बोकेको छ भने सेतो टिकाले चाहिँ अब सेतोमा त खास अक्षता र दही मात्रै मूलिन्छ सेतो टिकाले चाहिँ एउटा शान्तिको एउटा सद्भावको सन्देश बोकेको हुन्छ त्यसले गर्दाखेरि आफ्नो आफ्नो लोकचलन अनुसार किनभने शास्त्रमा पनि भनिएको छ नोल्लङ्घनी या कुलदेश धर्म आफ्नो कुलको आफ्नो देशको जो धर्म छ त्यसलाई उल्लङ्घन नगर्नु भनेको हुनाले आफ्नो रीतिरिवाज अनुसार आफ्नो चालचलन अनुसार चाहिँ आफ्नो आफ्नो इच्छा अनुसार त्यसरी ग्रहण गर्नुहुन्छ त्यसमा सेतो ग्रहण गर्दा पनि खासै फरक पर्ने छैन रातो ग्रहण गर्दाखेरि पनि खास फरक पर्ने छैन र एउटा यो उत्सवको पर्व भएको हुनाले अब एउटा जितिएको उत्सवको पर्व भएको हुनाले रातो रङलाई विशेष रङको रूपमा लिएको हुनाले रातो टिका लगाउने प्रचलन पहिलेदेखि चलिआएको हजुर
2: हजुर अनि यो फुलपाती चाहिँ किन भित्राउने गरिन्छ
3: अब फुल भन्ने फुलपाती भन्ने शब्द हामीले सुन्दैखेरि नेपाली शब्द छँदैछ फुलपात भन्नेसँग सम्बन्धित छ र फुलपाती चाहिँ सप्तमीको दिनमा विशेष गरी भगवतीलाई चाहिँ नवपत्रिका भन्ने हुन्छ त्यो नवपत्रिका चाहिँ कदली दाडिमी धान्य हरिद्रा मानकम कचु बिल्लो सोकौ जयन्ती छ विज्ञान नवपत्रिका भनिएको छ केरा लगायत अनि दाडिम धान बेल लगायत सबै 9 प्रकारका बेसार लगायतका 9 प्रकारका हामीले चाहिँ त्यो नवपत्रिकाहरूलाई पूजा गर्ने र भगवतीलाई चाहिँ एउटा हर्क बढाइको साथमा एउटा उत्सवको साथमा चाहिँ त्यो सबै चिजहरूलाई अघिल्लो दिनमा त्यो षष्ठीकै दिनमा फुलपाती भित्राउने अघिल्लो दिनमा गएर पूजा गर्ने अनि तयारी गरेर भोलिपल्ट चाहिँ काटेर ल्याएर भगवती जगदम्बिकालाई चाहिँ एउटा त्यो चाहिँ प्रसाद हामीले चाहिँ प्रसाद ग्रहण गर्नको लागि हामीले एउटा आफ्नो जुन यो नौवटा चिज नौवटा द्रव्यहरूले चाहिँ भगवतीलाई पूजा आराधना अर्चना नै गरेको हो. नौ प्रकारको फुल नौ प्रकारको पत्रिकाले भगवतीलाई प्रसन्नताको रूपमा चाहिँ हामीले पूजा आराधना अर्चना गर्छौँ. त्यही पर्व जुन सबै गर्ने प्रक्रिया छ त्यसैलाई फुलपाती भित्राउने भनिन्छ. हजुर
1: एफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रममा हामी छौँ यो समय नमस्ते युकेको सेकेन्ड आवरमा र कार्यक्रमको हामी थर्ड आवरमा फाइनल आवरमा केही क्षणमा भेट्ने नै छौँ र अहिलेको यो समयमा बिदा लिँदा लिँदै तपाईँको माझमा एउटा मिठो गीत पनि राख्ने नै छु. खुसमा नेपाली चलचित्रबाट रहेको छ खुसीका फुलबाट लिएर इन्जोय गर्न होला यो मिठो गीत र कार्यक्रमको हामी तेस्रो घन्टामा भेट्ने नै छौँ. हाम्रो वान अफ द लकी विनर पनि अनाउन्स हुनेछ साथै बिएफबिएस संवाद पनि रहेको छ. स्टे ट्युन्ड.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: पोखरामा आज बिहान विद्यालय बस दुर्घटना हुँदा मृत्यु भएका पाँच मध्ये चारजनाको परिचय खुलेको छ। दुर्घटनामा चारजना विद्यार्थी सहित पाँचजनाको मृत्यु भएको हो। दुर्घटनामा 15 वर्षकी ममता तिवारी, 13 वर्षीय असीम कण्डेल, 65 वर्षका बाबुराम तिवारी र 15 वर्षीय सुवेक्षा तिवारीको मृत्यु भएको हो। एकजना किशोरीको पहिचान खुल्न बाँकी छ। पोखरा महानगर 28 मार्च थानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस बिहान 6:30 बजेतिर ओखले भिरमा दुर्घटना भएको हो। बस सडकबाट करिब 200 मिटर तल खसेको थियो। दुर्घटनामा 14 जना घाइते भएका छन्। घाइतेमध्ये 3 जनाको गण्डकी मेडिकल कलेज र 11 जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा 19 जना थिए। कक्षा 10 का विद्यार्थी ट्युसन पढ्न गएको बेला दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभएको छ। सरकारले निलम्बन गरेका सशस्त्र प्रहरी बलका एआइजी वंशीराज दाहालमाथि छानबिन गर्न गठन गरिएको समितिले बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ। गम्भीर सूचना चुहाएको आरोपमा सरकारले दाहाललाई निलम्बन गरेर छानबिनका लागि समिति बनाएको थियो। समितिले बर्खास्तका लागि सिफारिस गरेको हो। एआइजी दाहालबारे छानबिन गर्न गृह मन्त्रालयले गएको सोमबार समिति गठन गरेको थियो। समितिले हिजो गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो, जसमा एआइजी दाहाललाई पदबाट बर्खास्त गर्न गृहमन्त्री सुदन गुरुङ समक्ष सिफारिस गरिएको हो। गएको सोमबार समिति गठन गर्दा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै हरेक कर्मचारीको पदीय आचरण विपरीतका काम, संवेदनशील गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि मन्त्रालयले सूक्ष्म निगरानी र विश्लेषण गरिरहेको र कानुन विपरीतका गतिविधिमा संलग्नलाई कारवाही गरिने चेतावनी दिनुभएको थियो। अखिल नेपाल फुटबल सङ्घ एन्फाका वर्तमान नेतृत्व विरुद्ध 93 लाख रुपियाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ। राष्ट्रिय खेलकुद परिषद र एन्फाका तत्कालीन प्रशासनिक अधिकृत वसन्त रिजालको जाहेरीमा सरकारी वकिल कार्यालय ललितपुरले जिल्ला अदालत ललितपुरमा मुद्दा हालेको हो। सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाइएको छ। प्रतिवादी मध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डेलाई यसअघि नै प्रहरीले हिरासतमा लिइसकेको छ। अध्यक्ष नेम्बाङ र महासचिव राईलाई फरार सूचीमा राखिएको छ। दुवैजना विरुद्ध म्याच जारी गर्न अदालतलाई अनुरोध गरिएको छ। अभियोग पत्रमा प्रतिवादीबाट 93,900 रुपियाँ बिगो असुल उपर गर्न माग गरिएको छ। खुला टेन्डर नगरी खेल सामग्री खरिद गर्दा $50,000 र नेपाल बहराइन बीचको खेल बहराइनमा खेलाए बापत प्राप्त हुनुपर्ने $20,000 बिगो माग गरिएको छ। सरकारी वकिल कार्यालयले खेल मिलेमत र अनियमितताको कसुरमा 3 वर्षसम्म कैद र ₹50,000 जरिवानासहित ठगी कारवाही र बिगो असुलको माग दावी गरेको छ।
4: नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा 1,500 भन्दा बढी मत खसेको छ। आज बिहान नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा 1,500 भन्दा बढी मत खसेको छ। आज बिहान 8 बजेदेखि मतदान सुरु भएको हो। काङ्ग्रेस महाधिवेशनमा 7,255 मतदाता छन्। मतदाताका लागि एकजनालाई आधा घण्टासम्म लागेको छ।
3: सरकारले उखु किसानलाई 1,50,00,000,000 बढी अनुदान दिने भएको छ। कृषि मन्त्री गीता चौधरीले उखु किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि कार्यविधि स्वीकृत गर्नुभएको हो। चालु आर्थिक वर्षमा निकासा भएको 1,50,50,000 रुपियाँ अनुदान बर्दिया, रौतहट, कैलाली, कञ्चनपुर लगायत उखु किसानलाई वितरण गरिनेछ। सरकारले उखु किसानलाई क्विन्टलको 70 रुपियाँ प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ।
4: ब्रिटिस गोर्खाज नेपालले आज 66 औं जन्मोत्सव

BFB's Gorkha Radio सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता यो समय नमस्ते युकेको आखिरी घण्टामा र भने अन्तिम पटक यो प्रश्न राख्नेछु तपाईँको समक्षमा त्यस पछाडि हामी क्लोज डाउन गर्नेछौँ आजको लागि भने यो हप्ताको प्रश्न यस प्रकार रहेको छ परिवार शान्तिको प्रतीक हो भने हाँस के को प्रतीक हो फेरि पनि परिवार शान्तिको प्रतीक हो भने हाँस के को प्रतीक हो यसको सही जवाब तपाईँले पठाउँदै गर्नुहोला श्रोता र कार्यक्रममा अहिलेको लागि हामी आउनुहोस् फेरि पनि अगाडि बढ्ने नै छौँ ऐना हेरेर यो मिठो गीत रहेको छ र यसै गरी बिएफबी संवाद तपाईँले पाउन सक्नुहुनेछ केही क्षणमा पनि आज योगदाय कुराकानी गरिरहनु भएको छ मेजर ज्ञानडेङ्गा वासी गोर्खा ट्रेनिङ को कम्पनीको सिओसी हुनुहुन्छ पार्ट वान तपाईँले 8:28 जाँदा पाउनुहुनेछ पार्ट टू चाहिँ 9 बजेको लागि 20 मिनट बाँकी हुँदाखेरि यानि कि 8:40 किन भन्दाखेरि 8:55 चाहिँ म आजको वान अफ द लक्की विनर अनाउन्स गर्ने नै छु र अहिलेलाई यो मिठो गीत एन्जोय गर्नुहोस् ऐना हेरेर पेन्सन पट्टाबाट

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि, र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो PFBS गोर्खा रेडियो।

0: हजुर नमस्ते, कार्यक्रम बेबे सम्वादबाट म योगराज भाइको बेबे सम्वादमा आज मेजर ज्ञान ढेङ्गा साप हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकमा अवस्थित छ र त्यहाँको चाहिँ ओसी हुनुहुन्छ अनि पूर्व चाहिँ बिजिएनको गोर्खा मेजर पनि हुनुहुन्छ र उहाँले चाहिँ एउटा पुण्य काम गरेर चाहिँ निकै पैसा चाहिँ सङ्कलन गर्नुभएको रहेछ। नेपालको बाढी पीडितहरूको लागि चाहिँ विभिन्न इभेन्ट्सहरू गरेर एउटा च्यारिटी इभेन्ट गरेर पैसा कलेक्ट गर्नुभएको रहेछ, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। अनि भाइहरूको ट्रेनिङ चाहिँ कुन फेसमा छ, अब दसैँ पनि आउँदैछ, दसैँ कसरी सेलिब्रेसन गर्दै हुनुहुन्छ, अनि नोभेम्बर 4 चाहिँ हाम्रो भाइहरूको पासिङ आउट परेड छ, त्यसको चाहिँ प्लानिङ के हुँदैछ, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। ओजी साहब नमस्कार।
1: युवराज दाई नमस्कार, थ्याङ्क यू सो मच। हजुर, अनि सम्पूर्ण बीएबीएस लिसनर्सहरूलाई पनि सुरुवातमै नमस्कार भन्नु पर्यो।
0: ए तपाईँ लगायत RA26 का भाइहरू एकदमै राम्रै हुनुहुन्छ होला ट्रेनिङ कम्पनीमा, होइन सर?
1: दाई हजुर, यता सबै ठिकै छौँ, भाइहरूले द वर्किङ हार्ड अनि स्टाफहरूले पनि एकदमै हार्ड वर्क गर्दै हुनुहुन्छ, सबैलाई चाहिँ सक्सेसफुल्ली अब पास आउट गर्नुको लागि, पास हुनको लागि हामी टुवर्ड्स फाइनलतिर आइसकेको छ।
0: ओके, यो च्यारिटी इभेन्ट गर्नुभएको रहेछ, यस सम्बन्धी भनिदिनुहोस् न, निकै इभेन्टहरू गरेर चाहिँ निकै पैसा पनि रेज गर्नुभएको रहेछ यो फ्लड भिक्टिम्सहरूको लागि।
1: सबभन्दा पहिला हजुरलाई थ्याङ्क यू सो मच यो क्वेसनको लागि, अनि हजुरको क्वेसनको एन्सर गर्नुभन्दा अगाडि यो एकदमै टेरिबल फ्लड डिजास्टरमा जति पनि ज्यान गुमाउनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जलि गर्दै र जति पनि एफेक्टेड फ्यामिलीजहरू हुनुहुन्छ उहाँहरू सबैलाई चाहिँ अति बेस्ट कन्डोलेन्सेस अफर गर्न चाहे सबभन्दा पहिला दाइ।
0: थ्याङ्क यू।
1: अनि यो विपदको बेलामा अभियसली हामी विदेशमा भएर पनि एउटा सोलिडारिटी देखाउनको लागि र जुन सपोर्ट उहाँहरूलाई चाहिएको छ त्यो सपोर्ट हामी टाढा बसेर पनि केही गर्न सकिन्छ कि भन्ने हिसाबले एउटा ब्रिगेडको इनिसिएटिभलाई चाहिँ सपोर्ट गर्दै हामी गोर्खा कम्युनिटीले पनि एउटा इनिसिएटिभ क्रिएट गरेका थियौँ दाइ। यो चाहिँ हाम्रो एक महिनाको च्यालेन्ज, मन्थ च्यालेन्ज हामीले चाहिँ क्याम्पेन गरेको थियो विदिन हाम्रो कम्पनीबाट अथवा चाहिँ आइटिसी बेस्ट हाम्रो गोर्खाली दाजुभाइ दिदी बहिनीहरूको तर्फबाट दाइ।
0: के इभेन्ट थियो? अब यो तपाईँ चाहिँ यो इभेन्टको चाहिँ इभेन्ट डाइरेक्टर पनि हुनुहुन्छ।
1: हजुर दाइ, बेसिकल्ली हाम्रो प्लान चाहिँ 4 इभेन्टबाट चाहिँ अब हामीले मान्छेहरूलाई अवेरनेस बनाउने, कम्युनिटीहरूलाई चाहिँ टुगेदर ल्याउने, अनि त्यसपछि अब यो डिफिकल्ट सिचुएसनमा हामी फिजिकली केही गर्न नसके पनि हाम्रो अलिकति सानो केही कन्ट्रिब्युसनले नेपालमा जति पनि यो पीडित परिवारहरूलाई र त्यहाँको समुदायहरूलाई केही सहयोग हुन्छ कि भन्ने हिसाबले हामीले एक महिनाको क्याम्पेन गरेका थियौँ। त्यो मध्ये सबभन्दा पहिला हामीले गोफन पेज क्रिएट गर्यौँ, अनि अभियसली अब 2-3 अगाडि हामीले गोर्खा कम्युनिटीको 75th बर्थडेको लागि पनि हामीले च्यारिटी उठाएका थियौँ, अनि वान आफ्टर एनदर गर्दाखेरिमा अब साह्रै राम्रो पनि नदेखिने, त्यसले गर्दाखेरिमा चाहिँ कसो गरौँ भन्ने धेरै कुराहरू भइरहेको थियो। त्यही बेलामा चाहिँ अब एउटा इनिसिएटिभ के आयो भने अब यो दुःखको बेलामा आई थिङ्क सबैले बुझ्नुहुन्छ होला, र अब कतिपय मान्छेहरूले चाहिँ अब डोनेट गर्छु भन्दाखेरिमा पनि अब एउटा कता डोनेट गर्ने, कसरी गर्ने, अथवा डोनेट गरेको पैसा ठिक ठाउँमा जान्छ कि जाँदैन भन्ने मान्छेहरूको अब मनमा विभिन्न किसिमको क्वेसनहरू हुन सक्छ। त्यसले गर्दाखेरि चाहिँ ठ्याक्क एउटा ब्रिगेड अफ गोर्खाजको एउटा इनिसिएटिभमा हामीले त्यसलाई चाहिँ अब सपोर्ट गर्नको लागि र नेपालमा जति पनि अब यो दुःखमा परेको बेलामा सहयोग के मिल्छ कि भन्ने हिसाबले 30-day च्यालेन्ज, त्यसमा चाहिँ डिस्टेन्स कभरिङ अब 7,325 किलोमिटर, त्यो डिस्टेन्स भनेको चाहिँ कनेक्टिङ, हामी अब फिजिकली त्यहाँ कनेक्ट हुन नसके पनि हाम्रो भर्चुअल मार्फत कनेक्टिङ फ्रम क्याट्रिक टु रसुवा, जुन चाहिँ अलिकति मोस्ट एफेक्टेड एरिया, त्यो डिस्टेन्सलाई चाहिँ भर्चुअल रनिङबाट चाहिँ कभर गरेका थियौँ दाइ। अनि त्यो मार्फत हाम्रो गोफन मी पेज क्रिएट गरेका थियौँ, अनि जसमा चाहिँ हामीले सिग्निफिकेन्ट मनी रेज गर्ने सफल भयो। त्यसको लागि चाहिँ यही मौकामा जति पनि मेरो आफन्तहरू अथवा चाहिँ गोर्खा कम्युनिटीलाई माया गर्नेहरू अथवा चाहिँ नेपाललाई माया गर्नेहरू अथवा चाहिँ यो दुःखको बेलामा चाहिँ हामी साथमा हुनुपर्छ भन्नेहरू जतिले पनि हाम्रो यो गोफन पेजलाई चाहिँ फलो गरेर अनि सपोर्ट गरिदिनु भयो त्यसको लागि चाहिँ म यही बीएबीएस मार्फत पनि थ्याङ्क यू भन्न चाहे दाइ। अनि त्यसमा चाहिँ हाम्रो गोफन मी पेजबाट चाहिँ हामीले जस्ट सोर्ट अफ 6,000 कलेक्ट गरेका थियौँ दाइ, एकदमै राम्रो। अनि यो इनिसिएटिभ लिड गर्नको लागि चाहिँ मैले मेरो वारेन्ट अफिसर Class 2 सार्ज मेजर, कम्पनी सार्ज मेजर W2 रोशन गुरुङ अनि हाम्रो नितन गुरुङ पिटिआई भाइलाई चाहिँ एलोकेट गरेका थियौँ, अनि उहाँले एकदम राम्रो काम गर्नुभयो दाइ।
0: अनि यो च्यारिटी कडी लन्चहरू पनि गर्नुभएको थियो नि गल्फहरू?
1: हजुर दाइ, अनि त्यसपछि अब अझै मोर सपोर्ट गर्नको लागि चाहिँ हामीले च्यारिटी गल्फ गरेका थियौँ, अनि च्यारिटी गल्फ अभियसली क्याट्रिकको गल्फ क्लब एकदमै गोर्खालीहरूलाई अब कसरी हुन्छ सहयोग गरिराख्नु भएको छ, अनि यो चोटिमा चाहिँ झन् एकदमै उहाँहरूले उहाँहरूको अब उहाँहरूले गर्दा नै हामीलाई यो इभेन्टहरू रन गर्नको लागि चाहिँ निकै इन्करेज भएको थियो। उहाँले चाहिँ अब 135 प्लेयर्स जम्मा गर्नुभयो, अनि जति पनि प्लेयर्सबाट आएको इभेन्टको पैसा चाहिँ उहाँहरूले जिरो प्रफिट नबनिकन अब केही पनि पैसा उनीहरूको फन्डमा नराखिकन सबै हाम्रो गोफन पेजमा हालिदिनु भयो, अनि जसमा चाहिँ हामीले त्यो दिनबाट राखुल ड्र अनि त्यो एन्ट्री फीबाट कलेक्ट भएको मनी 3,765 उहाँहरूले कलेक्ट गरिदिनु भएको थियो। त्यो चाहिँ लिड गर्ने चाहिँ हाम्रो क्याप्टन सुमन आले साहबलाई चाहिँ मैले टास्क गरेको थियो, अनि उहाँले एकदमै राम्रो काम गर्नुभयो, अनि उहाँ लगायत उहाँको टिमलाई पनि फेरि म एकदमै थ्याङ्क यू भन्न मागेलाई। अनि त्यस्तै गरी अब करी लन्च अब हाम्रो आइटिसीमा चाहिँ अब हाम्रो हामी आउटसाइड मात्र फोकस भइरहेको थियो यतिखेरसम्म, अब चाहिँ इनसाइड फेन्स अथवा चाहिँ वायरभित्र पनि हाम्रो अर्गनाइजेसन सपोर्ट बटालियन अनि 1 बटालियन 2 बटालियन हामी छौँ, यसमा पनि हामी अब केही तपाईँलाई चाहिँ अब ब्रिङ टुगेदर गर्न सकिन्छ कि अथवा चाहिँ उहाँहरू स्टिल अलमलमा हुनुहुन्छ, कतैबाट डोनेट गर्ने अप्सनहरू पाउनु भएको छैन कि भन्ने हिसाबले उहाँहरूलाई पनि एउटा अपर्च्युनिटीको लागि हामीले अस्ति 30 सेप्टेम्बरको 30 करी लन्च व्यवस्था गरेका थियौँ भाइ। त्यसमा चाहिँ आरमएक्सले चाहिँ एट फ्री अफ कस्टमा 100 जनाको लागि खाना पकाइदिनु भयो, अनि उहाँहरूले चाहिँ अब त्यो दिनको करी लन्चबाट मात्र हामीले 1,275 उठाउने सफल भयो दाइ त्यसबाट पनि। त्यो चाहिँ हाम्रो लिड गर्ने हाम्रो साजन रवि भाइ, हाम्रो रवि सिंह भाइ हुनुहुन्छ, रवि सिंह ठकुरी भाइ, उहाँले एकदमै राम्रो काम गर्नुभयो र उहाँको टिम अभियसली एकदमै राम्रो गर्नुभयो। अनि एज अ होलमा हामीले क्याट्रिकबाट चाहिँ च्यारिटीकै कुरा गर्दाखेरिमा चाहिँ 11,000+ चाहिँ कलेक्ट गरेका छौँ, अनि यो पैसा चाहिँ डाइरेक्टली प्राइम मिनिस्टर रिलिफ फन्ड इन नेपाल भाया हेडक्वार्टर ब्रिगेड अफ गोर्खा जान्छ दाइ। जस्ट एस्योर अगेन वन्स अगेन सबै डोनर्सहरू जति पनि सपोर्ट दिनुभयो उहाँहरूलाई चाहिँ थ्याङ्क यू भन्दै तपाईँहरूले कन्ट्रिब्युट गर्नुभएको यो पैसा चाहिँ स्ट्रेट टु द राइट प्लेस जान्छ भन्ने म तपाईँलाई एस्योर गर्न चाहे। र यो इभेन्टलाई चाहिँ एज अ होलमा अब एज अ प्रोजेक्ट म्यानेजरको पर्सपेक्टिभ कोर्डिनेट गर्नको लागि चाहिँ मैले मेरो सेकेन्ड इन कमान्ड क्याप्टन सुरेन्द्र तामाङ साहबलाई चाहिँ मैले डेलिगेट गरेको थिएँ, अनि उहाँहरूले एकदमै राम्रो काम गर्नुभयो। अनि एज अ टिम एज अ होल गोर्खा कम्युनिटीले चाहिँ विथ हाम्रो ट्रेनिङको साथ साथमा अनि हाम्रो यो सोल्जर्स केयर्स डाइरेक्टिभलाई चाहिँ कम्प्लायन्स गर्दै पोलिसीलाई कम्प्लायन्स गर्दै हामीले चाहिँ यो पैसा उठाएका थियौँ दाइ।
0: राइट, त्यो पेज चाहिँ स्टिल लाइभ छ कि तपाईँले स्टप गरिसक्नुभयो?
1: पेज चाहिँ हामीले 1 अक्टोबर भनेपछि हिजो हाम्रो क्लोज हुनुपर्ने हो, तर अहिले त्यो के भन्छ स्टिल पैसाको चाहिँ ब्यालेन्सहरू गर्दै हुनुहुन्छ, किनभने त्यो त्यहाँबाट निकालेर फेरि हेडक्वार्टर ब्रिगेड अफ गोर्खाको उसमा हाल्दाखेरिमा चार्ज लाग्छ के भन्ने कुराहरू सुनिरहेको थिएँ हाम्रो भाइहरूले गर्दै हुनुहुन्छ। त्यो चाहिँ मलाई जहाँसम्म लाग्छ पेज चाहिँ स्टिल ओपनै छ होला, तर इट विल बी क्लोज भेरी सुन, अनि पैसा विल बी ट्रान्सफर टु हाम्रो हेडक्वार्टर ब्रिगेड अफ गोर्खाको यो फ्लड रिलिफ फन्डमा चाहिँ हामी ट्रान्सफर गर्छौँ दाइ।
0: हजुर, मेजर ज्ञान ढेङ्गा साहब हुनुहुन्छ, गोर्खा ट्रेनिङ कम्पनीको चाहिँ ओसी हुनुहुन्छ र उहाँ चाहिँ इभेन्ट डाइरेक्टर हुनुहुन्छ, विभिन्न इभेन्टहरू गएर फ्लड भिक्टिम्सहरूको लागि चाहिँ निकै पैसा उठाउनु भएको छ, यसै सम्बन्धी कुराकानी गरिएका छौँ। अब यो बिचमा छोटो विश्राम लिनु र त्यसपछि अब भाइहरूको ट्रेनिङ कस्तो जाँदैछ, दसैँ सेलिब्रेसनको प्रिपरेसन के छ अनि पासिङ आउट परेडको हामी दोस्रो पार्टमा कुराकानी गर्नेछौँ।
2: PFBS गोर्खा रेडियो हो। फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्, यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। मेजर गेन्डेङ्गा साहबसँग हामीले कुराकानी गरिरहेको छ। गोर्खा ट्रेनिङ कम्पनीको ओसी हुनुहुन्छ अनि पूर्व बिजिएनको गोर्खा मेजर पनि हुनुहुन्छ, इभेन्ट डाइरेक्टर हुनुहुन्छ। यो फ्लड भिक्टिम्समा चाहिँ उहाँले च्यारिटी इभेन्ट रन गर्नुभयो, धेरै पैसा उठाउनु भएछ। साहब, फेरि वेलकम छ है हजुरलाई।
2: थ्याङ्क यू सो मच हजुर।
1: हजुर, यत्रो पैसा उठाउनु भएछ, यति सफल हुन्छ भन्ने लागेको थियो सुरुमा तपाईँले प्लान गर्दा?
2: मलाई यस्तो त लागेको थिएन दाइ। मेरो हाम्रो टार्गेट चाहिँ अब 5K थियो, अब पक्का पक्का हामीले इनिसिएट गर्दाखेरिमा। तर अब इन्डिभिजुअल डोनर्सहरू पनि, अब मलाई चिन्नेदेखि लिएर गोरा कम्पनीको हाम्रो स्टाफहरूको अब सर्कलबाट, उहाँहरूले चाहिँ एक्सपेक्ट गरेको भन्दा धेरै अमाउन्टहरू कन्ट्रिब्युट गरिदिनु भयो। अनि हामीले स्कटल्यान्डसम्म पनि रिच आउट गरेका थियौँ, जति पनि हामीसँग कनेक्टमा भएको, नट ओन्ली गोरखा हाम्रो वाटर कम्युनिटीमा पनि हामीले सर्कुलेट गरेका थियौँ। मैले मेरो पहिलाको जब रोल नर्थ वुड हेडक्वार्टरमा बस्दाखेरिमा मेरो सर्कल त्यहाँ मैले मेरो बोसलाई पनि सर्कुलेट गर्न लगाएको थिएँ, उहाँहरूले पनि धेरै राम्रो सपोर्ट गर्नुभएको छ। गर्दाखेरिमा चाहिँ अब एडेन्डमा चाहिँ तपाईँको डोनेसन्स अब डजन्ट म्याटर वेदर इज बिग अर स्मल, अब उहाँहरूले चाहिँ हामीलाई कतिले अब वेलडन भनेर हामीलाई सहयोग गर्नुभयो, कतिले चाहिँ फिजिकली प्रेजेन्स भएर सहयोग गर्नुभयो, कतिले अब पक्का डोनेटै गरेर सहयोग गर्नुभयो। अनि एडेन्डमा चाहिँ यसले के देखाउँछ अनि के जनायो भन्दाखेरिमा चाहिँ हाम्रो ह्युमेनिटी स्टिल अलाइभ रहेछ, अनि मान्छेलाई परेको बेलामा चाहिँ हामी सबै एक ठाउँमा आउन सक्दो रहेछ, तर कसैले न कसैले इनिसिएट गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ यसले जनाएको छ। यसले हामीलाई इन्करेज पनि धेरै गरेको छ, अनि नट ओन्ली अब हाम्रो सर्कल मात्र नभइकन अब हाम्रो विभिन्न ब्रिगेड अफ गोर्खाजको युनिटहरूले पनि यो इनिसिएटिभ रन गरिराख्नु भएको छ। उहाँहरूले पनि आफ्नो आफ्नो तरिकाबाट चाहिँ कलेक्ट गर्दै हाम्रो प्राइम मिनिस्टर फन्ड रिलिफ फन्ड नेपालमा भाया हेडक्वार्टर ब्रिगेड अफ गोर्खा चाहिँ हामी कलेक्टिभ एफोर्ट गर्दैछौँ।
1: अब यो विशेष गरेर भर्चुअल रनिङमा त त्यहाँको पर्मानेन्ट स्टाफहरूले मात्रै भाग लिनु भएको होला, अब ट्रेनी भाइहरूको त अब उनीहरूको आफ्नै स्याजल हुन्छ होइन?
2: हजुर दाइ, यसमा चाहिँ हाम्रो ट्रेनिज भाइहरू, किनभने हाम्रो मन्थ च्यालेन्ज अनि प्लस हाम्रो चाहिँ ब्याक टु ब्याक एक्सर्साइज थियो यो समयमा, हाम्रो सधैँ एउटा विङ चाहिँ बाहिर नै हुन्थ्यो यतिखेर, त्यसले गर्दाखेरिमा चाहिँ हामीले हाम्रो ट्रेनिजहरूको चाहिँ अब ट्रेनिङ प्रोग्रामलाई उस गरेर उनीहरूको ट्रेनिङको सर्टेन एलिमेन्ट्स जुन अब फिजिकल इभेन्टलाई मात्र हामीले क्यालकुलेट गरेर उहाँहरूको कन्ट्रिब्युसन्स पनि त्यसरी हामीले लिएका छौँ। तर मेजोरिटी चाहिँ हाम्रो स्टाफहरू, नट ओन्ली हामी गोरखा कम्युनिटी स्टाफ मात्र नभइकन एज अ होल आइटिसीको ती अब सिओ वन बटालियनको स्टाफसँग कुरा गर्दा उहाँले पनि मैले पनि कन्ट्रिब्युट गरेँ, म पनि रनिङ गरेँ भनेर भन्नुभएको थियो। गर्दाखेरि सबैको कलेक्टिभ एफोर्ट दाइ। मैले पनि सुरुको दिनमा अलिकति अब इनिसिएट गर्नु पर्यो भनेर साइक्लिङ अब रनिङ गर्न अब अलिक शरीरले नसक्ला जस्तो लागेर डिस्टेन्स कभर गर्नको लागि साइक्लिङ लिएर गएको, अनि पहिलो दिनमै नकआउट भयो, म पनि अलिकति फेल अफ साइकलबाट। गुड मेमोरी, वाजन्ट गुड एट द्याट टाइम, तर इट्स गुड मेमोरी अहिलेको लागि।
1: अब
2: जस रमाइलो भयो।
1: हजुर, भाइको ट्रेनिङको कुराकानी गरौँ। अब त प्रीतिमा सबै ट्रेनिङहरू सके होला, के बाँकी छ? अब 4 नोभेम्बरमा त भाइहरूको बिग डे पासिङ आउट परेड।
2: हजुर दाइ, अहिलेसम्म चाहिँ उहाँहरूको अब एक्सर्साइजेसहरू अब सबै सकिसक्यो भने पनि हो, किनभने आज मात्र हाम्रो हङकङ विङ अब एफटिएक्स फाइनल टेस्ट एक्सर्साइज सकेर फर्किनु भएको छ, स्टिल फर्किने क्रममै हुनुहुन्छ उहाँहरू। अनि हाम्रो मिले विङले चाहिँ गएको हप्ता गर्नुभएको थियो त्यो एफटिएक्स, गर्दाखेरिमा चाहिँ एकदमै की एलिमेन्ट्सहरू सकिसक्यो। अब अझै एकदमै की एलिमेन्ट्स भनेको चाहिँ एलएफटी लाइफ फायरिङ चाहिँ अब नट नेक्स्ट विक, विक आफ्टर छ, ठ्याक्कै दसैँ भन्दा अगाडि। त्यसले गर्दाखेरिमा चाहिँ उहाँहरूले त्यो सबै पास गर्नुभयो भने, ट्रेनिङ अब्जेक्टिभहरू हिट गर्नुभयो भने मोस्ट लाइकली उहाँहरू चाहिँ पास हुने स्टेजमा छ दाइ। हामी चाहिँ एलएफटीको लागि अहिले कोर्डिनेसन गर्दै थियौँ हाम्रो सबै स्टाफहरूसँग अनि हाम्रो रेलिभेन्ट मान्छेहरूसँग। नेक्स्ट विक चाहिँ हाम्रो इन्टरप्रिटन अनि इन्टरसेक्सन कम्पिटिसन्स, हाम्रो गोर्खालीको कल्चर एन्ड कायदा ट्रेडिसनलाई मेन्टेन गर्नको लागि र भाइहरूलाई च्यालेन्ज अब अलिकति एक्सपिरियन्स टेस्टहरू दिनको लागि नेक्स्ट विक चाहिँ हाम्रो कम्पिटिसन विक छ दाइ।
1: दसैँको प्लान चाहिँ के छ? एक दुई दिन छुट्टी छ कि तपाईँको ट्रेनिङ नै हुन्छ अनि ट्रेनिङ पनि गर्ने दसैँ पनि मान्ने के छ?
2: यो सालमा चाहिँ अलिकति हामी लक्की भएका छौँ दाइ। हाम्रो अभियसली अब दसैँ 11 तारिकबाट सुरु हुन्छ अनि त्यसमा चाहिँ मेरो सेकेन्ड कमान्ड टोइसी साहब क्याप्टन सुरेन्द्र तामाङ लगायत उहाँको टिम रेक्रुटहरू त अब मिल्दैन, उहाँहरू ट्रेनिङमा हुनुपर्छ, स्टाफहरूसँग बसेर अनि बाबाजी कम्पनीको पनि भाइहरूसँग उहाँले चाहिँ उहाँको टिम क्रिएट गर्न खडा गर्नुहुन्छ अनि उहाँको टिमले चाहिँ अन बिहाफ अफ सम्पूर्ण आइटिसी बेस्ट हाम्रो गोर्खाली दाजुभाइ दिदीबहिनीहरूको तर्फबाट चाहिँ पूजामा सामेल हुँदै जानुहुन्छ। त्यो बेलामा चाहिँ हामी सबै उता अटोबन ट्रेनिङ क्याम्पमा गोली हान्दै गरेका हुन्छौँ, ट्रेनिङमा हुन्छौँ अनि 18 तारिक हामी सबै आइपुग्छौँ अनि फुलपातीको दिनमा चाहिँ हाफ अफ द विङले मात्र हाम्रो टोइसाको टिमसँग यहाँ हाम्रो जुन परम्परा छ त्यो अनुसार हामी कन्टिन्यू गर्छौँ अनि 18 तारिक चाहिँ दुइटै विङ हाम्रो मले विङ अनि हङकङ विङ इन क्याम्पमा हुन्छ। अनि हामी कालरात्रि त्यो दिन अब पार्टीको हाम्रो सेलिब्रेसन, तर अहिले नेपालको सिचुएसन आदित्यदीले अब त्यति साह्रो मन त लागेको छैन, तर फेरि हाम्रो भाइहरूलाई एउटा टेस्टर पनि दिनुपर्छ, हामीले उनीहरूलाई चाहिँ हाम्रो क्रिकेटको कल्चर पनि सिकाउनु पर्छ, त्यसले गर्दा हामी मुभन हुनुपर्छ भनेर हामीले चाहिँ कालरात्रिकै दिनमा चाहिँ हामीलाई अलिक अप्ठ्यारो भएर अहिले चाहिँ 20 तारिक अलिकति लग्जरियस छ हामीसँग यो सालको दसैँमा। त्यसले गर्दा चाहिँ एक्चुअल पार्टी चाहिँ अब 18 तारिक चाहिँ रेकर्ड भाइ अनि पम्मी स्टाफ हामी सबै अब मिड नाइटमा के हुन्छ के गर्छ भनेर उनीहरूलाई एउटा फिलिङ्स दिनको लागि चाहिँ हामी सबैलाई मन्दिरमा ग्यादरिङ गर्छौँ, अनि क्विक अब त्यसको सिग्निफिकेन्सको बारेमा चाहिँ पण्डितजीले भन्नुहुन्छ, त्यसपछि हामी गएर सुत्छौँ आफ्नो आफ्नो बेडमा। त्यसपछि हाम्रो 19 तारिक अब त्यो प्रिपरेसन हुन्छ, 20 तारिक चाहिँ दसैँ पार्टी हामीले गरेका छौँ दाइ, इभिनिङ अफ 20 तारिक
1: हजुर
2: 21 मात्र टिका भइहाल्यो।
1: एट द सेम टाइम अब पासिङ आउट प्रोजेक्टको लागि प्रिपेयर गर्दै हुनुहुन्छ होला, भाइहरूको कोही आमा बाबु नेपालबाट आउँदै हुनुहुन्छ कि के छ सर?
2: हजुर दाइ, अहिलेसम्म अब 2-4 जना भाइहरूले चाहिँ इन्ट्रेस्ट देखाउनु भयो त, उहाँहरूले नाम दिइसक्नु भएको छ, उहाँहरूलाई चाहिँ हामीले डिरेक्सन दिइसकेको छ के गर्नुपर्छ अनि कसरी एप्लाई गर्नुपर्छ अनि स्पोन्सर के हुन्छ भन्ने कुराहरूमा। अहिलेसम्म चाहिँ अब प्लेटफर्म टिकट बुक भएको भन्ने त आएको छैन, तर उहाँहरूलाई चाहिँ सबैलाई अवेर छ, 4-5 जनाले चाहिँ इन्ट्रेस्ट देखाउनु भएको थियो उहाँको प्यारेन्ट्सहरू चाहिँ नेपालबाट
1: भनेपछि एज वी स्पिक सबैजना 323 जना भाइहरू अहिलेसम्म सबैमा पास हुँदै आउनु भएको छ।
2: नट क्वाइट, अहिले यो सालमा चाहिँ अब हामीले वी एज अ टिम पब्लिक स्टाफको पर्सपेक्टिभबाट उहाँहरूलाई सबै अब मिसिङ अब्जेक्टिभ्सहरू रिक्याप गर्नको लागि चाहिँ कोसिस गराइरहेका छौँ अनि उहाँहरूले पनि धेरै कोसिस गर्नुभएको छ, तर विविध कारणले गर्दाखेरिमा विशेष गरी अब मेडिकल कारणहरूले गर्दाखेरिमा चाहिँ उहाँहरूलाई अलिकति साह्रो परिरहेको छ, त्यसले गर्दाखेरिमा चाहिँ लाइक अदर इयर अथवा लास्ट इयर प्रिभियस इयर्स अब 100% नै हुन्छ भनेर अहिले म ग्यारेन्टी दिन सक्दिनँ दाइ, तर वी ट्राइङ अवर बेस्ट टु मेक इट 100%, तर 100% नभए पनि वी विल बी क्लोज टु हुन्छ होला दाइ।
1: ए अब यो वर्ष चाहिँ भनौँ न, यो वर्ष भन्दा नेक्स्ट इयर चाहिँ अलिकति संख्या बढेर आउने एसक्यूबीजीले भन्नुभएको छ कि त्यो संख्या अहिले निर्कुल भएको छैन?
2: नेक्स्ट इयरको लागि चाहिँ अहिलेसम्मको लागि अब हेडक्वार्टर ब्रिगेड अफ गोर्खासले हामीलाई डाइरेक्सन के दिनुभएको छ भने प्लानिङ फिगर चाहिँ 338 जनाको लागि गर्नु भनेर भन्नुभएको छ, अनि हामीले चाहिँ 338 जनाको लागि चाहिँ त्यो प्लानिङ फिगर अनुसार नै काम गरिरहेका छौँ। त्यसको लागि चाहिँ अब हामीले अब 2027 इन्टेकलाई पनि अब अहिलेबाट प्लानिङ गर्नुपर्छ, गर्दा चाहिँ अहिलेको 26 ट्रेनिङ हुँदैछ, तर फेरि हाम्रो अब हेडक्वार्टर टिमले चाहिँ फेरि 2027 लागि पनि प्लानिङ गर्दैछौँ दाइ, अनि अभियसली हामीलाई अब एउटा प्लानिङ फिगर चाहिएको भएर उहाँहरूले चाहिँ अहिलेको लागि चाहिँ 338 लागि प्लानिङ गर्दै गर्नु भनेर चाहिँ डाइरेक्सन दिनुभयो।
1: पर्मानेन्ट स्टाफहरू पुग्छ त तपाईँहरूको?
2: 338 जनासम्मको लागि चाहिँ ठिक छ दाइ, हामी विदिन हाम्रो डायल ब्ल्याक रेसियो जुन सोल्जर्सको केयर डाइरेक्टिभ पोलिसी छ
1: ल त साहब, अब दसैँ लाग्यो, ह्याप्पी दसैँ तपाईँ लगायत सम्पूर्ण तपाईँको इन्टायर टिम अनि भाइहरूलाई। यति नै सोध्न चाहे हजुरको केही छ अन्तमा?
2: दाइ थ्याङ्क यू सो मच, तपाईँले यो एउटा मौका दिनुभयो अनि दसैँको अब बेस्ट विशेष हजुरले दिनुभयो, अनि त्यहाँ अब हाम्रो गोर्खा ट्रेनिङ कम्पनीको पर्सपेक्टिभबाट पनि हजुरहरू लगायत सम्पूर्ण बिएबिएस लिसनर्सलाई चाहिँ म पनि एकदमै अग्रिम दसैँको शुभकामना दिन चाहेँ। अरू मेरो खासै के पनि छैन दाइ, थ्याङ्क यू सो मच, अनि वान्स अगेन जति पनि हामीलाई यो क्याम्पेनमा सपोर्ट गर्नुभएको दाजुभाइ दिदीबहिनी मेरो आफन्तहरू मेरो साथीहरू अनि कम्युनिटी इन एन्ड अराउन्ड सबैलाई चाहिँ म एकमुस्तमा चाहिँ थ्याङ्क यू भन्दै अनि मेरो टोय साहबले चाहिँ एज अ होलमा कोर्डिनेट गरिदिनु भएकोमा चाहिँ साहबलाई पनि म एकदम थ्याङ्क यू भन्न चाहे दाइ।
1: अनि अस्ति बर्थडेको उपलक्ष्यमा रोप्नु भएको रुखको अवस्था के छ, कस्तो बढ्दैछ सर?
2: रुख बढ्दैछ दाइ, अस्ति मैले चेक गरेँ मेरो छोरीलाई लिएर गएर अनि हामी दुईजनाले पानी पनि लगायौँ, अन्त भाइहरूले लगाइराख्नुहुन्छ, तर एउटा मेमोरीको लागि भनेर उसलाई पार्ट अफ द एजुकेसन पनि हुन्छ भनेर मैले चाहिँ मेरो दुइटै छोरी यहाँ क्याटिकमा थियो त्यही बेलामा अनि लगेर अनि हामी तिनजनाले फेरि पानी पनि एड गरिदिएको छ, राम्रो चलेको छ।
1: हुन्छ त साहब, दसैँ राम मान्नु होला, हामी November 4 भेट्छौँ है त साहब।
2: दाइ थ्याङ्क यू सो मच, अनि तपाईँहरूलाई चाहिँ वन्स अगेन अब कम्पिटिसन विक हाम्रो नेक्स्ट विक हो के अरे, हजुरहरूले फेरि बिएबिएसबाट कभर गर्नुहुन्छ भने प्लिज फिल फ्री टु लेट अस नो।
1: ओके हुन्छ, त्यो ओआइसी को हुनुहुन्छ अथवा कसले लिड गर्नुभएको छ प्लिज उहाँको नम्बर मलाई टेक्स्ट गरिदिनुहुन्छ भने म उहाँलाई चेकअप गर्छु रिमोट इन्टरभ्यूको लागि है त सर। थ्याङ्क यू साहब। हजुर, मेजर गेन डेङ्गा साहब हुनुहुन्छ गोर्खा ट्रेनिङ कम्पनीको ओसी, र उहाँले एउटा बिग इभेन्ट गर्नुभयो यो पुण्य कामको लागि, र उहाँलाई ह्याट्सअप भन्दै कार्यक्रम बिएबिएस संवादबाट मैले बिदा मागेँ। हस्त, नमस्ते।

SBS Korkar Radio Sunnerun Sasrata, Karikramele Hami Namaste, Yuki Matson, Rasami Hammer Sangarle, Nobusagalagi, Abobani Bakira Ekusa, Chominet, Abobani Lagate, Azako, Yohaptakusi, Hamro Winner, Announce Kurni, Krombani Ekusa. Ragari ne Male Tabiko Samicha Prasna Raki Kuthi Rahamilai last week the Hine Monday the Hine answers are Aira Kusa, Raisi Kramazi, Aliki Same Ma. Questions is prakareko thiyo dherai milaunu bhayeko thiyo ra kati ko namileko khanda ma pani maile tapai lai chai jankari pani garayeko thie arko attempt garna ko lagi ra esai anusar raheko cha ra aaja prashna raheko thiyo parewa shanti ko pratik ho bhane haas ke ko pratik ho ra yasko uttar chai raheko thiyo nyay yani ki justice ra kati harule multiple answers haru pathaunu bhayeko thiyo but consider garera maile waharule multiple pathako pani garai chu tara next time देखि चाहिँ जस्ट एउटा मात्र आन्सर गरिदिनु भयो भने चाहिँ जो जतिले एउटा मात्र पर्टिकुलर आन्सर पठाउनु भएको छ उहाँले चाहिँ फेयर पनि हुन्छ र यस अनुसार जानकारी गराउन चाहन्छु र सदा चाहिँ मेरो हातमा अब पनि आशा दिदीको सिन्स द बिगिनिङ उहाँको यो राइस कुकरमा नि उहाँले नामहरू चाहिँ राख्ने गर्नुहुँदछ र यसै क्रममा ढिलो नगरिकन तपाईँको समक्षमा चाहिँ म अनाउन्स गर्नेछु आजको लक्की विनर बट बिफोर द्याट वी सुड गेट अ ड्रम रोल र अवश्य पनि समयमा नाउहरू निकाल्ने क्रममा चाहिँ मैले एउटा नाउ ओके मेरो हातमा परिसकेको छ उहाँ हुनुहुन्छ मोहन गुरुङ मोहन गुरुङ उहाँले सुनिरहनु भएको छ भने उहाँलाई ह्युज कङ्ग्रेचुलेसन भन्न चाहन्छु तपाईँले सुनिरहनु भएको छ भने प्लिज तपाईँको नाउ तपाईँको कन्ट्याक्ट नम्बर अनि तपाईँको होम एड्रेस चाहिँ हाम्रो इमेल अथवा हाम्रो फेसबुक पेजको इनबक्समा पठाउनु होला खास अहिले आशा दिदी चाहिँ उहाँ ब्रेकमा हुनुहुन्छ र तपाईँहरू जो जतिले अहिले यो फोर विक्स भयो तपाईँहरू कति पहिलाको विनरहरूले पनि पाउनु भएको छैन तर फेरि पनि रिमाइन्ड गर्नुहोला आशा दिदीलाई चाहिँ तपाईँले तोकेर चाहिँ म्यासेज गर्नुभयो भने चाहिँ उहाँसँग डाइरेक्ट तपाईँको लागि म्यासेज पुग्नेछ किनकि उहाँ हुनुहुन्छ जसले चाहिँ तपाईँहरूलाई यो प्राइसी गिभ अवे गर्नुहुन्छ र उहाँको नै यो क्विज रहेको छ प्लिज उहाँको नाउँ तोकेर चाहिँ तपाईँको नाम तपाईँको फुल एड्रेस अनि तपाईँको कन्ट्याक्ट नम्बर चाहिँ हामीलाई पठाउनुहोला र विदेशीको साथमा श्रोता कार्यक्रमबाट बिदा लिने समय आएको छ जाँदा जाँदै जे अथर एकदेव लिम्बू फनफनी र त्यस पश्चात तपाईँले नेपालबाट काठमाडौँको सौगात पाउनुहुने Binod Dai ko saath ma bandai ma sane pani I'll be signing off for now have a wonderful rest of the day and evening day and weekend bhanne chahanchu ra sunday ko din ma hami bhetne chhau namaste bye bye

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: पोखरामा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको परिचय खुलेको छ। दुर्घटनामा चारजना विद्यार्थी सहित पाँचजनाको मृत्यु भएको हो। 15 वर्षीय ममता तिवारी, 13 वर्षीय असीम कडेल, 65 वर्षीय बाबुराम तिवारी र 15 वर्षीय स्वेच्छा तिवारीको मृत्यु भएको छ। एकजना किशोरीको पहिचान खुल्न बाँकी छ। पोखरा महानगर 28 मार्च थानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस बिहान 6:30 बजेतिर ओखली भिरमा दुर्घटना भएको हो। बस सडकबाट करिब 200 मिटर तल खसेको थियो। दुर्घटनामा 14 जना घाइते भएका घाइते मध्ये 3 जनाको गण्डकी मेडिकल कलेज र 11 जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा 19 जना थिए। कक्षा 10 का विद्यार्थी ट्युसन पढ्न गएका बेला दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो। सरकारले निलम्बन गरेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालमाथि छानबिन गर्न गठन गरिएको समितिले बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ। गम्भीर सूचना छुहाएको आरोपमा सरकारले दाहाललाई निलम्बन गरेर छानबिनका लागि समिति बनाएको थियो। समितिले बर्खास्तका लागि सिफारिस गरेको हो। एआईजी दाहालबारे छानबिन गर्न गृह मन्त्रालयले गएको सोमबार समिति गठन गरेको थियो। समितिले हिजो गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो, जसमा एआईजी दाहाललाई पदबाट बर्खास्त गर्न गृहमन्त्री सुदन गुरुङ समक्ष सिफारिस गरिएको हो। गएको सोमबार समिति गठन गर्दा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै हरेक कर्मचारीको पदीय आचरण विपरीतका काम, संवेदनशील गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि मन्त्रालयले सूक्ष्म निगरानी र विश्लेषण गरिरहेको र कानून विपरीतका गतिविधिमा संलग्नलाई कारवाही गरिने चेतावनी दिनुभएको थियो। अखिल नेपाल फुटबल संघ एन्फाका वर्तमान नेतृत्व विरुद्ध 93 लाख रुपियाँ भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ। राष्ट्रिय खेलकुद परिषद र एन्फाका तत्कालीन प्रशासनिक अधिकृत वसन्त रिजालको जाहेरीमा सरकारी वकिल कार्यालय ललितपुरले जिल्ला अदालत ललितपुरमा मुद्दा हालेको हो। सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा एन्फा अध्यक्ष पंकज विक्रम नेमवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाइएको छ। प्रतिवादी मध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डेलाई यसअघि नै प्रहरी हिरासतमा राखिएको छ। अध्यक्ष नेमवाङ र महासचिव राईलाई फरार सूचीमा राखिएको छ। दुवैजना विरुद्ध म्याद जारी गर्न अदालतलाई अनुरोध गरिएको छ। अभियोग पत्रमा प्रतिवादीबाट 93,00,000 रुपियाँ बिगो असुल उपर गर्न माग गरिएको छ। खुला टेन्डर नगरी खेल सामग्री खरिद गर्दा $50,000 अमेरिकी र नेपाल बहराइन बीचको खेल बहराइनमा खेलाए बापत प्राप्त हुनुपर्ने $20,000 अमेरिकी बिगो माग गरिएको छ। सरकारी वकिल कार्यालयले खेल मिलेमतो र अनियमितताको कसुरमा 3 वर्षसम्म कैद र ₹50,000 जरिवानासहित ठगी कारवाही र बिगो असुलीको माग दावी गरेको छ। ब्रिटिस गोर्खाज नेपालले आज 66 औं जन्मोत्सव मनाएको छ। जन्मोत्सवको अवसरमा शुभकामना दिँदै बिजिएनका डेप्युटी कमान्डर रोयल लजिस्टिक कोरका लेफ्टिनेन्ट कर्णेल रब ब्राउन:
4: Happy 66th birthday to BGN. It's an auspicious occasion, one that everyone is quite rightly pleased about, looking forward to, and wishing to participate in. It's been a long time coming, and we, everyone across BGN and beyond, are very proud of the history, the heritage of BGN, what it means not just for our staff and the families, but also the local community and the support that we provide with the community, with defence more broadly across Nepal and in conjunction with Kadori and GWT. So BGN plays its part. I think we try and punch above our weight and we do that successfully in support of the wider community and veterans and their families.
3: काठमाडौँको जडीबुटी पुलमुनि प्रहरीले गोली हानेर पक्राउ गरेका युवामाथि यसअघि नै 27 वटा मुद्दा परेको खुलेको छ।
5: प्रहरीले गोली हानेर सिन्धुली मरिन 5 का आयन माझीलाई पक्राउ गरेको थियो। पक्राउ परेका 24 वर्षीय माझी विरुद्ध यसअघि नै 27 वटा मुद्दा परेको प्रहरीले जानकारी दिएको हो। माझीले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि 2 राउन्ड हवाई फायर र घुँडामुनि समेत गोली हानिएको काठमाडौँ प्रहरीले जनाएको छ। माझीले बेला बेलामा काठमाडौँ उपत्यका विभिन्न ठाउँमा मोटरसाइकल चोरी, गरगहना, लुटपाट गर्ने गरेको प्रहरीको दावी छ। माझी पक्राउपछि खोजीका क्रममा मकवानपुर बकैया 7 का मनोज कुमार मोक्तान र राकेश थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो समूहले इन्ड्राइभ पठाउको बहाना बनाएर यात्रु र चालकलाई समेत लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ। माझी समूहले काठमाडौँका विभिन्न ठाउँबाट 15 भन्दा बढी मोटरसाइकल समेत चोरी गरेको खुलेको छ। प्रहरीले उनीहरूबाट 2 वटा मोटरसाइकल

नमस्ते बिएफएस गोर्खा रेडियोको काठमाडौँको सौगात कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट। हजुर, विनोदजीको अनुपस्थितिमा काठमाडौँको सौगात कार्यक्रम आजका लागि सञ्चालन गर्ने जिम्मेवारी यो लाल शाहीको पोल्टामा परेको छ। हजुर, ऊ हाजिर भइसकेको छ तपाईँहरूको सेवामा र अबको दुई घन्टा ऊ तपाईँसँग सँगै रहनेछ, साथ पनि तपाईँको चाहिन्छ। हजुर, काठमाडौँको सौगात कार्यक्रम सुरु भयो। ब्रुनाईको समय अहिले दिनको 4:10 गएको छ र म तपाईँसँग ब्रुनाईको समय 6 बजेसम्म सँगै रहनेछु। यतिखेर युकेमा बिहानको 9:10 गएको

छ भने नेपालमा 2 बज्नको लागि 5 मिनट बाँकी रहेको छ। तपाईँ जहाँ रहनुभए पनि बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो काठमाडौँको सौगात कार्यक्रम हो। आज भने ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ। आज शुक्रबारको दिन असोज 23 गते 2083 विक्रम सम्बत, तदनुसार 9 अक्टोबर 2026 साल। यहाँ सेरियाको मौसमी अवस्था अहिले यहाँहरूलाई जानकारी गराउँ। 30 डिग्री सेल्सियस तापक्रम छ। अब गर्मी ब्रुनाईमा भन्नै परेन, तर अहिले त्यति दिन खुलिरहेको छैन। हुन त आजको दिनभरिको फोरकास्ट हेर्दाखेरि सनी एन्ड लाइट विन्स भनिएको छ, तर दिन अहिले त्यति खुल्न सकेको छैन मजाले। काठमाडौँको जेनरल फोरकास्ट सनी इन्टरभल्स भनिएको छ। 21 डिग्री सेल्सियस अहिलेको तापक्रम र पानी परेन 0 मिलिमिटर, अनि त्यहाँको सापेक्षिक आर्द्रता 63% आजका लागि। पोखरातिर जाउँ। पोखराको जेनरल फोरकास्ट सनी इन्टरभल्स, 10 डिग्री सेल्सियस तापक्रम र पोखरामा निकै जाडो बढ्दैछ बिस्तारै बिस्तारै। हुन त अब जाडो हुने याम नै हो। पानी भने पर्न सकिरहेको छैन, 0 मिलिमिटर नै देखाइएको छ र त्यहाँको सापेक्षिक आर्द्रता 98%। धरानको जनरल फोरकास्ट मौसमको लाइट रेन भनेर भनिएको छ। हल्का वर्षा देखाइएको छ, 24 डिग्री सेल्सियस त्यहाँको तापक्रम र वर्षा 1.2 मिलिमिटर, अनि सापेक्षिक आर्द्रता 67%। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 16 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 19 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया त्यहाँको लाइट रेन एन्ड अ मोडरेट ब्रिज भनिएको छ। दिनभरि जसो नै हल्का पानी पर्ने योग छ आज, अनि मन्द गतिमा हावा बहनेछ लन्डनमा। अब आजको काठमाडौँको सौगात कार्यक्रममा समावेश गरिएका विषयवस्तुतर्फ म यहाँहरूको ध्यान आकर्षण गराउँछु। र आज कार्यक्रमको पहिलो घन्टामा बागलुङको रिपोर्ट सुन्नुहुनेछ हाम्रा संवाददाता सङ्गम घरती मगरबाट। र उहाँले आज बागलुङको गलकोट क्षेत्रमा विद्यमान अल्पसङ्ख्यक मुस्लिम समुदायको अन्त्येष्टि सम्बन्धी समस्याबारे उहाँले त्यहाँबाट रिपोर्ट दिनुहुनेछ सङ्गम घरती मगरले। र अर्को रिपोर्ट छ आज पोखराबाट कृष्ण दवाडीजीको, र उहाँले ताल बाराहीको मन्दिर रिकन्स्ट्रक्सन विषयमा त्यहाँबाट जानकारी गराउनुहुनेछ हामीलाई। अनि कार्यक्रमको दोस्रो घन्टामा आज शुक्रबारे बहसले निकै समय लिनेछ, किनभने सहकर्मी आरती लम्सालजीले त्यहाँबाट पठाउनु भएको शुक्रबारे बहस निकै लामो भएकोले त्यसलाई 2 भागमा बाँडेका छौँ हामीले, पार्ट 1 एन्ड पार्ट 2, र त्यो कार्यक्रमको दोस्रो घन्टामा हामी सुनाउनेछौँ। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, अनि काठमाडौँको सौगात कार्यक्रममा यो लाल शाहीलाई आज साथ दिँदै गर्नुहोला। छक्क नपर्नुहोला, अरू बेला विनोदजीको आवाज सुन्ने गर्नुहुन्थ्यो। आज 9 तारिक अक्टोबरको दिन भने काठमाडौँको सौगात कार्यक्रम लिएर ब्रुनाईको स्टुडियोबाट हाजिर भएको छु म लाल शाही, र 2 घन्टासम्म म तपाईँको साथमा रहनेछु। अब गीत सङ्गीतबाट कार्यक्रमलाई अगाडि बढाउँछु म, तर त्यसभन्दा अगाडि भुल्नै नहुने कुरा, आज ब्रिटिस गोर्खाज नेपालको 66th birthday परेको छ। र ब्रिटिस गोर्खाज नेपालका कमान्डर साहेब, गोर्खा मेजर साहेब र सम्पूर्ण मेम्बरहरूलाई अनि परिवारजनलाई ह्याप्पी 66th birthday भन्न चाहन्छु म। हजुर, ब्रिटिस गोर्खाज नेपालको बर्थडेको उपलक्ष्यमा त्यहाँ कार्यक्रम भएको भन्ने बुझेँ मैले,
विनोदजीले केही समय अगाडि हामीलाई जानकारी पनि गराउनु भएको थियो त्यहाँबाट र वन्स अगेन ह्याप्पी बर्थडे ब्रिटिस का खास नेपाल अब गीत सङ्गीतको पालो सुशान्त केसीको स्वरबाट गीत सुनाउँछु म झ्यालबाट इन्जोय

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: जाली शब्द मिठो गीत सुन्दै हुनुहुन्थ्यो शिरा शाहको स्वरमा। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो काठमाडौँको सौगात कार्यक्रम हो। हामीलाई यतिखेर काठमाडौँको सेरोफेरोमा 105.7 मेगाहर्ज एफएममा सुन्ने गर्नुहुन्छ, त्यसै गरी धरानमा 107.5 मेगाहर्ज एफएममा, अनि पोखरामा 87.7 मेगाहर्ज एफएममा, र विश्वभरि विविध माध्यमबाट सुन्न सक्नुहुन्छ। बहुसङ्ख्यकले हामीलाई बिएफएस रेडियोको एप मार्फत सुनिरहनु भएको छ, र त्यो एकदमै सर्वसुलभ पनि छ, किनभने तपाईँको हात हातमा स्मार्टफोनमा मजाले सुन्न सक्नुहुन्छ। र तपाईँले अहिलेसम्म बिएफएस रेडियोको एप डाउनलोड गर्नुभएको छैन भने यो एन्ड्रोइड होस् वा आइओएस दुवै अपरेटिङ सिस्टममा निशुल्क डाउनलोड गर्न सकिन्छ। यदि गर्नुभएको छैन भने अब त्यसतर्फ लाग्ने हो कि। र ब्रुनाईमा हामीलाई 89.5 मेगाहर्ज एफएममा सुन्न सक्नुहुन्छ, र तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ विश्वभरिबाट नै भने हामीलाई फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट कल गर्नु परे पहिला 00673 डायल गर्नुपर्ने हुन्छ, र मिलिट्री नम्बरको पहुँच हुनेले हामीलाई 94193 3284 पनि फोन गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com, र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। अब कार्यक्रममा प्रस्तुत छ बागलुङको गलकोट क्षेत्रमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक मुस्लिम समुदायको अन्त्येष्टि सम्बन्धी विद्यमान समस्याबारे हाम्रा बागलुङ संवाददाता संगम घरती मगरको रिपोर्ट।
1: बागलुङको गलकोट नगरपालिकाको हटिया बजार नजिकै खोला किनारमा ससाना टिनका झुपडी छन्। मुस्किलले उभिन मिल्ने मदरसाभित्र एक दर्जन बढी मुस्लिम बाल बालिका उर्दू भाषा सिक्दैछन्। बागलुङ गलकोटको दरमखोला किनारमा बसोबास गर्ने अल्पसंख्यक मुस्लिम समुदाय कतिपय व्यापार व्यवसाय गर्छन् त कतिपय दैनिक ज्याला मजदुरी गर्ने गर्छन्। मोहम्मद हकिम गलकोटको हटियामा छाता मर्मत गर्ने काम गर्न थालेको 33 वर्ष पुग्यो। छाता मर्मत गरेरै घर भाडा तिर्ने र आफ्नो परिवारको पेट पाल्दै आउनु भएको हकिमलाई आफ्नो लागि जग्गा जमिन नभएको भन्दा पनि मर्दा अन्तिम संस्कार गर्ने चिहान घाट नभएको समस्याले पिरोल्ने गरेको छ।
2: म यहाँ 33 वर्ष भयो, यही काम हो, छाता बनाउने। हजुर, अरू केही छैन, केही छैन, थुक्ने ठाउँ पनि छैन। हजुर, हाम्रो चिहान घाटको लागि समस्या सानघाट र जाने अब मन्दिर साग बाउलुङ बाउलुङ पनि कसै कसैले दिन्न मने खाना अरे। हेर्नुहोस्, बाउलुङ बनाउनुपर्छ, यहाँबाट कमसेकम 50-60 हजार रुपियाँ खर्च हुन्छ बाउलुङ बनाउँदाखेरि। त्यस्तो घटना पर्यो भने बाउलुङै लैजाने।
1: मुस्लिम समुदायमा मृत्यु भएपछि सब जलाउने चलन छैन। हरेक सबको पहिचान छुट्टिने गरी निश्चित जमिनमा सिमेन्टले प्लास्टर गरेर गाड्ने चलन छ।
3: एक ठाउँमा होइन, छुट्टा छुट्टै राख्ने हो, त्यसलाई त छुट्टा छुट्टै राख्ने। अब त्यस्तैमा पछि पछि हुँदै गयो भने त अब एक ठाउँमा राखिन्छ, तर चिन्हल हुन्छ राम्रोसँग, राम्रोसँग राख्ने सिस्टम छ हाम्रो। अब बागलुङमा कुस्मामा पोखरातिर एकदम राम्रो सिस्टम छ, यहाँ अब यतिजना क्षमता पनि त्यति छैन, त्यही एकदम समस्या भनेको हामीलाई त्यही नै छ। हामीलाई
1: सब राख्नका लागि धेरै जमिनको आवश्यकता पर्ने भएका कारण पनि उनीहरूका लागि चिहान घाटको समस्या भएको हो। यो समस्या बारेमा स्थानीय सरकार, गलकोट नगरपालिका र सरकारवालालाई जानकारी गराए पनि समस्या समाधान नभएको हकिम बताउनुहुन्छ।
2: समस्या भयो भनेर राखेको त जग्गा जे पाइए होइन भन्छ, नगरपालिकामा गरिदिने कुरा राखियो, गाउँपालिकामा कुरा राखियो, समस्या उकेर जाने जग्गा जे पाइन्न भन्छ। हाम्रो जाने बहुत समस्या भन्ने कुरो त्यही हो। अब त्यो आज त अब हो, हेर्नुहोस् अब अहिले के अरे जाने 7-8 वर्ष भइसकेको के अरे त्यो आज देख्न थालेको।
1: गलकोट आसपासमा चिहान नपाएपछि मुस्लिम समुदायले कसैको मृत्यु भएमा करिब 50 किलोमिटर ओर बागलुङ बजार ल्याउनु पर्ने बाध्यता छ।
2: गरिमा खातुन अब उहाँ हार्ट अट्याक बिमार भएको थियो, अस्पताल लाँदा लाँदै जानुभएको। त्यतिखेर हामीहरूले जाने गाडी बन्दोबस्त गरेर लगेको किनकि त्यतिखेर जाने 40,000 रुपियाँ दाम खर्च भयो। अहिले त महँगाइले गर्दाखेरि त अझ महँगाइ लिन्छ। अब भनौँ मासुहरू नुनहरू, अब नुन त 3 रुपियाँ दिने जाने खान्छन्, मासुहरू जुन चिया सिया दुध दुध चालिसदेखि दिन उमाइन्छ। पूजा हो भने हामीले जाने अब जात अनुसारको जाने बाहुन राखेर बाहुनले जाने गर्छ।
1: मुस्लिम बस्तीमा बसोबास गर्नेहरू अधिकांश भाडामा बस्ने गरेका छन्। केहीको आफ्नै छाप्रो छ। मुस्लिम बाल बालिकालाई समुदायको संस्कार सिकाउनका लागि मदरसा र चिहान घाटको मुख्य समस्या भएको बताउनुहुन्छ सखिरा बानु।
3: हामी त अरू अरू आएको त कोही त यही पनि बसिरहेका मान्छेहरू छन्। हामी चाहिँ मेरो त माइत पनि यही घर पनि अब कुस्निसरातिर यहाँ त होइन यही पनि बस्नु चाहिँ म अब 8-10 वर्षै भयो बसेको भाडामै बसिरहेको छ भनौँ। घर भएको पनि छन् तर हामी बसै घर नआएको भनौँ। म चाहिँ बसेको 8-10 वर्ष भयो अरू पुराना पनि छन् त्यस्तो घर घडेरी भएको चाहिँ छैन है। हाम्रो एकदम समस्या भनेको अब मदरसाको घडेरी छैन होइन। आफ्नो भएको भए झन् राम्रो हुन्थ्यो। अनि फेरि एउटा फेरि कस्तो हुनुहुन्छ भने मरेपछि रानी ठाउँ नभएपछि झन् समस्या पर्यो। हाम्रो एकदम समस्या भनेको मदरसाको घडेरी नभएको अनि मरेपछि रानी ठाउँ नभएको एकदम समस्या।
1: मुस्लिम समुदाय आफैमा विपन्न छन्। हुने खानेले ठूलो रकम खर्च गरेर आफन्तको दाह संस्कार गरे पनि नहुनेहरूका लागि भने पासो हुने गरेको छ।
3: किराको लागि त अब कोहीले अब घर यार पनि गरिन्छ करे है कोहीले भुइँ पनि गरिन्छ लाग्छ। यहाँबाट लैजाँदा 30-40 हजार लाग्छ एउटा गाडीले लैजान्छ होइन। अब भएको खण्डमा कोही को त हुने नि हुन्छ नि। हुनेले त अब जसरी नि गर्ने भए नहुनेलाई त एकदम समस्या छ। यही भएको भए त्यत्रो खर्च हुन्थेन होइन। हाम्रो एकदम आवश्यकता भनेको हामीलाई मदरसा गराउन आफ्नै घरेरी चाहियो होइन। अनि मर्दा पर्दा राइन ठाउँ छैन त्यही हाम्रो एकदम समस्या भनेको।
1: नजिकमा घाट नहुँदा कतिपयको मृत्यु हुँदा अन्तिम संस्कारका लागि चन्दा संकलन समेत गर्नु परेको सखिराको अनुभव छ।
3: नहुनेलाई कोहीले हामीले उठाएर पनि लगाएका छौँ चन्दा उठाएर पनि लछौँ मुस्लिम समितिले होइन। कोहीले मदरसाको पैसा थोरै निकालेर पनि लछौँ। एकदम समस्या। एक दुईजना यस्तो भयो यहाँ एकजना काँडेबासमै बित्नु भयो यहाँ राहन ठाउँ भएन कसैले पनि त्यति ऊ भएन नि त कसैले इन्ट्रेस्ट ल्याइदिएनन्। अब अर्काको ठाउँमा लडेर हामी हाम्रो मुस्लिमको त्यस्तो परेन होइन। अनि हामीले बाग्लुङ लाँदाखेरि हामीले मदरसाको पैसा अनि हामी सबै मिलेर उठाएर लडेर गएको बाग्लुङ।
1: मुस्लिम समुदायले सबको अन्त्येष्टि गर्दा आगोमा जलाउने चलन नहुँदा सब राख्नका लागि स्थानीयले विरोध गर्ने गरेका छन्। स्थानीयको विरोधकै कारण उनीहरूले हजारौं खर्च गरेर बाग्लुङ ल्याउनु पर्ने बाध्यता परेको हो।
3: हाम्रो एउटा भिनाजु पढ्नुहुन्थ्यो यहाँबाट हाम्रो एउटा घर भनेको मुस्लिमको घर भनेको नठाटीमा थियो एउटा। अनि त्यसमा पनि एकदम लास्टै विरोध गरेका नठाटीमा राख्ने बेलामा नि होइन सानो बच्चा राख्दा पनि लास्टै विरोध भएको क्या त्यहाँ। अनि विरोध गर्दा चाहिँ एउटा त्यहीँको अध्यक्ष हुनुहुन्थ्यो उहाँले यस मेरै घडेरीमा राख भनेर उहाँको घडेरीमा लगाएर त्यो बच्चा राखेको त्यो बच्चा अझै पनि त्यही ठाउँमा छ होइन। त्यही ठाउँ नै त्यही छ अरूले राख्न दिन्नन् तिमीले। तिमीहरूको घर यहाँ थियो तिमीले एकजना तिमीहरूको घरका बित्दाखेरि हामीले यो राख्ने ठाउँ दिएको भनेर भन्नुभयो उहाँले। त्यसपछि अरू बित्दाखेरि त्यहाँ राख्न नदिने यस्तो कुरा भयो त्यहाँबाट। अनि हाम्रो बुवाले यहाँ घर जानुभयो घर यही नै छ तर पनि अहिले पनि विरोध अब कस्तो छ भने एउटा घडेरी त हामीलाई चाहियो नि त अब हामीले बारेर यस्तो गरेर राख्नेछ भन्ने नियम नै छ होइन। त्यस्तो भएको हुनाले अब त्यस्तो पाइएको छैन त्यही पनि अब कुरा चाहिरहेछ।
1: मुस्लिमहरूको मृत्यु संस्कारमा आफ्नै परम्परा छ। आफ्नो गक्ष अनुसार संस्कार र परम्परा धान्ने गरेको सखिरा बताउनुहुन्छ।
3: किरा त यस्तो दुई दिन तिन दिनसम्म लास्ट दिन हुन्छ। तिन दिन कि दिन सबलाई मुस्लिमहरूलाई सबैलाई बोलाएर उम्काउने दिन हुन्छ। अनि 10 दिनमा नि हुन्छ 30 दिनमा नि हुन्छ 40 दिनमा नि हुन्छ हुनलाई। तर खर्च त हुन्छ लास्टै खर्च हुन्छ। अब हुनेले गर्ने नहुनेले त बिचरा के गर्न सकिन्छ र होइन।
1: मुस्लिमहरू जहाँ पुगे पनि आफ्नो धर्म र संस्कार सँगै पुगेका हुन्छन्। नयाँ पिँढीका लागि धार्मिक संस्कार र भाषा सिकाउनका लागि मदरसाको राम्रो व्यवस्था नहुँदा पनि उनीहरूलाई समस्या पर्ने गरेको छ। 35-40 जना मुस्लिम बाल बालिकाले संस्कार सिक्ने मदरसा राम्रो नहुँदा दुःख पाउनु परेको बानुको भनाइ छ।
3: स्कुलमै पठाइन्छ स्कुल बोर्डिङमै पठाइन्छ पढाउनको लागि त हाम्रो भाषाको लागि बिहान बेलुका यही मदरसामै पढाइन्छ। 36-37 जना त छन् विद्यार्थी नै छन्। क्लास त हुन्छ क्लास यहाँ पनि हुन्छ त्यही स्कुलमा जस्तै क्लास हुन्छ। उहाँ पनि 10 बजेदेखि 4 बजेसम्म उता क्लासमा जान्छन् के अरे स्कुलमा। अनि बिहान 7 बजेदेखि 9 बजेसम्म 9:30 बजेसम्म यहाँ मदरसामै पढ्छन् बच्चाहरूले। हाम्रो मदरसा व्यवस्थित छैन हेर्नु कस्तो छ हेर्नु तपाईँले पनि हेर्न सक्नुहुन्छ होइन। एकदम नाजुक छ क्या हाम्रो गलकोटमा भनेको एकदम नाजुक छ अहिले समस्या त। अब मदरसा यस्तै टिनले बारेर हामीले गराएको छौँ होइन। मदरसाको लागि पनि राम्रो तरिका छैन। पढ्नको लागि त भित्र अब हामीले पढाउने अब पण्डितहरू ल्याएर राखेका छौँ होइन मलान साहब हुनुहुन्छ। तर हाम्रो पढ एकदम उ छ क्या एकदम। अब हाम्रो एउटा भनेको मदरसाको समस्या छ। मदरसा आफ्नै भएको भए होइन कसरी राम्रो गराउँथे मलाई भन्ने सोच हुन्छ नि त। त्यही भएर एकदम गाह्रो छ हामीलाई मदरसाको अनि हामीलाई एकदम घाटको भनौँ न हजुरलाई होइन एकदम समस्या छ।
1: मुस्लिम समुदायको समस्या प्रति गलकोट नगरपालिका बेखबर भने छैन। समस्या समाधानका लागि प्रयास गर्दा गर्दै पनि मुस्लिम चिहान घाटका लागि ठूलो जग्गा आवश्यक पर्ने भएकाले त्यो उपलब्ध हुन नसकेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी हिमन्तले बताउनु भयो।
4: सब व्यवस्थापन गर्नको लागि उनीहरूलाई प्रशस्त जग्गा चाहिने भएको हुनाले पनि अब गलकोटमा विशेष गरी सार्वजनिक जग्गा नै नभएको अवस्था छ धेरै जसो र यहाँ सार्वजनिक जग्गाहरू भनेको सामूहिक जग्गा भनेको सामुदायिक वनहरू हो सामुदायिक वनहरूसँग सहकार्य गरेर हामी उनीहरूलाई जग्गा उपलब्ध गराउने तयारी गरिरहेका छौँ र यद्यपि सामुदायिक वनहरूसँग पनि उनीहरूलाई ठुलो मात्रामा जग्गा चाहिने छुट्टा छुट्टै त्यो शबहरू उनीहरूले राख्न पर्ने भएको हुनाले पनि गाह्रो भइरहेको देखिरहेका छौँ र उनीहरूलाई अब बाग्लुङसम्म पुर्याउन एउटा जटिल अवस्था हुँदा हुँदै पनि हामी प्रयासमा जुटिरहेका छौँ र जुट्दा जुट्दै पनि समुदायले हामीलाई जग्गा नजिक एरियामा बस्ती एरियामा नदिएको हुनाले पनि जग्गा व्यवस्थापन गर्न नसकेको
1: बाग्लुङको गलकोट हटिया र हरिचौरको सिमानामा करिब 20 घर परिवार मुस्लिम धर्मावलम्बी रहेका छन् खोलाको छेउछाउमा छाप्रो बनाएर बसेका उनीहरूको आर्थिक अवस्था बलियो छैन आर्थिक रूपमा कमजोर उनीहरूलाई आफन्त गुमाउनुको पीडा त एकातिर हुन्छ भने घाटको समस्याले पिरोल्ने गरेको छ अहिले गलकोटबाट बाग्लुङ नगरपालिका एक मालढुङ्गा नजिकै काली गण्डकी किनारमा शव ल्याएर उनीहरूले दाह संस्कार गर्ने गरेका छन्
0: हजुर सुन्दै हुनुहुन्थ्यो हाम्रा संवाददाता संगम घरती मगरको रिपोर्ट बाग्लुङबाट अब गीत संगीत तर्फ लागौं दि अग्लीज फिचरिङ केन्जल मेहर श्रेष्ठको गीत सुनाउँछु म जाऊ नाऊ

0: कारवाही
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: गोर्खा रेडियो।

0: बुद्ध लामाको मनका कुरा बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfbs.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्। ती प्रश्नहरूको जवाफ दिने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ। अब काठमाडौँको सौगात कार्यक्रममा प्रस्तुत छ फेवा तालमा अवस्थित ऐतिहासिक ताल बाराही भगवती मन्दिर पुनर्निर्माण सम्बन्धी पोखराबाट हाम्रा संवाददाता कृष्ण दवाडीको रिपोर्ट।
1: देशको पर्यटकीय राजधानी पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माणको काम पूरा भएसँगै यही असोज 25 गते घटस्थापनादेखि मन्दिर भक्तजनहरूका लागि खुला गरिने भएको हो। फेवातालको बीचमा रहेको सानो टापुमा अवस्थित मन्दिरमा तालको किनार बाराही घाटबाट डुङ्गा चढेर पुग्नुपर्छ। पुनर्निर्माणका क्रममा मन्दिरमा नियमित पूजा आजा बन्द रहेकाले नजिकैको हवन कुण्ड रहेको स्थान चाँदीको मूर्तिमा प्राण प्रतिष्ठा गरी पूजा आजा हुँदै आएको थियो। अब भने पुनर्निर्माण सम्पन्न भएसँगै भक्तजनले मन्दिर भित्र पुगेर पूजा आजा तथा दर्शन गर्न पाउने भएका छन्। 2072 सालको विनाशकारी भूकम्पका कारण मन्दिर करिब 3 इन्च दक्षिण तर्फ ढल्किनुका साथै केही भाग दबेपछि यसको संरचनामा जोखिम देखिएको थियो। पुरातत्व विभागको निर्देशन तथा समन्वयमा 2080 कार्तिकदेखि मन्दिरको पुनर्निर्माण सुरु गरिएको तालबाराई मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष समेत रहनुभएका मन्दिरका पुजारी महेश्वर पहाडीले बताउनुभयो।
2: यस मन्दिरको 3 वर्ष भयो हामीले यसको पुनर्निर्माण सुरु गरेको। विभिन्न परिस्थिति र विभिन्न विषम परिस्थितिका कारण हामी 3 वर्ष 1.5 वर्षमै सकिने मन्दिर 3 वर्षमा लाग्न गयो। हामीले पुरातत्व विभागको निर्देशन अनुसार तालबाराई मन्दिरको पुनर्निर्माण सुरु गरेको 3 वर्ष भइसक्दा अब यही 2083 आश्विन 25 गते घटस्थापनाका दिन भक्तजनहरूलाई विधिवत रूपमा पूर्व शिलामै पूजा गर्ने व्यवस्था मिलाउन गइरहेका छौँ। त्यस दिन पूजा कार्यक्रम हुँदैछ। पुनः पूजा गरेर यता सार्ने देवीको शक्ति पुनः पुरानो शिलामा सार्ने हामीले प्रतिबद्धता गरिसकेका छौँ र त्यो दिन हुन्छ पनि। हामी त्यो दिन भक्तजनहरूलाई एकदम उल्लासमय तरिकाले आइदिन हामी अनुरोध गर्दछौँ। 1,40,00,000 रुपियाँको पुरातत्व विभागको 3 वर्ष पहिलाको निर्णय थियो भने अब अहिले आउँदा त्यसको कस्ट बढेर बाहिर गएको छ अलिकति थोरै। हामीले जोगाउनसम्म जोगाएका छौँ, हामीले आफैले समितिले काम गर्ने भनेर जोगाएका छौँ। हामीले 40% हामीले चाहिँ मन्दिर ठेकदारलाई दिनुभन्दा मन्दिर समितिले काम गर्दा जोगिने रहेछ।
1: तालबाराई मन्दिरको इतिहास निकै पुरानो मानिन्छ। कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले फेवातालको बीचमा रहेको ढिस्कोमा खरको झुप्रो बनाएर मन्दिर स्थापना गरेको जनश्रुति छ। मन्दिरको अस्तित्व 1669 कायम रहेको स्थानीय धार्मिक मान्यता रहेको छ। प्राचीन समयमा माटोको ढिस्कोमा रहेको शिलालाई देवीका रूपमा पूजा गर्न थालिएको र पछि त्यही स्थानमा मन्दिर स्थापना गरिएको बताइन्छ। सामान्य झुप्रोको स्वरूपमा रहेको मन्दिरलाई तत्कालीन राजा महेन्द्रले 2017 अहिलेको स्वरूपमा निर्माण गराउनु भएको थियो। त्यसपछि तालबाराई मन्दिर पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा थप स्थापित भएको हो। मन्दिरको इतिहासका बारेमा पुजारी महेश्वर पहाडी।
2: तालबाराई मन्दिर भगवती चाहिँ पहिला यहाँभन्दा 14 किलोमिटर माथि फेवा फाँटको किरानमा हर्पन खोलाको तिरमा रहनु भएको र त्यहाँ अहिले पनि बाराई थुम्की भन्ने छ, यतावत छ। देवी चढेको भक्तजनले मलाई 59-60 सालमा भनेअनुसार तालबाराई देवी त त्यतिखेर पूर्वकालमा त्यहाँ आउनुभएको र उहाँसँग एउटा दाहिने शङ्ख आफै बन्नेर एउटा योगीले पूजा गर्दै जानुभएको आउनुभएको। त्यसपछि एक दिन राजा त्यसमा काशीगोठमा पनि त्यतिखेर राजा रहेछन्, ती राजाले चाहिँ यो सधैँ बिहान एउटै समयमा शङ्ख बज्ने कहाँ हो भनेर भन्दाखेरि देवीको खान छ त्यहाँ, त्यो खानमा चाहिँ दाहिने शङ्ख छ प्रभु त्यहीँ बज्छ भनेर भनेपछि त्यो देवीको थाना एउटा शङ्ख दाहिने शङ्ख हुने रात दरबारमा नहुने त्यो गर लिएर भनेर निर्देशन दिनुभएको छ। र त्यसपछि ती राजाका मन्त्री र भाइ भारदारहरूले भोलिपल्ट गएर केगीलाई ढाक धम्की देखाएर माग्दाखेरि नदिएपछि ढाक धम्की देखाएर बेहोस बनाएर त्यो चाहिँ दाहिने शङ्ख लिएर गएछन्। योगी बेहोस भइसकेपछि उनी सुत्नुभयो। सुतेपछि भोलिपल्ट बिहान शङ्ख बदलाएर उठौँला भन्दाखेरि शङ्ख बज्दै बज्दैन उज्यालो भयो। त्यसपछि गएर हेर्दाखेरि शङ्ख छैन। नुहाइधुवाई गरेर ध्यान दृष्टिले हेर्दाखेरि शङ्ख हिजो आएका राजाका मान्छेले लिएर गएको उहाँले पत्ता पाइसकेपछि अब देवीको थानकै एउटा दाहिने शङ्ख पनि मैले जोगाउन सकिनँ भनेर उहाँले चाहिँ त्यहीँ देह त्याग गरिदिनु भएको छ। र देवीका मनमा चिसो पसेछ, अब यता दाहिने शङ्ख पनि चोरी भयो भने उता योगीले देह त्याग गरे अब मेरो यहाँ सुरक्षा पनि नहुन सक्छ मेरो पनि भनेर देवीले आफ्नो सुरक्षाको लागि म यहाँ बस्ने उपयुक्त छैन भनेर यो ठाउँमा आएर बस्नुभएको छ। र यो बैदाममा जो त्यतिखेर मुखिया थिए अथवा राजनीति व्यक्ति थिए धार्मिक थिए ती व्यक्तिलाई सपनामा देखिनु भएछ, म तालबाराई देवी हुँ, फलान ठाउँमा आएर मेरो शिला सहित म त्यहाँ बसेकी छु, मेरो शिला त्यहाँ छ, त्यहाँ पूजा चलाउनु भनेर भन्नुभएछ। देवी चाहिँ एउटा सानो अगाडि बढे, म फेरि उहाँबाट आउने बेलामा देवीले त्यो आफूलाई चिसो पसिसकेपछि त्यत्तिकै हिँड्दाखेरि अरूले नि फेरि शक्ति रहेछ देवीको भनेर भन्छन् भनेर भीषण बाढी हुँदाका दिन आफूले पहिरोसहित बनाएर ढिस्को लिएर आएर बस्नुभएको रहेछ यहाँ। अनि त्यसपछि यहाँ आइसकेपछि यहाँका जुन धार्मिक व्यक्तित्व थिए उनले आएर आफ्नो भाइ दाजुभाइहरू लिएर आएर हेर्दाखेरि देवीको जस्तो सपनामा देखेको शिला थियो त्यस्तै शिला देखेपछि ल देवी यहाँ हुनुहुँदो रहेछ पूजा चलाउनु पऱ्यो भनेर त्यस दिनबाट पूजा चलाउनु भयो यहाँ। र पछि कालान्तरमा आउँदै जाँदा कास्कीका पहिलो शाहवंशीय राजा कुलमण्डप शाहले पनि त्यो मन्दिरको जीर्णोद्धार गर्नुभएछ र जीर्णोद्धारमा पछि गुठी व्यवस्था गरी पुजारीहरूलाई संहिता यस पुजारीहरूलाई अक्षता गुठी पाँडाहरूलाई त्यसको सरसफाइ र उसको गुठी त्यसपछि गएर यस मन्दिरको डाँडा भाटा खर गौचरणको लागि ढकाल परिवारलाई संहिता गुठी प्रदान गरेर यसको पूर्वत रूपमा व्यवस्थित सहित त्यसको पूजा आजा चलाउँदै गर्नुभयो भने त्यहीँदेखि त कुलमण्डप शाहका पालादेखि त हाम्रा बाउ बाजे अहिले म दसौँ पुस्तामा छु उहाँहरूले पूजा चलाउँदै आउनुभएको हो र हामी निरन्तर रूपमा पहाडी परिवार सालबाराई देवीको पूजामा नित्य हाजिर भइरहेका छौँ र नित्य पूजा चलिरहेको छ। हामी त्यसपछि आएर दरबेसाले कुलमण्डप शाहले गरिसकेपछि फेरि राजा महेन्द्रले 2017 सालमा कुलमण्डप शाहले बनाएको मन्दिरको फेरि जीर्णोद्धार गर्नुभयो। त्यस बखत पनि मन्दिरको एरिया सानो थियो र राजाले फेरि के गर्नुभएछ भने यो मन्दिरको जस्तो अलिक क्रिटिकल ठाउँमा देवीको मन्दिर भएको मूर्ति भएको हुनाले 2-3 मिटर उत्तरतर्फ र केही हाइट बढाउनु खोज्नुभएको रहेछ। राजा महेन्द्रलाई भोलि यता सार्ने देवीलाई भन्दा दिन सपना भएछ, म जहाँ छु जे छु जस्तो अवस्था छु त्यहीँ राख्नु मलाई नचलाउनु भनिसकेपछि राजाले तुरन्त आवा गरेर यहाँ बनाउने जो कामदार थिए उहाँहरूलाई भन्नुभएको छ इन्जिनियर।
0: हजुर, सुन्दै हुनुहुन्थ्यो पोखराबाट हाम्रा संवाददाता कृष्ण दवाडीको रिपोर्ट ऐतिहासिक तालबाराई मन्दिर पुनर्निर्माण सम्बन्धी। अब फेरि गीत सङ्गीतको पालो परेको छ र हामी सुन्छौँ आविष्कार ब्यान्डको यो गीत यादमा।

आविष्कार ब्यान्डको यादमा मिसकित सुन्दै थियौँ र यो गीतको साथसाथमा हामी कार्यक्रमको पहिलो घन्टाको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय अहिले बेलुकीको 5 बज्नको लागि 4:30 मिनट बाँकी रहेको छ र कार्यक्रमको यो पहिलो घन्टालाई अब समापन गर्ने तर्खरमा छु। एउटा मिठो गीतबाट बिमल मगरले गाउनुभएको गीत म टक्र्याउँछु, कपुरी कलरब। यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि समाचार सुन्नुहुनेछ, समाचारपछि हामी कार्यक्रमको दोस्रो घन्टामा भेट्नेछौँ। स्वीकार्नुहोस् बिमल मगरको यो गीत कपुरी कलरब।

0: स्कुलबस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले 5 सदस्यीय समिति गठन गरेको छ। पुरानो गाडी र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमानका बीच महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको नेतृत्वमा समिति बनाएको हो। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलका अनुसार समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे समेतका सदस्यले काम गर्नेछन्। महानगरपालिका 28 माच थानाबाट विद्यार्थी लिएर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओखलेको भिरमा दुर्घटनामा पर्दा 5 जनाको मृत्यु भएको छ। 16 जना घाइते छन्। घाइतेहरू खतरामुक्त रहेको जनाइएको छ। कङ्ग्रेसको 15 महाधिवेशनमा नेतृत्व चयन गर्ने मतदानको समय अपराह्न 5 बजेसम्म लम्बिने भएको छ। यसअघि दिउँसो 3 बजेसम्म निर्धारित समय 2 घन्टा थपिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले बताउनु भएको छ। पछिल्लो जानकारी आउँदासम्म 2600 बढीले मतदान गरेका छन्। कङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका हुन्। कङ्ग्रेसमा 7317 मतदाता अर्थात् महाधिवेशन प्रतिनिधि छन्। सरकारले निलम्बन गरेका सशस्त्र प्रहरी बलका एआइजी बम्सिरा अस्पतालमाथि छानबिन गर्न गठन गरिएको समितिले बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ। गम्भीर सूचना चुहाएको आरोपमा सरकारले दाहाललाई निलम्बन गरेर छानबिनका लागि समिति बनाएको थियो। समितिले बर्खास्तका लागि सिफारिस गरेको हो। एआइजी दाहालबारे छानबिन गर्न गृह मन्त्रालयले गएको सोमबार समिति गठन गरेको थियो। समितिले हिजो गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो, जसमा एआइजी दाहाललाई पदबाट बर्खास्त गर्न गृहमन्त्री सुदन गुरुङ समक्ष सिफारिस गरिएको हो। गएको सोमबार समिति गठन गर्दा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै हरेक कर्मचारीको पदीय आचरण विपरीतका काम, संवेदनशील गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि मन्त्रालयले सूक्ष्म निगरानी गरिरहेको उल्लेख गर्नुभएको थियो। जनकपुर धाममा बडा दशैंको तयारी तीव्र पारिएको छ। मुख्य शक्तिपीठमा सरसजावटको काम अन्तिम चरणमा पुगेको छ। जनकपुर धामबाट लक्ष्मण यादव।
1: नेपालीहरूको महान चाड बडा दशैंको व्यवस्थापना हुन 2 दिन बाँकी रहँदा जनकपुर धामका मुख्य शक्ति पीठहरूमा सरसजावटको कार्य धमाधम हुँदैछ। मिथिलाको सांस्कृतिक केन्द्र जनकपुर धाममा प्रत्येक वर्ष बडा दशैंको अवसर पारेर यहाँका मुख्य शक्ति पीठहरूलाई आकर्षक ढंगले सजाउने गरिएको छ। यस वर्ष पनि विगतको परम्परालाई निरन्तरता दिँदै खास गरेर मुख्य शक्ति पीठ राजदेवी मन्दिरलाई विशेष रूपले सजाउने कार्य अन्तिम चरणमा रहेको महावीर युवा कमिटिका अध्यक्ष दीपक कुमार शाहले बताउनु भयो।
2: मन्दिरको सजावट, लाइट, साउन्ड, फ्लावर डेकोरेसन जति चीज अपने के छ विगत होते आ रहा
1: राजदेवी मन्दिरमा देशमै सबैभन्दा बढी बोकाको बलि प्रदान हुने गरेको बताइन्छ। महाअष्टमी तिथिको साँझमा राजदेवीमा बोकाको बलि प्रदान गर्ने परम्परा रहेको छ। राजदेवी सँगै रामानन्द चोक, भ्रमरपुरा चोक, पिरारी चोक, मुरली चोक लगायतको स्थानमा माटोको प्रतिमा बनाएर भव्य रूपमा दुर्गा पूजा आयोजनाको तयारी छ। यही आइतबार घटस्थापना हुँदैछ। घटस्थापनाको पूर्व सन्ध्यामा सरसजावटको सम्पूर्ण कार्यहरू पूरा हुने आयोजकहरूको विश्वास छ। सरसजावटलाई विगतको भन्दा केही फरक ढंगले अघि बढाए पनि यस वर्ष आर्थिक संकलनलाई लिएर आयोजकहरू चिन्तित छन्। बढ्दो महँगाई र विपरीत परिस्थितिका कारण यसपालि चन्दा संकलनमा कमी आएकोले खर्च अनुसारको आमदानी हुनेमा आयोजकलाई शंका छ। यसपालि चन्दा संकलनमा उत्साह नदेखिएको महावीर युवा कमिटिका अध्यक्ष शाहले स्वीकार गर्नुभयो।
2: राजा
1: जनकका कुलदेवीका रूपमा प्रसिद्ध राजदेवी मन्दिरमा पूजाको व्यवस्थापनका लागि महावीर युवा कमिटी र बोधी माता र अमरखाना माई मन्दिरमा पूजाको तयारी स्थानीय राम युवा कमिटीले थालेको छ।
0: धनकुटाको महालक्ष्मी नगरपालिका 4 चानुवाको हाट डाँडामा वस्तु साटेर गरिने परम्परागत विनिमय प्रणालीलाई निरन्तरता दिएको पाइएको छ। हरेक बुधबार लाग्ने हाटमा भोजपुर, धनकुटा, शङ्खुवासुवा र 13 थुम्का स्थानीयलाई जोड्ने सँगै यो हाटले वर्षौँ पुरानो वस्तु विनिमयको परम्परा कायम राखेको छ। वडा अध्यक्ष शुक्रराज बुढाथोकी।
3: धेरै जे गरे मान्छेहरू पनि तराईतिर जाने कारणले गर्दा अहिले जे गरे अलिक सानो बजार लाग्न थालेको छ, होइन, तर पनि यसलाई चाहिँ हामी प्रमोट गरौँ भन्ने हिसाबले, होइन, हिसाबले यो बजार चाहिँ व्यवस्थित गरौँ भनेर जे गरे वडाले पनि हाम्रो छला कुरा छुट्याएको छौँ। त्यसलाई चाहिँ हामी सबैबाट श्रमबाट जुटाएर भए पनि, होइन, यो बजारको व्यवस्थापन गर्न चाहिँ गरे हामी लागिरहेछौँ।
0: माइक्रोसफ्टको गेम प्रणाली एक्सबक्सले चलचित्र, टिभी, मनोरञ्जन र थिम पार्कमा सेवा विस्तार गर्ने भएको छ। एक्सबक्सका निर्माता सिमस ब्याक्लीले सोनी र निन्टेन्डोको पछा पछ्याउन लागिएको बताउनु भएको छ।
4: As it has become possible to play big marquee game titles.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

नमस्ते, स्वागत छ फेरि पनि आजको काठमाडौँको सौगात कार्यक्रममा। काठमाडौँको सौगात कार्यक्रम अहिले ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। कार्यक्रमको यो दोस्रो घण्टामा आज हामी शुक्रबारे बहस प्रस्तुत गर्दैछौँ। हाम्रा न्युज टिमका सहकर्मी आरती लम्सालले तयार पार्नुभएको यो बहस हो। अलि लामो भएकोले हामीले दुई भागमा यसलाई विभक्त गरेका छौँ र पार्ट वान पार्ट टूको रूपमा हामी सुनाउनेछौँ। केही समयपछि एकैछिन प्रतीक्षा साँच्दै गर्नुहोला। हामीलाई यतिखेर एउटा अनुरोध प्राप्त भएको छ ननिटन युकेबाट, कैलाश लिम्बुजीको। उहाँले हामीलाई फेसबुक मार्फत सम्पर्क गर्नुभएको हो र कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेको छु, एउटा गीत सुन्न पाए हुन्थ्यो भन्ने उहाँको जिज्ञासा छ। र नेपाली चलचित्र पेन्सन पट्टाको यो गीत जुनी जाला भन्ने गीत छ र यो गीत उहाँले आफ्ना सम्पूर्ण चिनारीहरू, फेसबुकका मित्रहरू र काठमाडौँको सौगात कार्यक्रम सुन्नुहुने सम्पूर्णमा यो गीत समर्पित गर्न चाहन्छु भनेर लेखी पठाउनु भएको छ फेसबुक मार्फत। अब ढिला नगरिकन म उहाँको अनुरोधतर्फ लागिहालेँ। प्रस्तुत छ सरुण गुरुङ र साथीहरूले मिलेर गाउनुभएको यो गीत, नेपाली चलचित्र पेन्सन पट्टाको हो, जुनी जाला।

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: धीरज राईको महसुस क्युओजिएलआरका सदस्य हुनुहुन्छ धीरज राई, कथा ब्यान्डका एक सदस्य, र उहाँको स्वरमा हामीले भर्खरै सुन्यौँ महसुस, मिठो गीत। अब प्रस्तुत छ शुक्रबारे बहस, सहकर्मी आरती लम्सालबाट।
1: नमस्कार, कार्यक्रम शुक्रबारे बहसबाट बीएफबीएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारे बहस नेपालमा काठमाडौँ, पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन, मोबाइल एप बीएफबीएस रेडियो, अनलाइन डिएबी एफएम र एएम फ्रिक्वेन्सीबाट पनि एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आम चासो र जनसरोकारका विषय समेट्छौँ, विशेष गरी जनजीवनमाथि प्रत्यक्ष सरोकार राख्ने घटनाक्रममाथिको बहस र सत्य तथ्यको खोजी हाम्रो मुख्य लक्ष्य हुनेछ। लागौ मूल विषयतर्फ। नेपाली काङ्ग्रेस आफ्नो 15 महाधिवेशनमा छ। महाधिवेशन एउटा राजनीतिक दलको नियमित नेतृत्व चयन गर्ने प्रक्रिया मात्रै होइन, पार्टीको आगामी दिशा, नेतृत्वको सोच र बदलिदो राजनैतिक परिस्थितिमा काङ्ग्रेसले आफूलाई कसरी अगाडि बढाउँछ भन्ने प्रश्नको जवाफ खोज्ने अवसर पनि हो। लामो राजनैतिक इतिहास बोकेको नेपाली काङ्ग्रेस अहिले नयाँ नेतृत्व, संगठनको पुनर्संरचना, पुस्तान्तरण र जनताको विश्वास पुनः हासिल गर्ने चुनौतीसँग जोडिएको बहसको केन्द्रमा छ। यही महाधिवेशनबाट केन्द्रीय कार्य समितिमा पुग्न चाहने उम्मेद्वारहरू आफ्नो एजेन्डा, अनुभव र भावी योजना सहित प्रतिनिधिसँग भोट मागिरहेका छन्। तर उनीहरूको उम्मेदवारीको आधार के हो, पार्टीलाई बदल्ने उनीहरूको योजना कस्तो छ, र काङ्ग्रेसले आगामी दिनमा जनताको अपेक्षालाई कसरी सम्बोधन गर्न सक्छ, यी प्रश्नको जवाफ खोज्न हामी पनि महाधिवेशन स्थल भ्रिकुटी मण्डप पुग्यौं। महाधिवेशन कुनै राजनैतिक दलका लागि आफ्नो विगतको समीक्षा गर्ने र भविष्यको बाटो तय गर्ने महत्वपूर्ण अवसर हो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन पनि नेतृत्व चयनसँगै पार्टीको संगठनात्मक अवस्था, राजनैतिक प्राथमिकता र आगामी कार्यदिशाबारे छलफल हुने महत्वपूर्ण मञ्च बनेको छ। केन्द्रीय कार्य समिति पार्टीको नीति निर्माण, संगठन सञ्चालन र राजनैतिक निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने संरचना हो। त्यसैले केन्द्रीय सदस्यका उम्मेद्वारको प्रतिस्पर्धा केवल एउटा पदमा पुग्ने आकांक्षामा सीमित हुँदैन। उनीहरूले पार्टीलाई कस्तो बनाउने सोच राख्छन् र त्यसका लागि कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यसपटकको प्रतिस्पर्धामा उम्मेद्वारका व्यक्तिगत अनुभव, संगठनमा उनीहरूको योगदान, राजनीतिक दृष्टिकोण र पार्टीको भविष्यप्रतिको योजनालाई बुझ्नु आवश्यक छ। आखिर नेतृत्वमा पुग्ने आकांक्षा राख्नु एउटा कुरा हो, त्यो जिम्मेवारी पाएपछि पार्टी र जनताका लागि के गर्ने भन्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नु अर्को कुरा। यही अन्तर बुझ्ने प्रयासमा हामीले उम्मेद्वारहरूसँग उनीहरूको उम्मेद्वारीको उद्देश्यदेखि काङ्ग्रेसको भावी राजनैतिक दिशासम्मका विषयमा कुराकानी गरेका छौँ। सुरुमा कर्णाली प्रदेश भूगोलतर्फ महिला केन्द्रीय सदस्य रामदेवी खड्का।
2: उत्साही देखिनु भएको छ, खुसी, यो खुसीको
3: एकदम खुसी छौँ।
2: कारण के हो?
3: कारण अब यो चाहिँ अहिलेको 15 महाधिवेशनमा म चाहिँ कर्णाली प्रदेशबाट महिलातर्फको भूगोल कोटाबाट मैले मेरो उम्मेदवारी छ, यसकारणले म एकदम खुसी छु। मैले कर्णालीका महिलाहरूको आवाज केन्द्र ओडादेखि लगेर केन्द्रसम्म कर्णालीका महिलाहरूको आवाज उठान गर्नेछु भन्ने पनि मैले महसुस गरेको छु। त्यसकारणले मेरो उम्मेदवारी महिला भूगोलतर्फबाट रहेको छ। सम्पूर्ण सातैवटा प्रदेशबाट आउने सम्पूर्ण महाधिवेशी प्रतिनिधिहरूलाई पनि मैले कर्णाली प्रदेशको भूगोलतर्फबाट उम्मेदवार दिएको छु। यसमा चाहिँ मलाई विजय गराउनुहुनेछ भन्ने पनि महसुस राखेको छु, र यहाँहरू सम्पूर्णमा अपिल पनि गर्न चाहन्छु, मलाई भोट हालेर अत्याधिक बहुमूल्य विजय गराइदिनुहुनेछ भन्ने पनि मैले यहाँहरूसँग आशा राखेको छु।
2: तपाईँको उम्मेदवारी नभएको भए चाहिँ के फरक पर्थ्यो?
3: मेरो उम्मेदवारी नभएको भए मैले कर्णालीको महिलाहरूको विषयमा केन्द्रमा कसरी कसले आवाज उठाइदिन्छ भन्ने मलाई त्यो कुरामा चाहिँ त्यो कुरा लागेर मेरो उम्मेदवारी रहेको हो। योभन्दा पहिला 14 महाधिवेशनमा पनि मैले उम्मेदवारी दिएको थिएँ, त्यसमा चाहिँ त्यति बेला म चाहिँ पराजित भएको हो। त्यस कारणले अहिले चाहिँ मैले कर्णालीको आवाज उठाउनुपर्छ भनेर मैले केन्द्रमा मेरो सहभागिता रहोस् भन्ने मैले महसुस गरेको छु।
2: 14 महाधिवेशनमा पराजित हुनुभएको थियो, त्यो बेला आफू नआउँदै गर्दाखेरि पार्टीलाई चाहिँ के लस भयो भन्दैछ?
3: अब त्यति बेला म नआउँदाखेरि पार्टीलाई अब पार्टी गुटबन्दीका क्रममा गएर पार्टी तहस नहस भएको अवस्था थियो। मेरो जिल्लाको कुरा गर्दाखेरि मैले पार्टीलाई गुटबन्दीबाट हटाउनका लागि, गुटरहित गराउनका लागि सम्पूर्ण पार्टीलाई हाम्रो नेपाली काङ्ग्रेस गुट उपगुट नगरेर पार्टी एकबद्धता ढङ्गले अगाडि बढोस् भन्ने पनि मैले चाहेको थिएँ। त्यो
2: एउटा सिङ्गै पुस्ता यो महाधिवेशनभन्दा बाहिर छ, यसले पुरै काङ्ग्रेसलाई के फरक पार्ला?
3: अब यस्तो यो त पहिला पनि शेरबहादुर दाई अलग हुँदाखेरि यो गुड उपगुड भइ नै रहन्थ्यो र एउटा पुस्ता जुन चाहिँ बाहिर छ त्यो पुस्ता पनि अब जोडिन्छ बिस्तारै यो विषयमा बिस्तारै बुझ्दै छ पार्टीले जुन आधिकारिक पाएको छ नेपाली काङ्ग्रेसको रुख चिन्ह र चार तारे झन्डा पाएको छ हामी आधिकारिक चिन्हप्रति पार्टी आधिकारिक जता छ त्यतै लाग्नुपर्छ भन्ने पनि मलाई लाग्छ किन भन्दाखेरि बाहिर रहेका साथीहरू पनि बिस्तारै बिस्तारै हामीसँग जोडिँदै आउनुहुनेछ भन्ने मैले आशा राखेको छु
2: यो चुनावमा उम्मेदवारी फिर्ता लिएका नेताहरूले एउटा प्रश्न सोधेका छन् बिपी गणेशमान महेन्द्र नारायण निधिका छोराहरू र देउबा पनि नहटाउने काङ्ग्रेस हो यो काङ्ग्रेस होला त भनेर सोधेका छन्
3: अब देउबालाई हटाउने कुरा त हुँदैन मेरो मनबाट किन भन्दाखेरि हिजो देउबा पनि शेरबहादुर देउबा पनि यहाँ देशमा केही त्याग गरेर पार्टीलाई अगाडि बढाउने एउटा नेतृत्व हो उहाँलाई पनि बाइपास गरेको होइन उहाँको पनि हामीलाई सल्लाह सुझाव र उहाँको वरिष्ठ नेता भएर उहाँको सल्लाह सुझाव सबै चाहिन्छ पार्टीमा उहाँको पनि आवश्यकता छ तर हामी चाहिँ पुस्तान्तरण हस्तान्तरण गर्दै गर्दा हामीले पनि एउटा घरमा चाहिँ जुन चाहिँ बाउ बुढो हुँदै जाँदा छोरालाई कुनै पनि जे कारोबार हुँदा पनि छोराहरूलाई हामी हस्तान्तरण गर्छौँ त्यसै गरी जिम्मेवारी दिन्छौँ त्यसै गरी आदरणीय पूर्व सभापति शेरबहादुर दाईले पनि आफ्नो पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने मैले मेरो विचारमा लाग्छ त्यो
2: यो सबै नेताहरू समेट्न नसक्नु संस्थापनको कमजोरी चाहिँ के हो
3: अब संस्थापनको कमजोरी त होइन जस्तो लाग्छ हरेक कुरा अब यो त गगन दाईलाई नै विशेष थाहा होला हामीभन्दा पार्टी सभापतिज्यूलाई उहाँले बारम्बार वार्ता गर्दै उहाँहरूलाई कसरी हुन्छ पार्टीमा समावेश गराउने कुरामा उहाँहरू लागिराख्नु भएको छ यो चाहिँ हामीभन्दा माथिको नेतृत्वको कुरा हो हामी तलको नेतृत्वलाई यदि जहाँसम्म त्यति कुरा माथिको कुरा थाहा हुँदैन हामीले पनि अनुमानित कुरा गर्ने सुनेको भरमा यस्तो कुरा भन्न मिल्दैन होला जस्तो लाग्छ
2: नयाँ नेतृत्वले भोलिबाटै थाल्नुपर्ने काम चाहिँ के हो
3: नयाँ नेतृत्वले अब चाहिँ युवाहरूको सहभागिता छ अहिले चाहिँ हाम्रो यो पार्टीको विधानले जुन चाहिँ 35 वर्ष मुनिका युवा महिलाहरूलाई पनि सहभागिता गरेको छ अब पार्टी कार्यालय सानेपामा हाम्रो चाहिँ केन्द्रीय कार्य समितिको मिटिङ हुँदै गर्दा अब युवाको पनि आवाज बुलन्द निस्केर युवाहरूको आवश्यकता के हुन् महिलाका अपाङ्गताका जनजातिका सबै कुराहरूमा पार्टीमा नेतृत्व चयन गरेर ल्याउँदै र पार्टीले यी सबै नेतृत्व वर्गहरूका कुराहरू सुनेर नै अगाडि बढ्नेछ भन्ने जस्तो लाग्छ मलाई
2: अब आम नागरिकसँग काङ्ग्रेस कसरी जोडिनुपर्छ र कसरी जोडिन्छ
3: अब योभन्दा अगाडि जे भए भयो अब चाहिँ काङ्ग्रेस आम नागरिकसँग जोडिनुपर्छ हिजोको तिक्तता मेटेर अब नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ जस्तो लाग्छ
2: कसरी जोडिन्छ अब के हुन्छ
3: अब योजना त बिस्तारै अब का मनमुटा भएका कुराहरू तिक्तता मेट्दै गरेर साथीहरूलाई हामीले जोड्दै गर्नुपर्छ अहिले पनि थुप्रै साथीहरू जोडिनु भएको त्यसै गरेर आदरणीय नेतृत्वगणहरूले सबै साथीहरूले जोड्नुहुनेछ भन्ने आशा राखेको छु मैले
2: हुन्छ हाम्रो तर्फबाट पनि यहाँलाई धेरै धेरै शुभकामना
3: धन्यवाद
1: हरेक उम्मेदवारीको पछाडि एउटा अनुभव एउटा अपेक्षा र कुनै न कुनै राजनीतिक उद्देश्य हुन्छ उम्मेदवारीको कारणसँगै जोडिएको अर्को प्रश्न हो पार्टी संगठनमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक अनुभव र क्षमता राजनीतिक दलमा लामो समय काम गर्नु कार्यकर्तासँग सम्बन्ध कायम राख्नु र संगठनको समस्या बुझ्नु नेतृत्वका लागि महत्वपूर्ण पक्ष हुन् तर बदलिदो राजनैतिक परिस्थितिमा पुरानै कार्यशैलीलाई निरन्तरता दिने कि नयाँ तरिका अपनाउने भन्ने प्रश्न पनि उठ्छ उम्मेद्वारले उल्लेख गरेका अनुभव र योजनालाई व्यवहारमा कसरी उतार्ने भन्ने विषय उनको भावी भूमिकालाई अझ स्पष्ट बनाउँछ पार्टीभित्र जिम्मेवारी खोज्नुको उद्देश्य केन्द्रीय समितिमा प्रतिनिधित्व गर्नु मात्रै हो कि त्यहाँ पुगेर निश्चित विषयमा परिवर्तन ल्याउनु पनि हो यसको जवाफ उम्मेद्वारले प्रस्तुत गर्ने योजना र त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धतामा निर्भर गर्छ नेतृत्व चयनको बहसमा अनुभव जति महत्वपूर्ण हुन्छ भविष्यप्रतिको दृष्टिकोण पनि उत्तिकै महत्वपूर्ण हुन्छ काङ्ग्रेसको भविष्य कस्तो हुनुपर्छ पार्टीलाई बलियो बनाउन कुन विषयलाई प्राथमिकता दिनुपर्छ र केन्द्रीय कार्य समितिमा निर्वाचित भए आफ्नो भूमिका कसरी निर्वाह गर्ने योजना छ यी प्रश्नले उनको उम्मेद्वारीको राजनीतिक आधार बुझ्न मद्दत गर्छ सुदूरपश्चिम प्रदेश दार्चुलाका उम्मेद्वार हरक सिंह विष्ट
4: विशेष महाधिवेशन पश्चातको यो अब नियमित महाधिवेशनका लागि जो 15 महाधिवेशन भइरहेको छ यो महाधिवेशनमा देश विदेशबाट रहेका बुढापाका काङ्ग्रेसहरू र हामी जस्ता मध्यम काङ्ग्रेस उमेरका काङ्ग्रेसहरू र फेरि जेनजी काङ्ग्रेसहरू 18 वर्षभन्दा माथिका 35 वर्ष मुनिका साथीहरू पनि हजारौँको सँगमा काठमाडौँ आउँदा एकै छलोमा भेट हुँदा माया प्रेम बाँड्न पाउँदा र काङ्ग्रेसको नीति तथा कार्यक्रमलाई हामीले अब जनतामाझ लगेर स्थानीय सरकार प्रदेश सरकारलाई गलत बाटोमा गइरहेको बेला हामीले बुलन्द आवाजबाट तिनीहरूलाई थ्रेड दिएर जनतालाई जनताका हक र अधिकार सुनिश्चित गर्नका निमित्त र काङ्ग्रेसलाई सबल र सक्षम र एकताबद्ध बनाउनका निमित्त पनि यो महाधिवेशन एकदम महत्त्वपूर्ण रहेकोले हामी उत्साहित भएका हौँ बहिनी।
2: कुन जिल्लाबाट?
4: म दार्चुला जिल्ला, सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट, म ब्यास गाउँपालिका हो मेरो घर।
2: हरक सिंह विष्ट,
4: मैले उम्मेदवारी नदिँदाखेरि अब त्यो सुदूरपश्चिमको पनि विकट जिल्ला दार्चुला जिल्ला, जुन जिल्लाबाट पारि नेपाल नै छैन, जहाँ लिपुलेक, लिम्बिया, धुरा र कालापानी र त्यो चुच्चे नोक्सा भएको क्षेत्र छ, विभाजित क्षेत्र छ, त्यो पालिकाको म व्यक्ति भएको हुनाले र हाम्रो दार्चुला जिल्लामा माननीय पूर्व मन्त्री धीरेन्द्र प्रसाद बडोज्यू त्यो अहिले उहाँ वृद्ध पनि हुनुभयो, धेरैचोटि मन्त्री पनि हुनुभयो, सांसद पनि हुनुभयो र केन्द्रीय सदस्य पार्टी प्रवक्ता पनि हुनु भइसकेकोले उहाँले अहिले विश्राम लिनुभएको छ। नयाँ काङ्ग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको कुराहरू उहाँले गर्नुभएकोले म उत्साहित भएर त्यहाँको प्रतिनिधित्व गर्नका निमित्त आएको छु र अब हामी सक्षम र सबल काङ्ग्रेस भनौँ, म प्रशिक्षित काङ्ग्रेस पनि हो, म जोस र होस सहितको काङ्ग्रेस पनि हो, त्यसैले हामी आउनु अति आवश्यक छ थानेर चाहिँ मैले केन्द्रीय कार्य समिति आउन थालेको हो। अर्को कुरा, मैले 26 वर्ष नेपाल विद्यार्थी सङ्घ र काङ्ग्रेसको जिल्ला कार्य समितिमा काम भएर काम गरेँ, दूर दराजमा रहेका विकट जिल्ला दार्चुलामा गाउँ गाउँमा गएर दुखी जनताहरूको सेवामा म निरन्तर लागिरहे, राति पनि 24 घन्टा काङ्ग्रेस भन्छन् त्यहाँ, हर्के हल्दार भन्छन् मलाई काङ्ग्रेसको त्यहाँ दार्चुलामा, त्यसैले मैले निरन्तरता यो दिएको हुँदा म अब केन्द्रमा त्यहाँको आवाज बुलन्द गरौँ र अब त्यो विवादित पनि एउटा त्यो भूगोल पनि छ, त्यो क्षेत्रको बाटो बाटोघाटो पनि पुगेको छैन, उतातिर भारतले फोर लेनको सडकहरू पनि बनाएको छ, चिनको बोर्डरसम्म बनाएको छ भने नेपालतर्फ हाम्रो गाउँको गाउँमा पुग्नको लागि बाटो गोरेटो बाटो पनि छैन, त्यहाँ विकास पुगेको छैन, त्यहाँ शिक्षा पुगेको छैन, त्यसका निमित्त पनि अब यो देशका लागि मैले के गर्न सक्छु, यो सरकारलाई केही घसघाउन सक्छु र सही देशलाई, सरकारलाई र सिङ्गो पार्टीलाई ट्रेक सही ट्रेकमा ल्याएर केही अब सुशासनका निमित्त र त्यो जस्तो दूर दराजमा रहेको जहाँ गोरेटो बाटाहरू पनि छैनन्, खाने पानीका मूलहरू सुक्न थालेका छन्, हिमालहरू सुक्न थालेका छन्, जलवायु परिवर्तनका कारणबाट नेपाल नै अथवा विश्व नै धरा भएको अवस्थामा त्यो हिमालबाट आएको मान्छे र हिमालहरूको संरक्षणका लागि पनि आवाज बुलन्द गराउनका निमित्त पनि केन्द्रबाट अन्य राष्ट्रहरूमा पनि पुगोस् भन्ने हेतुले मैले उम्मेदवारी दावी गरेको छु।
2: कतम कदाचित आउन पाउनु भयो भने पार्टीलाई चाहिँ के क्षति हुन्छ, पार्टीलाई के फाइदा
4: हुन्छ? अब हामी नेपाली काङ्ग्रेस हुन त सबैको पार्टी हो, धनीहरूको पनि पार्टी हो, गरिबहरूको पनि पार्टी हो, मधेस, हिमाल, तराई सबैको हो, सबै भाषा जनजातिको पार्टी हो र कोही न कोही साथी आउँदा त ठिकै हुन्छ, तर कुरा के हो भने नेपाली काङ्ग्रेसले हरेक क्षेत्र, वर्ग, भाषा, धर्म, जात जाति र सबै सिमर्नुपर्छ र होस र जोसहितका युवाहरू, सक्षम युवाहरू अब काङ्ग्रेसमा आउनुपर्छ, सशक्त काङ्ग्रेस बनाउनका निमित्त आउनु छ, त्यसैले हामी जस्ता साथीहरूको देशभरि एउटा टिम छ, त्यो के अरे साथीहरूको त्यो भइदियो भने एक लहरमा हामी निर्दर बाहिर रहेका काङ्ग्रेस भन्छ नि, हाम्रो आदरणीय शेरबहादुर देउवा हाम्रो इतिहास हो, त्यो भूगोलबाट आएर 66 प्रधानमन्त्री बनाउन सक्नुभएको, यो देशलाई विभिन्न उन्मुक्तिका कुराहरू शेरबहादुरले दिनुभएको,
2: त्यो पाटो त्यो एउटा पुस्ता सिङ्गै बाहिर छ, यसले चाहिँ पार्टीलाई के प्रभाव पर्छ?
4: त्यो उनले छोड्नु र उतै कतै जानु, दोस्रो पार्टी खोले त ठुलो प्रभाव पार्छ, हामी उहाँ खोल्नुहुन्न सायद, उहाँले त्यस्तो काम गर्नुहुन्न, शेरबहादुर देउवा यहाँ हाम्रो नेपाली काङ्ग्रेसको र सिङ्गो नेपालको इतिहास हो, अन्तर्राष्ट्रिय चिनेको जगतको इतिहास हो, काङ्ग्रेसको संरक्षण गर्नुभएको, उहाँले काङ्ग्रेस एकता पनि बनाउनु भएको र यो देशमा काङ्ग्रेसको समाजवाद मार्फत लोकतन्त्रका माध्यमबाट सशक्तिकरण पनि उहाँले गर्नुभएको, महिला सशक्तिकरणको कुराहरू अनि त्यसपछि दलित मुक्तिका कुराहरू उहाँले उठाउनु भएको, यो देशमा निर्मूलन पार्नुभएको अनि त्यसपछि हलिया मुक्त अथवा तपाईँको कमैया मुक्त पनि उहाँले गर्नुभएको, त्यसैले काङ्ग्रेसको इतिहास मात्र नभएर नेपालको इतिहासमा शेरबहादुर देउवा खम्बा हो, इतिहास जिउँदो हो, सधैँ सधैँ रहने चिज हो र काङ्ग्रेसलाई उहाँले त्यस्तो पार्नुहुन्न हामीलाई पुरा आकाश छ म त्यही सुदूरपश्चिमको दार्चुला जिल्लाको मान्छे हो डनेलधुरा पछि दार्चुला हो हाम्रो आदरणीय नेता हो त्यही पहाड दुरुदारमा जन्मेरको देउवाले काङ्ग्रेस जोगाएको हो अब पनि काङ्ग्रेसलाई धराशय हुन दिन शेरबहादुर दाईले दिनुहुन्न भन्ने पूर्ण विश्वस्त छ उहाँले गर्नुहुन्छ यो अधिवेशन सक्ने बित्तिकै 15 दिनपछि अथवा 1 महिनापछि त्यो टिम जम्मै यहाँ हुन्छ समाहित हुन्छ काङ्ग्रेस इक हुन्छ फुल विश्वास छ मलाई अबको नेतृत्वले हामीले के भन्छौँ भने अबको नेतृत्वले पुरानो प्रवृत्तिले पुराना केही व्यक्तिहरूको प्रवृत्तिले देश धरामा रह्यो त्यसैले परिवर्तन चाहेको काङ्ग्रेस हो काङ्ग्रेसको नेतृत्व गगन थापा साँच्चीकै म रूपान्तरकारी परिवर्तनकारी युवा हो र 50 वर्षको हाम्रो सभापति एकदम सशक्त सभापति भएकोले यो देशमा रहेका हरेक अब सहरमा मात्र होइन दूर दराजमा रहेका गाउँ गाउँको विकास पनि हुनुपर्छ गर्नुपर्छ त्यसका लागि नीति निर्माण गर्नुपर्छ काङ्ग्रेसले अब आउने काङ्ग्रेसले हरेक जनताले अब शिक्षा महँगो भएको छ स्वास्थ्य महँगो भएको छ त्यो शिक्षा स्वास्थ्यलाई सुलभ बनाउनका निमित्त हामीले काम गर्नुपर्छ अनि जनताका आवाजहरूलाई जनताका सामाजिक कार्यहरूका निम्ति पनि अब काङ्ग्रेसले अगाडि बढ्नुपर्छ काम गर्नुपर्छ हामी गर्छौँ हाम्रो नेता गगन कुमार थापाको नेतृत्वमा अब 15 महाधिवेशन आउने त्यो समितिले अब सशक्त काङ्ग्रेस निर्माण गरेर सबल काङ्ग्रेस निर्माण गरेर जनताका सुख दुःखमा जनताका हरेक अग्रह अधिकारहरू सुनिश्चित पार्नका निमित्त अब यो टिम काम गर्छ त्यसैले अब हाम्रो उम्मेदवारी पनि छ यो हामी यो उत्साह देशभरिबाट जेनजी भाइहरूको एउटा पनि बुढापाकाहरूको पनि बुढा तपाईँले देख्नु भएको छ यहाँ 80 वर्षको काङ्ग्रेस 85-95 वर्षको काङ्ग्रेस पनि यहाँ आएको छ र त्यो उत्साह सायद आएको छ त्यो उत्साहलाई मर्न दिने काङ्ग्रेसले सबभन्दा पहिला वार्षिक कार्ययोजना तयार पार्छ 1 महिनामा के गर्ने 6 महिनामा के गर्ने पहिलो सङ्गठन दूरदराजमा रहेको सङ्गठनलाई सशक्त तयार पार्छ र काङ्ग्रेस जिताउने अभियान अब स्थानीय तहको निर्वाचन प्रदेशको निर्वाचन जिताउनका निमित्त सक्षम उम्मेदवार सबल उम्मेदवार जनताको मनमा भावनामा बसेको उम्मेदवार हामी तय गर्छौँ अनि जिताउँछौँ अनि ती कुराहरू सबै समाधान गर्छौँ
1: हुन्छ हाम्रो पनि शुभकामना
4: तपाईँ धन्यवाद धेरै धेरै धन्यवाद बहिनी
0: सुन्दै हुनुहुन्थ्यो शुक्रबारे बहस र नेपाली काङ्ग्रेस महाधिवेशनको सेरोफेरोमा रहेर तयार पारिएको यो शुक्रबारे बहसको बाँकी अंश एकैछिनपछि म प्रस्तुत गर्नेछु अहिलेको लागि स्वीकार्नुहोस् यो गीत ख्यार सिंह लिम्बूको सपनीमा

0: गोर्खा रेडियो,
1: गोर्खा रेडियो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: सुन्दै हुनुहुन्थ्यो बी एट ब्यान्डको गीत मायाको घर, मिठो गीत। अब प्रस्तुत छ शुक्रबारे बहसको दोस्रो भाग आरती लम्सालबाट।
1: पार्टीको भविष्यबारे सोच राख्नु र त्यसलाई व्यवहारमा उतार्ने बाटो प्रस्तुत गर्नु फरक विषय हुन्। संगठनलाई प्रभावकारी बनाउने, कार्यकर्ताको भूमिका बढाउने, नागरिकका मुद्दालाई पार्टीको राजनैतिक प्राथमिकतामा राख्ने वा निर्णय प्रक्रियालाई थप जवाफदेही बनाउने, उम्मेद्वारले यीमध्ये कुन विषय जोड दिन्छन् भन्ने कुराले उनको प्राथमिकता देखाउँछ। तर सबै उम्मेद्वारका प्राथमिकता समान हुन्छन् नै भन्ने छैन। कसैले संगठनात्मक अनुभवलाई आफ्नो बल मान्न सक्छन्, कसैले नयाँ सोचलाई र कसैले पार्टीभित्र विभिन्न तहको प्रतिनिधित्वलाई। उनीहरूका प्रतिबद्धता कति स्पष्ट छन्, कति कार्यान्वयन योग्य छन् र पार्टीको समग्र आवश्यकतासँग कति जोडिएका छन् भन्ने कुरा मूल्याङ्कनको अर्को आधार बन्न सक्छ। किनकि पार्टीको भविष्य बदल्ने कुरा केवल नयाँ अनुहार वा नयाँ नारामा निर्भर हुँदैन। त्यसका लागि स्पष्ट प्राथमिकता, संस्थागत निर्णय र जिम्मेवारी पूरा गर्ने कार्यशैली पनि आवश्यक हुन्छ। राजनैतिक दलको शक्ति उसको नेतृत्वमा मात्रै सीमित हुँदैन। नेतृत्व र संगठन बीचको सम्बन्ध, कार्यकर्ताको सक्रियता र जनतासँगको संवादले पनि पार्टीको प्रभाव निर्धारण गर्छ। राजनैतिक दलप्रति जनताको अपेक्षा केवल चुनावका बेला गरिने प्रतिबद्धतामा सीमित हुँदैन। नागरिकले आफ्नो दैनिक जीवनसँग जोडिएका प्रश्नमा राजनैतिक दलको दृष्टिकोण र व्यवहार पनि हेर्छन्। रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन, सार्वजनिक सेवाको प्रभावकारिता र अवसरको समान पहुँच जस्ता विषयलाई उम्मेद्वारले कसरी सम्बोधन गर्न चाहन्छन् भन्ने प्रश्न महत्वपूर्ण छ। उम्मेद्वारका प्रतिबद्धता र तिनको कार्यान्वयनको सम्भावना बीचको सम्बन्ध बुझ्नु पनि आवश्यक हुन्छ। पार्टीको केन्द्रीय समितिमा पुगेपछि उनीहरूले आफ्ना विषयलाई नीतिगत छलफलमा कसरी उठाउँछन्, संगठनका विभिन्न तहसँग कसरी समन्वय गर्छन् र जिम्मेवारी पूरा गरेको मूल्याङ्कन कसरी गर्न सकिन्छ। यी प्रश्नले उम्मेद्वारको दृष्टिकोणलाई नाराभन्दा अगाडि बढाएर व्यवहारसँग जोड्छ। चितवन काङ्ग्रेसका पूर्व पार्टी सभापति, केन्द्रीय सदस्य उम्मेद्वार जित नारायण श्रेष्ठ।
2: अत्यन्त उत्साहप्रद ढङ्गबाट यो अधिवेशन, मलाई लाग्छ नेपाली कङ्ग्रेसको जीवनमा पनि, कङ्ग्रेसको जीवनमा पनि हामी 14 अधिवेशनहरू सम्पन्न गरेर आज 15 अधिवेशन टेक्दै गर्दा हामीले पनि धेरै अधिवेशनहरू सामना भाग लियो, सहभागी भयो। तर यो चोटिको अधिवेशन चाहिँ पृथक ढङ्गबाट, विशेष गरी जुन आकर्षण काङ्ग्रेसभित्र युवाहरूको देखिएको छ, तपाईँहरूले देखिराख्नु भएको छ, युवाहरूको अधिवेशनमा सहभागिता मात्र होइन, उपस्थिति मात्र होइन, स्वयं नेतृत्वमा पुग्ने पनि। अहिले पार्टीको केन्द्रीय समितिमा 21 35 वर्ष मुनिका युवा युवतीहरू, जो 18 वर्ष माथिका जेएनजी भाइ बहिनीहरू पार्टीको केन्द्रीय तहमा, सर्वोच्च निकाय भनेको केन्द्रीय तह हो, त्यहाँ पुग्दैछन्। हामी जस्ता परिपक्व भनौँ अब युवाहरू पनि ठुलो सङ्ख्यामा नेतृत्वसहित अब करिब करिब लगभग गगन कुमार थापा पार्टीको सभापति बन्ने निश्चित छ। उहाँ लगायत विश्वप्रकाश शर्मा वरिष्ठ नेता हुँदै ठुलो पङ्क्ति काङ्ग्रेसको के भने पुस्तान्तरण भएर आएको छ भने, अर्को प्रजातन्त्रका लागि लडेका पुस्ताहरू, प्राउड पुस्ताहरू, जो आफ्नो जेलनेल भोगे, परिवार गुमाए, अङ्ग भङ्ग भए, द्वन्द्वको नाममा धेरै सम्पत्तिको क्षति बेहोर्नु पर्यो, ती परिवारहरूलाई पनि पार्टीले अहिले आरक्षण गरेर केन्द्रीय तहसम्म पुर्याउँदैछ। त्यसैले पार्टी त जुन एउटा 3 पुस्ताको समायोजन भयो नि काङ्ग्रेस, त्यो अत्यन्त काङ्ग्रेस इतिहासमा सुखद पक्ष हो भने तपाईँहरूले देखिराख्नु भएको छ। एकदम उल्लासमय ढङ्गबाट यो महाधिवेशन मात्र होइन, एउटा पर्वको रूपमा हामी यसमा सहभागिता छौँ। यसले कङ्ग्रेसमा नयाँ जीवन दि काङ्ग्रेसलाई दिन्छ, काङ्ग्रेसको नयाँ जीवनले देशलाई पनि भने नयाँ गतिमा र नयाँ दिशामा मार्गनिर्देश गर्छ यो अधिवेशनले भन्ने लाग्छ।
1: एउटा सिङ्गै पुस्ता फेरि बाहिर पनि छ यो उत्साह सँगसँगै,
2: होइन उहाँ पुस्ता भन्नाले अब एकाध केही पार्टीका विगतमा नेतृत्वमा रहेका पार्टीका अग्रजहरू जसले हामीले सम्मानपूर्वक कयौँ पटक पार्टीको नेतृत्वमा पुग्नुभयो, विभिन्न पदहरूमा बस्नुभयो, उहाँहरूलाई हामी अझै पनि सम्मान गर्छौँ। त्यसमा हाम्रो उहाँहरूप्रति मात्र गुनासो छ अब कि तपाईँहरूले बिपी कोइरालाले देखाएको बाटोमा बिपी कोइरालाका परिवारका सदस्य हिँड्न नसक्नु, गणेशमान सिंहले देखाएको बाटोमा गणेशमान सिंहकै परिवार हिँड्न नसक्नु, महेन्द्र नारायण निधिले देखाएको बाटोमा महेन्द्र नारायण निधिकै परिवार हिँड्न नसक्नु, यो चाहिँ मलाई लाग्छ कङ्ग्रेसको लागि अन्तर्मनमा हामी बिपी कोइरालालाई हाम्रो आदर्श मान्छौँ, हामी भगवान् मान्छौँ। हामी बिपीको भलै हामी छोराछोरी नाति नातिनीकै पनि होइनौँ, तर हामी बिपीलाई ईश्वर तुल्य ठान्छौँ भने उहाँको परिवारको सदस्यले त गर्व गर्नुपर्ने बेलामा आज तिलमिल लागेको देख्दा चाहिँ हामीलाई अनौठो पनि लागिरहेछ, कता कता मनमा पीडाबोध पनि हुन्छ। उहाँहरूले त्यो गर्नुहुन्थेन, त्यो उहाँहरूले गलत बाटो लिनुभयो त्यो लाग्छ। त्यो केही समयको लागि त्यसले केही प्रभाव पार्ला, तर अनन्तकाल त्यो पनि प्रभाव केही पनि रहँदैन।
1: जित नारायण श्रेष्ठको उम्मेदवारी हुँदैन थियो भने के फरक पर्थ्यो?
2: होइन जितनारायण श्रेष्ठको उम्मेदवारी नहुँदै गर्दा अर्को कसैको उम्मेदवारी हुन्थ्यो त्यसलाई पार्टीभित्र हामी पदलाई हामी सामान्य कुरा सोच्नुपर्छ. हामी पहिलो पटक पार्टीको नेतृत्वमा बसेका पनि छौँ, पार्टीको नेतृत्वभन्दा बाहिर पनि बसेका छौँ. त्यसैले ठुलो कुरा पार्टीको जीवन हो, पद प्राविधिक कुरा हो, पदमा हुने नहुने त्यसलाई हामीले गाउँ ठान्नुपर्छ. र हामी कयौँ पटक पार्टीको नेतृत्वमा रह्यौँ, कयौँपटक नेतृत्व बाहिर पनि रह्यौँ. अहिले जितनारायण श्रेष्ठको उम्मेदवार नरहँदै गर्दा पनि खासै फरक पर्दैन, तर एउटा विशेष अधिवेशनमा देशको मध्य भागमा रहेर विशेष अधिवेशन पक्षमा लडेको मान्छे आज देशभरिका पार्टीका साथीहरूको जुन माया ममता उत्साह देखिराखेको छु, हरेक ठाउँमा जितनारायण श्रेष्ठ खोजिराखेको छ. उहाँहरूको त पक्कै पनि चित्त दुखाइ हुन्थ्यो होला नि, मन दुख्थ्यो होला नि. फेरि जितनारायण श्रेष्ठ मतपत्रमा नदेखिँदै गर्दा, जितनारायण श्रेष्ठ महाधिवेशनको नेतृत्वमा नहुँदै गर्दा मेरो भन्दा पनि हिजो विशेष अधिवेशन सफल पार्न लाग्ने साथीहरूको चित्त दुखाइ हुनसक्थ्यो. त्यो कारणले मेरो उम्मेदवार रह्यो.
1: अब नयाँ नेतृत्वले भोलिबाटै गर्नुपर्ने कामहरू के के छन्?
2: यो पार्टीको आन्तरिक जीवन हो. हामी अहिले पार्टीको आन्तरिक अधिवेशनमा व्यस्त छौँ र मुलुक मलाई लाग्छ हामी अब केही दिनभित्रै, धेरै दिन लाग्दैन, अब गगन कुमार थापा कङ्ग्रेस सभापति बन्दै हुनुहुन्छ, उहाँको नेतृत्वको सिङ्गो टिमले आज पनि जनताको बिचमा निराशा व्यापक छ. हामी सरकार परिवर्तन भयौँ, नयाँ नयाँ पार्टीहरू सत्तामा आए, के नै हुन्छ भनेर जुन उत्साह थिए, आज पनि महँगी बढेकै छ. जनताको ढाड सेक्ने गरी महँगी बढेको छ भने जनताको पिर मर्ग आज पनि रसुवामा गएको बाढीको कारण त्यहाँका जनताको जीवनस्तर पीडामै छ. आज हजारौँ हजार हाम्रा नागरिकहरू, हाम्रा दाजुभाइ दिदीबहिनीहरू बेपत्ता भएको अवस्था छ. त्यसैले त्यहाँ मलमपट्टि लगाउनु पर्ने काङ्ग्रेसको सबैभन्दा ठुलो दायित्व छ, किनकि हामी जिम्मेवार पार्टी हौँ. हामी भलै परौँ प्रतिपक्ष हौँ, तर हामी परौँ प्रतिपक्ष भए पनि सरकारले गर्ने रचनात्मक काममा सहयोग गर्ने प्रतिपक्ष हौँ. त्यसैले जनताको एकातिर भयो पीडा त्यतातिर छ भने अर्को दिन प्रतिदिन बढ्दै गएको महँगी, यो बारेमा हामीले अब संसद सदन सबै ठाउँमा सदन प्लस सब पर्याय आवश्यक पऱ्यो भने सडकमा पनि निस्किएर जनताको पक्षमा उभिनुपर्ने बाध्यताहरू छ. चाडबाड नजिकिएको छ, आज यति महँगी वृद्धि भएको छ, हिजो को भन्दा त आज त्यो या के भने अब नयाँले जे गरे पनि हुने भन्ने प्रवृत्तिको विरुद्ध छ. त्यसको विरुद्ध पनि हामीले सशक्त आवाज उठाउनुपर्छ. त्यसको लागि पक्कै पनि यो अधिवेशन पछाडि हामी हाम्रो ध्यान जनताको जनजीविकाको सवालमा केन्द्रित गर्छौँ.
1: नागरिकहरूको घर घरमा पुग्नलाई अझै मजबुत हुनलाई काङ्ग्रेसले अब प्लान ठ्याक्कै के छ?
2: होइन, हामीसँग जनता रिसाए, हामीले त्यो कुरा स्वीकार गऱ्यौँ. दस वर्ष हाम्रो गतिविधिले रिसाए, हामीलाई अगाध माया गर्ने जनताले पनि हामीलाई माया गर्न छाडे. किन छाडे भन्दा हामीले हाम्रो पहिचान गुमायौँ. कङ्ग्रेसको सबैभन्दा ठुलो इथिक्स के थियो भने आफ्नो निर्वाचन आफ्नो चुनाव चिन्हमा भटाल्ने कुरो. सबैभन्दा काङ्ग्रेसको हरेक कार्यकर्ताले, हाम्रो कार्यकर्ता मात्र होइन, काङ्ग्रेसलाई माया गर्ने शुभेच्छुकहरू जो काङ्ग्रेसको क्रियाशील सदस्य पनि हुनुहुन्न, क्रियाशील सदस्य नभए पनि कङ्ग्रेसलाई माया गर्नुहुन्छ, काङ्ग्रेस पार्टीको भने लाखौँ लाख त्यस्ता शुभेच्छुकहरू छन्, ती शुभेच्छुकहरूको हामीले मन दुखायौँ. त्यो कुरा हामीले स्वीकार गरेका छौँ. यो महाधिवेशनमा हामीले घनीभूत रूपमा छलफल गऱ्यौँ, हामी विशेष अधिवेशनमा पनि छलफल गऱ्यौँ कि हामीदेखि रिसाएका मतदाताहरू आज हामी 10 लाखभन्दा बढी हिजो काङ्ग्रेसलाई माया गर्ने मतदाताहरूको मत हामीले गुमाएका छौँ. त्यो मतदातालाई हामीले फेरि मूल प्रभावमा ल्याउनु छ. उनीहरूको के कारणले चित्त दुखेको भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ. हामी एउटा म्युजिकल चेयर जस्तो सत्ताको लागि हाम्रा नेतृत्वहरूले जे पनि गरे, आफ्ना चुनाव चिन्ह रुख छोडेर कहिले हँसिया तोडामा भोट हाल्न लाग्छ, कहिले हलोमा हाल्न लाग्छ, कहिले अनेक अनेक पार्टीको चुनाव चिन्ह, कहिले सूर्य यस्ता लाउँदै गर्दा हाम्रो इथिक्स, काङ्ग्रेसभित्रको जुन इथिक्स थियो त्योमा पक्कै पनि कमी आयो. त्यसलाई फेरि हामी जनताको बिचमा गएर अब हामी सत्ताको लागि त्यो गर्दैनौँ, हामीले कमिटमेन्ट गरेका छौँ, हाम्रो विधानमा लेखेका छौँ. अब कुनै पनि निर्वाचनहरूमा स्थानीय पारदेशी सङ्घीय निर्वाचन हामी कसैको चुनाव चिन्ह भोट हाल्दैनौँ, हामी कसैसँग गठबन्धन पनि गर्दैनौँ, हामीले प्रष्ट भनेका छौँ. त हामी चुनाव हार्न तयार छौँ, तर सत्तामा जानको लागि अथवा चुनाव जित्नको लागि भनेर अर्का पार्टीमा भोट हाल्ने कुरालाई हामीले अब विधान त हामी विशेष अधिवेशनबाटै हामी त्यो कुरालाई प्रयोग गरेर आएको, अब अझै झन् सशक्त रूपमा त्यसलाई परिपालन गरेर हामी जनताले के कारणले हाम्रो मन दुखाएको छ हामीसँग भनेको हामीले बुझेको कारणले हामी उहाँहरूसँग गएर हामी यो हरेक काङ्ग्रेस क्रियाशीलहरूसहित हामी केन्द्रीय नेतृत्व जिल्ला क्षेत्र हुँदै हामी तल्लो तहसम्म पुगेर हाम्रा कमी कमजोरीलाई स्वीकार गरेर माफी मागेर जनतासँग केही फरक पर्दैन. जनतासँग हिजो यही जनता हो हामीलाई पहिलो पार्टी बनाउने पनि, हामीसँग चित्त दुखाएर फेरि काङ्ग्रेसलाई भोट नहालेका मान्छेलाई पनि काङ्ग्रेससँग भोट हाल्न हालौँ लाग्ने वातावरण हामी बनाउँछौँ.
1: अब यो जुन आजको उत्साह छ, यो उत्साह अर्को निर्वाचनसम्म, प्रदेशको होला, स्थानीय चुनाव होला, त्योसम्म कायम राख्नलाई जितनारायण श्रेष्ठले गर्ने कामहरू के के हुन्छ अन्तिममा त्यति भन्नु?
2: एक, नागरिक हामीसँग किन रिसाए? नागरिक हामीसँग रिसाएको भने हाम्रो पहिचान हामीले छोड्यौँ. निर्वाचनमा जोसँग गठबन्धन गरे पनि हुन्छ भन्ने संस्कृतिको हामी पहिलो कुरा हामी अन्त्य गर्छौँ. दुई, जनताको दैनिकीसँग जोडिएका कुराहरूमा हामीलाई राम्रोसँग थाहा छ, आज पनि हरेक विद्यालयमा गएर विद्यालय कसले स्थापना गर्यो भनेर त्यहाँको हिस्ट्री खोल्यो भने कङ्ग्रेसको सदस्यले त्यहाँ विद्यालय स्थापना गरेको छ। स्वास्थ्य चौकीमा कसले जग्गा दान गर्यो भनेर त्यहाँ हिस्ट्री पल्टाएर हेर्नु कङ्ग्रेसकै नाम छ। चाहे विद्यालय होस् चाहे मठ मन्दिर जहाँसुकै सङ्घ संस्था हेरौँ कहीँ हामीले ठुलो काम गऱ्यौँ तर हामीले मात्र के हो भने नागरिकको चित्त दुखाउने काम पनि सँगसँगै गर्यो। त्यो कारणले हामी नागरिक हामीसँग रिसाए। हामी सबैभन्दा पहिला उनीहरूको दिल जित्नु छ, उनीहरूको दिनको समस्यामा हामी मलमपट्टि लगाउनु छ वा अहिले पीडामा परेका नागरिकलाई हामी सारथी बनेर सहयोग गर्नुपर्नेछ। त्यो कुरामा हाम्रो हामी ध्यान केन्द्रित गर्छौँ।
1: हुन्छ, हाम्रो तर्फबाट पनि यहाँलाई धेरै धेरै शुभकामना।
2: हस्, धन्यवाद तपाईँ र तपाईँले जुन एउटा अहिले समय सान्दर्भिक विचार राख्ने अवसर दिनुभयो, धन्यवाद दिन चाहन्छु।
1: उम्मेद्वारका व्यक्तिगत एजेन्डा फरक हुन सक्छन्, राजनीतिक अनुभव र प्राथमिकता पनि फरक हुन सक्छन्, तर सबैको उम्मेद्वारी अन्तत एउटै संगठनको भविष्यसँग जोडिएको छ। नेपाली काँग्रेसले आगामी दिनमा आफ्नो राजनीतिक पहिचानलाई कसरी बलियो बनाउने, बदलिदो समाज र मतदाताको अपेक्षासँग कसरी जोडिने र पार्टीभित्रको बहसलाई निर्णय तथा कार्यान्वयनमा कसरी रूपान्तरण गर्ने, यी प्रश्नको जवाफ खोज्दा नेतृत्व चयनको प्रक्रियालाई मात्र हेरेर पुग्दैन, पार्टीले अपनाउने कार्यशैली, संगठनको जवाफदेहिता र जनतासँगको सम्बन्ध पनि हेर्नुपर्छ। उम्मेद्वारले व्यक्त गरेका प्रतिबद्धता आगामी दिनमा कति पूरा हुन्छन् भन्ने कुरा अहिले नै निष्कर्ष निकाल्न सकिँदैन, त्यसका लागि उनीहरूको कार्य सम्पादन, पार्टीका निर्णय र व्यवहारमा देखिने परिणाम हेर्नुपर्छ। यसर्थमा महाधिवेशन एउटा सुरुवात हो जसले नयाँ नेतृत्व चयन गर्नुका साथै त्यो नेतृत्वको कामलाई आगामी दिनमा कसरी मूल्याङ्कन गर्ने भन्ने प्रश्न पनि छोडेर जान्छ। अन्तत पार्टीको आन्तरिक लोकतन्त्रको अर्थ निर्वाचन हुनु मात्र होइन, फरक विचारलाई स्थान दिनु, जिम्मेवारीको हिसाब माग्नु र निर्णयलाई व्यवहारमा उतार्नु पनि त्यसका महत्वपूर्ण पक्ष हुन्। यिनै कुराकानीसँगै आजका लागि शुक्रबारे बहसको समय सकिएको छ। कार्यक्रममा आज हामीले नेपाली काँग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वारले प्रस्तुत गरेका विचार, एजेन्डा र पार्टीको भविष्यप्रतिको दृष्टिकोणलाई समेट्ने प्रयास गर्यौं। अर्को हप्ता नयाँ विषयका साथ आउँछौ। आजका लागि म आरती लम्साल बिदा हुन्छु, नमस्कार।
0: सुन्दै हुनुहुन्थ्यो शुक्रबारे बहस आरती लम्सालबाट, र शुक्रबारे बहसको यो बाँकी अंश पनि सकियो र यसका साथ आजको लागि काठमाडौँको सौगात कार्यक्रमको अन्त अन्ततिर पनि हामी आइपुगेका छौँ यतिखेर, र मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँटेको छ। जाँदा जाँदै अर्जुन सापकोटा र मेलिना राईले गाउनुभएको यो निकै चर्चित लोकगीत छ झलीको, यो यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट बिदा पनि हुन्छु। शुक्रबारको बाँकी समय तपाईँको एकदमै सुखमय रहोस् अनि शनिबार आइतबार अब भोलि र पर्सि विकेन्ड पनि एकदमै रमाइलो होस् र हाम्रो भेट सोमबार हुनेछ। तबसम्मको लागि म यहाँहरूसँग बिदाको अनुमति चाहन्छु र यो गीत जुन मैले भर्खरै यहाँहरूलाई सुम्पन्छु भनेर भने झलीको, यो गीतको समाप्तिपछि 6 बजेको यानि कि ब्रुनाईको समय 6 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि आउनुहुनेछ आजको स्वर्णिम सङ्गम कार्यक्रम लिएर हाम्रा सहकर्मी तुलसी बस्नेत। म पनि बिदा हुन्छु। हस्त, नमस्ते, बाई बाई।

0: ब्रिटिश गोर्खास नेपाल बिजिएनले आज 66 औं जन्मोत्सव मनाएको छ। जन्मोत्सवका अवसरमा शुभकामना दिँदै बिजिएनका डेप्युटी कमान्डर रोयल लजिस्टिक कोरका लेफ्टिनेन्ट कर्नल रब ब्राउन:
1: Happy 66th birthday to BGN. It's an auspicious occasion, one that everyone is quite rightly pleased about, looking forward to, and wishing to participate in. It's been a long time coming, and we, everyone across BGN and beyond, are very proud of the history, the heritage of BGN, what it means not just for our staff and the families, but also the local community and the support that we provide with the community, with defence more broadly across Nepal and in conjunction with Kadori and GWT. So BGN plays its part. I think we try and punch above our weight and we do that successfully in support of the wider community and veterans and their families.
0: 5 दिनदेखि अनसनमा बसेका प्रशिक्षार्थी डाक्टरसँग सरकारले सहमति गरेको छ। सहमतिसँगै निर्वाह भत्ता लगायतका माग राखेर अनसनरत दिल्ली हरिजनले अनसन तोड्नु भएको छ। सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी नेतृत्वको वार्ता टोली र हरिजन पक्षबीच 3 बुँदे सहमति भएको छ। सहमतिअनुसार एमबिबिएस, बिडिएस लगायत 1 वर्ष इन्टर्नसिपमा स्वास्थ्य सेवाको 8 औं तहको प्रारम्भिक तलबमानको 50% बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा चिकित्सा शिक्षा आयोगको बैठकमा प्रस्ताव लगिनेछ। सरकारले हरिजनसँग गएको साउन 22 गते पनि सम्झौता गरेको थियो। काठमाडौँमा डेरा गरी बस्ने दलित र लोपन्मुख आदिवासी जनजाति समुदायका विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्न सुरु गरिएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले स्नातक तह वा त्यसभन्दा माथि पढ्ने 250 विद्यार्थीलाई चुलो बाँड्न लागेको हो। एलपी ग्यास महँगो भएको र सजिलै नपाइने समस्यालाई ध्यानमा राखेर यो कार्यक्रम ल्याइएको आपूर्ति मन्त्री दीपक कुमार शाहले जानकारी दिनुभएको छ। विद्युतीय चुलो प्रयोग गर्दा खाना पकाउने खर्च घट्ने र स्वदेशमै उत्पादन भएको बिजुलीको खपत बढ्ने अपेक्षा गरिएको छ। अण्डा दिवसका अवसरमा आज चितवनमा जुम्बा डान्स र एक वक कार्यक्रम गरिएको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घ केन्द्रीय समितिले जुम्बा डान्सका साथै डिजे म्युजिकमा सहभागीले नृत्य प्रस्तुत गरेका हुन्। एक वकको चितवनका सिडिओ गणेश अर्यालले उद्घाटन गर्नुभयो। सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार सहभागीहरूले मानव स्वास्थ्यमा अण्डाको महत्त्व दर्शाउने झाँकी प्रस्तुत गरेका थिए। हरेक वर्ष अक्टोबर महिनाको 2 शुक्रबार विश्वमा अण्डा दिवस मनाउने चलन छ। यस वर्ष दिवसको नारा प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ रहेको छ। सन् 1996 अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष 30 वर्ष पुरा गरेको छ। टेक्सासमा निशस्त्र 13 जना सहकर्मीको ज्यान लिने सेनाका पूर्व मेजरको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गरिने अमेरिकी अधिकारीहरूले जनाएका छन्। फोर्ट हुडमा सहकर्मीको ज्यान लिने सैनिकलाई फायरिङ टोलीले गोली हानेर मृत्युदण्ड दिइनेछ। 17 वर्ष अघि भएको घटनाका दोषी सैनिक मनोविद निदाल हसनलाई आगामी डिसेम्बर महिनामा दण्ड दिइनेछ। रक्षा मन्त्री पिट हेक्सेथ:
2: Army major betrays his country, radical Islamist kills a bunch of Americans at Fort Hood. Of course we're going to do it at Fort Hood. We're going to do it on a Thursday. We're going to do it at 1 o'clock, which is when he did it. And it's going to be soldiers with rifles executing the firing squad. It hadn't been since World War II since we've done that. Well, I kind of like the mentality we had in World War II, which was win, which was understand when the enemy attacks you, you need to stand your ground.
0: क्यालिफोर्नियामा कुरा गरिएका केही सर्वसाधारणले भने कदमको विरोध गरेका छन्।
3: It's disgusting. It's childish. What's next? Pay-per-view? I mean, this is just ridiculous. It shouldn't be anything the public sees.
4: It's a bit inhumane. It's not something that needs to be shown live, especially we don't know if kids are watching or if it might affect somebody personally.
5: It's very extreme in my opinion. People should definitely have to pay for their crimes, but at the end of the day, there's a way to do it, you know, and we have to not become desensitized to horrendous acts of violence in any aspect.
0: हसनले पाउने यो सजाय अमेरिकामा सन् 1936 दिइने पहिलो सार्वजनिक मृत्युदण्ड हुनेछ भने सन् 1945 फायरिङ टोलीबाट दिइने पहिलो फौजी सजाय हुनेछ। अखिल नेपाल फुटबल सङ्घ एन्फाका वर्तमान नेतृत्व विरुद्ध 93 लाख रुपियाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ।
6: राष्ट्रिय खेलकुद परिषद र एन्फाका तत्कालीन प्रशासनिक अधिकृत वसन्त रिजालको जाहेरीमा सरकारी वकिल कार्यालय ललितपुरले जिल्ला अदालत ललितपुरमा मुद्दा हालेको हो। सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा एन्फा अध्यक्ष पङ्कज विक्रम नेमवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाइएको छ। प्रतिवादी मध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डेलाई यसअघि नै प्रहरी हिरासतमा राखिएको छ। अध्यक्ष नेमवाङ र महासचिव राईलाई फरार सूचीमा राखिएको छ। दुवैजना विरुद्ध म्याद जारी गर्न अदालतलाई अनुरोध गरिएको छ। अभियोग
0: यति नै नमस्कार।
7: यो BFBS गोर्खा रेडियो हो।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकर अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छोडामीलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज, सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्ज र यता पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुनेछ, श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। त आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको उठान एउटा रमाइलो गीतबाट गरिसकेको छु। त्यसभन्दा अगाडि यहाँहरूले काठमाडौँको सौगात कार्यक्रम सधैँ काठमाडौँबाट प्रसारित हुन्थ्यो, तर आज भने विनोद दोज खड्का दाईको अनुपस्थितिमा यो कार्यक्रम यहाँहरूले समाचार अघिसम्म बुर्ना स्टुडियोबाट सुन्दै हुनुहुन्थ्यो लाल साई दाईको साथमा। र अब नि बेबेस गोर्खा रेडियोको मान भवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा यहाँहरू जोडिसक्नु भएको छ। र आज मैले व्यवसायको उठान रामचन्द्र काफ्ले र समीक्षा अधिकारीको स्वरमा रहेको म मायामा चुर्लुमै डुबे गीतबाट गरिसकेको छु। गीत रचना सुभाष रेग्मीको रहेको थियो नि, सङ्गीत यसमा रहेको थियो बेबी अनुरागीको।

लागु श्रोताहरु, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असोज 23 गते असोज कृष्ण चतुर्दशी तिथि शुक्रबार, नेपाल सम्बत 1146 तदनुसार आज अक्टोबर महिनाको 9 तारिक सन् 2026 र शुक्रबार भन्ने साथ श्रोताहरु सप्ताहन्त विकेन्डमा जुट्ने दिन। पक्कै पनि यहाँहरू यो सप्ताहन्तको तयारीमा जुटिसक्नु भएको छ होला। कामना गर्छु यो सप्ताहन्त यहाँहरूको सुखद र रमाइलो साथ बित्नेछ भन्ने। र यता नेपालमा मौसमको कुरा गर्नुपर्दा मौसम सामान्य रहेको छ, कतै कतै हल्का बदलाव देखिएको छ। बिस्तारै बिस्तारै नेपालबाट मनसुन चाहिँ अलिकति कमजोर हुँदै गइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दसैँ पनि नजिक नजिक आउँदै गर्दा मौसममा सुधार आउनु भनेको पक्कै पनि राम्रो कुरा हो। र सूर्योदय नेपालमा आज बिहान 6 बजे भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 5:41 जाँदा हुँदैछ। र आज श्रोताहरू विश्व हुलाक दिवस समेत परेको छ। यो दिवस विशेष गरी श्रोताहरू सन् 1874 स्विजरल्यान्डको राजधानी बर्नमा विश्वव्यापी हुलाक सङ्घको स्थापना भएको सम्झनामा अक्टोबर 9 तारिकमा विश्वभरि यो दिवस मनाइँदै आएको छ। हुलाक दिवसको शुभकामना भन्न चाहन्छु। र प्रविधिमय संसारमा अहिले हुलाकको पहुँच हिजोको तुलनामा असाध्य कम रहेको छ, यद्यपि त्यो हिजोको इतिहास त्यसैलाई टेकेर हामी यहाँसम्म आएका हौँ, अहिलेको प्रविधिमय संसारसम्म आएका हौँ। हामीले विगतलाई बिर्सनु हुँदैन। हुलाक दिवसको पनि सबैमा शुभकामना दिँदै एउटा गीत राख्न चाहन्छु। रमाइलो गीत छ, सुमधुर गीत छ, गीतमा कुनै विशेषण त झुन्ड्याइराख्नु पर्दैन श्रोता। गीत आफैमा कडा प्रेम हुने गर्दछ र यति बेला पनि म सुरेश कुमार छेत्रीको एउटा गीत राख्न चाहन्छु। निकै नै चर्चित गीत हो, प्रिय तिम्रो सम्झना।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk गोरखा रेडियो।
3: हजुर, आदरणीय श्रोता, बिएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडेम सङ्गममा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र अब नै श्रोताहरू, आजको बसाइको बारेमा जानकारी दिनुपर्दा श्रोताहरू, बिएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडेम सङ्गममा आज भने यो शुक्रबारको बसाइमा भने नेपाली गीत सङ्गीतको क्षेत्रमा, विशेष गरी लोक सङ्गीतको क्षेत्रमा कर्म गर्दै आइरहेकी गायिका रूपी सिन्जाली मगरलाई मैले अतिथिको रूपमा निम्त्याएको छु। र उहाँ भर्खरै मात्रै बेलायतबाट नेपाल फर्कनु भएको छ। करिब 4-5 महिनाको बेलायत बसाइमा उहाँले धेरैभन्दा धेरै बेलायतवासी श्रोताहरूको मन जितेर फर्किनु भएकी छिन्। र आज म उहाँसित कुराकानी गर्नेछु। उहाँ चाहिँ बेबेस आउने क्रम बाटो बिर्सिनु भएको छ। मैले त लोकेसन भेटिनँ भनेर मलाई म्यासेज गर्दै हुनुहुन्थ्यो। मैले गीत बज्दै गर्दाखेरि भनेको छु उहाँ अल्मलिनु भएछ र मैले जाउला खेला आउनु, त्यस पश्चात म लोकेसन फेरि बताउँला भनेर भनेछु। कहिलेकाहीँ यस्तै हो यो अहिले प्रविधिमय संसारमा पनि लोकेसन अथवा ठाउँ भेटाउनु गाह्रो परेको कुरा लेख्नु भएको छ र उहाँको हामी प्रतीक्षामा छौँ। श्रोताहरू, रूपी सिन्जाली मगर आउँदै हुनुहुन्छ र आज भने हामी उहाँसित कुराकानी गर्नेछौँ र उहाँकै केही गीतहरू राख्नेछौँ। तर यति बेला पनि उहाँ आइ नसकेको कारणले गर्दा म एउटा बिल्कुलै नयाँ गीत राख्न चाहन्छु। भर्खरै युट्युब मार्फत भिडियो चाहिँ रिलिज गरेकी छिन्। नारी हस्ताक्षर गीतकार हुनुहुन्छ राखी गौचन। राखी गौचन यतिखेर बेला माफ गर्नुहोला युएसमा बस्नुहुन्छ, अमेरिकाको पनि क्यालिफोर्नियातिर बस्नुहुन्छ र नेपाली गीत सङ्गीतको क्षेत्रमा निरन्तर कलम चलाइरहेका गीतकार मात्र नभएर उहाँ साध्यै राम्रा सशक्त कवियात्री पनि हुन्छ, अर्थात् साहित्यिक क्षेत्रमा उहाँको दरिलो उपस्थिति हामी देख्दछौँ राखी गौचन। र राखी गौचनले लेख्नुभएको एउटा बिल्कुलै नयाँ गीत शिव परियारको स्वरमा राख्न चाहन्छु र यस गीतमा सङ्गीत भने सङ्गीतकार शङ्कर थापा इस्माइलको रहेको छ। ब्याक टु ब्याक नेपाली गीत सङ्गीतको क्षेत्रमा राम्रा राम्रा गीतहरू श्रोतासम्म ल्याइरहेका सङ्गीतकार हुन्छ शङ्कर थापा इस्माइल र यति बेला भने फेरि उहाँको सहकार्य गीतकार राखी गौचनसित जुरेको रहेछ र जुद्यो नजर बोलको गीत लिएर आएकी छिन् राखी गौचनले। आफ्नो युट्युब च्यानलबाट यसको भिडियो पनि राखिसक्नु भएको छ र भिडियो चाहिँ यहाँहरूले युट्युबमा गएर हेर्नुहोला भन्न चाहन्छु। र उहाँले लेखिरहनु भएको गीतहरूभन्दा अलिकति पृथक शैलीको गीत लेख्नु भएको छ राखी गौचनले। अहिलेलाई भने म यो गीत राख्नेछु। रूपी सिन्जालीजी पक्कै आउँदै हुनुहुन्छ होला, आएपछि म उहाँलाई कार्यक्रममा स्वागत गर्नेछु।

हजुर श्रोताहरू, पानी बिना तिर्खा के काम, यो रमाइलो गीत राखेँ मैले। माया पनि श्रोताहरू कति अनौठो हुन्छ है, कहिलेकाहीँ कसरी कुन मोडमा कोसँग जोडिन्छ थाहै हुँदैन। पहिलो भेटको त्यो क्षण यति मिठो भइदिन्छ नि, त्यसले मनमा गहिरो छाप छोडिदिएको हुन्छ। आँखाले व्यक्त गर्न नसकेका भावनाहरू पनि श्रोताहरू मनले महसुस गर्न थाल्दछ, अनि जब मनले यसरी महसुस गर्न थाल्दछ नि, तब यसरी सिर्जनाहरू जन्मिन थाल्दछ। जुद्यो नजर पहिलो भेटमा, यो गीत राखे मैले शिव परियारको स्वरमा, जसलाई लेख्नु भएको थियो राखी गौचन, जो अहिले युएसएमा हुनुहुन्छ, क्यालिफोर्नियामा बस्नुहुन्छ। अनि सङ्गीत शङ्कर थापा स्माइलले निकै रमाइलो गर्नुभएको छ, नचाउने खालको झुमाउने खालको सङ्गीत गर्नुभएको छ। तिनैजना व्यक्तित्वहरूलाई, स्रष्टाहरूलाई म बधाई पनि दिन चाहन्छु, गीतको सफलताको शुभकामना पनि दिन चाहन्छु। बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा गायिका रूपी सेन्जाली मगरको आगमन अलिकति ढिलो हुने भएको हुनाले मैले केही गीतहरू राखिरहेको छु। उहाँ आएपछि म उहाँले गाउनु भएको गीत पनि राख्दै जानेछु, र तपाईँ पनि यो क्षण बेला बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ। एनपी परदेशीजी जुरुक्कै उठेर खुरुक्कै सुन्न थाले है आसेङ बिएबिएस गोर्खा रेडियो यताको बिहानीबाट भन् लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अनि रघु भट्टाईजीले बोस्टनबाट, लु पाहुना त आउन ढिलो ढिलो भए जस्तो छ, रेडियो सुन्न छोडेको छैन, अब पाहुनालाई लिनै जानुपर्ने त होइन, जे होस् हामी प्रतीक्षामा छौँ है भन् लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीलाई। सायद रूपी सिन्जाली मगर आउँदै हुनुहुन्छ होला, उहाँ एकचोटि बेलाइ जानुभन्दा अगाडि त आउनुभएको हो, तर लोकेसनै बिर्से दाजु भनेर भन्नुभएको थियो, मैले लोकेसन बताइदिइसकेँ, इन ड्राइभ गरेर आउँदै हुनुहुन्छ कि पठाउमा आउँदै हुनुहुन्छ, भेट्न सकिरहेको छैन भनेर भन्नुभएको कारणले मैले तपाईँलाई सहज रूपमा जाउला खेल हान्नुहोस्, जाउला खेलबाट त्यहाँ पुगेपछि मलाई कल गर्नुहोस् भनेको छु। बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा आज म उहाँ आउनुभएको छैन, उहाँसित कुराकानी गर्नेछु। धेरै पछि विष्णु कुमारी विश्वकर्मा जीव जोडिनु भएको छ बेजिङ स्टक युकेबाट, नमस्कार तुलसी सर, हजुरको कार्यक्रम सुन्दैछु है भनेर लेख्नु भएको छ, ल साह्रै खुसी लाग्यो सुनिदिनु भएकोमा, र सुन्नु पनि पर्छ है बिएबिएस गोर्खा रेडियो, तपाईँहरूले सुनिदिनुहुन्छ र त हामीलाई पनि कार्यक्रम चलाउन अलिकति ज्यागर आउँछ, र यहाँको प्रतिक्रियाहरूलाई पनि मैले समेटिरहेको छु। विष्णु कुमारी विश्वकर्माजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नरेन्द्र राईले लेख्नु भएको छ, मिठो शुभकामना हुनुभएको छ, धन्यवाद दिन चाहन्छु। रूपी सिन्जालजी आएपछि तपाईँको शुभकामना उहाँसम्म पुर्याउनेछु है त, धन्यवाद दिन चाहन्छु नरेन्द्र राईज्यूलाई, उहाँ बेलायतबाटै हुनुहुन्छ। यसै गरी शर्मिला अधिकारीजी कनेक्टिकट युएसएबाट, शिव परियार र समीक्षा अधिकारी हाम्रो गाउँतिर पनि आउँदै हुनुहुन्छ नि भनेर लेख्नु भएको रहेछ, ल साह्रै खुसी लाग्यो, भेट्नुहोस् है, भेटेर उहाँहरूलाई शुभकामना दिनुहोस्, नचाउनुहोस् र फर्केपछि बिएबिएस चाहिँ जानुहोस् भन्नुहोस् है त। कलाकारहरू आजकल अलिकति टिकटक र युट्युबतिर व्यस्त भएर उहाँहरू यसरी रेडियोसम्म आउनको लागि अनाकान गर्नुहुन्छ, त्यही भएर पनि उहाँहरूलाई झकझकाउने काम चाहिँ तपाईँहरूको है त। शर्मिला अधिकारीजीलाई धन्यवाद दिन चाहन्छु, कनेक्टिकट युएसएबाट हुनुहुन्छ, र हामी रूपी सिन्जाली मगरको प्रतीक्षामा छौँ। र यति बेला पनि म अर्को एउटा गीत राख्न चाहन्छु, यो गीत चाहिँ अस्ट्रेलियामा हुने गीतकार हुनुहुन्छ राम रुवाली, चितवनकै स्रष्टा हुनुहुन्छ, चितवनवासी हुनुहुन्छ, यहाँ शर्मिला अधिकारीजी पनि चितवनको हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ, र उहाँले लेख्नु भएको छ शिव परियार समीक्षा अधिकारी यता आउँदै हुनुहुन्छ भने, सायद दसैँको प्रोग्रामको सिलसिलामा कलाकारहरू धेरै यो चाडबाड दसैँ तिहार तिजमा चाहिँ नेपालमा साह्रै थोरै कलाकार भेटिन्छ, सबैजसो कलाकारहरू विभिन्न ठाउँमा पुगिरहेको हुन्छ, र अहिले शिव परियार समीक्षा अधिकारी त्यता पुग्नु भएको रहेछ। अघि मैले शिव परियारको गीत पनि राखेर समीक्षा अधिकारीले गाउनुभएको पनि गीत राखिसकेको छु, म मायामा चुरलुम्बाइ डुबे, र यति बेला भने चाहिँ म अस्ट्रेलियामा रहनुभयो गीतकार राम रुवालीले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु, र यसका सङ्गीतकार भने अहिले उहाँ पनि नेपालमा हुनुहुन्न, उहाँ कोरियामा हुनुहुन्छ, नेपालमा हुँदाखेरि उहाँ सेवा रेकर्डिङ स्टुडियोमा एरेन्ज कला वा रेकर्डिस्ट पनि हुनुहुन्थ्यो, राम्रो रेकर्डिस्ट राम्रो एरेन्जर पनि हुनुहुन्थ्यो, र मिक्सिङ पनि राम्रो गर्नुहुन्थ्यो पदम थापा मगर, र यसमा स्वर चाहिँ रहेको छ गायक हुनुहुन्छ विनोद राई, भोइस अफ नेपाल सिजन फाइभका चाहिँ विनर पनि हुनुहुन्छ विनोद राई, र यति बेला पनि म यही गीत राख्न चाहन्छु। गीत लेख्नु भएको छ राम रुवालीले, स्वर विनोद राईको, सङ्गीत रहेको छ पदम
थापा मगरखोप।

0: गीतकार राम रुवालीको शब्द रचना रहेको यो गीत राखेँ मैले विनोद राईको स्वरमा. एउटा मन जलेको गीत थियो, तिमीलाई के थाहा ए निस्टोरी, यो मुटुभित्र जलेको छ, चोटले हृदय छिया छिया पारेको कुरा थियो. बाहिर हाँसेको देखे पनि भित्रभित्रै कति पीडा लुकेको हुन्छ भन्ने कुरा गीतमा हामी भेटाएका थियौँ भन्न चाहन्छु. गीत सुनाइसकेछौँ र कहिलेकाहीँ श्रोताहरू प्रेमले खुसी दिन्छ अनि कहिलेकाहीँ आँसु, कहिलेकाहीँ सम्झना बन्छ त अनि कहिलेकाहीँ जीवनभर निको नहुने घाउ बनेर त्यो खत रहिदिन्छ. र यस्तै यस्तै भावको गीत थियो प्रस्तुत गीत, राम रुवालीको शब्द रचना रहेको गीत थियो. र अब भने श्रोताहरू एउटा छोटो विश्राम लिन्छु र विश्राम पश्चात भने म आजको अतिथि गायिका रूपी सेन्जालीको पर्खाइमा छौँ. उहाँ पक्कै आउनुहुन्छ होला, म हिँडिसकेँ भन्नुभएको थियो र उहाँको पर्खाइमा उहाँले नै गाउनुभएको एउटा गीत चाहिँ राख्नेछु. रूपी सेन्जाली मगरको स्वरमा भर्खरै उहाँ बेलायतबाट फर्कनु भएको हो र बेलायतवासीहरूलाई धन्यवाद दिनको लागि पनि आउने उहाँहरूले मलाई बाचा गर्नुभएको थियो. तर कहिलेकाहीँ त्यस्तै हो, ठाउँ थाहा नपाएर अलिकति अल्मलिरहनु भएको रहेछ. अझै पनि हामी उहाँकै प्रतीक्षामा छौँ. करिब करिब पहिलो घन्टा अर्थात् यो पहिलो चरण त घड्किन लागिसक्यो, सायद आउनुहुन्छ होला भन्ने आशाको साथ म एउटा गीत राख्न चाहन्छु, रूपी सेन्जाली मगरले गाउनुभएको. तर त्यसभन्दा अगाडि छोटो विश्राम.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता.
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ. कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
3: BFBS Gorkha Radio.

पापी मन अन्तै सार्यो कि यो गीत राखेँ मैले रूपी सिन्जाली मगरको स्वरमा, र मैले आज उहाँलाई अतिथिको रूपमा निम्ताएको थिएँ। उहाँको बसाइ अलिक टाढो भएको हुनाले मैले अघि अफेयरमा कुरा गरेको थिएँ, हामी एकदम छिट्टो छिट्टो आउँदैछ भनेर भन्दै हुन्थ्यो, मैले बिस्तारै आउनुहोस् है भनेको छु, पक्कै आउनुहुन्छ होला। र उहाँलाई अलिकति लोकेसनको समस्या परेको रहेछ, सुरुमै उहाँले जानकारी गराउनु भयो भएको भए त म उहाँलाई लोकेसन बताउने थिएँ, तर उहाँले इनबक्स गर्नुभएको छ, बोल्ने क्रममा मैले त्यो देखिनँ। खैर जेस, आउँदै हुनुहुन्छ होला। हामी अब दोस्रो घन्टा मात्रै उहाँलाई समेट्नेछौँ, किनकि पहिलो चरणको करिब करिब एक घन्टा त बित्न लागिसकेको छ। र यसबिचमा टङ्क शेरचन्द दाईले चाहिँ नमस्कार तुलसीजी, रूपी सिन्जाली मगर भर्खर बेलायतबाट साङ्गीतिक प्रस्तुति दिएर फर्कनु भएको हो र नयाँ जोस जागर उमङ्ग लिएर आउनुहुन्छ होला, आज धमेक केदार वाला कुसेरी हुनेछ भन्नेमा म विश्वस्त छु भनेर लेख्नु भएको छ। आज राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय नवौँ महाधिवेशन बर्दिवासमा समुद्घाटन भइरहेको छ, रूपी साली त्यता जानु भएन कि कसो हो भनेर लेख्नु भएको छ। सायद जानु भएन होला, भर्खर बेलायतबाट आएको हुनाले थकित पनि हुनुहुन्छ होला कि कसो हो मलाई थाहा भएन, तर उहाँ त्यता जानु भएन छ, किन जानुभएको भए त आउनुहुन्न थियो, मलाई भन्नुहुन्थ्यो होला म आउँछु दाई भन्नुभएको हुनाले मैले उहाँलाई पर्खिरहेको छु। र त्यता बर्दिवासमा भएको महाधिवेशनबाट चाहिँ अघि मैले कथा कथा पशुपति शर्मा निर्विरोध निर्वाचित भनेको पनि सुनेको थियो, के कसो है टङ्क शेरचन्द दाई, अब निकै ठुलो संस्था छ यो लोकदोरी प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, र केही लोकदोरीका कलाकारहरू त अहिले त नेपाली काङ्ग्रेसको यो महाधिवेशनतिर पनि केन्द्रीय सदस्य लडेको मैले तस्विरहरू देखिरहेको थिएँ, मेसेजहरू पाइरहेको थिएँ। कृष्ण रेवले भाइ पनि अहिले केन्द्रीय सदस्यमा लड्नु भएको रहेछ, हेरौँ के हुन्छ, हामी कामना गरौँ है। त्यही भएर कतिजना यो पालि त्यता पुग्नु भएन जस्तो लाग्छ है। टङ्क शेरचन्द दाईलाई धन्यवाद दिन चाहन्छु। महेश दालजी, हेलो तुलसी दाई र आजको पाहुना रूपी सिस्टरलाई मेरो सम्झना भन्नुभएको छ, उहाँ आएपछि तपाईँको सम्झना सुनाउने छु है। हरिराईजी फेल्तम लन्डनबाट लेख्नुहुन्छ, तुलसी नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु है। म पनि आजको अतिथिको पर्खाइमा छु है, उहाँलाई धेरै धेरै उन्नति प्रगतिको कामना पनि सुनाइदिनु होला, सबैलाई शुभ दिन पनि भन्न चाहन्छु भनेर लेख्नु भएको छ हरिराईजीले फेल्तम लन्डनबाट। हरिराईजीलाई पनि धन्यवाद दिन चाहन्छु। र आज शुक्रबार भएको हुनाले पक्कै पनि यहाँहरू सप्ताहन्तको तयारीमा पनि जुट्दै हुनुहुन्छ होला, र बिस्तारै दसैँ पनि सुरुवात हुँदैछ, यसै हप्तादेखि नवरथा सुरु हुने भएको हुनाले यो विकेन्डमै नवरथा परेको हुनाले घटस्थापना परेको हुनाले यहाँहरू पनि अब दसैँको किनमेलतिर जुटिसक्नु होला, तपाईँहरूको यो किनमेल पनि एकदम राम्रो होस् भन्न चाहन्छु, यहाँहरूले चिताएको कुरा सबै पुगोस् पनि भन्न चाहन्छु। र अहिलेलाई भन्छु म एउटा गीतै राख्न चाहन्छु यहाँहरू माझमा, गीत राख्ने क्रममा म सन्तोष रुचालले गाउनुभएको गीत राख्न चाहन्छु, बेहोसीमै छाडी गयौँ। गीतकार शिव पलासले लेख्नुभएको गीत हो, सङ्गीत पनि सन्तोष पलासकै रह्यो, सन्तोष रुचालकै रहेको छ, र गीतकार शिव पलास भने चाहिँ यति बेला भने नर्थ क्यारोलिनातिर हुनुहुन्छ। गीतकार शिव पलासले लेख्नुभएको यो अत्यन्तै कडप्रिय गीत, व्यक्तिगत रूपमा पनि मलाई मनपर्ने गीत हो, बेहोसीमै छाडी गयौँ।

सन्तोष रुचालको स्वरमा रहेको गीत पछि श्रोता बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको शुक्रबारको व्यवसायको पहिलो चरणको अन्त्यन्त्यतिर आइसकेको छु र केही दिनपछि यहाँले बिएबिएस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ र यति बेलामा चाहिँ यहाँहरू माझमा म एउटा गीत राखिहाल्छु र यो गीतमा स्वर रहेको छ मुन्ना गुरुङ र दुर्गा परियारको गीत लेख्नु भएको छ घनबहादुर थापा मगरले भने सङ्गीत रहेको छ यसमा डाक्टर किरातको गीत पश्चात पनि यहाँले समाचार सुन्न सक्नुहुनेछ।

0: लगानी बोर्डको 68औं बैठकले दुईवटा अर्धजलाशयुक्त जलविद्युत परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले 59 मेगावाटको नारखोला आयोजनाका लागि 10 अर्ब 75 करोड रुपियाँ र 47 मेगावाटको सानी भेरी 3 का लागि 10 अर्ब 42 करोड लगानी स्वीकृत गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। बैठकले 900 मेगावाटको अरुण 3 ले सन् 2028 फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने र 900 मेगावाटकै माथिल्लो कर्णाली जलविद्युत परियोजना अघि बढाउन सहजीकरण गर्ने निर्णय पनि गरेको छ। स्कुल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले 5 सदस्यीय समिति बनाएको छ। पुरानो गाडी र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमानका बीच महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको नेतृत्वमा समिति बनाएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलका अनुसार समितिमा मेकानिकल इन्जिनियर स्वरूप 40 समेतका सदस्यले काम गर्नेछन्। महानगरपालिका 28 मास थानाबाट विद्यार्थी लिएर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओखलेको भिरमा दुर्घटनामा पर्दा 5 जनाको मृत्यु भएको छ, 14 जना घाइते छन्। थप जानकारी सहित पोखराबाट कृष्ण दवाडी।
1: दुर्घटनामा परि मृत्यु हुनेमा पोखरा महानगरपालिका 28 मास थानाकी 13 वर्षीय ममता तिवारी, 14 वर्षीय असीम कडेल, रुमिका नेपाली र शुभेच्छा तिवारी रहेका छन्। यसै गरी उपचारका लागि लिफ्ट मागेर सोही बसमा सवार मास थानाका 65 वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो।
2: ड्राइभर अहिले तत्काल सिरियस घाइते भएको कारणले गर्दाखेरि उहाँलाई सोधपुछ गर्ने अवस्था छैन र गाडीको मेकानिकल जाँच पनि गर्नुपर्ने हुन्छ गाडीको बारेमा बुझ्नको लागि।
1: स्थानीयवासीले घटनास्थलबाट घाइतेहरूको सुरुमा उद्धार गरेका थिए। अप्ठ्यारो भिरको बाटोमा बोकेरै आफूहरूले घाइतेको उद्धार गरेको स्थानीय विकल केसीले बताउनुभयो।
3: हामी चाहिँ उद्धार गर्ने क्रममा चाहिँ हामी स्थानीय सुरुमा पुग्यो र लगभग हामीले चाहिँ कोही बच्चाहरू माथि भिरमा अड्केको, कोही चाहिँ तल गाडी सँगसँगै पुग्नु भएको, स्रोत र साधन र बाटो यस्तो भिरमा अप्ठ्यारो नहुँदा पनि हामीले चाहिँ प्राय विद्यार्थीहरूलाई बोकेर रेस्क्यु गरेर बाटोमा ल्याइसकेको थियो।
0: जनकपुर धाममा बडा दशैंको तयारी तीव्र पारिएको छ। मुख्य शक्तिपीठहरूमा सर सजावटको कार्य अन्तिम चरणमा पुगेको छ। जनकपुरबाट लक्ष्मण यादव।
4: मिथिलाको सांस्कृतिक केन्द्र जनकपुर धाममा प्रत्येक वर्ष बडा दशैंको अवसर पारेर यहाँका मुख्य शक्तिपीठहरूलाई आकर्षक ढंगले सजाउने गरिएको छ। यस वर्ष पनि विगतको परम्परालाई निरन्तरता दिँदै खास गरेर मुख्य शक्तिपीठ राजदेवी मन्दिरलाई विशेष रूपले सजाउने कार्य अन्तिम चरणमा रहेको महावीर युवा कमिटिका अध्यक्ष दीपक कुमार शाहले बताउनुभयो।
5: मन्दिरको सर सजावट, लाइट साउन्ड, फ्लावर डेकोरेसन जति चाहिँ अपने के छ यो विगत होते आ रहले, हम त वही परम्परा के निरन्तर।
4: राजदेवी सँगै रामानन्द चोक, भ्रमरपुरा चोक, पिरारी चोक, मुरली चोक लगायतको स्थानमा माटोको प्रतिमा बनाए भव्य रूपमा दुर्गा पूजा आयोजनाको तयारी छ। यही आइतबार घट स्थापना हुँदैछ। घट स्थापनाको पूर्व सन्ध्यामा सर सजावटको सम्पूर्ण कार्यहरू पूरा हुने आयोजकहरूको विश्वास छ। सर सजावटलाई विगतको भन्दा केही फरक ढंगले अघि बढाए पनि यस वर्ष आर्थिक संकलनलाई लिएर आयोजकहरू चिन्तित छन्। बढ्दो महँगाई र विपरीत परिस्थितिका कारण यसपालि चन्दा संकलनमा कमी आएकोले खर्च अनुसारको आमदानी हुनेमा आयोजकलाई शंका छ। यसपालि चन्दा संकलनमा उत्साह नदेखिएको महावीर युवा कमिटिका अध्यक्ष शाहले स्वीकार गर्नुभयो। राजा जनकका कुलदेवीका रूपमा प्रसिद्ध राजदेवी मन्दिरमा पूजाको व्यवस्थापनका लागि महावीर युवा कमिटी र बौद्धी माता र अमरखाना माई मन्दिरमा पूजाको तयारी स्थानीय राम युवा कमिटीले थालेको छ।
0: कंग्रेसको 15 महाधिवेशनमा नेतृत्व चयन गर्ने मतदानको समय अपराह 5 बजेसम्म लम्बिएको छ। यसअघि दिउँसो 3 बजेसम्म निर्धारित समय 2 घण्टा थपिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले बताउनु भएको छ। पछिल्लो जानकारी आउँदासम्म 3,754 मत खसेको छ। कङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्य चयन गर्न मतदान गरेका छन्। कङ्ग्रेसका 7,317 मतदाता अर्थात् महाधिवेशन प्रतिनिधि छन्। माइक्रोसफ्टको गेम प्रणाली एक्सबक्सले चलचित्र, टिभी, मनोरञ्जन र थिम पार्कमा सेवा विस्तार गर्ने भएको छ। एक्सबक्सका निर्माता सिमस ब्ल्याकलीले सोनी र निन्टेन्डोको पछा पछ्याउन लागिएको बताउनु भएको छ।
6: As it has become possible to play big marquee game titles not just on consoles or exclusively on one console but on a variety of devices from the PC to your phone to your television, the revenue streams to those specific console businesses have shrunk. And so everyone has to find a way to monetize the IP that they own, to find ways to fund new games.
0: ब्ल्याकलीले सन् 2001 एक्सबक्स निर्माण गर्नुभएको थियो र सन् 2026 नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवाधिकार कानून व्यवसाय नेभी पिल्लेले प्राप्त गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
7: हुन्छ।

0: हजुर श्रोताहरू, क्यारी जोबन जान्छ नि सुरता छ यो गीत राखेँ मैले यहाँहरू माझमा। निकै नै मिठो गीत थियो, पूर्वेली गीत थियो, सन्तोष बेसी र लक्ष्मी कार्कीको स्वरमा, सन्तोष बेसी र लक्ष्मी कार्कीको स्वरमा रहेको यो गीत लेख्नु भएको थियो भीम कुमार ओझाले, भने सङ्गीत सन्तोष बेसीकै रहेको थियो। यस गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको दोस्रो खण्ड अर्थात् दोस्रो घण्टाको उठान गरिसकेको छु। बसाईमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्दै आऊ भने चाहिँ आजको अतिथि गायिकाहरू सिन्जाली मगर कसो गरेर रेडियो आइपुग्नु भएको छ, बाटो भुल्दै भुल्दै भए पनि उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। रुपी बहिनीजी यहाँलाई स्वागत छ।
1: हजुर नमस्ते, धन्यवाद दाई हजुरलाई।
0: बेलायत जानुभन्दा अगाडि आएको रेडियो स्टेसन भुलुक भुसुक्कै बिर्सिनु भएको छ है?
1: त्यस्तै भयो दाई, तर पहिला चाहिँ अब पठाउँदै चलाइराखेको भएर 6 महिनापछि त अपडेट गर्नुपर्ने रहेछ, त्यही भएर लोकेसन अर्कोमा देखाइदिँदो रहेछ कि, त्यसरी चाहिँ आज एकदमै गाह्रो भयो, एकदमै सरी दाई। टाइममा
0: अब हामी कुराकानी गर्नेछौँ, अझै करिब करिब 1 घन्टा हामी रहनेछौँ होइन? अब बेलायतबाट आएको त धेर भएको छैन है?
1: 9 दिन जति भयो।
0: 9 दिन मात्रै?
1: हजुर।
0: अब बेलायतको अनुभव कस्तो रह्यो बताइदिनुहोस् त।
1: एकदमै रमाइलो भयो, किनभने मलाई नयाँ ठाउँमा एकदमै जान पनि मन लागेको थियो, कस्तो होला तपाईँसँग यहाँ आउँदा पनि कुरा गर्दा पनि कस्तो छ होला त्यो ठाउँ भन्ने जस्तो लागेको थियो, तर देखियो राम्रो एकदमै, फेरि पनि जान पाऊँ त्यस्तो रमाइलो भयो।
0: एकचोटि जान गाह्रो, त्यसपछि त अब सहजै हुन्छ जानको लागि होइन? पक्कै पनि अब धेरैको मन जितेर आउनु भएको छ होला। अब यो अवसर

0: जुराइदिनु हुने होइन, तपाईँलाई बेलायतसम्म पुर्याइदिनु हुने संस्था वा व्यक्तिलाई सम्झनु पर्दाखेरि के भन्न चाहनुहुन्छ? विशेष गरी तपाईँलाई जसले बोलाउनु भयो त्यो संस्था हो, अनि त्यहाँ आबद्ध व्यक्तिहरूलाई पनि धन्यवाद दिन सक्नुहुन्छ।
1: हजुर, विशेष गरी म चाहिँ नवलपुर समाजद्वारा बेलायतमा जे होस् धेरै साङ्गीतिक कार्यक्रमहरू गर्न पाएँ, र विशेष गरी त मेरो यही नवलपुरको संस्थापक अध्यक्ष मेरो इन्द्रजित सारु मगर मामा, मेरो मामा, त्यसै गरी माइज्यू किताबी सारु मगर, त्यसै गरी निवार तामाङ अध्यक्ष हाम्रो मिना सापकोटा दिदी, अनि उपाध्यक्ष हाम्रो युवराज काका, हजुर, अनि अहिलेको वर्तमान अध्यक्ष हाम्रो सन्तोष रेग्मी दाई, हजुर, त्यसै गरी हाम्रो उपाध्यक्ष प्रकाश कडेल दाई,
0: प्रकाशजीसँग त मेरो कुराकानी पनि भयो,
1: हजुर, उहाँ चाहिँ नेपालमा आउनु भएको छ, हाम्रो मिना दिदी र दाई चाहिँ अहिले दिदी हिजो मात्रै आइपुग्नु भएको छ, अनि प्रकाश दाई चाहिँ अलिक दिन भयो आए यतै नेपालतिरै आउनु भएको छ, उहाँहरूलाई चाहिँ एकदमै हृदयदेखि एकदमै थ्याङ्क यू, विशेष गरी त मेरो मामा माइजूलाई एकदमै थ्याङ्क यू सो मच, किनभने
0: मामा माइजू भनेपछि इन्द्रजित
1: सारु
0: मगर र किताबी सारु मगर है, तपाईँ आउने बेलामा मामाले टिका लगाएर आशीर्वाद दिँदै गरे, तपाईँ भकानीको पनि मैले भिडियो हेरेको थिएँ भनेपछि
1: कस्तो आशीर्वाद, कस्तो मिठो शब्दहरू भन्नुहुन्छ के मामाले, होइन मेरो आफ्नै एउटै रगतको मामा त हुनुहुन्न होइन, तर यति माया के, यति माया, माइजूले पनि त्यस्तै माया, मामाले त्यस्तै माया, एकदम कस्तो कस्तो भयो क्या मलाई त, अनि गाह्रो भयो, म त रोक्नै सकिनँ, एकछिन त खटिरहेको थिएँ आँसु, त्यसपछि गाह्रो भयो मलाई, त्यही भए पनि मामा माइजूलाई एकदमै कहिले पनि तिर्न सक्दैन होला म उहाँहरूको गुणलाई,
0: यस्तो
1: माया, यति धेरै माया, कहिले पनि मैले सोचेको पनि थिएन कि म त कसले लान्छ र मलाई, होइन युकेमा जस्तो लाग्थ्यो, तर मेरो भगवान् बनेर आउनुभयो मेरो मामा माइजू, एकदमै थ्याङ्क यू सो मच मामा माइजू।
0: इन्द्रजित सारु मगर अनि किताबी सारु मगरजीलाई पनि हामीले यतैबाट धन्यवाद दिएँ मैले, विशेष गरी किनकि यो क्षेत्रमा कर्म गरिरहेकी एउटी गायिका रूपी सिन्जाली मगरलाई सम्झनु भयो र बोलाइदिनु भयो। अब बेलायत टेकेपछि तपाईँको पहिलो मनमा के कुरा आयो जब त्यो हिथ्रो लन्डन विमानस्थलमा उत्रिनु भयो होइन, टक्क अनि बाहिरिसकेपछि तपाईँको मनमा आएको कुनै त्यस्तो केही कुरा थियो?
1: एकदमै नौलो ठाउँ त्यतिखेर, अझ अब सिमसिम पानी परेको थियो दाइ, हामी म्यान्चेस्टरमा झरेको सुरुमा, यस्तो हो कसरी कटाउने होला, 6 महिना जस्तो भएको थियो कि सुरुमा त, हजुर, पानी पानी नै परिरहेको थियो, ठिकै ल्यान्ड हुँदाखेरि हाम्रो मिना दिदी जानुभएको थियो रिसिभको लागि, यस्तो भएको थियो, आमामामा कसरी बस्ने होला, यस्तो चिसो कसरी कटाउने होला, 6 महिना जस्तो भएको थियो, पछि चाहिँ फेरि जे होस् घुलमिल भइसकेपछि धेरैजना साथी भाइ, म फेरि छिटो धेरै बोल्छु नि त, एकदम छिटो साथी बनाउँछु कि म फेरि बोल्छु, त्यो नबोलिकन बस्नुभन्दा कुराहरू के छ कस्तो छ कहाँको हो भनेर सोधिहाल्छु, त्यो कारणले चाहिँ मलाई सहजै भयो, पछि चाहिँ पछि त फेरि कहिले त आउन मनै लाग्थेन।
0: भनेपछि त्यति धेरै माया पाउनुभयो बेलायतवासीहरू,
1: हजुर, एकदम
0: करिब करिब 6 महिनाको बसाइमा कार्यक्रम पनि धेरै भयो है,
1: कार्यक्रम लगभग म 3-4 हप्ता मात्रै खाली बसेँ होला स्याटरडेमा, नत्र भने धेरै जसो मैले प्रोग्राम नै गरेँ दाइ,
0: ए भनेपछि विभिन्न ठाउँमा कार्यक्रम,
1: हजुर, धेरै जसो धेरै टाढा टाढा पनि धेरै, स्कटल्यान्डदेखि ह्यास्टिङ अनि क्याट्रिक त्यस्तो त्यस्तो टाढा टाढा ठाउँमा पनि जान मौका पाएँ यो पहिलोचोटिमै मैले,
0: पहिलोचोटिमै स्कटल्यान्ड पनि पुग्नु,
1: हजुर हजुर, मामा मान्छेले त्यो क्याट्रिक उसबाट प्लेन के भन्छ एयरपोर्टमा छोड्नु भयो, त्यहाँदेखि एक्लै गएको, अनि दाईहरूले उताबाट एयरपोर्ट छोड्नु भयो, रिसिभ गर्न आउनु भएको थियो स्कटल्यान्डमा, अनि त्यहाँदेखि त्यहाँ उदय दाईहरू आउनुभएको थियो, माया दयालु दाई हो कि क्या हो नाम, दयालु सापकोटा दाई, उहाँहरू आउनुभएको थियो रिसिभको लागि, जे होस् नेपाली समाज के ग्लास्गोको प्रोग्राम थियो, जे होस् त्यहाँ पनि गइयो, एक्लै आइयो एक्लै गइयो, बिर्सनै नसक्ने छेड छ।
0: बेलायत पुगेपछि पाउन धेर पाउनुभयो कि माया धेर पाउनुभयो त्यसो भने?
1: जे होस् माया पाएपछि त्यो पाउन त्यसै पाइहाल्छ बराबर भनौँ
0: है, भनेपछि बराबर,
1: हजुर,
0: बेलायतको सबैभन्दा त्यो बसेको करिब करिब 6 महिनाको क्षण सबभन्दा हुन्छ नि त्यो भुल्नै नसक्ने क्षण केही छ, अविस्मरणीय क्षण हुन्छ नि,
1: छैन त भरो यही चाहिँ उस नगर मलाई
0: भुल्नै नसक्छ
1: हजुर हजुर
0: थुप्रै छन्
1: छन् जे होस् अब हामी चाहिँ कोठा भाडामा मामाको घर टाढा भएको कारणले साथी र म चाहिँ एकजना साथी हुनुहुन्थ्यो सपना रोका उहाँ र म चाहिँ हजुर अल्डरसोटमै रुम लिएर बस्यौँ
0: त्यही अल्डरसोटमा त धेरै कार्यक्रम पनि हुन्छ नि
1: हजुर इमर्जेन्सी पनि हुँदो रहेछ दाइ कार्यक्रम जस्तै हामी एकचोटि कति तारिकको दिन प्रोग्राम छैन ए सुतौँ भनेर सुतिरहेको थियो अनि डिलन्स त्यहाँ नजिकै रहेछ नि त अनि त्यही अल्डरसोटमै डिलन्स एउटा के अरे प्यालेसमा चाहिँ ल इमर्जेन्सी फोन आयो के यहाँ तपाईँले राम्रो गाउनुहुन्छ अरे यहाँ आउनु पर्यो भन्नुभयो अनि साथी र म फेरि म सँगै बसेको साथी म एक्लै जाँदाखेरि नराम्रो हुन्छ नि त अब कोठामा ऊ मात्रै गयो भन्ने हुन्छ हामी दुईजना गएर अपरझटमै प्रोग्राम गरेको पनि छौँ
0: ए भनेपछि त जे होस् त्यहाँ गएपछि तपाईँको पर्फर्मेन्स मन पराइदिनु भएछ त्यही भएर त सम्झनु भयो है
1: हजुर
0: फेरि धेरै नेपाली हुन्छ
1: अल्डरसोटमा चाहिँ मैले जे होस् मनसुदन दाईलाई एकदमै थ्याङ्क यू सो मच
0: मनसुदन भनेको ठमेलदोरी
1: ठमेलदोरीको हजुर अनि अनिल मल्ल अनिल मल्ल दाईलाई एकदमै थ्याङ्क यू सो मच किनभने बेलायतमा बसुन्जेल मैले 6 महिना मैले दोरीमै काम गर्ने अवसर पाएँ त्यहीबाट मैले धेरै प्रोग्रामहरू पाएँ दाई
0: हजुर एक काम दुई पञ्च भन्छ नि होइन पशुपतिको दर्शन सिद्राको व्यापार भने जस्तो साङ्गीतिक कार्यक्रममा दोरी पनि गाउनु तपाईँ त अब दोरीमा माहिर हुनुहुन्छ त्यही भएर पनि धेरै कार्यक्रम पाउनु भएको छ
1: हजुर त्यहाँ गएर चाहिँ धेरैजनाले चाहिँ फलना आउनु भएको रहेछ भनेर चाहिँ मैले चाहिँ सारङ्गी संसारमा म चाहिँ मेम्बर भएको कारणले धेरैजनाले चिन्नु हुँदो रहेछ अझै भन्दाखेरि बाजे बजैहरूले चाहिँ चिन्दो रहेछ मामा माइजूहरूले बुढी बुढी हजुर सारङ्गी संसार हेर्नु हुँदो रहेछ च्यानल जस्तै इन्द्रेणी जस्तै हो त्यो प्रोग्राम पनि त्यहाँ मार्फत चाहिँ मैले दोरीमा काम गरुन्जेल पनि त्यहाँ आएर ल तिमी त यहाँ आएछ भनेर त्यसरी मार्फत चाहिँ मैले प्रोग्राम पनि पाएँ दाइ
0: भनेपछि त जे होस् बेलायतको यो करिब करिब 6 महिनाको बसाइ खाली रहनु परेन सबभन्दा राम्रो कुरा त यही हो नि होइन
1: हजुर हजुर
0: अनि बेलायत छाड्न चाहिँ गाह्रो भयो भन्दै हुन्थ्यो अघि होइन त्यो धेरै माया पाएर त होला कि कसो
1: त्यस्तै त्यस्तै भयो पछिल्लो समयमा चाहिँ पहिला त अब कसैसँग चिन्जान थिएन अब त्यही त नि नचिनेसी को चिनेसी माया म भने चाहिँ धेरै नजिक अब त्यही दोरीमै काम गर्दाखेरि नै साथीभाइ धेरै बनायो अनि प्रोग्राममा हिँड्दा पनि धेरैजनाले माया गर्नुहुने म पनि फेरि त्यस्तै मिल्ने गर्छु कि अब बजैहरूसँग त्यसरी नै व्यवहार गर्ने अनि आफ्नो सर्कलभरसँग पनि त्यसरी नै गर्ने भएको कारणले चाहिँ म चाहिँ त्यसरी सजिलो छु कि जस्तो लाग्छ म चाहिँ नबोलिकन बस्न सक्दैन बोलाइहाल्ने कि जस्तै तपाईँ यहीँ हुनुहुन्छ भने दाई हजुरको नाम के हो भनेर सोधिहाल्ने कि त्यस्तो बानी भएको कारणले चाहिँ जे होस् साथीभाइ धेरै बनाएको कारणले चाहिँ आउने बेलामा चाहिँ गाह्रो चाहिँ भएको थियो मलाई
0: अब धेरै साथी बनेपछि ल रुपी अब आज यसपालि गयो फेरि अर्कोचोटि छ नि भनेर भन्नुभयो होला धेरैजनाले होइन त्यो
1: हेरौँ दाई अब मैले एकचोटि चाहिँ जान पाएँ हुन्थ्यो भन्ने म मेरो मनमा त लागिरहेछ तर अब हेरौँ
0: तपाईँ यही क्षेत्रमा कर्म गरिरहनु भएको छ जानुहुन्छ होला अघि तपाईँ यहाँ आउनुभन्दा अगाडि पनि म त स्टेडियममा छु दाइ सिधै त्यहाँ आउँछु भन्नुभयो मैले रामनगर आउनु त त्यसो भने सँगै जाउँ भन्दाखेरि
1: म त आउने बित्तिकै यही अहिले साइली टु आज हिजो मात्रै सार्वजनिक भएको छ हाम्रो शम्भु थापा दाईको च्यानलबाट आउने बित्तिकै म गीत गाएर त्यहीँदेखि म एकदमै त्यही भएर मामा माइजूहरूसँग राम्रोसँग बोल्न नि पाएको छैन धेरैजनाले म्यासेज गर्नुभएको छ युके गयो के अरे नेपाल गएपछि त कलाकारहरू त्यस्तै हो भन्ने चाहिँ धेरै उता सुनेको थियो कि तर त्यस्तै त्यस्तै भएको छ सकेकोसम्म त म्यासेजहरू मैले गरिरहेको छु ल म आइपुगेँ दाएँ म यस्तो यस्तो ठाउँमा बिजी छु है भनेर
0: ए ल त्यसो भने हामी कुराकानीलाई पनि फेरि जोड्दै जाउँला होइन यसबिचमा तपाईँले गाउनुभएको एउटा गीत राख्छ है नयाँ गीत रहेछ युके तपाईँलाई साथ दिनुभएको रहेछ शम्भु थापा र
1: रेशम आले त्यसै गरी निर्जला गुरुङ
0: गीत राखौँ
1: हुन्छ हुन्छ
2: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ के तपाईँमा यस्तो कौशल अनि दक्षता छ टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ हाम्रो सेवा भेटरन्स रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निःशुल्क छ प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस् हेर्नुहोस् techvets.com BFBS Gorkha Radio.

0: जाने भए युकेमै जाउँछ अहिले दुई चार महिना
1: घुमेर
0: आउँछ अहिले है दुई चार महिना झन्डै छ महिना घुमेर आउँछु है तपाईँ घरकी कुन छोरी हो
1: म माइली हो
0: माइली है साइली एक एउटा मु छुटेछ नि जाउँ साइली माइली बनाउनु पर्ने साइली भएछ है
1: अन्त नि माइली कान्छी मै हो साइली चाहिँ बिचको छैन तर गीत चाहिँ त्यस्तै बन्यो
0: यो गीत होइन
1: हजुर
0: यो चाहिँ भर्खरै रिलिज भएको गीत हो
1: हजुर हिजो मात्रै आएको दाई हिजो मात्रै युकेबाट आए के भोलिपल्ट नै भोकल गरेको
0: ए युकेबाट आएर भोलिपल्ट भोकल गरेर भिडियो पनि आइसक्यो
1: हजुर मलाई कुरेर बस्नु भएको थियो दाईहरूले वान चाहिँ मेरोमा छ के अरे टूमा चाहिँ दाईहरूले चाहिँ जे होस् बहिनी टू के अरे वानमा भइसकेपछि टूमा पनि बहिनीलाई वेट वेट गरौँ न भनेर आएको भोलिपल्टै गीत गाएको मैले
0: र यहाँ शर्मिला अधिकारीजीले लेख्नु भएको छ त्यसभन्दा अगाडि यहाँ हाम्रा पेम्बा लामाले न्युयोर्कबाट नमस्कार गुड मर्निङ भन्नुभएको छ उहाँलाई धन्यवाद छ होइन र शर्मिला अधिकारीजीले चाहिँ दुई नाम लेख्नु भएको छ है दोरी कनेक्टिकट युएसएबाट आएछौ नि रेडियोमा बोल्नलाई मनको कुरा धितमारी खोल्नलाई भनेर गाउँ भन् दुई लाइन लेख्नु भएको छ अब यसको जवाफ दिनु कुन चाहिँ भएको
1: कुन चाहिँ भएको गाउने होला दिदीले
0: सजिलो कुन छ आएछौ नि रेडियोमा बोल्नलाई अहिलेकै भाका नै मिल्दो रहेछ त अहिले ल त्यही भएको जवाफ दिनुहोस्
1: ए साई ए अघिकै भाकामै गाउँलाई
0: हुन्छ

0: 아메리카 있는 디디
1: 아메리카. 아하 디디라 아메리카 차이나 코티 다카니레 데히오 알리모티 मैले थप दे है सर्विला जी ल मिठो ढकनी पकाउनु हुन्छ जस्तो लाग्यो एकदम मैले त्यही भएर ल खुसी लाग्यो सुमिन विवश सामाजिकले चाहिँ सेवारो नमस्कार तुलजी आज त ढिलो पो भयो है सुन्नलाई आजको अतिथि ज्यूलाई पनि सेवारो भन्नुहुन्छ तपाई ढिलो भएर त अतिथि पनि ढिलो भयो हैन आज हैन
0: सेवारो दाई
1: ल धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रतिक्रिया पढिहाल्छ है यहाँ महेश दालजीले सुनसरीबाट लेख्नुहुन्छ हेलो तुलसी दाई र आजको पाहुना रूपी सिस्टरलाई मेरो हार्दिक नमस्कार म भर्खरै विद्यालयबाट फर्केर रेडियो सुनिरहनु भएको छ उहाँलाई धन्यवाद छ
0: नमस्ते महेश दाई थ्याङ्क यू सो मच
1: महेशजीलाई धन्यवाद द्वारिका थापा मगरजी लेख्नुहुन्छ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ नमस्कार तुलसी साथै आजको स्वर्णिमसँग कार्यक्रममा रहनुहुने सम्पूर्ण श्रोताहरूमा मेरो गोर्खे सलाम नमन गर्दै आजको पाहुना नानी रूपी सिन्जाली मगरप्रति आशीर्वाद छ नानीको गीतहरू सुनिरहन्छु अस्ति युकेमा भएको कार्यक्रमहरू हेरेको थिएँ नानीको साङ्गीतिक यात्रा सधैँ सफल रहोस् भनेर लेख्नु भएको छ अनि उहाँले सफलताको कामना गर्नुभएको छ है
0: हजुर थ्याङ्क यू दाई थ्याङ्क यू सो मच
1: टङ्क शेरचन्द दाई लेख्नुहुन्छ उहाँ चाहिँ अहिले युकेबाट
0: हजुर एकदमै
1: उहाँ लेख्नुहुन्छ नमस्कार
0: पछिल्लो समयमा दाई चाहिँ एक्सिडेन्ट भयो त्यो
1: बिचमा गाडीमा अहिले धेरै स्वास्थ्य लाभ गर्नु होला टङ्क दाई तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि भन्न चाहन्छु उहाँ लेख्नुहुन्छ रुकु सिन्जाली मगर भर्खरै बेलायतबाट साङ्गीतिक प्रसिद्धि दिएर फर्कनु भएकोले नयाँ जोस जागर उमङ्ग लिएर आउनुहुन्छ होला आज धमेकदार भलाकुसारी हुनेछ भन्ने म विश्वस्त छु र आज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय नव महाधिवेशन बर्दिवासमा समुद्घाटन भइसकेको छ रुपी सिन्जाली त्यता जानु भएन कि कसो भन्नुभएको छ
0: म चाहिँ कोरस भएको कारणले जान पाइएन किन धेरै थियो गीतहरू पेन्डिङ छ कोरस भोकलमा त्यत्रो धेरै टाढा फेरि म सानो मान्छे त्यहीँ हराउँछ कि भनेर गएन है भेना सरी
1: रुपी सालीको त मैले युकेमा अन्तिम विधामा भेट्न पाएन मेरो फेसबुक बेफुर्सदको कारणले गर्दा यहाँ दिन नपाएको गिफ्ट नेपाल आउँदा ल्याएर आउने बाचा गरेको छु है सालीलाई बेबेस रेडियोमा स्वागत छ भनेर लेख्नु भएको छ
0: थ्याङ्क यू भेना
1: अझै पनि गिफ्ट तपाईँलाई लिएरै आउने बाचा पो गर्नुभएको
0: होइन सबैभन्दा भेना तपाईँ सन्चो हुनुहोस् होइन मेरो कामना छ भेना चाहिँ पछिल्लो समयमा मलाई किन म्यासेज गर्नु भएन भनेर मैले खोज पछि म्यासेज गरेको त भेना एक्सिडेन्ट पर्नु भएको रहेछ कि अनि पछि पो तिमी म त यस्तो पो भएको छ तँ भन्नुभयो अनि एकदमै स्वास्थ्य लाभको कामना भेना गिफ्ट भन्दा पनि हजुर सन्चो हुनुहोस् तपाईँ सन्चो भएपछि त साली त्यत्तिकै सन्चो है ल थ्याङ्क यू भेना
1: साली र भेनाको सम्बन्ध भनेको त कस्तो अरे भने खेतमा पानी अडाइराख्नुको लागि के चाहिन्छ
0: आली चाहिन्छ
1: है अनि ससुरालीमा ज्वाइँ अडाइराख्नु साली चाहिन्छ भन्थ्यो त्यही भएर हेर्नु सालीको लागि गिफ्ट है है राखिरहेको छु भन्नुभएको छ ल हाम्रा टङ्क शेरचन्द दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि यहाँ भुवन गुरुङ दाई लेख्नुहुन्छ फानपो बेलायतबाट हुनुहुन्छ है उहाँ नमस्कार तुलसीजी छ्याजालो वाउ क्या दामी गीत सुन्न पाइयो अनि मेरो अति मनपर्ने गीतमा पर्छ होइन आजको पाहुनाज्यू बहिनी रुपी सिन्जाली कता हराउनु भयो भर्खरै युकेबाट तन्नै पाहुन कमाएर फर्कनु भएको हामीले मगर सङ युकेको सोमा रुपी बहिनीको सो हेर्ने मौका मिलेको थियो भनेर भने ओपन कन्सर्ट पनि जानुभएको
0: थियो
1: ओहो ठुलो कार्यक्रम पाउनुभएको छ केही भन्न चाहनुहुन्छ
0: थ्याङ्क यू राज दाई धेरै
1: भुवन गुरुङ दाई भुवन गुरुङ
0: ए ल थ्याङ्क यू सो मच भुवन दाई अब प्रत्यक्ष त्यति धेरै नजिकबाट बोल्न नपाएँ नि यहाँबाट एकदमै धेरै माया छ त्यतातिर त अब प्रोग्राम हुँदाखेरि टाढा टाढा भयो त्यो तल झर्न पाएन म सानो मान्छे झर्दाखेरि त्यहीँ हराउने फेरि
1: ठुलो फेरि साउन्ड सिस्टम थियो भने त हराइहाल्ने होला है
0: स्टेज फेरि कति माथि थियो नि त
1: अनि सानो मान्छे नै अघि देख्यो नि त स्टेज माथि
0: म त त्यसपछि भुइँमा झर्दाखेरि हराउँछ कि भनेर माथि नै बसिराखेँ कि थ्याङ्क यू सो मच है भुवन दाई
1: रघुन गुरुङज्यू इलामबाट हुनुहुन्छ उहाँलाई पनि हाम्रो नमस्कार छ शर्मिलाजीले थ्याङ्क यू भन्नुभएको छ हर्क गुरुङज्यू हर्क दाई नमस्कार माबुतिर हुनुहुन्छ कि युकेतिर हुनुहुन्छ ल नमस्कार छ होइन
0: नमस्ते
1: अनि यहाँ शर्मिला अधिकारीजी कनेक्टिकट युएसएबाट हुनुहुन्छ है उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ शिव परिवार समीक्षा अधिकारी को चाहिँ आउँदै हुनुहुन्छ भनेर लेख्नु भएको छ उहाँहरूको ठाउँमा ल खुसी लाग्यो तपाईँ जस्तै होइन नरेन्द्र राईले मिठो शुभकामना भन्नुभएको छ युकेबाट
0: थ्याङ्क यू दाई
1: कैलाश अनिता लिम्बूले चाहिँ तपाईँसँगको यो सायद यो ब्रिटिस गोर्खा भेटरान्स एसोसिएसनको कार्यक्रम रहेछ युकेमा ननिटनमा भएको र त्यो तस्विर पठाउनु भएको छ दुईतिर एकजना अब रुपी बहिनी भयो अर्की बहिनीको निर्जला गुरुङ
0: गायिका
1: बिचमा बसेको फोटो पनि पठाउनु भएको रहेछ अनि उहाँले लेख्नु भएको छ है नमस्ते तुलसी दाई अनि आज शुक्रबारको लभली कार्यक्रम स्वर्णिमसँगमा आउनु भएको गेस्ट सिङ्गर रूपी सिन्जाली मगर दिदीलाई पनि नमस्ते हजुरहरूको यो भलाकुसारी सुनेर शुक्रबारको कार्यक्रमको इन्जोय लिइरहेको छु है भनेर लेख्नु भएको छ अनि रूपी सिन्जाली दिदीबाट कुनै एउटा लाइभ गीत भन्नुभएको छ है उहाँलाई सर्वप्रथम धन्यवाद भेटघाट पनि भएछ है
0: हजुर साथी रहेछ अनि त्यहीँ गएर एकैचोटि भेट हुँदाखेरि त हो यहाँ पो रहेछ भाइ त भन्ने भएको के जे होस् भाइसँग भेट्न पाएँ एकदमै खुसी लाग्यो भाइ
1: भाइले फोटो पनि पठाउनु भएको रहेछ होइन भाइको लागि पनि एउटा गीत गाइदिनु नि त त्यसभन्दा अगाडि नूतन भुषालजीले इजरायलबाट नमस्कार सर साथै पाउन गायिका रूपीजीलाई पनि नमस्कार भन्नुभएको छ है
0: नमस्ते दाई
1: दिदी
0: दिदी
1: अनि यहाँ छवि थापा मगरज्यूले तल फक्सटन के युकेबाट लेख्नु भएको छ नमस्कार तुलजी अनि आजको पाहुना मिठो स्वर्की धनी गायिका बहिनी रूपी सिन्जालीमा पनि नमस्ते म पनि सुन्दैछु बहिनीलाई साङ्गीतिक जीवनको पूर्ण सफलताको कामना भन्नुभएको छ
0: थ्याङ्क यू दिदी फक्सटनमा पनि
1: छवि थापा मगर उहाँ चाहिँ छवि पुन होइन छवि थापा
0: छवि दिदी हजुर हजुर
1: दाजु उहाँ चाहिँ
0: छवि दाई
1: तपाईँले छवि पुन भन्नुभयो
0: हाम्रो मगर सङ्घको
1: छवि पुन
0: म आउँदाखेरि दाईले भेटेँ कि भेटेन होला यस्तो भयो कि दाई अब धेरै म भर्खर भर्खर गएको नयाँ अनि जो भेटे पनि ओ यहीँ भेटेको हो कि भेटिने के जस्तो हुने कि नयाँ नयाँ ठाउँमा जाँदा फेरि कुनै त फेरि प्रोग्रामहरू जुदिराखेको थियो नि त अर्को ठाउँमा फेरि त्यही व्यक्ति भेट भएको थियो कि जस्तै उहाँहरूको हप्ता हप्तामा अर्को ठाउँमा प्रोग्राम हुँदाखेरि अर्को ठाउँमा पनि आउने कि उहाँहरू त्यस्तो त्यस्तो भएको कारणले सायद भेटेँ होला मैले दाइलाई फर्स्ट टर्ममा म आउने बेलामा मैले कार्यक्रम गरेको थिएँ मेरो साङ्गीतिक एकल साङ्गीतिक गरेको थिएँ मेरो ओम मामाहरूले त्यहाँ भेटेँ होला मैले दिदीलाई के अरे दाईलाई छवि दाई थ्याङ्क यू धेरै सम्झना छ है बहिनीको तर्फबाट
1: धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीले चाहिँ बोस्टन युएसएबाट नमस्ते तुजी अनि सानी नानी सिन्जाली नानीलाई पनि नमस्ते अरे बोस्टनबाट हुनुहुन्छ है अनि यसै गरी यहाँ लेख्नुहुन्छ मिनी कालीकोटी राईजी नमस्ते दुवैजना भन्नुभएको छ उहाँलाई पनि
0: नमस्ते
1: धन्यवाद छ अब कैलास अन्त लिम्बूले एउटा लाइभ गीत भन्नुभएको छ फोटो पनि पठाउनु भएको छ होइन तपाईँहरूको कुन गीत सुनाउनुहुन्छ कैलास
0: गाउने त दोरी गाउने हो कि
1: हुन्छ तपाईँलाई मनपर्ने जुन गीत भए पनि हुन्छ अघि मैले राखेँ त्यो कतै तिमीले माया माऱ्यो यही गीत गाइदिए पनि हुन्छ
0: माया माऱ्यो कि नभए तिमीले छोडेपछि गाउँछौ नि त है ल हाम्रो कैलाश भाइको लागि धेरै माया छ धेरै सम्झना छ भन्दै एउटा सुनाउन चाहन्छु है त हाम्रो यो चाहिँ कभर गीत हो यो चाहिँ हाम्रो प्रविशा दिदीले गाउनु भएको हो ओरिजिनलमा मैले चाहिँ कभर गाएर धेरैजनाले मन पराइदिनु भएको थियो थ्याङ्क यू सो मच
1: प्रविशाको गीतै
0: हजुर

0: मिठो.
1: थ्याङ्क यू.
0: ल कैलाश अन्त लिम्बू खुसी हुनुभयो होला ननिटनको कार्यक्रममा हाम्रा रूपी सिन्जाली मगरले पक्कै नचाउनु भयो होला यहाँलाई. र फोटो पनि पठाउनु भएको छ, धन्यवाद. अनि यहाँ लेख्नुहुन्छ ननिटनबाटै हुनुहुन्छ है हाम्रा तारा प्रसाद च्यामजुङजी हुनुहुन्छ. तुलसीजी साथै आजको पाहुनाहरू रूपी बहिनी दुवैजनालाई सेवा र यो लोकप्रिय बिएबिएस गोर्खा रेडियोको स्वर्णिम सङ्गममा मिठो मिठो गीतको साथ हजुरको रोचक सम्वाद सुन्दैछु. नगेन भन्नुभएको छ.
1: ए नगेन भनेको त
0: धन्यवाद
1: धन्यवाद भनेकोलाई. ए र मेरो पनि नगेन है दाइ, नगेन ल.
0: अब मगर भाषाबाट धन्यवाद भन्दा के भन्छ?
1: धन्यवादले नाको के है
0: नाको के. ल
1: हजुर
0: ल आज नगेन नाको के
1: धेरै धन्यवादले.
0: अनि यहाँ लेख्नुहुन्छ खेलमोती लिम्बू बेलायतबाट हुन्छ. नमस्ते सेवा रुतुजी, तपाईँको पाहुनालाई पनि नमस्ते. म मिठो मिठो गीत सङ्गीत सुन्दैछु है भनेर लेख्नु भएको छ.
1: उहाँ
0: दिदी हो, उहाँ त खेलमोती.
1: खेलमोती ए ल दिदी नमस्ते.
0: सेवारो झोरले नमस्ते. खेलमोती लिम्बूज्यूलाई पनि कार्यक्रम सुनिदिनु भएकोमा र सुनेर हामीसित जोडिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु. अनि अब तपाईँ जहाँ बस्नुभयो नि अल्ट्रासोट
1: हजुर
0: त्यहीबाट हुनुहुन्छ दीप ज्वेलरी अल्ट्रासोट युकेबाट प्रेम विश्वकर्मा दाई. जानुभयो प्रेम दाईकोमा?
1: एकदमै मेरो फेयरवेलमा पनि दाई आउनु भएको थियो.
0: ल प्रेम दाई लेख्नुहुन्छ नमस्कार तुलसीजी, बेलायतको सुखद बसाइसकेर नेपाल फर्किएर गएकी गायिका रूपीलाई दिदी र मेरो आशीर्वाद भने भाउजूको है. नेपाली सङ्गीत यात्रामा अझै धेरै सफलता मिलोस् यही छ शुभकामना. बेलायतवासीको मन जितेर जानुभएको छ, सायद धन पनि राम्रै मिल्यो होला. धन्यवाद भनेर दुबईलाई भन्नुभएको छ. प्रेम विश्वकर्म दाईलाई धन्यवाद दिन चाहन्छु, दाईलाई पनि है. कलाकारलाई असाध्यै माया गर्नुहुन्छ दाई भाउजू.
1: एकदमै यति धेरै माया गर्नुहुन्छ प्रेम दाई अनि मेरो भाउजू. धेरै सम्झना छ बहिनीको तर्फबाट. मेरो फेयरवेलमा पनि आउनु भएको थियो कि दाई त कस्तो, तर भाउजूलाई सोधेको, भाउजू चाहिँ बिचरा सन्चो थिएन होला.
0: अनि त्यहाँ दीप ज्वेलरी जानुभयो कि भएन? गएर कफी खानुभयो?
1: कफी खाएँ, मोमो खाएँ. एकदमै धेरै सम्झना, धेरै माया छ है दाई.
0: ल प्रेम दाईलाई धन्यवाद र भाउजूलाई पनि धन्यवाद दिँदै अब म एउटा गीत राखिहाल्छु है त तपाईँले गाउनु भएको, एउटा छोटो विश्राम लिएर.
2: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ.
3: त्यसलाई सहेर नबसौँ.
2: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ.
3: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ. द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
2: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
3: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
4: BFDS गोर्खा रेडियो.

0: हजुर सोधारी रमाइलो लोक भाका राखे मैले रूपी सिन्जाली मगर अनि उहाँलाई साथ दिनुभएको थियो निर्जला गुरुङ र रेशम आलेले यो गीत सँगसँगै फेरि पनि कार्यक्रममा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्दै रूपी बहिनीलाई फेरि पनि स्वागत गर्न चाहन्छु। रूपीजी स्वागत छ।
1: हजुर थ्याङ्क यू दाई।
0: धेरै श्रोताहरूको प्रतिक्रिया छ यहाँ। शर्मिला अधिकारीजीले कनेक्टिकबाट दोहोरी लेख्नु भएको छ, तिमी जस्तै व्यस्तै छु म पनि, निम्तो छ है खानालाई ढकनी भन्नुभएको छ है। अब मलाई लय चाहिँ आउँदैन, म यसको जवाब चाहिँ ढकनी ढकनी गुलियो हुन्छ रे, गुलियो खानु भिसाका मिल्छ रे भन्नु पर्ला है। अनि अब तपाईँले यता फर्काउनुहोस्, एनपी पालजीले के लेख्नु भएको छ भने नर्थ क्यारोलिना युएसएबाट, रुपीसँग गीत गाउन मन लाग्यो, पहिलो घन्टा कहाँ भाग्यो अरे, छुटेछ पहिलो घन्टा,
1: ए
0: किन भागेको,
1: भागेको त होइन तर बाटो चाहिँ भिराएको। ल हे कुन भाकामा गाउने हो,
0: जुन भाकामा तपाईँलाई मन पर्ने
1: आँसु पुस्दैछु गाउँछु है।
0: हुन्छ

0: ल धन्यवाद तपाईँलाई पनि, अनि यहाँ एनपिजीलाई पनि धन्यवाद दिन चाहन्छु। गीतकार पनि हुनुहुन्छ घनबहादुर थापा मगर जोरले रूपी बहिनी अनि तुलसी सर भन्नुभएको छ।
1: मेरो मामालाई नमस्ते मामा, धेरै सम्झेको छु। आउने बित्तिकै भान्जी आउने बित्तिकै अलिकति बिरामी पनि भयो निन्द्र नमिलेर, त्यसपछि गीतमा लगातार यसरी कोरसमै अनि गीत रेकर्ड गर्दामै हिँड्न थाल्यो। त्यही भएर मैले मामालाई आइपुग्यो भनेर त म्यासेज गरेछु होला सायद।
0: उताबाट पाउन टिपेर आउँदा यता फेरि रुपियाँ बटुल्नु थालिहाल्नु भएको छ
1: होइन? होइन, त्योभन्दा नि अब आएको कामहरू किन छोड्ने भनेर मात्रै हो। अहिले उमेर छ अञ्जेल काम गरौँ न, अब त बुढी भइसक्यो।
0: बुढी नै भइसक्यो, लौरो टेक्ने बेला भएको छ।
1: त्यही भएर मेरो मामालाई एकदमै थ्याङ्क यू, र हजुरले पनि कोसेली पठाइदिनु भएको छ है सुटुक्कै मामाले।
0: ल यहाँनिर इन्द्रजित सारुजी तपाईँको मामाको पनि प्रतिक्रियाले पढिहाल्छ है। हामी पनि वी आर अल्सो लिसनिङ युवर प्रोग्राम भनेर लेख्नु भएको छ है उहाँले चाहिँ। बहिनीलाई सम्झ, भान्जीलाई सम्झनु मामा माइजूले केही भन्न चाहनुहुन्छ?
1: थ्याङ्क यू मामा, म त अब हजुरहरूको एकदमै
0: यो अवसरको लागि मलाई पनि धन्यवाद दिनुभएको रहेछ। ल हाम्रो इन्द्र सारु मगरज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ल भन्नुहोस् मामालाई।
1: थ्याङ्क यू मामा, हजुरहरूको गुण त म कहिले तिरेर नै सक्दिनँ, र यति ठुलो गुण लाउनु भएको छ मेरो मनमा मात्रै छ होइन, त्यो भनेर पनि साथ दिए छैन मामा। सधैँभरि यसरी माया गरिराख्नु होला। भान्जीले कहीँ कतै केही कुराहरू बिरायो, केही कुराहरू नराम्रो गर्यो भने पनि आफ्नै छोरी सम्झेर गाली गर्नु होला, यसो नगर्नु है भान्जी, यस्तो गर्नु है भान्जी भनेर सल्लाह सुझावहरू दिइराख्नु होला। धेरै माया छ मेरो मामा माइज्यू, अनि जे भए पनि मैले सोच्दै नसोचेको ठाउँमा लानुभयो, त्यही नै मेरो ठुलो कुरा हो है। अनि सबैभरि हजुरहरूको आशीर्वाद पाइराखौँ।
0: लेख्नु पनि भएको छ हाम्रो आशीर्वाद सधैँभरि भान्जीमाथि छ भनेर लेख्नु भएको छ।
1: थ्याङ्क यू मामा।
0: ल मामा इन्द्रजित सारुलाई पनि धन्यवाद दिन चाहन्छु, र सँगसँगै माइजू किताबी सारु उहाँलाई पनि धन्यवाद दिन चाहन्छौँ, र रेडियो पनि सुनिरहनु भएको छ। अनि यहाँ नारायण गुरुङज्यू लेख्नुहुन्छ, नमस्ते तुलसी भाइ, आजको पाहुना बहिनी रूपीलाई पनि शुभकामना झोरले भन्नुभएको छ। उहाँ चाहिँ बेलायतबाटै हुनुहुन्छ है।
1: नारायण दाई थ्याङ्क यू सो मच है।
0: बेलायतबाट हुनुहुन्छ। फानबाट ओम प्रसाद थापा काउजादाई लेख्नुहुन्छ, नमस्कार तुलसीजी, अनि आजको पाहुना मिठो स्वर्गीय दैनिक गायिका बहिनी रूपी सिन्जालीमा पनि नमस्ते, रोचक र लोकप्रिय कार्यक्रम सुन्दैछु, बहिनीलाई साङ्गीतिक जीवनको पूर्ण सफलताको कामना छ है भनेर लेख्नु भएको छ, र उहाँको बेलायत बसाइ सफल भएको महसुस गरेको छु भन्नु भएको छ, बृहत सफल भएको भन्नु।
1: थ्याङ्क यू ओम दाई, धेरै सम्झना छ बहिनीलाई, यति धेरै माया गर्नुहुँदो रहेछ, सबै कुरा हेर्नुहुँदो रहेछ, दाइले मलाई म्यासेज पनि गरिराख्नुहुन्छ, यसरी नै माया गर्दै जानुहोला है। थ्याङ्क यू, धेरै सम्झना छ।
0: अनि लेख्नुहुन्छ विष्णु गुरुङज्यू, नमस्कार तुलसीजी, ब्लान्डफोर्ड युके रूपी बहिनीलाई पनि नमस्ते है, सुनेर इन्जोय लिइरहेको छु भन्नुभएको छ। विष्णु गुरुङज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हामी कार्यक्रममा पुछार पुछारतिर पनि पुगिसकेका छौँ होइन, बिसौनीतिर। तपाईँले बेलायतमा छुटाउने नहुने केही नाम छ भने भन्नुहोस् है।
1: कार्यक्रमहरू त मैले धेरै गरेँ, अब सबै संस्थाहरूको
0: धन्यवाद छँदैछ होइन,
1: हजुर सबैलाई एकमुष्ट एकदमै धन्यवाद छ, किनभने मैले टाढा टाढा धेरै प्रोग्रामहरू गरेँ, र विशेष त मेरो मामा माइजू, त्यसै गरी ओम मामा, अनि हाम्रो घन मामा, सबैजनालाई एकदमै धेरै माया, दिल मामा, धेरैजना हुनुहुन्छ, सबैजनालाई फेरि एकजना भयो भने सबैजनाको एकजनाको नाम छुट्यो भने मलाई भनेन भन्नुहुन्छ, सबैजनालाई नाम हजुर एकमुष्टमा एकदमै धन्यवाद छ, तपाईँहरूको माया आशीर्वाद सधैँभरि यसरी पाइराखौँ, त्यही नै भन्न चाहन्छु दाइ। अर्को कुरा, यी हाम्रो बिएपिएस एफएम सुनेर बस्नुहुने समस्त हाम्रो धेरै जस्तो त युकेमा सुन्छ है दाइ, युके अमेरिका होइन, सबैजनालाई एकदमै थ्याङ्क यू सो मच, र यसरी नै माया गर्दै जानु होला भन्न चाहन्छु, र विशेष गरी हजुरलाई पनि धन्यवाद तुलसी दाई, मलाई यसरी केही कुराहरू राख्ने मौका दिनुभयो, हजुरले पनि एकदमै थ्याङ्क यू।
0: अन्तमा म एउटा प्रश्न सोध्छु, तपाईँ युके बेलायत जा पुग्नु अगाडि र पुगेपछिको वास्तविकता के पाउनुभयो भनिन्छ नि, पुग्नु अगाडि एउटा कौतुल तान्छ पुगेपछि,
1: नपुग्दासम्म त एकदमै कहाँ होला के होला कस्तो ठाउँ होला होइन, त्यस्तो मनमा खुल्दुली हुन्थ्यो, तर पुगिसकेपछि फेरि हो यस्तो पो रहेछ, यस्तो राम्रो ठाउँ पो रहेछ होइन, यहाँ आएर अहिले गाडीहरू हिँड्दाखेरि कि नि दाइ अघि मलाई यति रिस उठिरहेको थियो कि एउटाले यताबाट लाने, त्यहाँ त जम्मै नियम अनुसार चल्ने हो नि त होइन, चल्ने रहेछ नि त जे कुरा पनि सिस्टममा, अनि गाडीहरू पार्किङहरूदेखि लिएर है हो त्यो कुरा त एकदमै राम्रो र सबैजना बिजी एकदमै, त्यो चाहिँ एकदम राम्रो लाग्यो मलाई दाइ, किनभने मान्छेले कुनै केही नराम्रो कुराहरू सोच्नै भ्याउँदैन क्या, यतातिर काम नभएर हेर्नु जम्मै अब आन्दोलन गर्दै हिँड्छ नि त, काम नभएर हो नि त, तर त्यता त सबै के बजैहरू पनि काम गरेको देखेर म त्यो चाहिँ एकदमै त्यो एकदमै राम्रो काम कुरा हो त्यो चाहिँ, अनि त्यो बिजी भयो भने त अब केही कुराहरू सोच्न पाउँदैन नि त, तर त्यो अनि एउटा कुरा दाइ, साउहरू यता अलि ठुलोहरू जे भने कुनै कम्पनीहरू कुनै रेस्टुरेन्टहरू खोल्यो भने यहाँ साउ जस्तै भनेर बस्नुहुन्छ नि होइन, तर उता त साउ पनि सबै काम गर्ने रहेछ कि, त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो दाइ, सानो ठुलो नभन्ने के कामलाई, मलाई त्यो कुराहरू चाहिँ एकदमै मन छोयो कि होइन, यहाँ आएर मलाई कतिपयले तिमी फेरि कोरस गाउँछौ भनेर पनि मलाई प्रश्न गरेको थियो कि हिजो अस्ति, मैले युके गएर सिकेँ नि त त्यो कुराहरू सुने हेरेँ देखेँ होइन, कामलाई सानो ठुलो भन्दैन नि त होइन, मलाई आएको मेरो भागमा परेको काम म किन नगर्नु भनेर, अनि म कुन बाटो गएको हो र मेरो धराताल त यही त यही नै हो नि भनेर मैले चाहिँ सबैलाई त्यही उत्तर दिएको कि, मैले त आउने बित्तिकै म काम अहिले पनि तिमी कोरस गाउँछौ भनेर कतिले मलाई प्रश्न गर्नुहुन्छ क्या, युके पुगेर पनि तिमी फेरि कोरस गाउँछौ, मलाई आएको काम म किन छोड्ने होइन, अनि त्यहाँ गएर फेरि मैले धेरै कुराहरू सिकेँ, सानो ठुलो काम भनेको आफ्नो हातमा परेपछि किन छोड्ने, कतिपय काम नपाएर कति नराम्रो कुरा के भन्छ काम नपाएर मान्छेहरू कति डिप्रेसनमै जान खोज्छन् होइन, मलाई त काम पाएछ भने म गर्छु दाइ, मलाई त त्यो काम सानो ठुलो होइन भनिदिएको मैले हिजो अस्ति,
0: साह्रै राम्रो कुरा। र अब भने म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आज बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा आइदिनु भयो, कति सरल कुराकानी रूपी नानीको भने देख्नु भएको छ, मिठो सरल कुराकानी, उहाँलाई धन्यवाद दिन चाहन्छु र आइदिनु भएकोमा तपाईँलाई धन्यवाद छ,
1: विशेष गरी हजुरलाई दाइ विचार, र म अघि हराएर हिँड्दा पनि कति बहिनी कहाँ आइपुग्नु भयो कहाँ आइपुग्नु भयो, खासमा म बिहानै अलि अगाडि नै हिँड्न लाथेँ, गीत छोटो होला भन्दा कोरसमा पसिहालेँ, गीत त फेरि भजन यति लामो रहेछ, म त आत्तिछु है,
0: पठाउ भाडा लिएर आउनुहोस् ल, साह्रै खुसी लाग्यो है, धन्यवाद र श्रोताहरू धन्यवाद दिन चाहन्छु, सुनिदिनु भएकोमा र सुनेर जोडिनु सम्पूर्ण आदरणीय श्रोतालाई धन्यवाद दिन चाहन्छु, यहाँहरूको यो सप्ताहन्त पनि सुखद र रमाइलो साथ बितोस् भन्ने कामना गर्दै रूपी सिन्जाली मगरसँगै म पनि बिदा हुन चाहन्छु, र जाँदा जाँदै भिरमा टुनी छ रूपी सिन्जाली मगर र कुशल विश्वकर्मा को स्वरमा रहेको गीत यहाँहरू माझमा छाड्दै बिदा हुन चाहन्छु, तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: And smart speaker ma bhannuhos.
2: Play BFBS.
3: नागरिकले जुनसुकै जिल्लाबाट राहदानी पाउन सक्ने व्यवस्था सफलतापूर्वक लागू भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले साउन मध्यतिरबाट सुरु भएको सेवा निरन्तर रहेको बताउनु भएको छ।
4: राजपत्रमा प्रकाशित सूचना बमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लामा पनि राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था लागू भएको छ। आम नागरिकले नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयमा गई राहदानी आवेदन गर्न सक्नुहुनेछ।
3: प्रवक्ता छेत्रीले तातो पानी र कोरोला नाका खोल्न चीनसँग समन्वय भइरहेको जानकारी पनि दिनुभएको छ।
4: 2083 भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पश्चात रसुवागढी नाका बन्द भएको विषय यहाँहरूमा अवगत नै छ। नेपाल चीन बीचको आवागमन र व्यापारलाई सहज बनाउने दिशामा मन्त्रालयबाट तातो पानी झाङ्मु र लिजी कोरोला लगायतका नाकाहरू खुलाउने विषयमा हाल आवश्यक समन्वय भइरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
3: भ्रष्टाचार अभियोगमा थुनामा राखिएका व्यवसायी दीपक भट्टको मानवाधिकार र संवैधानिक मौलिक हक संरक्षणको माग गर्दै निवेदन आएको छ। विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका भट्टका बुबा चतुर्भुज भट्टले राष्ट्रिय मानवाधिकार आयोगमा निवेदन दिनुभएको हो। भट्टलाई दोषी जस्तो गरेर सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्य तथ्य छानबिन गर्न र छोरालाई सिन्धुपाल्चोक कारागारबाट नक्खु कारागारमा फिर्ता ल्याउन उहाँको निवेदन छ। भट्टलाई असोज 17 गते नक्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको थियो। 5 दिनदेखि अनसनमा बसेका प्रशिक्षार्थी डाक्टर डिल्ली हरिजनसँग सरकारले सहमति गरेको छ। सहमतिसँगै निर्वाहत्व लगायतका माग राखेर अनसनरत हरिजनले अनसन तोड्नु भएको छ। सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी नेतृत्वको वार्ता टोली र हरिजन पक्षबीच 3 बुँदे सहमति भएको हो। सहमति अनुसार एमबिबिएस बिडिएस लगायत 1 वर्ष इन्टर्नसिपमा स्वास्थ्य सेवाको 8 तहको प्रारम्भिक तलबमानको 50% बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा चिकित्सा शिक्षा आयोगको बैठकमा प्रस्ताव लगिनेछ। सरकारले हरिजनसँग गएको साउन 22 गते पनि सम्झौता गरेको थियो। काठमाडौँमा डेरा गरी बस्ने दलित र लोपन्मुख आदिवासी जनजाति समुदायका विद्यार्थीलाई विद्युतीय चुलो वितरण सुरु गरिएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले स्नातकता वा सोभन्दा माथि पढ्ने 250 विद्यार्थीलाई चुलो बाँड्न लागेको हो। एलपी ग्यास महँगो भएको र सजिलै नपाइने समस्यालाई ध्यानमा राखेर यो कार्यक्रम ल्याइएको आपूर्ति मन्त्री दीपक कुमार शाहले जानकारी दिनुभएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका 4 चानुवाको हाट डाँडामा वस्तु साटेर गरिने परम्परागत विनिमय प्रणालीलाई निरन्तरता दिइएको छ। हरेक बुधबार लाग्ने हाटमा भोजपुर धनकुटा सङ्खुवासभा र 13 थुम्का स्थानीयलाई जोड्नेसँगै यो हाटले वर्षौँ पुरानो वस्तु विनिमयको परम्परा कायम राखेको छ। वडाध्यक्ष शुक्रराज बुढाथोकी
5: धेरै चाहिँ गरे मान्छेहरू पनि तराईतिर जानेको कारणले गर्दा अहिले चाहिँ गरे अलिक सानो बजार लाग्न थालेको छ होइन। तर पनि यसलाई चाहिँ हामी प्रमोट गरौँ भन्ने हिसाबले होइन हिसाबले यो बजार चाहिँ व्यवस्थित गरौँ भनेर चाहिँ गरे वडाले पनि हाम्रो छला कुरा छुट्याएको छौँ। त्यसलाई चाहिँ हामी सबैबाट श्रमबाट जुटाएर भए पनि होइन यो बजारको व्यवस्थापन गर्न चाहिँ गरे हामी लागिरहेछौँ।
3: टेक्सासमा निशस्त्र 13 जना सहकर्मीको ज्यान लिने सेनाका पूर्व मेजरको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गरिने अमेरिकी अधिकारीहरूले जनाएका छन्। फोर्ट हुडमा सहकर्मीको ज्यान लिने सैनिकलाई फायरिङ टोलीले गोली हानेर मृत्युदण्ड दिइनेछ। 17 वर्ष अघि भएको घटनाका दोषी सैनिक मनोविद निदाल हसनलाई आगामी डिसेम्बर महिनामा दण्ड दिइनेछ। रक्षा मन्त्री पीट हेक्सेथ
6: Army major betrays his country, radical Islamist, kills a bunch of Americans at Fort Hood. Of course we're going to do it at Fort Hood. We're going to do it on a Thursday. We're going to do it at 1 o'clock, which is when he did it. And it's going to be soldiers with rifles executing the firing squad. It hadn't been since World War II since we've done that. Well, I kind of like the mentality we had in World War II, which was win. Which was, understand when the enemy attacks you, you need to stand your ground.
3: क्यालिफोर्नियामा कुरा गरिएका केही सर्वसाधारणले पनि यो कदमको विरोध गरेका छन्।
7: It's disgusting. It's childish. What's next? Pay-per-view? I mean, this is just ridiculous. It shouldn't be anything the public sees.
8: It's a bit inhumane. It's not something that needs to be shown live, especially we don't know if kids are watching or if it might affect somebody personally.
9: It's very extreme in my opinion. People should definitely have to pay for their crimes, but at the end of the day, there's a way to do it, you know, and we have to not become desensitized to horrendous acts of violence in any aspect.
3: हसनले पाउने यो सजाय अमेरिकामा सन् 1936 दिइने पहिलो सार्वजनिक मृत्युदण्ड हुनेछ भने सन् 1945 फायरिङ टोलीबाट दिइने पहिलो फौजी सजाय हुनेछ। सन् 2026 नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी अन्तर्राष्ट्रिय फौजदारी अदालतकी पूर्व न्यायाधीश न्याभी पिल्लेले प्राप्त गर्नुभएको छ। नर्वेजन नोबल समितिका अनुसार रङ्गभेद विरुद्धको सङ्घर्षका लागि उहाँलाई पुरस्कार दिइएको हो। खबर यति नै। नमस्कार।

हिमाल सागर र समीक्षा अधिकारीको आवाजमा मिठो गीत सुन्दै सुनाउँदै आजको कार्यक्रम दियाको सेलीको साथमा म शिरी सनवार हाजिर भइसकेकी छु यहाँ सबैको सेवामा. सुस्वागतम न्यानो युवादन अनि मेरो सप्रेम नमस्कार स्वीकार्नुहोस् आदरणीय श्रोतावृन्द. केही दिनको अन्तराल पश्चात तपाईँको सेवामा आउने मौका पाएकी छु र यहाँहरू सबैलाई समृद्धि सङ्गल डाङ्गाल्दै आजको कार्यक्रमलाई अगाडि बढाउने मेरो तयारी रहेको छ. यहाँहरू सबैले पनि साथ पक्कै दिनुहुन्छ भन्ने आशा गरेको छु. समय दिउँसोको अहिले 1:12 गएको छ बेलायतको समयको कुरा गर्नुपर्दा. अनि तपाईँहरू सबैसँग ठिक 4 बजीसम्मको लागि नै साथमा रहने एउटा उद्देश्यसहित म हाजिर भएकी छु आज पनि सधैँ चाहिँ हाम्रो कार्यक्रम दिवाको शैली लिएर.

त्यहीहरू सबजना आराम कुशलै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। अब अहिले त अब हाम्रो भनौँ समय पनि अगाडि घर्किसकेको छ, दिनहरू भनेर भनौँ न विशेष गरिकन। अब आजको कुरा गर्नुपर्दा आज शुक्रबार भइसक्यो, शुक्रबार यानि कि वर्किङ विकको अन्तिम दिन, भोलि र पछि दुई दिनको छुट्टी, र अब भोलि एक दिन बाँकी रह्यो यो पितृपक्षको यानि कि स्वर श्राद्धको। पर्सिको दिनदेखि त दसैँ लागिहाल्छ, पर्सि घटस्थापना यानि कि हाम्रो नवरथाको पहिलो दिन र यसपटक को बडा दसैँको शुभारम्भ पर्सिको दिनबाट हुँदैछ। र यसर्थमा यहाँहरू सबैजनालाई दसैँको शुभकामना अग्रिम रूपमा टक्राउन चाहेँ मैले, र यहाँहरू सबैजनाको दसैँ एकदमै शुभ रहोस्, मङ्गल रहोस्, रमाइलो रहोस्, मेरो यही शुभकामना टक्राउन चाहन्छु आजको बेलामा यो समयमा। अर्को पटकको कार्यक्रममा भेट्दाखेरि दसैँ आइसकेको हुन्छ, तपाईँ हामी माझ दसैँको सुरुवात भइसकेको हुन्छ। यहाँहरू सबै सबैसँग अब भने अगाडि सँगसँगै यात्रारत रहनु पर्दाखेरि सबैभन्दा पहिला त आज को नेपाली क्यालेन्डर अनुसारको मिति तिथिको कुरा गरिहालौँ है त। विक्रम सम्म 2083 साल आज चाहिँ नि असोज महिनाको 23 गते हो। अङ्ग्रेजी क्यालेन्डर अनुसार 9 अक्टोबर सन् 2026 शुक्रबारको दिन आज चतुर्दशी श्राद्ध परेको छ। विश्व हुलाक दिवस पनि हो आज, अनि विश्व अन्डा दिवस पनि परेको छ। त यिनै विषयवस्तुमा म अगाडि कुरा पनि गर्नेछु, तपाईँहरूको लागि जानकारी राख्ने पनि छु, सुन्दै गर्नुहोला कार्यक्रमको अगाडिका चरणहरूमा। अनि आज अन्तर्राष्ट्रिय बियर र पिज्जा डे पनि परेको छ, इन्टरनेसनल बियर एन्ड पिज्जा डे पनि आज मनाइँदै छ। यो पिज्जा र बियरको जुन सम्मिश्रण छ, यसको जुन स्वाद छ, यसलाई चाहिँ इन्जोय गर्नेहरूको लागि आजको दिन पक्कै पनि विशेष हुनु नै पर्छ। यस विषयवस्तुमा पनि म केही जानकारीहरू तपाईँहरूसँग आज राख्नेछु, सुन्दै गर्नुहोला भनेर भन्न चाहन्छु म। र यतिखेर चाहिँ अब अगाडि समय घर्किसकेको छ, समयलाई अगाडि ध्यान दिँदै गर्दा अगाडि बढ्नुपर्दा कार्यक्रम अन्तर्गतका सरसामग्रीको विषयमा पनि कुरा गर्न चाहन्छु। कार्यक्रम अन्तर्गत अब एकैछिन पश्चात मौसमको कुरा भइ नै हाल्छ, अनि हेल्थ सेगमेन्ट रहनेछ। हेल्थ सेगमेन्टमा आज हामी निन्द्राको लागि, राम्रो निन्द्राको लागि कस्ता कस्ता खानेकुराहरूले मद्दत गर्छ त भन्ने विषयवस्तुमा कुरा गर्छौँ। समयले साथ दियो भने हामी ब्याङ्कको विषयमा पनि अलिकति कुरा गर्नेछौँ। अनि 2 बजेको समाचार पश्चात मिठा मिठा गीत सङ्गीतहरूको सिलसिला जारी नै रहनेछ भने 3 बजेको समाचार पश्चात डाक्टर पूजा देव, जो पेडियाट्रिसियन हुनुहुन्छ, बालरोग विशेषज्ञ, उहाँसँग गरेको कुराकानीको अर्को अंश तपाईँले सुन्न सक्नुहुन्छ आज। त यिनै विविध सरसामग्रीसहित ठिक 4 बजेसम्म तपाईँको सेवामा म रहनेछु, तपाईँहरू सबै सबैले साथ पक्कै पनि दिनुहुन्छ होला भन्ने आशा गर्दछु। यतिखेर भने अब म अलिकति मौसमको कुरा गर्छु, त्योभन्दा अगाडि चाहिँ नि सुनचाँदीको दरभावको अलिकति कुरा गरौँ। ओहो, सुनचाँदीको दरभाव त अलिकति माथि चढेको रहेछ हिजोभन्दा आज। आज चाहिँ नि छापावाल सुन प्रति तोला 2,95,700 रुपियाँ कायम भएको छ, हिजोभन्दा 2,900 रुपियाँले बढेको रहेछ। अनि चाँदी प्रति तोला 4,405 रुपियाँ, हिजोभन्दा 15 रुपियाँले बढेको जानकारी हामीलाई मिलेको छ है त। यो जानकारीको साथसाथमा मौसमको जानकारी पनि तपाईँसँग म सेयर गर्न चाहन्छु अब। र आजको कुरा गर्नुपर्दाखेरि आज चाहिँ नि पानी पर्ने क्रम दक्षिण पूर्वी भूभागहरूबाट बिस्तारै बिस्तारै वेल्सतिर पनि सर्दै जाने देखिन्छ। अन्यत्र मौसममा घाम लाग्नेछ, तर हल्का फुल्का क्षणिक वर्षा पनि हुनसक्छ। भारी वर्षाको कुरा गर्नुपर्दा यो चाहिँ विशेष गरिकन अधिराज्यको उत्तर पश्चिमी भूभागहरूतिर बढी केन्द्रित रहने देखिन्छ, जहाँ चाहिँ असिना वर्षाको साथसाथमा मेघगर्जनको साथमा वर्षा हुने सम्भावना रहेको छ। अनि हावा पनि चल्नेछ, टेम्परेचर चाहिँ अलिकति यसमा गिरावट आउनेछ, स्पेसली उत्तर पश्चिमी भूभागहरूमा जहाँ चाहिँ वर्षा रहनेछ, भारी रूपमा वर्षा हुने सम्भावना जहाँ छ त्यहाँ। अनि आज रातिको कुरा गर्नुपर्दा आज राति आकाश खुला रहनेछ, वर्षा चाहिँ विशेष गरिकन उत्तरी र पश्चिमी भेगहरूतिर फैलिने देखिन्छ। भारी वर्षा उत्तर पश्चिम भूभागमा हुनेछ, दिउँसो जस्तै रातिको समयमा पनि जारी नै रहने देखिएको छ। असिना वर्षा पनि हुनसक्छ रातिको समयमा पनि। अनि भोलि शनिबारको कुरा गर्नुपर्दाखेरि भोलि शनिबार घाम लाग्नेछ, घामको साथसाथमा वर्षा पनि हुनसक्छ, भारी वर्षा यट अगेन आज जस्तै भोलि पनि उत्तर पश्चिम भूभागहरूतिर नै हुनेछ। असिना वर्षा र मेघगर्जनको साथमा वर्षा भोलि निरन्तर त्यहाँ जारी नै रहनेछ, अनि जनरली चाहिँ नि कुल नै रहनेछ, यानि कि चिसो नै रहनेछ भोलिको दिनमा। र उत्तर पश्चिमी भूभागमा वर्षाको साथसाथमा तटवर्तीय क्षेत्रतिर एकदमै कडा हावाको बहाव पनि महसुस गर्न सकिनेछ। त यो चाहिँ भोलिसम्मको मैले हल्का जानकारी तपाईँसँग सेयर गरिसकेका छु। समय अगाडि घर्किसक्यो, अब भने रेशमा पुन मगर र रियाज पाण्डेले गाउनुभएको गीत रहेछ मेरो प्लेलिस्टमा, यो गीत सुनाउँछु अनि हामी हेल्थ सेगमेन्टतर्फ पनि अगाडि बढ्नेछौँ।

0: गोर्खा रेडियो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
2: गोर्खा रेडियो।

0: दिवा कोसिलीमा अब स्वास्थ्य चर्चा।
1: हजुर त आदरणीय श्रोतावृन्द, दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ र स्वास्थ्य चर्चा अन्तर्गत आज हामी दुईवटा विषयवस्तुमा अलिकति ध्यान दिने तयारी गर्दैछौँ होइन। र यसमा चाहिँ विशेष गरिकन सबैभन्दा पहिला चाहिँ खानपान र निद्राको सम्बन्धको बारेमा अलिकति हामी चर्चा गर्नेछौँ र कुन खानेकुरा कहिले खाँदा कसरी खाँदाखेरिमा चाहिँ नि यसबाट कस्तो खालको चाहिँ निद्रामा असर पुग्छ भन्ने विषयवस्तुमा हामी कुरा गर्छौँ प्रथम सामग्रीमा। त्यस पश्चात दोस्रो सामग्री अन्तर्गत भने हप्तामा मात्र 2 घन्टा व्यायामले पनि जीवन कसरी परिवर्तन गर्न सक्छ त भन्ने विषयवस्तुमा हामी कुरा गर्नेछौँ। आउनुहोस् अब आजको हेल्थ सेगमेन्टलाई सुरुवात गरिहालौँ खानपान र निद्राको सम्बन्धको बारेमा कुरा गर्दै। धेरैजसो मानिसलाई थाहा छ भरिएको पेट लिएर सुत्न जाँदा निद्रामा असर पर्छ भनेर। के खाने र दिनको कुन समयमा खाने भन्ने कुरा मिलाउन सके निद्राको गुणस्तर सुधार गर्न सकिन्छ। ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य कुरा हो। धेरै र गरौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ जसले गहिरो र निरन्तर निद्रामा बाधा पुर्याउँछ। क्याफिनयुक्त पेय पदार्थ जस्तो कि कफी, चिया वा एनर्जी ड्रिङ्कले निन्द्रा बिगार्छन् भन्ने कुरा त प्रष्टै छ, तर के निन्द्राको गुणस्तर अझ राम्रो बनाउनको लागि सुत्नु अगाडि खाने केही खानाहरू उपयोगी हुन सक्छन् त भन्ने अर्को एउटा चाहिँ प्रश्न पनि उठ्न सक्छ है। यही कुरालाई आज हामी अलिकति हेल्थ सेगमेन्ट अन्तर्गतको यो सामग्री मार्फत सम्बोधन गर्ने तयारी गर्दैछौँ। त केही साना अध्ययनहरूले निश्चित खानेकुराले निन्द्रामा फाइदा पुर्याउने देखाएका छन्। टार्ट, चेरी जुस है, यो पिउँदाखेरि निन्द्रा राम्रो भएको पाइएको छ विभिन्न अध्ययनहरूमा देखिए अनुसार। यसै गरिकन किवी फल, तपाईँले किवी फ्रुट जुन चाहिँ अमिलो अमिलो पनि हुन्छ होइन, तपाईँले यदि सुत्नु अगाडि खानुहुन्छ भने सकारात्मक असर देखिएको छ। अनि तातो दुध पिउनाले पनि निन्द्रा लाग्न सहयोग गर्ने रहेछ। अनि दुधमा पाइने टिप्ट्रोफान नामक एमिनो एसिड जुन हुन्छ यसले शरीरले मेलाटोनिन भन्नाले चाहिँ फेरि निन्द्राको एउटा हर्मोन हो यो बनाउँछ। मेलाटोनिनको कमीको कारणले गर्दाखेरि फेरि निन्द्रा राम्रो लाग्दैन। यसर्थमा मेलाटोनिन हर्मोन जुन छ यसको चाहिँ उत्पादन शरीरले राम्रोसँगले गर्यो भने निन्द्रा राम्रोसँगले लाग्छ र यसलाई चाहिँ बनाउनको लागि ट्रिप्टोफान नामक एमिनो एसिड चाहिँदो रहेछ जुन दुधमा पाइन्छ। त मेलाटोनिनले हाम्रो निन्द्रा र जागरण चक्रलाई नियन्त्रित गर्छ। अँध्यारो बढ्दै जाँदा शरीरले यसको उत्पादन स्वाभाविक रूपमा बढाउँछ र यस कारणले गर्दाखेरि निन्द्रा अघि अथवा भनौँ सुत्नुभन्दा केही समय अगाडि दुध पिउनाले निन्द्रालाई राम्रो असर पुग्ने रहेछ। त मेलाटोनिन चाहिँ दुधबाट मात्र नभइकन हामीले अन्य केही खानेकुराहरूबाट पनि यसको जुन उत्पादन छ यसलाई चाहिँ राम्रो बनाउन सक्छौँ, जस्तो कि अन्डा, माछा, बदाम, नट्सहरू अनि विभिन्न सिड्सहरू खान सकिन्छ। तर विज्ञहरू भन्छन् एउटा मात्र खानेकुराले चमत्कार चाहिँ गर्दैन। कोलम्बिया विश्वविद्यालयकी पोषण विज्ञ म्यारी पियर सेन्ट अन्ज भन्छन् दिनभरि अस्वस्थ खाना खाएर राति मात्रै चेरी जुस पिएर राम्रो निन्द्रा हुन्छ भन्ने सोच चाहिँ गलत हो। निन्द्रासँग सम्बन्धित रसायनहरू शरीरमा बन्न समय लाग्छ, त्यसैले दिनभरको आहार नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यसै गरिकन निन्द्राको लागि कुन प्रकारको आहार चाहिँ उपयुक्त हुन्छ त भन्ने कुरालाई पनि अलिकति हामी विश्लेषण गरिहालौँ। अनुसन्धान अनुसार वनस्पति प्रधान आहार जस्तो कि फलफुल, सागसब्जी, साबुत अन्न, दाल, माछा, दुधजन्य पदार्थ आदि इत्यादि चाहिँ निन्द्राको लागि लाभदायक हुन्छ। मिसिगन विश्वविद्यालयकी एरिका जोन्सनले गरेको 2021 अध्ययनमा 3 महिना बढी फलफुल र सागसब्जी खाने मानिसहरूको निद्रा उल्लेखनीय रूपमा सुधारिएको पाइयो। विशेष गरी महिलामा दिनमा 3 वा बढी थप सर्भिङ फलफुल वा तरकारी खाँदा अनिद्राका लक्षण आधाभन्दा पनि बढी घटेको देखियो। त अघि मैले ट्रिप्टोफ्यानको कुरा गरेँ होइन, अब यो किन महत्त्वपूर्ण छ त भन्ने विषयमा कुरा गरौँ है। त स्पेनमा गरिएको 2024 अध्ययनले के देखाएको छ भने कम ट्रिप्टोफ्यान सेवन गर्ने व्यक्तिमा चाहिँ छोटो समय मात्र निद्रा लाग्ने अथवा सुत्ने अनि अनिद्राको जोखिम बढी भएको देखियो किनभने ट्रिप्टोफ्यान इक्वल्स टु सेरोटोनिन र सेरोटोनिन इक्वल्स टु मेलाटोनिन र मेलाटोनिन इक्वल्स टु गुड स्लिप होइन यो प्रक्रिया सही रूपमा हुनको लागि फाइबरयुक्त कार्बोहाइड्रेट जस्तो कि होल ग्रेन भयो साबुत अन्न दाल सँगै खानु जरुरी पनि हुन्छ है अनि यो चाहिँ ट्रिप्टोफ्यानको महत्त्वको बारेमा प्रकाश पार्ने एउटा चाहिँ अध्ययनको कुरा मैले गरिहालेँ अब हामी म्याग्नेजियमको कुरा गरौँ है त म्याग्नेजियमले तनावको हर्मोन कोर्टिसोललाई घटाउँछ स्नायु प्रणालीलाई शान्त बनाउँछ 30 वर्षभन्दा माथिका वयस्कलाई दिनमा करिब 420 मिलिग्राम म्याग्नेजियमको आवश्यकता पर्छ म्याग्नेजियम पाइने मुख्य स्रोतहरूमा पालुङ्गो जस्तो कि हरियो सागसब्जी दाल चना बदाम काजु बिउ र साबुत अन्न यानि कि होल ग्रेन अनि सिड्सहरू पर्दो रहेछ सन् 2024 गरिएको एक अध्ययनमा म्याग्नेजियम सप्लिमेन्ट लिने व्यक्तिमा गहिरो निन्द्रा र आरइएम स्लिप सुधारिएको पाइयो तर विज्ञहरू के पनि भन्दछन् भने सप्लिमेन्ट मात्रै समाधान चाहिँ होइन है नियमित व्यायाम स्वास्थ्य खाना र निश्चित सुत्ने उठ्ने समय पनि उत्तिकै महत्त्वपूर्ण छन् त खाने समयले पनि फरक पार्दो रहेछ अनुसन्धानले देखाए अनुसार सुत्नुभन्दा 2-3 घन्टा अगाडि खाना बन्द गर्नु राम्रो हो जति तपाईँले लास्ट मिल अफ द डे लिनुहुन्छ निन्द्राभन्दा अगाडि त्यो चाहिँ मिनिमम पनि 2-3 घन्टा अगाडि नै लिइसक्नुपर्छ अनि राति सबैभन्दा धेरै क्यालोरी खानु राम्रो पनि होइन बिहान नियमित नास्ता गर्नुपर्छ दिन र रातको स्पष्ट भिन्नता हुँदा मस्तिष्कले अब सुत्ने समय हो भनेर सजिलै बुझ्छ उज्यालोमा दुग्धजन्य नास्ता गर्दा राति मेलाटोनिन उत्पादन अझ राम्रो हुन सक्छ भन्ने सङ्केत पनि केही अध्ययनहरूले दिएका छन् त स्वास्थ्य निन्द्राको लागि खानुपर्ने खानेकुराहरूमा चाहिँ फलफुल र सागसब्जी प्रशस्तै खानु पर्यो साबुत अन्न दाल नट्स खानु पर्यो नियमित खाने समय बनाउन पर्यो पर्याप्त शारीरिक गतिविधि गर्न पर्यो अनि प्राकृतिक उज्यालो र अँध्यारोको सही प्रयोग गर्नु पर्यो यी समयको संयोजन अत्यन्तै आवश्यक हुन्छ यदि तपाईँलाई अनिद्रा स्लिप एप्निया जस्ता गम्भीर समस्या छन् भने डाक्टरको जाँच र उपचार अनिवार्य छ आहार सुधार उपचारको एउटा हिस्सा हो तर सबैको लागि एउटै आहार पर्याप्त नहुन पनि सक्छ भन्ने कुरालाई चाहिँ बुझ्नुपर्ने हुन्छ त निन्द्रा र खानाको सम्बन्धको विषयमा अलिकति कुरा गरेँ अब यो कुरालाई यतिमै थाँती राख्दै एउटा छोटो विश्राम लिन्छौँ त्यस पश्चात अर्को सामग्री हप्तामा मात्र 2 घन्टा व्यायामले जीवन कसरी परिवर्तन गर्न सक्छ भन्ने विषयलाई लिएर आउनेछौँ

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर त आदरणीय श्रोता पनि छोटो यो विश्राम पश्चात हामी फेरि पनि अगाडि बढ्दैछौँ स्वास्थ्य चर्चा पनि चर्चामा हेल्थ सेगमेन्टमा. आज हामी यो दोस्रो सामग्रीमा हप्तामा मात्र दुई घन्टा व्यायामले जीवन कसरी परिवर्तन गर्न सक्छ भन्ने विषयवस्तुमा कुरा गर्छौँ. धेरै मानिसहरूलाई हरेक हप्ता सिफारिस गरिएको मात्रामा व्यायाम गर्न गाह्रो हुन्छ, तर अनुसन्धानले के देखाएको छ कि थोरै मात्र व्यायाम पनि अत्याधिक लाभदायक हुनसक्छ. व्यायाम मुटुका लागि राम्रो हुन्छ भन्ने कुरामा शङ्का छैन. नियमित व्यायामले रक्तचाप र कोलेस्ट्रोल घटाउँछ र हृदयघात वा स्ट्रोक हुने सम्भावनालाई न्यूनीकरण गर्छ. तर कहिलेकाहीँ समय र रुचि पनि नहुँदाखेरि अलिकति गाह्रो पर्न सक्छ. त्यसो भए स्वास्थ्य लाभको लागि कम्तीमा कति व्यायाम गरे पुग्छ त भन्ने प्रश्न हुनु स्वाभाविक हो. त यो प्रश्न त मैले तपाईँसँग गरेँ, तर यसको उत्तर के हो त भन्दाखेरि यसको उत्तर चाहिँ तपाईँ सुरुवातमा कति फिट हुनुहुन्छ त भन्ने कुरामा निर्भर गर्छ. तपाईँको फिटनेसको सुरुवाती स्तर जति कम हुन्छ स्वास्थ्य लाभ लिन त्यति नै कम व्यायाम पर्याप्त हुन्छ. यदि तपाईँ पूर्ण रूपमा निष्क्रिय हुनुहुन्छ भने मुटु रोगको जोखिम घटाउन थोरै मात्र व्यायाम पनि काफी हुन्छ. झन्डै शून्य व्यायामबाट सुरु गर्दा हप्तामा एक दुई घन्टा हल्का साइकल चलाउने वा छिटो छिटो हिँड्ने बानीले नै मुटु सम्बन्धी रोगबाट हुने मृत्युको जोखिम करिब 20% घटाउन सक्छ. तर तपाईँ जति फिट हुँदै जानुहुन्छ र व्यायामको मात्रा जति बढाउनुहुन्छ त्यति नै मुटु स्वास्थ्यका थप फाइदा क्रमशः कम हुँदै जान्छन् र अनन्त स्थिर हुन्छ. यसलाई कहिलेकाहीँ जे सेप्ड कर्भ भनेर पनि भनिन्छ. र विकेन्ड वरियर हुनुको फाइदाको कुरा गरौँ. कुनै व्यायाम नगर्ने व्यक्तिले हप्तामा दुई घन्टा व्यायाम गर्न थालेपछि हृदय रोगको जोखिम सबैभन्दा ठुलो कमी देखिन्छ. यदि यो मात्रा बढाएर हप्तामा चार घन्टा पुर्यायो भने थप सानो सानो फाइदाहरू पनि देखिन्छ. करिब 10% अतिरिक्त जोखिमको कमी हुन्छ. तर अनुसन्धानले मुटु स्वास्थ्यको लागि हप्तामा 4-6 घन्टा व्यायाम लाभदायक हुन्छ भनेर भनेको छ. यसभन्दा बढी गर्दा सबै कुरामा थप लाभ प्राप्त हुन्छ भन्ने अनिवार्य चाहिँ छैन. यद्यपि एउटा अध्ययनमा निष्क्रिय व्यक्तिहरूलाई म्याराथन जस्ता खेलका लागि प्रशिक्षण दिँदा जब उनीहरू हप्तामा 7-9 घन्टा प्रशिक्षण गर्न थाले उनीहरूको मुटुको संरचनामा स्पष्ट परिवर्तन देखियो. यस स्तरको प्रशिक्षणले 4-6 घन्टाको प्रशिक्षण जत्तिकै मुटु रोगको जोखिम घटायो, साथै मुटुको मांसपेशीको मात्रा बढ्यो, मुटुको कोठाहरू फराकिला भए, मुटु पनि अरू मांसपेशीहरू जस्तै हो पर्याप्त ध्यान दिएमा यो ठुलो र बलियो बन्छ. यी परिवर्तनहरू व्यायाम सुरु गरेको 3 महिनामै देखिन थाले. त्यसैले थप घन्टा व्यायामले जोखिम अझै घटाएन भने पनि यसले फिटनेस उल्लेखनीय रूपमा बढाउँछ र सम्भवतः म्याराथन पनि छिटो दौडन सकिन्छ. पहिले यस्ता परिवर्तनहरू केवल खेलाडीमा मात्र सम्भव मानिन्थ्यो, तर यो अध्ययनले यदि हामी प्रतिबद्ध हुन तयार छौँ भने हामी पनि खेलाडीको जस्तो मुटु विकास गर्न सक्छौँ भनेर अध्ययनहरूले देखाएको छ. त जब तपाईँ हप्तामा 1-2 घन्टा व्यायाम गर्न थाल्नुहुन्छ सम्भव छ कि तपाईँलाई यो मन पर्न थाल्छ. हप्तामा 4 घन्टा व्यायाम हृदय रोग जोखिम घटाउने सबैभन्दा राम्रो बिन्दु हो. तर यदि तपाईँलाई प्रशिक्षण मनपर्छ वा कुनै खेलप्रति रुचि जाग्छ भने अझ बढी गर्न चाहिँ नहिचकिचाउनुहोस्. कहिल्यै व्यायाम नगरेको व्यक्तिका लागि भने सिधै हप्तामा 4 घन्टा व्यायाम गर्ने सोच डरलाग्दो हुनसक्छ, विशेष गरी समय अभाव भएको अवस्थामा. यही व्यायामको तीव्रता महत्त्वपूर्ण हुन्छ. यदि कम समयमा बढी फाइदा चाहनुहुन्छ भने पसिना निस्किने खालको व्यायाम आवश्यक हुन्छ. हाई इन्टेन्सिटी इन्टरवल ट्रेनिङ समय बचत गर्ने प्रभावकारी उपाय पनि हो. हिट ट्रेनिङ भनेर भनिन्छ यसलाई. यसका सामान्यतया के पर्छ भन्नुहुन्छ भने यसमा चाहिँ नि करिब 20 मिनटको व्यायाम, 30-60 सेकेन्ड तीव्र व्यायाम, बिचमा छोटो विश्राम र यस्ता छोटा तर तीव्र व्यायामले केही हप्तामै रक्तचाप घटाउँछ, कोलेस्ट्रोल कम गर्छ. तर धेरै हाई इन्टेन्सिटी इन्टरवल ट्रेनिङ अध्ययन साना भएकाले समग्र हृदय रोग जोखिममा कति असर पर्छ भन्ने स्पष्ट मापन चाहिँ अझै त्यति साह्रो भइसकेको छैन. अनि सावधानी पनि आवश्यक छ. यदि तपाईँलाई मुटु रोग छ भने सावधानी अप्नाउनुपर्छ, जस्तो कि कार्डियोमायोप्याथी अनि इस्केमिक हृदय रोग, मायोकार्डाइटिस आदि इत्यादि मुटुसँग सम्बन्धित समस्या छन् भने अलिकति सावधान चाहिँ हुनैपर्छ व्यायाम गर्नुभन्दा अगाडि. यी अवस्थामा अत्याधिक कडा व्यायाम सिफारिस गरिँदैन. अनि यस्ता व्यक्तिहरूले हल्का वा मध्यम तीव्रताको व्यायाम गर्नुपर्छ जसले फाइदा पनि दिन्छ र जोखिम पनि बढाउँदैन. त
यसै गरिकन समय कति मान्छेलाई नहुन पनि सक्छ, समयको समस्या धेरैलाई हुनसक्छ। अब त्यसमाथि पनि अहिलेको भागदौडको जिन्दगी होइन, एकदमै हाम्रो काममा व्यस्त रहन्छौँ अनि यो बेलामा हामीलाई यदि समय मिल्दैन दिनानुदिनको यो व्यायामको लागि भने हामीले विकेन्डमै पनि गरे हुँदो रहेछ, यानि कि छुट्टीको बेलामा, हप्तामा एकपटक छुट्टी त हुन्छै हुन्छ। यदि हप्ताभरि समय पाइएको छैन भने केवल विकेन्डमा मात्र व्यायाम पनि गर्न सकिन्छ, यसमा चिन्ता पक्कै नलिनु भए पनि हुन्छ है। र 37,000 बढी मानिसमा एउटा अध्ययन गरिएको थियो र यस्तै खालको अध्ययन जुन चाहिँ विकेन्डमा नै व्यायाम गर्ने अध्ययन गरिएको थियो, यसमा के देखियो भने हप्ताको सम्पूर्ण व्यायाम एक दुई दिनमै गर्ने व्यक्तिहरू र हप्ताभरि बाँडेर गर्ने व्यक्तिहरू दुवैमा हृदय रोगको जोखिम समान रूपमा घटेको पाइयो। यानि कि हप्तै दिनभरि तपाईँले हल्का हल्का थोर थोरै व्यायाम गर्नुभयो भने पनि वा विकेन्डमा तपाईँले हप्ता दिनभरिको लागि जति सिफारिस गरिएको समय छ त्यो बराबरको व्यायाम गर्नुभयो भने त्यसको जुन रिजल्ट छ त्यो चाहिँ बराबर मिल्दो रहेछ, विशेष गरिकन मुटु स्वास्थ्यमा। यसर्थ आफूलाई अल्छी ठान्ने र मुटुको स्वास्थ्य सुधार गर्न चाहने व्यक्तिको लागि सन्देश सरल छ, कुनै पनि प्रकारको थोरै व्यायामले पनि ठुलो फरक पार्न सक्छ। यसर्थमा तपाईँले चाहिँ व्यायाम गर्दै नगर्नुभन्दा कुनै न कुनै प्रकारको व्यायाम गरिरहनुहुन्छ भने त्यो अत्यन्तै राम्रो हो। प्रिय सुधारबिन, हेल्थ सेगमेन्टमा आज दुईवटा सामग्रीहरू मैले तपाईँसँग सेयर गरेँ, यसमा चाहिँ तपाईँ सबैले केही न केही उपयोगी जानकारी यसबाट लिने मौका पाउनुभयो होला भन्ने मैले आशा गरेको छु। तब यसैको साथसाथमा हेल्थ सेगमेन्टलाई यतिमै थाती राख्न चाहन्छु। अब अगाडि हामी समाचारतर्फ लाग्छौँ 2 बजेको, त्यसपछि कार्यक्रमको अर्को चरणलाई लिएर फेरि पनि म हाजिर हुनेछु। अहिले पनि एउटा मिठो गीत तपाईँको लागि राख्न चाहन्छु र यो साङ्गीतिक प्रस्तुतिको साथसाथमा यो हेल्थ सेगमेन्ट सँगसँगै कार्यक्रम दिवा कसैलीको प्रथम चरणलाई म यहीँ नै समापन गर्न चाहन्छु अनि 2 बजेको समाचार पश्चात दोस्रो चरणको प्रस्तुति लिएर फेरि पनि तपाईँको सेवामा म हाजिर हुनेछु।

0: पृथ्वी राजमार्ग बन्द भएको छ। पृथ्वी राजमार्गको गल्ची नजिक मछेडीमा ग्यास प्लेट पल्टेको साथै गजुरी नजिक गलौतीमा सडक भाँसिएकोले राजमार्ग अवरुद्ध भएको सडक विभागले जनाएको छ। गलौतीमा भित्ता काटेर सडक खुलाउनु पर्ने देखिएको विभागको भनाइ छ। ग्यास प्लेट पल्टेको र ग्यास लिक भएका तथा रात परेकाले निर्माण टोली पुग्न समय लाग्न सक्ने पनि विभागका महानिर्देशक सचिवालयले जनाएको छ। दशैं अघि शिक्षण संस्थाको विदा सुरु भएकै दिन सयौं मानिस काठमाडौँबाट बाहिरिन लागेका बेला सडक अवरुद्ध भएको छ। नेकपाले जेएनजी विद्रोहमा विदेशी शक्तिको सहायकका विषयमा प्रकाशित रिपोर्टबारे सरकारको धारणा मागेको छ। नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठकले ग्रेजुन पत्रिकाको निष्कर्षबारे जानकारी मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ।
1: ग्रेजुन पत्रिकाको रिपोर्ट थियो, त्यो रिपोर्टमा उल्लेख भएको जो विषय छ अत्यन्त संवेदनशील विषय, हाम्रो राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय, यस सम्बन्धमा चाहिँ हाम्रो पार्टीले सरकारको आफ्नो चाहिँ यो विषयको चाहिँ स्थितिको बारेमा सार्वजनिक गरोस् भनेर हाम्रो बैठकले चाहिँ विशेष एउटा चाहिँ प्रस्ताव पनि पारित गरेको छ।
0: सो पार्टीले 2 महिने राष्ट्रिय जागरण अभियान चलाउने निर्णय पनि गरेको छ। पुष 11 गते देशभरका सबै वडाहरूमा एकै दिन पार्टीको वडा अधिवेशन गर्ने र माघ 15 गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरिएको छ। ज्वालाका अनुसार पार्टीको अभियानले केही लक्ष्य लिएको छ।
1: स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि यही अभियान अन्तर्गत नै हामी अगाडि बढाउँछौँ। र तेस्रो कुरा भनेको चाहिँ अब सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्धमा, यो चाहिँ फासिस्टताका विरुद्धमा, अराजकताका विरुद्धमा हामीले आन्दोलनको पनि तयारी गर्नुपर्नेछ। त्यसैले यही अभियान अन्तर्गत नै हामीले चाहिँ आन्दोलनको समेत, सङ्घर्षको समेत तयारी गर्छौँ।
0: पछिल्ला बाढी पहिरोबाट प्रभावित स्थानीय तहका विभिन्न वडालाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ। विपद व्यवस्थापन प्राधिकरणले यही असोज 8-11 गतेसम्म आएको बाढी पहिरो प्रभावित गोर्खा, मनाङ, म्याग्दी, बागलुङ पर्वत र नवलपरासी पश्चिमका विभिन्न गाउँपालिकालाई 3 महिनाका लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो। वडाको सूची राजपत्रमा प्रकाशन गरिएको प्राधिकरणले उल्लेख गरेको छ। काठमाडौँको बुढानीलकण्ठ 2 माथिल्लो बङ्गालमा फेला परेको सुनसहित अभियुक्त सार्वजनिक भएका छन्। 21 किलो 750.68 ग्राम सुनसहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले 3 जना चिनियालाई सार्वजनिक गरेको छ। प्रहरीका अनुसार सुनको हालको बजार मूल्य 54.60 करोड बराबर छ। कार्यालयका एसपी सन्तोष खड्काका अनुसार सुन बरामद भएको घर सुन तस्करीमा संलग्न समूहले गएको साउनदेखि भाडामा लिएको पाइएको छ। स्कुल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले 5 सदस्यीय समिति बनाएको छ। पुरानो गाडी र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमानका बीच महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको नेतृत्वमा समिति बनाएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलका अनुसार समितिमा मेकानिकल इन्जिनियर शरद चालिसे समेतका सदस्यले काम गर्नेछन्। महानगरपालिका 28 माझ थानाबाट विद्यार्थी लिएर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेको भिरमा दुर्घटनामा पर्दा 5 जनाको मृत्यु भएको छ, 14 जना घाइते छन्। थप जानकारी सहित पोखराबाट कृष्ण दवाडी।
2: दुर्घटनामा परि मृत्यु हुनेमा पोखरा महानगरपालिका 28 मास ठनाकी 13 वर्षीय ममता तिवारी, 14 वर्षीय असीम कडेल, रुमिका नेपाली र शुभेच्छा तिवारी रहेका छन्। यसै गरी उपचारका लागि लिफ्ट मागेर सोही बसमा सवार मास ठनाका 65 वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो।
3: ड्राइभर अहिले तत्काल सिरियस घाइते भएको कारणले गर्दाखेरि उहाँलाई सोधपुछ गर्ने अवस्था छैन र गाडीको मेकानिकल जाँच पनि गर्नुपर्ने हुन्छ गाडीको बारेमा बुझ्नको लागि।
2: स्थानीयवासीले घटनास्थलबाट घाइतेहरूको सुरुमा उद्धार गरेका थिए। अप्ठ्यारो भिरको बाटोमा बोकेरै आफूहरूले घाइतेको उद्धार गरेको स्थानीय विकल केसीले बताउनुभयो।
4: हामी चाहिँ उद्धार गर्ने क्रममा चाहिँ हामी स्थानीय सुरुमा पुग्यौँ र लगभग हामीले चाहिँ कोही बच्चाहरू माथि भिरमा अड्केको, कोही चाहिँ तल गाडी सँगसँगै पुग्नु भएको, स्रोत र साधन र बाटो यस्तो भिरमा अप्ठ्यारो नहुँदा पनि हामीले चाहिँ प्रायः विद्यार्थीहरूलाई बोकेर रेस्क्यु गरेर बाटोमा ल्याइसकेको थियो।
0: माइक्रोसफ्टको गेम प्रणाली एक्सबक्सले चलचित्र, टिभी, मनोरञ्जन र थिम पार्कमा सेवा विस्तार गर्ने भएको छ। एक्सबक्सका निर्माता सिमस ताक्लीले सोनी र निन्टेन्डोको पच्चा पछ्याउन लागि बताउनु भएको छ।
5: As it has become possible to play big marquee game titles,
0: ब्ल्याकलीले सन् 2001 एक्सबक्स निर्माण गर्नु भएको थियो। बिएफएस गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

हिमाली सुन्दरी तिमीले मलाई जालमा पार्यौ, मिठो गीत सुन्दै हुनुहुन्थ्यो, गजल भनौँ यस गीतलाई अहिले मैले बाबुल गिरीको आवाजमा तपाईँको लागि राखेँ। र यही गीतको साथमा आदरणीय श्रोताबेन, आजको हाम्रो कार्यक्रम दिवा कोसेलीको यो दोस्रो चरणको यात्राको शुभारम्भ भइसक्यो। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत न्यानो युवा टकाउन चाहन्छु। यस्तो मिठा मिठा गीत सङ्गीतहरू नै एकपछि अर्को तपाईँको लागि राख्दै आजको यो दोस्रो चरणको प्रस्तुतिलाई अगाडि लिएर जाने मेरो तयारी रहेको छ। यहाँहरू सबैले पनि सुनेर पक्कै पनि साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। समय अहिले दिउँसोको 2 बजेर, अहिले चाहिँ 13 होइन 14 मिनट गइसकेको छ। कार्यक्रमको दोस्रो चरणमा आज हामी यस दिनको विशेषताको बारेमा कुरा गर्छौँ, र आज चाहिँ विश्व हुलाक दिवस, विश्व अन्डा दिवस पनि हो, अनि वर्ल्ड पिज्जा एन्ड बियर डे पनि परेको छ, इन्टरनेसनल बियर एन्ड पिज्जा डे पनि परेको छ। यिनै विषयवस्तुमा रोचक रोचक तथ्य सत्यहरू म तपाईँसँग सेयर गर्नेछु कार्यक्रमको यो चरणमा, सुन्दै गर्नुहोला। अहिलेको लागि जेम्स प्रधानले गाउनुभएको गीत मेरो प्लेलिस्टमा बिल्कुलै तयार छ, सुनाउँछु है त।

जेम्स प्रधानको आवाजमा गयो जोबन गीत सुन्दैथ्यौँ हामीले यतिखेर. समय दिउँसोको 2 बजेर अहिले 19 मिनट गएको छ. कार्यक्रममा हामी मिठा मिठा यस्तै गीत सङ्गीतहरू सुन्दै सुनाउँदै अगाडि बढ्ने तयारीमा हामी रहेका छौँ. पक्कै पनि तपाईँहरू सबैले साथ दिनुभएको छ, साथ दिनुहुन्छ भन्ने आशा गर्दछु. त आज चाहिँ नि वर्ल्ड पोस्ट डे यानि कि विश्व हुलाक दिवस पनि परेको छ र यो विश्वभरि नै मनाइने दिन हो र यो चाहिँ धेरै नै पुरानो यसको इतिहास पनि रहेको छ. प्रेफ्तावृन्द र विश्व डाक दिवस यानि कि विश्व हुलाक दिवस यानि कि वर्ल्ड पोस्ट डे आजको दिनमा परेको छ. सधैँ नै एभ्री इयर भनेर भनौँ न यो दिनमा चाहिँ नि हामी मनाउने गर्दछौँ. विश्वभरि नै यो विश्व हुलाक दिवस भनेर यसलाई चाहिँ हामी मनाउने गर्छौँ. यो अक्टोबर महिनाको 9 तारिकको दिनमा पर्दछ र यसको इतिहासको कुरा गर्नुपर्दा सन् 1969 यसको सुरुवात भएको थियो, जब पहिलोपटक विश्व डाक दिवस मनाइएको थियो. त्यति बेलादेखि अहिलेसम्म एभ्री इयर अक्टोबर 9 को दिनमा चाहिँ विश्व हुलाक दिवस यानि कि विश्व डाक दिवस अथवा वर्ल्ड पोस्ट डे जे भन्दा पनि हुन्छ है आफ्नो भाषामा, र यो चाहिँ वर्ल्ड पोस्ट डेको रूपमा हामी मनाउने गर्दछौँ होइन. र यसलाई चाहिँ विशेष गरिकन यो पोस्ट भन्ने बित्तिकै कति महत्त्वपूर्ण छ होइन, एक संसारको एउटा कुनाबाट अर्को कुनासम्म चाहिँ कनेक्सन गराउने चाहिँ यो एउटा सिस्टम हो पोस्टल सिस्टम. हुन त अब अहिले पोस्टल सिस्टम भन्दाखेरि पनि अब इलेक्ट्रोनिक पोस्टको कारणले गर्दाखेरि धेरै जुन एउटा जुन हामीले चिठी लेखेर हुलाकमा हालेर त्यो चिठी पठाउने जुन क्रम छ त्यो धेरै हदसम्म कम भइसकेको छ. तर पनि अहिले पनि अफिसियल कागजपत्रहरू चाहिँ हामीले पोस्टबाट नै पठाउँछौँ अथवा पोस्टबाट नै रिसिभ पनि गर्छौँ. त्यो कारणले गर्दाखेरिमा चाहिँ नि यो वर्ल्ड पोस्ट डे बडो महत्त्वपूर्ण छ र यो वर्ल्ड पोस्ट डेको दिनमा चाहिँ नि यो पोस्टल सर्भिस तपाईँ हाम्रो लागि कति महत्त्वपूर्ण छ भन्ने विषयवस्तुमा चाहिँ नि ध्यान आकर्षण गराउने दिनको रूपमा हामी लिन्छौँ है. र आज चाहिँ वर्ल्ड पोस्ट डे हामी मनाइरहेका छौँ संसारभरि नै. यही सिलसिलामा यो एउटा छोटो जानकारी पनि मैले तपाईँसँग सेयर गरिसकेको छु र अब भने फेरि पनि एउटा गीत सुनाउने बेला भइसकेको छ र एउटा गीत सुनाउँदै तपाईँलाई कार्यक्रममा अगाडि जोड्न चाहन्छु. र यो गीत मेरो प्लेलिस्टमा अब कुन गीत छ त्यसतर्फ ध्यान दिनुपर्दाखेरि अहिले चाहिँ पुष्पराज बराल र अनु चौधरीले गाउनुभएको गीत रहेछ यो मेरो प्लेलिस्टमा, हामी यसलाई सुन्छौँ है.

जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

तातडे श्रोता धन्यमा रुमाले गाउनु भएको मिठो गीत एउटा तपाईँलाई मैले सुनाएँ र यही गीतको साथ साथमा हामी अगाडि बढिसकेका छौँ। सुन्दै हुनुहुन्छ बिबिएस कथा रेडियोलाई यतिखेर र यो बेलामा तपाईँको लागि यो प्रस्तुतिको साथमा सेवामा रहेको छु म शिरेश सनवार। दिवाकोशीला अन्तर्गतको यो समयमा अब यस्तै मिठा मिठा गीत सङ्गीतहरूको सिलसिलालाई अगाडि जारी नै राख्ने मेरो तयारी रहेको छ। तपाईँहरू सबैले पनि साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु। त आज चाहिँ विश्व अन्डा दिवस पनि पर्न गएको छ। यसरी पनि सधैँ नै यो दिनमा चाहिँ विश्व अन्डा दिवस मनाइने गरिन्छ र विश्व अन्डा दिवस को रूपमा चाहिँ नि आजको दिनलाई मनाइरहँदाखेरि पक्कै पनि अब भनौँ न होइन अन्डा प्रेमीहरूको लागि त आजको दिन एकदमै महत्त्वपूर्ण दिन भइ नै हाल्यो र साथसाथमा अन्डा खानुको फाइदाको बारेमा पनि आज सबैको चाहिँ लागि एउटा जानकारी बढाउने उद्देश्यले पनि यो दिनलाई मनाउने गरिन्छ र विशेष गरिकन यसको उद्देश्य भनेको नै अन्डाप्रति सबैको ध्यान आकर्षण गराउनु हो र अन्डा चाहिँ जुन प्रकारको चाहिँ मिनरल्सहरू भिटामिन्सहरू यसभित्र जे जस्तो प्रकारको चाहिँ पोषक तत्त्वहरू पाइन्छ त्यस विषयमा तपाईँ हामी सबैको ध्यान आकर्षण गराउनको लागि पनि अन्डा दिवस बडो महत्त्वपूर्ण छ। प्रत्येक साल चाहिँ यो अक्टोबर महिनामा अन्डा दिवस यसरी मनाउने गरिन्छ र अक्टोबर महिनाको कुरा गर्नुपर्दाखेरि अक्टोबर महिनाको दोस्रो शुक्रबारको दिनमा चाहिँ नि मनाइन्छ अन्डा दिवस एभ्री इयर। अन्डामा प्रचुर मात्रामा प्रोटिन हुन्छ जसले हाम्रो मसल्सलाई राम्रो बनाउनमा एकदमै मद्दत गर्छ पनि होइन दिमागको विकासको लागि पनि अन्डा एकदमै फाइदाजनक छ। अन्डामा भिटामिन र मिनरल्सहरू हुन्छ यसले बडी सेल्स लाई नियमित तौरमा काम गर्नको लागि नर्भस सिस्टमलाई सुचारु बनाउनमा अनि हाम्रो यो स्मरण शक्ति र मेटाबोलिजम बढाउनमा एकदमै मद्दत गर्छ। अन्डामा भिटामिन ए भिटामिन बी ट्वेल्भ र सेलेनियम पनि पाइन्छ यसले हाम्रो इम्युन सिस्टमलाई स्वस्थ बनाइराख्नमा मद्दत दिन्छ। अन्डाको सेवनले मुटुसँग सम्बन्धित गम्भीर बिमारीहरूको खतरा पनि घट्छ। अन्डामा ल्युटिन हार्मोन र जियाजान्थिन हार्मोनलाई सन्तुलन बनामा राख्ने एउटा चाहिँ तत्त्व पनि पाइन्छ। यी हार्मोनहरूको कमीको कारणले गर्दाखेरि कम उमेरमा नै आँखाको जुन शक्ति छ त्यो घटेर जान्छ। अन्डाले हाम्रो शरीरमा यो हार्मोनलाई सन्तुलन बनाइराख्नमा मद्दत पुर्याउँछ जसले गर्दाखेरि आँखाको जुन प्रकाश छ त्यो एकदमै बढेर पनि जान्छ। अन्डामा पाइने केही भिटामिन र मिनरल्सले हाम्रो स्किनलाई हेल्दी राख्नको लागि पनि मद्दत गर्छ। शरीरको टिस्युलाई टुट्नबाट यसले जोगाउँछ। वजन कम गर्नमा पनि अन्डा सहायक सिद्ध भइसकेको छ भन्ने कुरालाई हामीले बिर्सन हुँदैन। त अन्डा दिवस प्रत्येक साल चाहिँ आज पनि मनाइरहेका छौँ र अन्डा दिवसको अवसरमा अन्डाको बारेमा केही जानकारीहरू पनि मैले तपाईँसँग सेयर गरिसकेको छु। यसको सुरुवात चाहिँ भियनामा सन् 1996 भएको हो। इन्टरनेसनल एग कमिसनद्वारा यसको सुरुवात गरिएको थियो र आजको दिनको विशेष उद्देश्य भनेकै अन्डामा रहेको पोषक तत्त्व उच्च गुणवत्ता प्रोटिन अनि भिटामिन र खनिज पदार्थहरूको फाइदाहरूको बारेमा मानिसहरूलाई जागरुक गराउनु पनि हो है। हाम्रो मजबुत मांसपेशीहरूको लागि शरीरलाई ऊर्जा दिलाउनको लागि स्वस्थ दिमागको लागि र आँखाको जुन रोशनी छ त्यसलाई बनाइराख्नको लागि बडो महत्त्वपूर्ण छ अन्डा र प्रत्येक दिन अन्डा खानाले यो प्रकारको चाहिँ नि जति पनि फाइदाहरू छन् त्यो हामीलाई मिल्दछ भन्ने कुरा चाहिँ हामीले बुझ्न सक्छौँ सहजै होइन। र आज अन्डा दिवस तपाईँहरूले पनि आज अन्डा पक्कै खानुभयो होला होइन। अन्डा मर्निङ ब्रेकफास्टको लागि पनि बडो महत्त्वपूर्ण यो एउटा चाहिँ नि भनौँ खाद्य पदार्थ हो। अन्डा खानाले शक्ति त बढ्छ नै लामो समयसम्मको लागि ऊर्जा पनि प्राप्त हुन्छ अनि यसलाई चाहिँ अझ फ्राइड एग्स भन्दाखेरि पनि बोइल्ड एग्स खानु राम्रो हुन्छ किनभने अब फ्याट्सको मात्रा जति कम गऱ्यो त्यति नै राम्रो भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छँदैछ र फ्राइड एग्स हुने बित्तिकै त्यसको क्यालोरी ह्वात्तै बढेर जान्छ जबकि बोइलेको क्यालोरी चाहिँ त्यति धेरै हुँदैन। राम्रो पेटलाई लामो समयसम्म यसले भरिरहेको पनि महसुस गराउँछ अनि साथसाथमा हामीलाई यसबाट चाहिँ जति पनि स्वास्थ्यसँग सम्बन्धित फाइदाहरू पनि छन् जुन कुरा मैले तपाईँसँग सेयर गरिसकेका छु। आउनुहोस् अब भने अगाडि अर्को गीत सुनौँ र यो गीत अहिले तपाईँको लागि म राख्न गइरहेको छु जुन गीतमा आवाज तपाईँको लागि अहिले रहेको छ सुबानी मोक्तानको। यो चाहिँ एकदमै मिठो गीत छ। मिठो भन्दाखेरि पनि एउटा एकदमै पावरफुल एउटा चाहिँ त ढङ्गबाट गाइएको गीत होइन। सुबानी मोक्तान भन्ने बित्तिकै कुन्ती मोक्तानको छोरी भनेर हामी सबैले चिन्छौँ तर कुन्ती मोक्तानको छोरी भन्दाखेरि पनि सुबानी मोक्तानले आफैले आफ्नो सङ्गीतमा एउटा नाम बनाइसकेकी हुनाले उनलाई चाहिँ नि हामी सञ्चारकर्मीको रूपमा पनि चिन्छौँ होइन। अनि उनी चाहिँ एउटा सफल गायिका पनि हुन्। उनकै आवाजमा रहेको यो गीत म सुनाउँछु अहिले तपाईँको लागि र त्यसपछि सँगसँगै अगाडि कार्यक्रममा जोड्न चाहन्छु म।

0: समाचार रेडियो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

बाफ सुन्दै थियो यस गीतलाई यतिखेर सुजन चापाकाई र विद्या तिवारीको आवाजमा इन्जोय पक्कै पनि गर्नुभयो होला. यो गीत सँगसँगै हामी अगाडि बढिसकेका छौँ आदरणीय श्रोतावृन्द. समय अगाडि घर्किसक्यो, अहिले 3 बज्नको लागि अब लगभग मात्र बाँकी रहेको छ 6 मिनट जति. 3 बजेको समाचार सुन्छौँ हामी, विस्तृत समाचार हाम्रो नेपाली न्युज रुमबाट. त्यस पश्चात भने कार्यक्रमको अन्तिम चरणमा हेल्थ पोडकास्ट रहनेछ, जस अन्तर्गत आज पनि हामी सुन्नेछौँ हाम्रो डाक्टर पूजा देव, जो चाहिँ पेडियाट्रिसियन हुनुहुन्छ, बालरोग विशेषज्ञ. उहाँसँग गरेको कुराकानीको अर्को अंश तपाईँको लागि म राख्नेछु, सुन्दै गर्नुहोला. अहिलेको लागि चाहिँ नि मैले यतिरै जानकारी तपाईँहरूको सेवामा राख्दै तपाईँलाई अगाडि लिएर जान चाहे. अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि म तपाईँको लागि अर्को एउटा मिठो गीत सुनाउने तयारीमा पनि रहेकी छु र आज अब एउटा गीत सुनाउँदै तपाईँलाई अगाडि लिएर जान्छु कार्यक्रमको अन्तिम चरणतर्फ. र यो गीतको कुरा गर्नुपर्दाखेरि म आदरणीय श्रोतावृन्द, यो गीत म अब तपाईँलाई सुनाउने तयारीमा छु, जुन गीतमा आवाज तपाईँले सुन्न सक्नुहुन्छ इन्दिरा जोशीको. इन्दिरा जोशी भन्ने बित्तिकै मिठो स्वरको धनी एक गायिका होइन, उनले गाएको गीत एकदमै मिठो छ. यो गीत इन्जोय गर्नुहोस्, यो अलिकति सन्देशमूलक गीत पनि छ भन्दा फरक नपर्ला. यो गीत सुनाउँदै इन्दिरा जोशीको साथमा तपाईँलाई एकैछिन छोड्दै म भने 3 बजेको समाचारतर्फ तपाईँलाई लिएर जान्छु, अनि अर्को चरणमा भेट्नेछु है त.

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले आज ब्रिगेड अफ गोर्खासको मुख्यालय भ्रमण गर्नुभएको छ। बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वकर केसिबी डिएसओको निमन्त्रणामा बेलायत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले रोयल मिलिटरी एकाडेमी स्यान्डर्सको रोबर्टसन हाउस भ्रमण गर्नुभएको हो। भ्रमणका अवसरमा क्युओजिएलआरले गार्ड अफ अनर प्रदान गरेको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ। उहाँले परेडका सदस्यसँग कुरा गर्नुका साथै ब्रिगेडमा सदस्यहरूको भूमिकाबारे जानकारी लिनुभएको छ। यसैबीच एक्सर्साइज क्यामेरियन पेट्रोलमा नेपाली सेनाले लगातार तेस्रो वर्ष स्वर्ण पदक जितेको छ। लेफ्टिनेन्ट कर्णल निश्चल पाठकको व्यवस्थापन तथा लेफ्टिनेन्ट प्रमिल पाण्डेको नेतृत्वमा 10 सदस्यीय नेपाली सैनिक टोली अभ्यासमा सहभागी भएको छ। कङ्ग्रेस महाधिवेशनमा प्रतिनिधिहरूले नयाँ नेतृत्वका लागि आज मतदान गरेका छन्। दिउँसो 3 बजे सकाउने भनिएको मतदान समय साँझ 7 बजेसम्म थपिएको छ। निर्वाचन समितिका सदस्य सचिव हरि कटवालले मतदान सकिएपछि सभापतिका लागि परेको मतगणना तत्काल सुरु गर्ने बताउनु भएको छ। सभापति गगन थापा र श्यामकृष्ण खड्केबीच सभापति पदका लागि प्रतिस्पर्धा हुँदैछ। यता नेकपाले जेएनजी विद्रोहमा विदेशी शक्तिको सहयोगका विषयमा प्रकाशित रिपोर्टबारे सरकारको धारणा माग गरेको छ। नेकपाको केन्द्रीय कार्य सम्मेलन समिति बैठकले ग्रेजन पत्रिकाको निष्कर्षबारे जानकारी मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ।
4: ग्रेजन पत्रिकाको रिपोर्ट थियो, त्यो रिपोर्टमा उल्लेख भएको जो विषय छ अत्यन्त संवेदनशील विषय, हाम्रो राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय, यस सम्बन्धमा चाहिँ हाम्रो पार्टीले सरकारको आफ्नो चाहिँ यो विषयको चाहिँ स्थितिको बारेमा सार्वजनिक गरोस् भनेर हाम्रो बैठकले चाहिँ विशेष एउटा चाहिँ प्रस्ताव पनि पारित गरेको छ।
3: सो पार्टीले 2 महिने राष्ट्रिय जागरण अभियान चलाउने निर्णय पनि गरेको छ। पुष 11 गते देशभरका सबै वडाहरूमा एकै दिन पार्टीको वडा अधिवेशन गर्ने र माघ 15 गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरिएको छ। ज्वालाका अनुसार पार्टीको अभियानले केही लक्ष्य लिएको छ।
4: स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि यही अभियान अन्तर्गत नै हामी अगाडि बढाउँछौँ। र तेस्रो कुरा भनेको चाहिँ अब सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्धमा, यो चाहिँ फासिस्टताका विरुद्धमा, अराजकताका विरुद्धमा हामीले आन्दोलनको पनि तयारी गर्नुपर्नेछ। त्यसैले यही अभियान अन्तर्गत नै हामीले चाहिँ आन्दोलनको समेत सङ्घर्षको समेत तयारी गर्छौँ।
3: सरकारले भिरौटी जग्गा दर्ता प्रक्रिया सहज बनाउन समिति गठन आदेश स्वीकृत गरेको छ। मन्त्री परिषद बैठकले भिरौटी पनि भनिने बिर्ता जग्गा दर्ता सम्बन्धी आदेश स्वीकृत गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। बिटौरी जग्गा भन्नाले नेपालको विशेष गरी राजविरास, बरहथवा लगायतका पुराना बजार क्षेत्रहरूमा सरकारी र सार्वजनिक जग्गामा निश्चित कर तिरेर वर्षौँदेखि बसोबास वा व्यापार गर्दै आएको जग्गा बुझिन्छ। यस आदेशअनुसार अब बिटौरी जग्गामा बसोबास गरिरहेका वास्तविक पीडित परिवारको पहिचान गरी उनीहरूको नाममा जग्गा दर्ता गरिदिने प्रक्रिया अगाडि बढाउन आधिकारिक समिति गठन गरिनेछ। यो निर्णयसँगै सप्तरीका 5,000 बासिन्दाले आफ्नो नाममा जग्गाको स्वामित्व लालपुर्जा पाउने बाटो खुलेको छ। खेलकुद र नियुक्तिका केही निर्णय पनि गरिएको तिमिर सिन्हाले बताउनु भएको छ।
5: जापानको आइची नागोयामा भएको 20 औं एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी उकिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
3: यस्तै नागरिकले जुनसुकै जिल्लाबाट राहदानी पाउन सक्ने व्यवस्था सफलतापूर्वक लागू भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले साउन मध्यतिरबाट सुरु भएको सेवा निरन्तर रहेको बताउनु भएको छ।
6: राजपत्रमा प्रकाशित सूचना बमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लामा पनि राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था लागू भएको छ। आम नागरिकले नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयमा गई राहदानी आवेदन गर्न सक्नुहुनेछ।
3: क्षेत्रीले तातो पानी र कोरोला नाका खोल्न चीनसँग समन्वय भइरहेको जानकारी दिनुभएको छ।
6: 2083 भदौ 10 गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढी पश्चात र सुवागढी नाका बन्द भएको विषय यहाँहरूमा अवगत नै छ। नेपाल चीनबीचको आवागमन र व्यापारलाई सहज बनाउने दिशामा मन्त्रालयबाट तातोपानी झाङ्मु र लिजी कोराला लगायतका नाकाहरू खुलाउने विषयमा हाल आवश्यक समन्वय भइरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
3: यस्तै सरकारले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घ महासन्धि कार्यान्वयनको अवस्था बुझ्न अनुगमन थालेको जनाएको छ। पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले महासन्धि अन्तर्गत कैदीबन्दीको अवस्था निरीक्षण गर्न थालिएको बताउनु भएको छ।
2: भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धिको कार्यान्वयनको अवस्था कार्यजनाको सँग सम्बन्धी विषयमा चाहिँ अभिमुखीकरण र त्यसको कार्यान्वयनको अवस्था के छ भनेर दोलखा र रामेछाप जिल्लामा चाहिँ यो सम्पन्न गरिएको छ। त्यसै गरी धनकुटा मोरङ र सुनसरीका कारागार तथा केही हिरासतमा पनि हिरासत कक्षहरूको अनुगमन गरेर त्यहाँ चाहिँ थुनुवा तथा कैदीबन्दीहरूको मानव अधिकारसँग सम्बन्धी विषयवस्तुहरूको बारेमा पनि अनुगमन गरिएको छ, निरीक्षण गरिएको छ र सम्बन्धित निकायलाई त्यहाँ देखिएका कल्पितहरूको बारेमा उहाँहरूलाई सुझाव पनि प्रदान गरिएको छ।
3: पृथ्वी राजमार्ग बन्द भएको छ। राजमार्गको कल्ची नजिक मछेडीमा ग्यास बुलेट पल्टेको साथै गजुरी नजिक गलौँदीमा सडक भाँसिएकोले राजमार्ग अवरुद्ध भएको सडक विभागले जनाएको छ। गलौँदीमा भित्ता काटेर सडक खुलाउनु पर्ने देखिएको विभागको भनाइ छ। ग्यास बुलेट पल्टेर ग्यास लिक भएको तथा रात परेकाले निर्माण टोली पुग्न समय लाग्न सक्ने पनि विभागका महानिर्देशक सचिवालयले जनाएको छ। दसैँ अघि शिक्षण संस्थाको विदा सुरु भएकै दिन सयौँ मानिस काठमाडौँबाट बाहिरिन लागेका बेला सडक अवरुद्ध भएको छ। जनकपुर धाममा बडा दशैंको तयारी तीव्र पारिएको छ। जनकपुरबाट लक्ष्मण यादव।
7: मिथिलाको सांस्कृतिक केन्द्र जनकपुर धाममा प्रत्येक वर्ष बडा दशैंको अवसर पारेर यहाँका मुख्य शक्ति पीठहरूलाई आकर्षक ढंगले सजाउने गरिएको छ। यस वर्ष पनि विगतको परम्परालाई निरन्तरता दिँदै खास गरेर मुख्य शक्ति पीठ राजदेवी मन्दिरलाई विशेष रूपले सजाउने कार्य अन्तिम चरणमा रहेको महावीर युवा कमिटिका अध्यक्ष दीपक कुमार शाहले बताउनु भयो।
8: मन्दिरको सर सजावट लाइट साउन्ड फ्लावर डेकोरेसन जति थियो अपने के छ यो विगत होइतै आ रहले हामी त वही परम्पराको निरन्तर
7: राजदेवी सँगै रामानन्द चोक, भ्रमरपुरा चोक, पिरारी चोक, मुरली चोक लगायतको स्थानमा माटोको प्रतिमा बनाए भव्य रूपमा दुर्गा पूजा आयोजनाको तयारी छ। यही आइतबार घट स्थापना हुँदैछ। घट स्थापनाको पूर्व सन्ध्यामा सर सजावटको सम्पूर्ण कार्यहरू पूरा हुने आयोजकहरूको विश्वास छ। सर सजावटलाई विगतको भन्दा केही फरक ढंगले अघि बढाए पनि यस वर्ष आर्थिक संकलनलाई लिएर आयोजकहरू चिन्तित छन्। बढ्दो महँगाई र विपरीत परिस्थितिका कारण यसपालि चन्दा संकलनमा कमी आएकोले खर्च अनुसारको आमदानी हुनेमा आयोजकलाई शंका छ। यसपालि चन्दा संकलनमा उत्साह नदेखिएको महावीर युवा कमिटीका अध्यक्ष शाहले स्वीकार गर्नुभयो। राजा जनकका कुलदेवीका रूपमा प्रसिद्ध राजदेवी मन्दिरमा पूजाको व्यवस्थापनका लागि महावीर युवा कमिटी र बोधी माता र अमरखाना माई मन्दिरमा पूजाको तयारी स्थानीय राम युवा कमिटीले थालेको छ।
3: भ्रष्टाचार अभियोगमा थुनामा राखिएका व्यवसायी दीपक भट्टको मानवाधिकार र संवैधानिक मौलिक हक संरक्षणको माग गर्दै निवेदन आएको छ। विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका भट्टका बुबा चतुर्भुज भट्टले राष्ट्रिय मानवाधिकार आयोगमा निवेदन दिनुभएको हो। भट्टलाई दोषी जस्तो गरेर सामाजिक सञ्जाल

0: सचिवालयले उल्लेख गरेको छ। तोडिनेमा सबैजसो सडक आयोजनाका ठेक्का हुन्। छुट्टै प्रसङ्गमा सचिवालयले नुवाकोटको बेत्रावतीमा बेरी ब्रिज टेकाउने काम सम्पन्न भएको जनाएको छ। भोलि बाँकी काम सकेपछि पुल सञ्चालन हुने जनाइएको छ। अब खबर फटाफट।
1: 70% नेपालीलाई आवास सम्बन्धी खर्च धान्न मुस्किल परेको अध्ययन प्रतिवेदन सार्वजनिक। आवासको बढ्दो खर्चसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको हेबिटेट फर ह्युमेनिटी इन्टरनेसनलको दावी। चितवनमा जुम्बा डान्स र एग वाक गरेर विश्व अन्डा दिवस मनाइयो। लेयर्स कुखुरा पालक सङ्घले आयोजना गरेको कार्यक्रममा डिजी म्युजिक र नाचगान सहित मुख्य बजार घुमघाम पनि। कोराला नाका हुँदै चीनबाट 11 दिनमा स्याउ, आँप र ड्रेगन फ्रुट सहित 543 टन फलफुल आयात। जोमसम आइपुगेको 24.5 लाखको एक कन्टेनर ड्रेगन फ्रुट भने बिग्रन थालेपछि स्थानीयलाई बाँडियो। चाडपर्व लक्षित गरेर आउँदो 25 कार्तिक 30 कर्णाली प्रदेशभरमा 5,000 प्रहरी परिचालन गरिँदै सुरक्षा योजनाका लागि प्रहरीको मोबाइल गस्ती, मोटरसाइकल

नितेश जङ्कुरको आवाज सुन्दै थियौँ यतिखेर हामीले इन्जोय पक्कै गर्नुभयो होला यो गीतको साथ साथमा कार्यक्रम आजको हाम्रो दिवाको शैलीको यो अन्तिम चरणको यात्रा सुरु भइसक्यो यहाँहरू सबैलाई कार्यक्रममा एकपटक फेरि पनि स्वागत अभिवादन टक्राउन चाहन्छु म शिरेश सनवार तपाईँको सेवामा छु कार्यक्रमको साथमा तपाईँहरू सबै सबैको लागि अब अन्तिम चरणको यो प्रस्तुति लिएर हाजिर भइसकेकी छु यतिखेर तपाईँको लागि अब भने म अगाडि राख्न गइरहेकी छु हाम्रो हेल्थ पोडकास्ट जस अन्तर्गत डाक्टर पूजा देव हुनुहुन्छ हामीसँग उहाँसँग गरेको कुराकानीतर्फ तपाईँको ध्यान आकर्षण गराउन चाहन्छु त्योभन्दा अगाडि एउटा छोटो साङ्गीतिक विश्राम है त

0: BFBS Gorkha Radio
1: तिमी अनलाइन मा हो
2: अँ हो
1: के गर्दै गरेको
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
1: ए ल ल हुन्छ हुन्छ
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: as a dad is seven, you be smoking radio, ma. So we're onto the barrel. Health podcast on there, onto Sunday's day. As I go, you nischit samayma. Meru saath ma got a case of daddy, onto Dr. Pooja Deo. Jose, onto Balro Bishasaka. Dere information or while it is on a matter. Is to Kuraru, Jun Kuraru, Amile, I'll say Kalpunapuni Gonosog, they know about you, Kurama Dandino Porsai as a parent. But Nijun Amile, Taitina, two Kurata by the Gordinovo. Rob, was I ever last 2 weeks could I got the kitty? Cotticula might have been forgetting the kitty. Oh, when it is to go to go to, or the way to go upon it to miss the one. Never mind, I feel why you. There are Agarica, Amra Baba Rujo, Nayanayasa, Nayana, but Sarasan, Unia Colagi, say Ramutarika, say Agari Borna Colagi, but Sarko, the Ancos, Rakimani Kuraru, say Zankari, Wali, you could have any by Rakimbats, or do I mean, Bogio, Wali to Bogno, Porta, Nola, could have any number soon Rakimbats, but Nimana Likes, it's like that of a Jatina, don't even deal. पनि कम हुन्छ फेरि पनि तपाईलाई स्वागत गरे है
1: दाजु धन्यवाद हुन्छ धेरै धन्यवाद
0: अब हामी चाहिँ लास्ट वीक हामीले यो इम्युनाइजेसनको अलिकति कुरा गर्यौं अनि अलिकति 4 देखि 12 वर्षको उमेर सम्मको बच्चाहरुमा हुने समस्याको बारेमा कुरा गर्दा गर्दै हाम्रो समय सकिएको
1: थियो
0: अब त्यसैलाई निरन्तरता दिनु पर्दा अब सबैभन्दा पहिला त फिजिकल हेल्थकै कुरा गरौं अब यो एज ग्रुपमा देखिने समस्याहरु किनभने मैले पहिला पनि कुरा तपाईसँग गर्दाखेरि अब बच्चा बेलामा लागेको समस्याहरु चाहिँ कालान्तरमा गएर एडल्टहुड सम्म पनि त्यो ट्रान्जिट हुन सक्छ भन्ने कुरा पनि हामीले गरेका थियौ त्यो हिसाबले तपाईले गर्दाखेरि कस्ता कस्ता समस्याहरु हुन सक्छन् अनि त्यस समस्याहरु कसरी हामीले चाहिँ पत्ता लगाउन सकिन्छ सिम्पटम्सहरु हेरेरै पत्ता लगाउने हो अनि त्यसको चाहिँ उपचार अब विशेष गरिकन फर गुड भनेर भनौँ न होइन पूर्णमा निमिट्याउन पार्न सक्ने हो होइन होइन भने कस्तो तरिकाले अगाडि बढ्नुपर्ने हो पेरेन्ट्सहरूले के गर्नुपर्ने हो यावत कुराहरू जति पनि ठुलो विषयवस्तु हो तपाईँले भन्नुभएको जस्तै तर यसलाई चाहिँ संक्षेपमा हामीले बुझ्ने गरी बुझाइदिनुहोस् न
1: हजुर हजुर हुन्छ हजुर त्यही अब कुरा गर्दाखेरि 4 देखि 12 वर्षकोमा कुरा गर्दा हामीले तपाईँले अब मेनली चाहिँ नै इन्फेक्टिभ अनुसारले फिजिकल भनौँ न त्यो त्यो सँगसँगै हामीले चाहिँ के ध्यान दिनुपर्छ भन्दाखेरि उनीहरूको चाहिँ नि इमोसनल र सोसियल वेलबिङ पनि कस्तो छ तर अब रोगहरूकै बारे कुरा गर्दाखेरि चाहिँ नि मैले जहिले पनि भन्छु रेस्पिरेटरी इलनेस होइन श्वास प्रश्वासको समस्या चाहिँ नै बढी देखिन्छ अब कसै कसैलाई चाहिँ नै निरन्तर रुगाहरू लागेर रिकरेन्ट भाइरल इन्ड्युस्ड विज भन्छौँ त्यसमा चाहिँ नै ट्रिटमेन्ट पाउँछ निको भइरहेको हुन्छ तर कहिले कहिले धेरै नै भइरह्यो भने चाहिँ नै ए यो बच्चामा केही कुराको एलर्जी छ त के त प्यारेन्टल हिस्ट्री के छ त एज्माको हिस्ट्री छ त होइन त्यस्तो सबै कुरा चाहिँ हामीले हेर्छौँ कि के छ त घरको इन्भाइरोमेन्ट कुनै अब पेट्सहरू कुकुर बिरालोहरू हुन्छ नि त घरमा नानीहरूले राखेको हुन्छ तिनीहरूसँग खेल्दाखेरि कफ आइरहेको हुन्छ कि हुँदैन त होइन त्यो सबै कुराहरू हामीले छुट्याएर चाहिँ नै यो रिकरेन्ट भाइरल इन्ड्युस्ड हो कि एज्मा हो त्यो अनुसारले गर्छौँ एज्मा एकदमै धेरै छ है किनभने यहाँनिर हामीले देखिरहेछौँ आजकल एलर्जीहरू थुप्रै नै देखिन्छ क्या नानीहरूमा फुड एलर्जी होस् अथवा रेस्पिरेटरी एलर्जन भनौँ अब जस्तै सिम्पल यहाँ त चिसो मौसम हुन्छ अनि मल्डहरू होइन त्यो ड्याम्प भएको हुन्छ घरहरू कहिले कहिले त्यस्तोले पनि बच्चालाई चाहिँ नै फरक पारेको हुन्छ कार्पेटेड फ्लोर हुन्छ त्यसमा डस्टहरू हुन्छ जति सफा गरे पनि जाँदैन तर कोही बच्चा सेन्सिटिभ छ भने त्यसले उसलाई कफ प्रोभोक चाहिँ गरिरहेको हुन्छ क्या त्यो सबै चिजहरू हामीले हेर्छौँ र एज्मा चाहिँ नै एकदमै प्रब्लम नै छ
0: अनि यो आस्माकै कुरा गरिरहँदाखेरि यो बच्चा बेलामा देखिने यो दमको समस्या यो एडल्ट हुँदासम्म अथवा उनीहरूलाई जीवन पर्यन्त नै हुने हो कि उनीहरूको छिटै अर्ली इन्टरभेन्सनले त्यो चाहिँ निमिट्यान अथवा त्यसको पूर्ण रूपमा निको हुने हो कि त्यो पनि बताइदिनुहोस्
1: होइन कस्तो हुन्छ भन्दाखेरि डिपेन्ड्स अन कतिको सिम्टोमेटिक छ त बच्चा होइन र कतिको रिस्क फ्याक्टरहरू छ रिस्क फ्याक्टर भन्नाले चाहिँ बुवा आमामा छ अथवा सिब्लिङहरूमा छ त्यो रिस्क भयो होइन अरू पनि उसलाई एलर्जी छ त्यसले चाहिँ नि उसको कफहरू चाहिँ आइरहेको हुन्छ होइन त्यस्तो सबै अरू फ्याक्टर्सहरू हुन्छ जुन चाहिँ हेर्छौँ हामीले कति बच्चाहरू त दे गेट रिड अफ इट है ग्रो आउट अफ इट
0: भन्छ होइन
1: तर कस्तो हुन्छ भने सुरुमा जुन चाहिँ हामीले चाहिँ नै ट्रिटमेन्ट दिन्छौँ एउटा चाहिँ नै हामीले प्रिभेन्टिभ ट्रिटमेन्ट भन्छौँ जुन चाहिँ नै सिम्पल तरिकाले बुझ्दा ब्राउन इनहेलर भन्छ क्या होइन अनि अर्को चाहिँ ब्लू इनहेलर भनेको चाहिँ रिलिभर हो अब जस्तै एकदम कफ बाउट भइरह्यो भने चाहिँ ब्लू दिन्छ त्यो दिएपछि चाहिँ अलिकति ठिक भयो भने भयो होइन अनि प्रिभेन्टर ब्राउन चाहिँ नि बिहान बेलुकी त्यो रेगुलर लिनुपर्ने औषधि हो किन रेगुलर लिनुपर्ने औषधि भन्दाखेरि चाहिँ नि एक्युट एट्याक नहोस् त्यो प्रिभेन्ट गर्नको लागि उनीहरूको ग्रोथ राम्रो भइरहोस् मोर्बिडिटी रेटहरू कम होस् भनेर चाहिँ नि गरेको चिज हो कति बच्चाहरू रेगुलर युज भएपछि चाहिँ नै दे ग्रो आउट अफ इट पनि तर कोही कोही चाहिँ नै एडल्टहुडसम्म जान्छ
0: ए हजुर हजुर
1: तर यो चाहिँ एकदमै प्रिभेन्टेबल हो, एकदम अन्डर कन्ट्रोल गर्न मिल्ने चिज हो
0: है.
1: अब कोही कोही बच्चाहरूलाई चाहिँ बिचरा एज्माको पनि हुन्छ, पिनट एलर्जी पनि भइरहेको हुन्छ
0: होइन,
1: फेरि एनाफाइलेक्टिकै रियाक्सन, एकदम नराम्रो खालको रियाक्सन भएको हुन्छ, जस्तै ओठहरू सुन्ने, जिब्रो सुन्ने, सास फेर्न गाह्रो हुने, त्यो त्यो जुन चाहिँ नै हुन्छ त्यो एनाफाइलेक्सिस भन्छ के. उनीहरूको लागि चाहिँ त्यो इन्जेक्टेबल लाइफ सेभिङ एड्रेनालिन भन्ने हुन्छ त्यो दिएको हुन्छ. अब त्यस्तोमा चाहिँ हामीले एज्मा छ भने चाहिँ नि अलिक विशेष ध्यान दिनुपर्छ, किनभने ट्रिगर उसको लागि जे पनि हुनसक्छ होइन, किनभने आखिर दुवै चिजले चाहिँ नै यो एयरवेलाई नै अफेक्ट गर्ने हो होइन. एनाफाइलेक्सिस भयो भने त तुरन्त तुरन्तै लाइफ सेभिङ दबाई त दिनै पर्ने हुन्छ, तर कहिले कहिले खोकीहरू लागिरहेछ भने चाहिँ त्यो जुन चाहिँ ब्लू कलरको भन्यो नि त्यो दिएर पनि अलिकति सेटल हुन्छ. र अन्त त्यही भएर प्रिभेन्टिभ थेरापी ब्राउन कलरको चाहिँ नर्मली प्यारेन्ट्सहरूले त्यसरी बुझ्नुहुन्छ क्या. प्रिभेन्टिभ थुप्रै कलरको हुन्छ, तर हामीले चाहिँ नै कमनली सुरुमा स्टार्ट गर्ने चाहिँ नै बेक्लोमेथाजोन भन्छौँ, त्यसलाई चाहिँ नै ब्राउन इनहेलर भयो. तर त्यही हो, अब हेरिकन हुन्छ आफ्नो रिस्क फ्याक्टर कति के छ त्यो अनुसारले लाइफ लङ पनि हुन्छ. तर यो कतिजना चाहिँ नै दे ग्रो आउट अफ इट पनि, अनि फेरि कति नानीहरूलाई चाहिँ नै यो ठ्याक्क सिजनल के यो पोलेनहरू हुने बेलामा चाहिँ बडी सिम्टोमेटिक हुन्छ, त्यो बेलामा युज गर्यो बाँकी टाइममा ठिक हुन्छ उनीहरू. बिस्तारै बिस्तारै उनीहरूले आफै थाहा पाइरहन्छ कि स्कुलमा ए मलाई त आज चाहिएन त पिई गर्दाखेरि होइन, त्यस्तो हुँदा हुँदा चाहिँ नि. तर रेगुलर फलोअपमा चाहिँ हुन्छ उनीहरू एजमा नर्सेसहरू हुन्छ र हाम्रो पिजियाट्रिकको क्लिनिक पनि हुन्छ, त्यो रेगुलर फलोअपमा इम्प्रुभमेन्ट भइरहेछ भने बिस्तारै हटाउन मिल्छ.
0: ए हजुर, चान्सेस चाहिँ
1: हुने
0: र निको हुने चान्सेस बढिरहेछ.
1: हजुर छ,
0: तपाईँ अहिले भन्नुभएको जस्तै त्यसलाई चाहिँ प्रिभेन्सन चाहिँ इन्टरभेन्सन चाहिँ अलिक अगाडि नै गर्नु पर्छ है,
1: त्यो गरेको राम्रो हुन्छ.
0: किनभने कहिले कहिले तपाईँले अघि भन्नुभएको थियो अब यदि यो सास फेर्न नलिएर सुन्यो भने त फेरि सास फेर्न सकेन भने त इट क्यान बी प्राणघातक पनि हुन सक्छ.
1: त्यो एज्मा भनेको चाहिँ लोअर रेस्पिरेटरीको लागि हो होइन, माथि अपर होइन. जस्तै कहिले कहिले कस्तो बार्किङ कफ भनेर जस्तै कुकुरहरूले खोकेको जस्तो आयो त्यो चाहिँ नै अपर एयरवे हो होइन. एलर्जीमा पनि अपर एयरवेलाई फरक पर्छ क्या. त्यही भएर कुनै बच्चा जसलाई चाहिँ धेरै एलर्जी छ र एज्मा पनि छ भने चाहिँ अलिक बढी ध्यान दिनु पर्यो भन्न खोजेको हो कि.
0: हजुर हजुर हजुर. र अब यो अब भनौँ बच्चा बेलामा लाग्ने रोगहरूको कुरा गर्नु पर्दा जुन चाहिँ दीर्घकालीन रूपमा पनि जान सक्छ भन्ने कुरा मैले गर्दाखेरि यो खासमा कुरा आयो. योभन्दा बाहेक अन्य समस्याहरू के छन् त बच्चाहरूलाई?
1: अब हामीले अहिले चाहिँ नि जिपीबाट रेफरल आउँदाखेरि चाहिँ नि प्राय बच्चाहरूमा चाहिँ नै पेट दुखिरहेछ, बावल इरेगुलर भइरहेछ भन्ने हिसाबले आउँछ. तर म्याक्सिमम् उहाँहरू चाहिँ नै कन्स्टिपेसनै हुन्छ क्या धेरै जसो. कति प्यारेन्ट्सले रियलाइजै गरेको हुँदैन कि बच्चाले डेली टोइलेट गए पनि कन्स्टिपेसन भएको हो भन्ने कुरा बुझ्दैन क्या. किनभने के हुन्छ भन्दाखेरि बच्चाले बाउल त ओपन गर्यो तर उसले के त्यो हार्टबिट मात्रै तलको जुन चाहिँ छ सबसे तल प्रेसर आएर बसिरहेछ त्यो मात्र निस्क्यो, त बाँकीको त निस्केको छैन नि, कम्प्लिट इभ्याकुएट त भएको छैन. त्यही भएर मैले भन्छु नि न्युट्रिसन खानपानमा चाहिँ ध्यान दिनुपर्ने चाहिँ नि त्यो हो क्या. हामीले त्यतिखेर बिचरा बच्चालाई यस्तो स्टेजमा हुन्छ कि उनीहरूलाई औषधि चाहिन्छ चाहिन्छ होइन. अनि औषधि पनि दुई खालको हुन्छ, एउटा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ त्यसले चाहिँ नै अलिकति सबै मिक्स गराइदिने के, पानी पानी जस्तो गरिदिने होइन, स्टुललाई हार्ड हुन दिँदैन पुरलाई होइन. अनि बच्चामा के हुन्छ भन्दाखेरि त्यो त्यो कडा भएर आएपछि त दुख्छ नि त उनीहरूलाई, उनीहरूले होल्ड गरिदिन्छ क्या. त्यो होल्ड गरेपछि त्यो साइकल रन भएको भए हुन्छ, त्यो माथि दिशा जमेको जमै हुन्छ, त्यो एकदमै गाह्रो भएर चाहिँ नि निस्किने तलको निस्किन्छ, तर त्यसले चाहिँ नि रगत निकाल्छ
0: क्या.
1: त्यो भएपछि चाहिँ नि अनि समस्या सुरु हुन थाल्छ कि. त्यस्तै नहोस् भनेर चाहिँ जुन चाहिँ औषधि दिन्छौँ हामीले त्यो चाहिँ त्यसले चाहिँ नि सफ्ट गराउँछ उसको आँचीलाई सबै माथिसम्म होइन, सफ्ट गराएर निकाल्न मद्दत गर्छ. अनि अर्को खालको औषधिले चाहिँ नि हाम्रो अब कन्स्टिपेसन त एक दिनको कुराले हुने होइन, यो इट टेक्स लङ टाइम
0: है.
1: त्यही भएर लङ टाइम पनि लाग्छ निको गर्नलाई. अब त्यो लामो समयदेखिबाट कन्स्टिपेसन भएको भएर चाहिँ नै हाम्रो त्यो आन्द्राको चाल नै कम हुन्छ क्या. त्यही भएर एउटा यस्तो औषधि पनि दिन्छ जसले चाहिँ आन्द्राको चाल अलिकति बढाउँछ, त्यसले गर्दा उसलाई क्राम्पिङ पेन त हुन्छ त्यतिखेर, त्यो पहिल्यै भन्नुपर्छ हामीले, तर त्यसले हेल्प गर्छ क्या निकाल्नलाई. त्यो भइसकेपछि रेगुलर छ आठ महिना अझै जहिलेसम्म चाहिन्छ उसलाई त्यो सफ्ट गर्ने औषधिमा राख्ने मेन्टेनेन्स डोजमा, र त्यो सँगसँगै पानी एकदम खान दिनुपर्छ है. कति बच्चाहरू जुस मात्र खान्छ, इट्स नट गुड, किनभने जुसले पनि त्यो कन्स्टिपेसनमा चाहिँ नै अलिकति हात दिएको हुन्छ क्या. त्यही भएर साधारण पानी त्यो एकदमै उमेर अनुसारले दुईदेखि तिन लिटर होइन त्यो भन्छ. खानामा फ्रुट्स चाहिँ नै राख्नै पर्यो कि, जस्तै एप्पल पियर्स जुनमा चाहिँ नि त्यो बोक्राहरू हुन्छ नि त्यसले चाहिँ फाइबर पर्छ त्यो भयो. अब एकदमै गाह्रो विटामिक्सहरू पनि राम्रो चिज हो होइन, सिरियल्सहरू पनि राम्रो चिज हो, तर फाइबरवाला त्यो सफ्ट त्यो वेल फाइन्ड त्यो होइन कि, त्यो रफवाला चाहिँ दियो भने चाहिँ नि त्यो फाइबर मेन्टेन हुन्छ. त्यो डिफ्रेन्ट हाम्रो त अब साग सब्जीहरू त नेपालीकोमा त त्यो चाहिँ एउटा सुविधा छ नि त होइन, बारी धेरैले गर्नुहुन्छ. अनि त्यो होममेड फुड अर्ग्यानिक भनेर पनि हामीले हाम्रो सानो नानीहरूलाई चाहिँ नि त्यतातिर फोकस गराएर चाहिँ दिन मिल्छ कि. त्यो डाइट इम्प्रुभ गर्नै पर्ने हुन्छ कन्स्टिपेसन इम्प्रुभको लागि, अनि त्यो चाहिँ त लङ टर्म हो नि त होइन. अनि वान्स त्यो बेटर भएपछि उनीहरूले बुझ्छ कि मेरो बाबुलाई के ठिक छ के ठिक छैन भनेर, त्यसपछिबाट समस्या हुँदैन है. त्यो भयो. अनि अर्को चाहिँ तर कस्तो हुन्छ भन्दाखेरि, कहिले कहिले बच्चाहरूलाई चाहिँ एकदम सिभियर पेट दुख्छ, दिशामा जहिले पनि रगत र मासी परेको जस्तो आउँछ, र फ्यामिली हिस्ट्रीमा पनि कसै न कसैलाई चाहिँ नै एकदमै रगत जाने त्यस्तो हुन्छ. त्यसलाई चाहिँ हामीले कोलाइटिस भन्छौँ है, क्रोन्स अथवा अल्सरेटिभ कोलाइटिस आइबिडी भन्छौँ, इन्फ्लामेटरी बाउल डिजिज है. त्यसमा चाहिँ नै ट्रिटमेन्ट चाहिन्छ, त्यो चाहिँ नै पेट दुखेकोबाट नै स्टार्ट हुन्छ. तर हामीले पेट दुखेको रिसिभ गरिसकेपछि चाहिँ नै एउटा पुकाइ स्कोरिङ भन्ने हुन्छ क्या हाम्रो, त्यो स्कोर गरेर हेर्छौँ कतिको आइबिडीतिर लाग्दो रहेछ त होइन, त्यो गरेर गर्छ. रगत त अब कन्स्टिपेसनमा पनि आउँछ, तर हामीले छुट्याउनु पर्यो त्यो कन्स्टिपेसनको कि अर्को हो, त्यो एउटा चाहिँ नै ध्यान दिनुपर्ने चिज हो. फ्यामिलीमा कतिलाई चाहिँ नै दुधको चिजहरू बढी खाँदाखेरि समस्या हुने त्यस्तो त्यस्तोहरू देखिन्छ कि, इन्टोलरेन्सहरू पनि यो एजमा अलिक देखिएको हुन्छ है. अनि त्यो भयो. अनि अर्को चाहिँ नि हेडेक पनि एकदम धेरै हो
2: है,
1: हेडेक एकदम धेरै प्रब्लम लिएर आउँछ कि त उनीहरूको. आजकल चाहिँ हालचाल चाहिँ नि हामीले के जोर गर्छौँ भन्दाखेरि चाहिँ इयरली आँखाको चेकअप चाहिँ नै गरेको बेटर हो, किनभने हल्का पनि रिफ्लेक्सन एररहरू छ भने चस्मा लाउनु पर्ने छ भने त्यसले बेटर हुन्छ. धेरै बच्चाहरूको हेडेक बेटर हुन्छ त्यसले है. तर कति बच्चाहरूलाई चाहिँ नै माइग्रेन हुन्छ क्या, बच्चाहरूलाई पनि माइग्रेन हजुर हुन्छ, एकदम टिपिकल हिस्ट्री लिएर आउँछ उनीहरूले. ठ्याक्क यतापट्टि एउटा पाटामा यस्तो दुख्यो यस्तो भयो, त्यतिखेर मलाई उल्टी हुन्छ एकदम गाह्रो हुन्छ, सुतेपछि ठिक हुन्छ, त्यस्तो त्यस्तो खालको भन्न थाल्छ क्या. अनि त्यसमा चाहिँ नै उनीहरूलाई अब समय अनुसारले कहिलेदेखि भइरहेछ, एक्युट म्यानेजमेन्ट गर्ने कि क्रोनिक प्रोफाइलाक्टिक मेडिकेसन नै चाहिन्छ लङ टर्म अलिकति. त्यो माइग्रेन भनेको फेरि लाइफ लङ हो, त्यो पनि इनिसियल कति बच्चाहरूलाई औषधिको मद्दत चाहिन्छ, तर वान्स तिनीहरूले आफ्नो ट्रिगर थाहा पाएपछि कतिलाई चाहिँ डिहाइड्रेसन, बच्चाहरू खेल्दा खेल्दै पानीहरू खानु बिर्सिन्छ नि, थाहै हुँदैन उनीहरूलाई होइन, खानु बिर्सिन्छ थाहै हुँदैन, त्यो चिजहरूले पनि हेडेक ट्रिगर गर्छ के. तर त्यति गरेर उसको हेडेकहरू बन्द भइरहेछ भने त त्यो बेटर हो नि त
2: होइन.
1: त्यही भएर त्यसमा पनि प्रिभेन्सनको कुरा आउँछ कि. त्यही भएर न्युट्रिसन एकदम जरुरी छ क्या, हाइड्रेसन र न्युट्रिसन. बच्चाहरू जुन चाहिँ बिहान हतार भयो भनेर ब्रेकफास्ट स्किप गरेर जान्छ नि, द्याट इज भेरी रङ प्र्याक्टिस भन्छु कि म चाहिँ. दुईवटा बिस्किट भए पनि खाऊ, पानी खाऊ, जाऊ होइन, धेरै धेरै खाऊ भनेकै छैन, स्मल एमाउन्ट मोर फ्रिक्वेन्ट खाऊ होइन. त्यसले गर्दाखेरि चाहिँ एसिड हुँदैन टमीमा, ग्यास्ट्राइटिसको सिम्टम हुँदैन, त्यसले पनि हेडेक प्रोभोकहरू गर्छ. त्यो थुप्रै चिजहरू हेर्नुपर्ने हुन्छ कि. कति बच्चालाई फोकस गर्दाखेरि हुन्छ होइन, किनभनेदेखि क्लासमा 30 बच्चा छ भने 30 त डिफ्रेन्ट छ, कतिको चाहिँ नै फोकस गर्ने युनो टाइमिङ फरक हुन्छ भने कतिको रिसिभ गरिरहेको टाइमिङ फरक हुन्छ. उसले धेरै स्ट्रेन दिँदाखेरि पनि हेडेक हुन्छ क्या. अब तर त्यो सँगसँगै अर्को पाटा के छ भन्दाखेरि चाहिँ ऊ इमोसनली र सोसियली चाहिँ नै कतिको ठिक छ त, उसमा अरू केही स्पेक्ट्रम छ कि छैन त्यो पनि हेरिन्छ क्या. त्यो पनि याद गर्नुपर्ने धेरै हुन्छ, सटल साइनहरू थुप्रै हुन्छ क्या. कति केटाकेटीहरूले चाहिँ आफ्नो साथीहरूको माझमा केही देखाउन खोज्दैन होइन, सबै एकदम पर्फेक्ट छ भनेर देखाउँछ, घर आउने बित्तिकै उनीहरूको मेल्टाउन सुरु होइन. त्यो चाहिँ नि पेरेन्ट्सले एकदम बुझ्नुपर्छ कि, घर आएर कस्तो खालको भएको, यो आजकल एकदम बानी बिग्रेको छ यसको, त्यस्तो होइन. त्यो हामीले बुझ्नु पर्यो क्या, किनभने पहिलो पो हामीलाई हुर्काउँदा त्यस्तो हुँदैन. फेरि कस्तो थियो भन्दाखेरि हाम्रो पालोहरूमा सिब्लिङ्स धेरै थियौँ नि त, अहिले त एकजना म्याक्सिमम् दुईजना नानीहरू होइन, उनीहरूलाई उनीहरूको त्यो सेयर गर्ने उनीहरूसँग त्यो हुन्छ नि, त्यो जुन चाहिँ टर्मोल भएको हुन्छ स्कुलमा त्यत्रो घन्टा उनीहरूको, सबैजना त राम्रै बोल्छ भन्ने जरुरी छैन नि. केटाकेटीहरूले पनि कहिले कहिले होइन अलिकति त्यस्तै वर्ड्सहरू युज गरिदिन्छ, कतिलाई हर्ट हुन्छ, त्यस्तो चिजहरू चाहिँ बुझिदिनुपर्छ क्या. अनि अर्को अर्को भनेको अहिले आइरहेको छैन है, धेरैले ध्यान दिएको छैन, हामीले ओबिसिटी बच्चामा एकदम आइरह हुन्छ. फेरि अब अहिले कुरा कस्तो छ भन्दा ओबिसिटी ओबिस पनि भन्न पाउँदैन कतिलाई they get offended. कसरी भन्ने भन्दा हाई बेसल मेटाबोलिक रेट भएको हाई बडी मास इन्डेक्स भएको बच्चाहरू भन्नुपर्छ क्या.
0: तपाईँले भन्नुभएको कुरा एकदम ठिक हो. यो त एकदमै महत्त्वपूर्ण एउटा विषयवस्तु छुनै पर्छ. तर एउटा छोटो विषयमा पश्चात है त, किनभने मलाई लाग्छ यो जुन विषयवस्तुमा हामी अब डुवेल्भ गर्दैछौँ यो अलिक लामो नै हुन्छ. त्यो कारण गर्दा हामी एउटा छोटो विश्राम लिएर फेरि सास पनि हामीले फेर्नु पऱ्यो नि होइन, अनि फेरि

0: यो BFPS गोर्खा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFPS गोर्खा रेडियो।

0: हजुर त आदरणीय श्रोता बिन गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ. हाम्रो डक्टर हुनुहुन्छ पूजा देवजी. एकदमै रमाइलो कुराकानी भइरहेको छ, रमाइलो इन दिस सेन्स कि हाम्रो आँखा खोलिदिइरहनु भएको छ तपाईँले है. अब हामीले त जे जस्तो गरेर हुर्कायौँ हुर्कायौँ आउनु भएको छ, तर त्यही गल्तीहरू जुन हामीले गरेका थियौँ भने हाम्रो आगामी चाहिँ पुस्ताहरूका आमा बुबाहरूले चाहिँ नगरौँ होइन, उहाँहरूलाई चाहिँ जानकारी होस् भन्ने हिसाब किताबले नै हामीले यो कुराकानी गरिरहेका छौँ. र तपाईँले कुरा गरिरहनुहुँदाखेरि बडो मलाई चाहिँ रमाइलो पनि भइरहेको छ, एकदमै आई ओपनिङ जस्तो क्या हुन्छ नि है, त्यो पनि भइरहेको छ मलाई. टु बी अनेस्ट, मेरो आफ्नै एउटा चाहिँ एज अ प्यारेन्ट मेरो पनि जर्नी एउटा छ, त्यसलाई रिफ्लेक्ट ब्याक गर्ने एउटा मौका पनि मिलिरहेको छ मलाई. सो इट्स रियली इन्ट्रेस्टिङ. र अब यो ब्रेकभन्दा अगाडि हामीले अलिकति ओबिसिटीको कुरा छोएका थियौँ, जुन चाहिँ हाम्रो समुदायको मात्र होइन विश्वव्यापी रूपमा सबैभन्दा ठुलो समस्याको रूपमा आइरहेको छ, एडल्ट्सलाई मात्र होइन बच्चाहरूलाई पनि. र इनफ्याक्ट यो ओबिसिटीको जुन एउटा सिड चाहिँ बाल्यपनदेखि नै बाल्यकालदेखि नै रोपिएको हुन्छ, जुन चाहिँ आगामी वर्षहरूमा गएर अथवा भनौँ एडल्टहुडमा जाँदाखेरि झाङ्गिएको रूप जस्तो हुन्छ, र त्यो झाङ्गिसके पछि त बडो कठिन हुन्छ त्यसलाई चाहिँ साम्य पार्नको लागि. एकदमै महत्त्वपूर्ण विषयवस्तु, सम्पूर्ण प्यारेन्ट्सहरूलाई चाहिँ राम्ररी ध्यान दिएर चाहिँ यो कुरालाई चाहिँ मनन गर्नुपर्ने कुरा हो. आशा गर्दछु सुन्दै हुनुहुन्छ यहाँहरूले भनेर. त पूजाजी, अब यो ओबेसिटीको नै कुरा गरौँ. ओबेसिटीको साथसाथमा हजुरले चाहिँ यो इटिङ डिसअर्डरको पनि अलिकति सुहाइदिनुहोस्, किनभने आई थिङ्क यो एउटै सिकाइ है, र हाम्रो चाइल्डहुड ओबेसिटीको कुरा गरौँ.
1: त्यही त अहिले चाहिँ यो एकदमै बढ्दो समस्याको रूपमा देखिरहेछौँ हामीले है. तर त्यो चाहिँ नि कस्तो छ भन्दाखेरि चाहिँ नि सानैदेखि पनि देखिरहेको हुन्छ होइन, खानपानमा मात्र नभइकन अब के चाहिँ अरू कारणले पनि बच्चालाई त्यस्तो भइरहेछ. अब एउटा त समस्या के छ भन्दाखेरि धेरै जङ्क फुडहरू त्यस्तो खाएर नै पनि वेट बढी भइरहेको हुन्छ बच्चाहरूको होइन, त्यसलाई चाहिँ नि अब न्युट्रिसनल बिस्तार चाहिँ नै कन्ट्रोल गर्न सकिन्छ. तर कति बच्चाहरूमा चाहिँ नि कस्तो छ भन्दाखेरि, एक त अब रिसेप्सन इयर वान इयर टू इयर थ्री हुँदा हेर्दाखेरि अलिकति अरू बच्चाभन्दा अलिकति मोटोघाटो देखेको छ. त्यस्तो छ भने हामी घरमा पो सानै छ नानी होइन, मोटोघाटो छ बच्चा बेलामा मोटोघाटै हुन्छ, पछि आफै ठिक हुन्छ भन्छ. तर प्राइमेरी स्कुलमा नै बुलिङहरू पनि धेरै हुन्छ क्या होइन, बडी सेमिङ है, त्यो यस्तो धेरै छ कि जुन चाहिँ हाम्रो नेपाली समाजमा अहिले हाम्रो प्यारेन्ट्स एज अ प्यारेन्ट्स हामीले बुझेको छैनौँ जस्तो लाग्छ मलाई. अनि त्यही नबुझेको कारणले होला कति बच्चाहरू चाहिँ नै एक्सप्रेसिभ त हुन्छ, तर धेरै चाहिँ दे आर नट एक्सप्रेसिभ. उनीहरूले आएर घरमा आफ्नो समस्या भनेकै हुँदैन होइन, अनि त्यही भएर कति सटल साइनहरू हुन्छ कि कतिजना बच्चाहरू तपाईँले याद गर्नुभयो भने त्यस्तो उनीहरूले फेस गरिरहेछ भने स्कुलमा नि स्कुल जानुभन्दा अगाडि यसो अलिकति केही न केही बहाना बनाएर टोइलेट जानुपर्ने होइन, पेट दुख्यो भन्ने अथवा मलाई सन्चो छैन भन्ने, ट्राइङ टु अभोइड गोइङ स्कुल है, त्यो एउटा एकदमै प्यारेन्ट्सले चाहिँ नै याद गर्नुपर्छ. मलाई एज अ प्यारेन्ट्स भएपछि चाहिँ अहिलेको यो जमाना अनुसारले चाहिँ के याद गर्नु पर्यो, मेरो बच्चा त यस्तो होइन त के चाहिँ चेन्ज भएछ, यो चाहिँ मैले चेन्ज नोटिस गरेँ है, त्यो चाहिँ एउटा याद गर्नु पर्यो होइन. किनभने त्यसले के ट्रिगर गर्छ भन्दा चाहिँ नै हामीसँग यस्तो पनि बच्चाहरू छ जो चाहिँ यस्तो कुराले ट्रिगर गरेर उसको सोलेस नै उसले चाहिँ नै घरमा खाने खाने मात्रै यति धेरै खाने कि खाना नुकाउनु पर्ने होइन, दिएन भने झगडा गर्ने, रिसाउने, रुने, इमोसनल ब्रेकडाउन हुने, त्यो चाहिँ नै अब एज अ प्यारेन्ट्स चाहिँ नै बुझ्न एकदम जरुरी हुन्छ क्या. लुकाउन एकदम राम्रो होइन, किनभने त्यो बच्चालाई त एक त बडी सेमिङ गरिरहेछ, इमोसनली कति डाउन भइरहेछ त ऊ होइन, फिजिकली त भइ नै रहेछ, उसले त स्कुलको एक्टिभिटिजहरूमा पनि बिहाइन्ड होला डेफिनेटली होइन, पिईहरू गराइरहेको हुन्छ तर she or he might not be able to do the things what their friends are doing hai त्यस्तो त्यस्तो भएको भएर चाहिँ उसलाई अब एउटा सानो चार वर्ष भनौँ न अब चार क्लासमा पढ्ने नानी पाँच क्लासमा पढ्ने नानीलाई कति गाह्रो त त्यो फेज होइन, प्राइमेरी स्कुल भनेको त हामीले त भनौँ न बच्चै नै छ त नि, यिनीहरूले के नै बुझेको छ भन्ने हुन्छ, तर यिनीहरूको दुनियाँ एकदम फरक छ. हामी एज अ प्यारेन्ट्स एकदम बुझ्नुपर्छ ओबिसिटी चाहिँ नै यदि गरिकन कोही बच्चा अचानकले बढ्दै गइरहेछ होइन, अलिकति बिहेभियर चेन्ज भइरहेछ भने एकदम केयरफुल हुन जरुरी छ, किनभने यो अन्डरलाइङ बुलिङ अन्डरलाइङ इमोसनल युनो नट बिङ वेल त्यस्तो पनि हजुर त्यो हुनसक्छ. अनि त्यसले गर्दा कहिले कहिले कति बच्चाहरूमा चाहिँ ठ्याक्क जुन चाहिँ सेकेन्डरी स्कुलमा जाने बेला हुन्छ नि यति धेरै उनीहरूलाई भइरहेको हुन्छ खान छोड्छ क्या फेरि, त्यसले गर्दाखेरि तपाईँले भन्नुभयो नि अर्को पाटा इटिङ डिसअर्डर, तिनीहरू त्यो वेमा जान्छ, द्याट इज अल्सो भेरी भेरी डेन्जरस है, किनभने हामीले अहिले टिनेजरहरूमा देखिरहेछौँ क्यालोरी काउन्ट गरिरहेछ है, इटिङ डिसअर्डर भइरहेकोमा क्यालोरी काउन्ट गर्छ. उनीहरूले पुरा कुरा बुझेको हुँदैन. दे आर ट्राइङ टु फिट इन टु द्याट इन्भाइरोमेन्ट, उनीहरूको आफ्नो सर्कलमा फिट हुन खोजिरहेछ. तर त्यसले गर्दा चाहिँ ऊ त अझ पनि बढिरहेको बच्चा हो नि, उसलाई त रिक्वायरमेन्ट त छ नि, न्युट्रिसनहरू मिनरल्सहरूको रिक्वायरमेन्ट त छ, तर त्यो हुन गइरहेको छैन. त्यसले झन् के हुन्छ भन्दा उसलाई चाहिँ एकदमै फिगर एकदम मेन्टेन गर्नुपर्ने, त्यस्तो त्यस्तो आएर साइकोलोजिकल इफेक्ट आएपछि चाहिँ नै इटिङ डिसअर्डर चाहिँ नै अनि मेडिकली हेल्प लिनै पर्ने अवस्थामा हुन्छ क्या, त्यो हुन्छ. अनि अर्को चाहिँ नि अब मैले ओबिसिटीकै बारे कुरा गर्दाखेरि चाहिँ नि एक त डाइट नै भयो, त्यसलाई त हामीले नर्मली कन्ट्रोल गर्न मिल्छ होइन, त्यो सँगसँगै अब अर्को इमोसनल पाटा चाहिँ एकदम हेर्नुपर्ने जस्तो लाग्छ मलाई चाहिँ, त्यो एकदम इम्पोर्टेन्ट हो. अर्को थर्ड कुरा चाहिँ नि ओहो मेरो बच्चा त्यस्तो थिएन, यो एक वर्षदेखि चाहिँ एकदमै वेट बढिरहेछ है, एकदमै धेरै खाइरहेछ, कन्ट्रोलै गर्न सक्दैन बिचरा होइन, अरू त सबै ठिकै छ खुसी नै छ. त्यो हो भने चाहिँ डाक्टरसँग परामर्श चाहिँ गर्नै पर्छ, किनभने कहिले कहिले दे आर फ्यु सिन्ड्रम्स विच इज एसोसिएटेड विथ ओबिसिटी भन्छौँ है, हजुर त्यो चाहिँ नै हामीले हेर्नुपर्छ. अनि अथवा त्यो ओबिसिटी सँगसँगै सडन वेट लसहरू हुँदैछ होइन, पानी एकदम खाँदैछ, पिसाब एकदम गर्दैछ, सडन वेट लस भयो, अथवा पेट दुखेको दुखै कम्प्लेन गर्छ, डायबिटिजको पनि साइन हुन्छ त्यो
0: है.
1: त्यही भएर न्युट्रिसन यस्तो इम्पोर्टेन्ट चिज हो नि, सडन चेन्ज केही छ भने चाहिँ नि एकदम अलर्ट हुन जरुरी छ कि त्यो है. अनि अर्को चाहिँ नि ओबिसिटीमा नै भन्नु पर्दाखेरि चाहिँ नै बिचरा कति बच्चाहरूलाई त मोटाइ चाहिँ धेरै नै वेट भयो, त्यो भन्दा त बच्चा पनि त एउटा ह्युमन बिङ हो नि होइन, उसको पनि आफ्नो सोच छ, उसको पनि आफ्नो पर्सेप्सन छ, त्यो भएर चाहिँ भन्दाखेरि एकदम विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ क्या मलाई. ए अब बाबु अथवा नानी होइन यति भएछ, तर अब अहिले त अब कति इजिली छ नि त ग्रोथ चार्ट अभाइलेबल होइन, वेबसाइटमा गयो आफ्नो हाइट र वेट राख्यो, यति हुनुपर्छ, ए हेल्दीको लागि त यति हुँदो रहेछ, अहिले अलिकति ओभर वेट भयो तर वी क्यान वर्क अन इट होइन, हामीले काम गर्न सक्छौँ यसमा. के गर्ने भन्दा खाना खाएपछि हामी 10 मिनट हिँड्न जाउँ न होइन, आमा बुवासँग गयो नि भयो, आमासँग गयो नि जोसँग गयो नि भयो, फ्यामिलीमा किनभने हामी त जोइन्ट अझ पनि म त नेपाली फ्यामिली जोइन्ट नै छौँ हामी है है. अनि अब बाजे बोजूहरू पनि धेरै जसो डायबिटिज हाइपरटेन्सन त्यस्तो भएकै हुन्छ, जाउन त बाजे बोजूसँगै 10 मिनट हिँडेर आऊ होइन, त्यस्तोबाट स्लोली स्टार्ट गर्यो भने, अथवा चाहिँ नै एनएचएस वेबसाइटमा हेर्ने उमेर अनुसारले डिफ्रेन्ट एक्सर्साइजेस के छ त आफ्नो बच्चालाई इम्प्रुभ गर्नलाई, त्यो हेरेर चाहिँ नै फलो गराउने के. प्रेसर चाहिँ नि दिनै हुँदैन बच्चाहरूलाई भन्छु म चाहिँ है,
0: इन्करेज मात्रै गर्नु,
1: इन्करेज गर्ने कुन वेमा गर्ने होइन, इन्करेज गर्यो पोजिटिभ बोल्यो तर त्यो सँगसँगै उसलाई त्यो फ्याक्ट पनि बताउने, फ्याक्ट बताउने तर त्यो सँगसँगै उसलाई चाहिँ नै सल्युसन पनि आफूसँग राख्ने के, सल्युसन राखेर फ्याक्ट बताएर अब हामी यसो गरौँ न त त्यसपछिबाट यस्तो हुन्छ भनेर भन्यो भने चाहिँ नि तिनीहरूले पोजिटिभली लिन्छ क्या, अनि उनीहरू ह्याप्पी पनि भइरहेको हुन्छ. अनि कस्तो हुन्छ भने अल्टिमेटली मैले याद गरेको चाहिँ नि जब घरमा यसरी कुरा गर्छौँ नि, बच्चाले जब सेयर गर्न थाल्छ, जब हामीले एज अ प्यारेन्ट उसको समस्यालाई ए ठुलै समस्या रहेछ नि, उसको लागि त ठुलो समस्या हो नि त्यो होइन, उसले त स्कुलमा गएर त फेस गर्नु पर्यो नि 5-6 घन्टा के फेस गर्छ त, उसले एक्लैले गर्छ, सबै सानसानो कुरा आएर त बिचरा उसले त भन्न सक्दैन घरमा होइन, तर सोध्ने के इभिनिङमा नि यसो एकछिन बसेर कस्तो भयो त आज होइन, आउनु बित्तिकै कस्तो भयो स्कुल भन्यो भने कतिजना एकदम पुट अफ हुन्छ, स्कुलको कुरै गर्न मान्दैन होइन, छोडिदिने एकछिन मजाले बसोस् एकछिन आफ्नो इभिनिङ टाइम जुन चाहिँ हुन्छ नि मजाले बसिरहेको बेलामा, मेरो त आज काममा यस्तो यस्तो भएको थियो, बाबु तिम्रो के भएको थियो, अथवा नानी तिम्रो के भएको थियो होइन, त्यसरी सोध्यो भने बिस्तारै बिस्तारै नि उनीहरूले एक्सप्रेस गर्न थाल्छ कि, त्यो गरेपछि थाहा हुन्छ कि ए बच्चालाई यस्तो गाह्रो भइरहेछ, अनि के चाहिँ गर्न सकिन्छ त. कतिजना साथीहरू सुरुमा मिल्छ, पछि फल आउट हुन्छ होइन, फल आउट भएपछि यति अफेक्टेड हुन्छ होइन, अनि के सिकाउनु पर्छ भने साथीहरू त छ, सबै छ, ठिक छ, तर त्यो सँगसँगै तिमीले अब कसैले तिमीलाई राम्रो बिहेभ गर्दैन, बुली गर्न खोज्छ भने त यु टेक स्ट्यान्ड फर योरसेल्फ होइन, त्यसको लागि त कति बच्चा तर्सिन्छ नि त, पेरेन्ट्स हो क्या, बोलेर सम्झाएर त्यसो गर, तिमीलाई केही गाह्रो भने हामी छौँ त होइन, त्यसरी बिस्तारो भन्दै गयो भने यो जुन चाहिँ नै खाएर त्यो बिस्तारो त्यो हुन्छ, अब ओबिस भइरहेको बच्चालाई त मोटाइस त नखा, आजदेखिबाट यो बन्द भन्यो भने त सक्यो, फेरि रुट कज पत्ता लाउनु पर्यो. कहिले कहिले यो चाहिँ नै अब मेडिकल प्रब्लम पनि भएको हुनसक्छ, तर मोस्ट अफ द टाइम अहिले चाहिँ नै यो जुन चाहिँ नै खाना खानपिनको जुन चाहिँ छ नि समस्या त्यसबाट देखिएको लाग्छ के. तर यो सँगसँगै यदि गरिकन उसलाई अब राति सुत्न गाह्रो छ, होइन एप्निया भन्छौँ हामीले त्यो भइरहेछ एकदमै अब डायबिटिसको चिजहरू देखिरहेछ होइन किनभने ओबिसिटी भनेको त यो त मूल हो नि त पछि रोग लाग्ने मुटु रोग लाग्ने डायबिटिस लाग्ने हाइपरटेन्सन हुने त यो मूल रोग त त्यो हो नि त त्यो घटाउन बित्तिकै त्यो माथिको हाँगामा लाग्ने रोगहरू त कम हुन्छ त्यो भएको भएर चाहिँ नै यसलाई एकदम सेन्सिटिभ तरिकाले चाहिँ लिनुपर्छ
0: हजुर एकदमै सही कुरा गर्नुभयो हजुरले र यो नोटमा अब आजको यो कुराकानीलाई पनि सम्पन्न गर्छौँ अब हामी नेक्स्ट विक फेरि पनि कुराकानीलाई अगाडि बढ्छौँ नेक्स्ट विक चाहिँ हामी अलिकति यो जुन मेन्टल सोसियल र इमोसनल कुरा गऱ्यौँ नि हामी त्यसमा अनि अलिकति लर्निङ डिसेबिलिटीहरू थुप्रै हुन्छन् जुन फेरि पनि चाइल्डहुडमा एकदमै ठुलो एउटा समस्या हो है हामी धेरैले यो भएका पनि छौँ यो कुराहरूको बारेमा अलिकति जानकारी लिन्छौँ है
1: दाजु
2: आदरणीय श्रोतावृन्द हेल्थ पोडकास्ट यहीँ आएर सम्पन्न भइसकेको छ र तपाईँहरूबाट छुट्टिने बेला भएको छ अब एकैचोटि सोमबार तपाईँलाई भेट्न आउने चाहिँ कार्यक्रमको साथमा त्यति बेलासम्मको लागि मलाई पनि बिदा दिनुहोस् ह्याभ अ नाइस विकेन्ड नमस्ते बाई बाई

0: Pe Live Buddy.
1: On air.
0: Acma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रमुख चाडपर्वको मुखैमा काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्ध।
4: दार्जिलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिएँ, दुईतर्फ नै सवारी साधनहरू अवरुद्ध छ, भोलि पनि दिनभरि लाग्न सक्ने जानकारी दिनुभएको छ।
3: काठमाडौँ महाधिवेशनमा मतदान, आज सभापतिको मात्र मतगणना हुने।
5: मेरो विचार 11 बजेसम्म सभापतिको रिजल्ट भइसक्छ, अन्य पदहरूको मत गन्ने काम चाहिँ यदि भोलि भएन भने पर्सि त म सुरु गर्छु।
3: र आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पुनः योग्य रहेको राष्ट्रसङ्घीय मानवाधिकार सम्बन्धी उच्च आयुक्तको भनाई। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। नवनीतम नावी पिल्लेले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन्। पूर्व राष्ट्रसङ्घीय मानवाधिकार प्रमुख तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतकी न्यायाधीश उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन प्रवर्धन गर्ने प्रयासका लागि सम्मानित गर्न लागिएको बताइएको छ। नर्वेजी नोबेल समितिका अध्यक्षले युद्ध अपराध, मानवता विरुद्धको अपराध र नरसंहारका घटनामा कानुनी कारवाही सुनिश्चित गर्न यी महिलाले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्। पिल्लेले हालै संयुक्त राष्ट्रसङ्घको एउटा आयोगको नेतृत्व गरेकी थिइन् जसले इजरायलमाथि गाजामा नरसंहार गरेको आरोप लगाएको थियो। यद्यपि इजरायलले सधैँ यस आरोपलाई अस्वीकार गर्दै आएको छ। आफूलाई यस जानकारी दिइँदाको छड कैद गरिएको भिडियोमा पिल्लेले सुरुमा यसलाई ठट्टा ठानेको बताएको सुनिन्छ। यदि तपाईँले अलिकति पनि बढी ताली बजाउनु भयो भने म यस पुरस्कार ट्रम्पसँग बाँड्न सक्छु। नवनीतम नाभी पिल्ले गत वर्षकी विजेता भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले आफ्नो पदक अमेरिकी राष्ट्रपतिलाई उपहार स्वरूप प्रदान गरेकी थिइन्। नोबेल शान्ति पुरस्कारको घोषणाप्रति इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया जनाएको छ। त्यहाँको विदेश मन्त्रालयले सामाजिक सञ्जाल मार्फत यसलाई इजरायल विरोधी घृणा र पूर्वाग्रहलाई वैधता दिने गरी पुरस्कारको दुरुपयोग गरिएको कदम भनेको छ। मन्त्रालयले उसकै शब्दमा झुट, घृणा र रक्त आरोपका लागि दिइने पुरस्कार भएमा नाभी पिल्ले त्यसका लागि सबैभन्दा उपयुक्त पात्र हुने टिप्पणी गरेको छ। साउदी अरबले राजधानी रियाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार भएका इरान समर्थित हुती विद्रोहीका दुईवटा हमलामा परि पाइलट सहित 3 जनाको मृत्यु भएको जनाएको छ। त्यहाँको उड्डयन निकायले आफ्नो राष्ट्रिय ध्वजावाहक कम्पनी साउदियाको एउटा विमानमा प्रहार भएको पुष्टि गरेको हो। उक्त घटनापछि अन्य विमान सेवा कम्पनीहरूले समेत रियादका लागि हुने उडानहरू स्थगित गरेका छन्। भारतको युवा आन्दोलन ककरोच जनता पार्टीका नेता अभिजित दिप्केले सरकारी चेतावनीका बावजुद शनिबार दिल्लीमा तय गरेका विशाल सडक र्यालीहरू अघि बढ्ने अडान लिएका छन्। सो पार्टीका अनुसार राजधानी पुग्ने प्रयास गरिरहेका कम्तीमा 10,000 मानिसहरूलाई नियन्त्रणमा लिएको छ, तर त्यस संख्याको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। प्रहरीले प्रदर्शनको अनुमति दिएको छैन र सहरमा 20,000 भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। प्रदर्शनकारीहरू निर्वाचन आयोगका प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन्। उनीहरूले आयोगमाथि अल्पसंख्यक समुदायहरूलाई मताधिकारबाट वञ्चित गर्न देशभरको मतदाता नावलीमा हेरफेर गरेको आरोप लगाएका छन्। तर आयोग र सत्तारूढ भाजपाले त्यसको खण्डन गरेका छन्। र इटलीमा चोरहरूले कुल 55,00,000 अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने 30,000 बोतल वाइन चोरी गरेका छन्। टस्कनी स्थित एउटा गोदामबाट पारिवारिक स्वामित्वमा रहेको मार्केसी एन्टिनोरी वाइनरीले आफ्ना सबैभन्दा बहुमूल्य बोतलहरू विदेशमा रहेका ग्राहकहरूलाई पठाउने तयारी गरिरहँदा ती चोरी भएका थिए। मुख छोपेका चोरहरूले चेतावनीयुक्त घण्टी बज्ने प्रणालीलाई निष्क्रिय पारेर 2 ठूला ट्रकमा 1,000 बाकस रेड वाइन लिएर भागेका थिए। यो बीबीसी नेपाली सेवा हो।
3: साझा पखमा तपाईँलाई स्वागत छ। देशको राजधानी काठमाडौँ उपत्यका भित्रिने एउटा मुख्य राजमार्ग आज साँझबाट पूर्ण रूपमा अवरुद्ध भएको छ। अधिकारीहरूका अनुसार धादिङ जिल्लाको गजुरी नजिकै राजमार्ग भाँसिएपछि आवागमन रोकिएको हो। लाखौँको सङ्ख्यामा सर्वसाधारणहरू उक्त बाटो हुँदै काठमाडौँबाट दशैँ मनाउन विभिन्न जिल्ला जाने गर्दछन्। कृष्णभीरमा भाँसिएको बाटो सञ्चालनमा ल्याउन करिब 2 साता लागेको थियो। आज गजुरी नजिक सडक भाँसिएको विषयमा थप जानकारी दिँदैछन् नारायणगढ स्थित हाम्रा संवाददाता ईश्वर जोशी।
4: पछिल्लो समयको यो पृथ्वी राजमार्गको कुरा गर्नु पर्दाखेरि गजुरी गाउँपालिका 5 गलौदी भन्ने स्थानमा चाहिँ त्रिशुली नदीले सडक कटान गर्दाखेरि चाहिँ अहिले दुईतर्फ नै सवारी साधनहरू चाहिँ अवरुद्ध भएको अवस्था छ। अहिले भर्खर मैले दार्जिलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिएँ। उहाँले चाहिँ अहिले अब यो आजलाई चाहिँ अब बाटो खोल्न सक्ने सम्भावना चाहिँ नभएको र अब भोलि पनि दिनभरि लाग्ने अवस्था भएको लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ। र अहिले चाडबाडको बेला भएको कारणले गर्दा चाहिँ अहिले उक्त सडकमा चाहिँ यातायातको चाप चाहिँ अधिकतम चाप रहेको भनेर चाहिँ जानकारी दिनुभएको छ उहाँले।
3: अब बाटो पूर्ण रूपमा अवरुद्ध भइसकेपछि यातायात व्यवस्थित गर्नको निम्ति कहाँ कहाँबाट रोकिँदैछ यातायात, अथवा त्यो बाटो आवाजावत गर्न कहाँ कहाँसम्म रोकिया छ?
4: अब अहिले त्यो गलौदीमा चाहिँ सडक भाँसिएपछि भर्खरै यो प्रमुख जिल्ला अधिकारीले चाहिँ सार्वजनिक सूचना जारी गर्दै काठमाडौँबाट आउने सवारी साधनहरूलाई चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा चाहिँ रोकेर राखिएको र चितवनबाट पनि काठमाडौँ जाने सवारी साधनहरूलाई मुगलिन, रामनगर लगायत विभिन्न सुरक्षित होल्डिङ सेन्टरमा चाहिँ रोक्नलाई चाहिँ हामीले सूचना गरिसकेका छौँ र सवारी साधनहरूलाई चाहिँ अहिले रोकेको अवस्था छ भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ।
3: अब यो प्रमुख जिल्ला अधिकारीले भनेअनुसार भोलि कम्तीमा पनि भोलिसम्ममा बाटो पुनः सञ्चालन गर्न सक्ने अवस्था छैन जुन भने, त्यो के एकतर्फी हुन्छ अथवा दुईतर्फी हुन सक्छ कि अझै धेरै दिन लाग्न सक्छ, कस्तो खालको जानकारी दिएका छन् उनले?
4: अब त्रिशुरी नदीले चाहिँ अब जस्तो कृष्णभीमा जस्तै आदि बाटो चाहिँ अब भाँसिएको अवस्था छ। यसले गर्दाखेरि चाहिँ अब प्रमुख जिल्लासँग कुरा गर्दै उहाँले चाहिँ हामीले वैकल्पिक राजमार्गको पनि हामीले विकल्प हेर्दैछौँ, सम्भव भएसम्म हामीले वैकल्पिक राजमार्ग पनि प्रयोग गर्न सक्ने स्थिति भयो भने त्यसले पनि हामीले चाहिँ सोचिरहेको छौँ। र अहिले जुन पृथ्वी राजमार्गको गलौदी क्षेत्रमा चाहिँ आजले चाहिँ अब कुनै पनि सवारी साधनहरू चल्न सक्ने सम्भावनै नभएको र भोलि पनि दिनभरि लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको थियो।
3: उनी थिए नारायणगढ स्थित हाम्रा संवाददाता ईश्वर जोशी। अब एउटा राजनीतिक प्रसङ्ग। नेपाली काङ्ग्रेसको महाधिवेशनमा अधिकांश जसो मतदाता मतदानमा सहभागी भएको उक्त पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार प्राविधिक कारणले हिजो हुन नसकेको मतदान आज पनि निर्धारित समयभन्दा लम्बिएको थियो। सभापतिमा गगन थापालाई श्यामकृष्ण खड्गीले चुनौती दिएका छन्। उक्त पदको मतगणना आजै गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए। मतदान र त्यसपछिका प्रक्रियाबारे हामीले उनीसँग कुराकानी गर्दै पछिल्लो जानकारी मागेका थियौँ।
2: मैले चाहिँ यो अधिवेशनको चाहिँ र हिजोको डेट राखेको, हिजो चाहिँ प्राविधिक रूपले हिजो हुन सकेन, आज चाहिँ मैले बिहान 7 बजेबाट सुरु हुन्छ भनेको अलिकति अब चाहिँ यस्तै हो नेपालीहरूको चलन। अब चाहिँ 7:30 बजे मात्रै सुरु भयो, त्यसपछि हामीले 5 बजेको समय दिएका थियौँ, अलिकति नभ्याउने जस्तो भएर 7 बजे टुङ्गाएको। जम्मा 7,319 मतदाता थिए, अहिले लगभग त्यहाँनिर 7,200 नै मत खस्यो। अब ठ्याक्कै हिसाब त निकालेको थिएन, 100.99% मत खस्यो।
3: अब मतगणनाको कार्यक्रम के छ?
2: मतगणनाको त यस्तो छ, अरू चाहिँ पदको त्यहाँनिर सम्पूर्ण त्यहाँनिर मतगणना त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय पानेपामा हुन्छ। अब सभापतिको एउटाको मात्रै त्यहाँनिर मतगणना अब अहिले नै त्यहाँनिर यो सबै त्यहाँनिर काम सम्पन्न भइसकेपछि यी राष्ट्रिय सभागृहमा सुरु गर्छु म। यसमा त्यहाँनिर प्राविधिक रूपले हजुरले त्यहाँनिर सम्प्रेषण पनि गरिदिनु पर्छ सबैसँग। हाम्रो त्यहाँनिर विधानले त्यहाँदेखि के भन्छ, 51% मत लिएर आएन भने दोहोऱ्याएर मत फेरि चुनाव गर्नुपर्छ। त्यो चुनाव गर्नुपर्ने कारणले चाहिँ सभापतिको त्यहाँनिर मतगणना पहिले गर्नुपर्ने अवस्था त्यसरी आएको हो। 51% मत पुगेन भने भोलि फेरि सभापतिको लागि मात्रै चुनाव हुन्छ, 51% नआयो भने आजै डिक्लेयर हुन्छ।
3: आज अबेला राति भयो भने पनि

0: उनी थिए नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। तपाईँ बिबिसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बिबिसी हातेमालो सुरु गरेका छौँ। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। एउटा संक्षिप्त प्रसङ्ग। सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआइजी बंशीराज धाललाई सेवाबाट हटाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बिबिसीसँग भने,
1: आचरण सम्बन्धी विषयहरू चाहिँ बराबर उल्लङ्घन गरेको एवं अनुशासनहीन काम गरेको र नेपाल सरकार र आफू अन्तर्गत संगठनको मान प्रतिष्ठा एवं छविमा आज पुर्याउने कार्य गरेको कसुरमा चाहिँ आज 83/26 लागू हुने गरेर उहाँलाई चाहिँ सशस्त्र प्रहरी सेवाबाट चाहिँ हटाउने गरी विभागीय कारवाही भएको छ। र यसमा हामीले सशस्त्र प्रहरी ऐन नियमावली अनुसारको विधि पद्धति र प्रक्रिया अनुसार चाहिँ यी सबै कार्यहरू सम्पादन गरेको अवस्था छ।
0: अब बाँकी प्रसङ्ग। नेपाल प्रहरीले काठमाडौँमा झन्डै 22 किलो अवैध सुनसहित 3 जना चिनिया नागरिक गिरफ्तार भएको जानकारी दिँदै उनीहरूलाई आज सार्वजनिक गरेको छ। उनीहरूबाट बरामद सुनको मूल्य करिब 54 करोड रुपियाँ रहेको अधिकारीहरूले जनाएका छन्। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढा नीलकण्ठ नगरपालिकाबाट विशेष कारवाही गरेर उनीहरूलाई गिरफ्तार गरिएको जनाएको छ। अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्काले विशेष निगरानीपछि उक्त सफलता हात परेको जानकारी दिँदै भने,
2: हिजो बिहान अन्दाजी 5:55 समयमा 3 जना चिनियर नागरिकहरूलाई चाहिँ अवैध सुन र नगद सहित र उक्त सुन चाहिँ ओसार पसार गर्नलाई प्रयोग भएको गाडी र प्राप्त सुनलाई प्रशोधन गर्ने प्रशोधन सामग्रीहरू सहित नियन्त्रणमा लिएका छौँ। यो सुनको वजन प्लास्टिक सहितको 21 केजी 750.68 ग्राम रहेको पाइयो। हिजोको बजार मूल्य अनुसार यसको मूल्य चाहिँ 54.60 लाख 7,320.04 रुपियाँ हुन आउँछ।
0: दोभाषेको सहयोगमा सोधपुछ गरिए पनि अभियुक्तहरूले अनुसन्धानमा नसघाएको उनले बताए। त्यसैले कहाँबाट सुन ल्याइएको थियो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ।
2: यद्यपि हामीले हाम्रो चाहिँ अन्य अनुसन्धानका विधिहरू प्राविधिक अनुसन्धानहरू र अहिले भइरहेका प्रविधिहरूलाई प्रयोग गरेर उहाँहरूको आवागमन उहाँहरूलाई भेट्न आउने मान्छेहरूको प्राविधिक विश्लेषणहरू भइरहेको छ। फलान ठाउँबाट नै आइहाल्यो भनेर भन्ने अवस्थामा चाँडै नै पुग्छौँ भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
0: प्रहरीका अनुसार भाडामा लिइएको घरबाट निस्किन लागेका बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो। त्यसैले उनीहरूले सुन कतै बेच्न लग्न लागेको अनुमान प्रहरीको छ। तर कहाँ लग्दै थिए भन्ने अझै पनि खुल्न नसकेको प्रहरीका एसएसपी सन्तोष खड्काले बताएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। राष्ट्रसङ्घीय मानवाधिकार सम्बन्धी उच्च आयुक्त भोल्कर टर्कले मानवाधिकारमाथि प्रहार भइरहेको वर्तमान अवस्थामा आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पूर्ण रूपमा योग्य भएको बताएका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेलले तयार पारेको विश्लेषण प्रस्तुत गर्दैछन् साथी प्रदीप बस्याल।
3: नाभी पिल्लेलाई सम्मान गरेर नोबेल समितिले दोस्रो विश्वयुद्धपछिको विश्वव्यवस्थाको स्पष्ट बचाउ गरेको छ। समितिका अनुसार अन्तर्राष्ट्रिय कानून अत्यधिक दबावमा छ भने यसका संस्थाहरू आक्रमणको चपेटामा छन्। यद्यपि उसकै शब्दमा बढ्दो रूपमा द्वन्द्वहरूको समाधान कूटनीति सन्धि र कानुनी संयन्त्र मार्फत भइरहेको र अन्तर्राष्ट्रिय कानुन अझ शान्तिपूर्ण विश्वको आधार रहेको नोबेल समितिले जनाएको छ। तर युक्रेन, इरान, गाजा, सुडान, म्यानमार र अन्य ठाउँका त्यस्ता धेरै मानिसहरू यसमा सहमत नहुन सक्छन्। त्यहाँका मानिसहरूले अन्तर्राष्ट्रिय कानुन र सन्धिहरूले उनीहरूलाई निराश बनाएको तर्क गर्न सक्छन् र उनीहरूलाई आफ्नो हित र सुरक्षाका लागि हतियारको बल र शक्तिशाली सहयोगीहरूको साथ अझ बढी प्रभावकारी लाग्न सक्छ। ब्रिटिस गुप्तचर निकाय MI6 का पूर्व प्रमुख सर एलेक्स योङ्गरले गत वर्ष बिबिसीसँग त्यस्तै कुरा गरेका थिए। उनले भनेका थिए, हामी एउटा त्यस्तो नयाँ युगमा छौँ जहाँ अन्तर्राष्ट्रिय सम्बन्धहरू नियम र बहुपक्षीय संस्थाहरूद्वारा निर्देशित हुने छैनन्। तिनको निर्धारण शक्तिशाली नेताहरू र विभिन्न सम्झौताहरूद्वारा हुनेछ। सोही निराशाजनक निष्कर्ष विपरीत नोबेल समितिले पिल्लेलाई पुरस्कार प्रदान गरेर आफ्नो अडान प्रस्तुत गरिरहेको छ। उनी उक्त तर्कको विपरीत पक्षको जीवन्त उदाहरण हुन्।
0: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा बिबिसी हातेमालो कार्यक्रम भोटेकोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने सोमबार बेलुकी 9:15 बजेसम्मको निम्ति

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर करण परियार अनु चौधरीले गाउनुभएको गीत त्यहाँ सुन्दै हुनुहुन्थ्यो. 4:26 गइसकेको छ. फ्राइडे फाइनल्ली विकेन्ड स्टार्ट्स राइट हियर. म योगराज राई तपाईँहरूको सेवामा उपस्थित भएको छु. आरामै हुनुहुन्छ होला. र बाहिर अलिकति जाडो छ, आज अलिक जाडो छ है. बाहिर विन्डी पनि छ. म पनि अफिसको काम गर्दा गर्दा कहिलेकाहीँ बाहिर निस्किरहेको छु. अलिकति जस आज जुन मैले लुगा लागेको छु त्यो चाहिँ बाहिर अलिकति एनअप छैन, भित्र चाहिँ ठिकै छ. अलिकति जाडो बढेको छ नि होइन. जस स्टे वार्म भन्न चाहन्छु. विशेष गरेर हाम्रो बाबा आमाहरू हुनुहुन्छ यहाँ थुप्रै, गर्दा बाहिरतिर जानुहुन्छ भने अलिकति न्यानो लुगाहरू लगाएर जानुहोला. त्यही नै हाम्रो चाहिँ तपाईँहरूलाई सल्लाह छ है त. हजुर वेलकम. आज चाहिँ अक्टोबर महिनाको 9 तारिकका समय एकदमै छिटो छिटो दौडिरहेको छ. समयको गतिसँगै हामी पनि हिँड्न बाध्य हुनुपर्छ. र यो अहिलेको 21st सेन्चुरीमा चाहिँ समय अनि चाहिँ टेक्नोलोजीसँग चाहिँ हिँड्न चाहिँ जो सक्नुपर्ने रहेछ होइन. टेक्नोलोजी एभ्री डे इभल्भिङ भइरहेको छ, त्यसले गर्दा टेक्नोलोजीसँग हिँड्नु एकदमै साह्रो छ. अब समय त भइहाल्यो, आफ्नै गतिमा चाहिँ जस बगिरहन्छ अनि टेक्नोलोजी चाहिँ एभ्री टाइम आइरहेको छ. जस्तै एउटा फोनको कुराकानी गराउन होइन, अब तपाईँले एउटा नयाँ एकदमै नयाँ नयाँ न्यू भर्जनको चाहिँ फोन किन्नुहुन्छ, 2-3 वर्षमा फेरि त्यो पुरानो भइहाल्छ, अर्को चाहिँ फेरि टेक्नोलोजी आउँछ, अर्को अलिक एक्साइटिङ खालको चाहिँ फोन आउँछ, त्यो हामीलाई चाहिँ जस किन्न मन लाग्छ. अब पैसा हुनेले त ठिकै छ, पैसा नहुनेलाई अलिकति साह्रो साह्रो पर्छ. र टेक्नोलोजीले गर्दा पनि धेरै हामीलाई लाइफमा सजिलो त बनाएको छ, अलिकति एक्सपेन्सिभ पनि छ जस्तो लाग्छ. यदि तपाईँले चाहिँ नयाँ नयाँ टेक्नोलोजी चाहिँ 2-3 वर्षमा चाहिँ जस तपाईँले किन्न चाहनुहुन्छ, इफ यु वान्ट टु ह्याभ इट, गर्दा अलिकति एक्सपेन्सिभ पनि छ. त्यसको लागि त्यही अनुसार ले बजेट तयार गर्नुपर्ने हुन्छ. बेलायतमा चाहिँ होइन मोर्गेज अनि विभिन्न किसिमका चाहिँ अब जस युटिलिटी बिलहरू तिर्नु पर्यो, खानु पर्यो, त्यही अनुसारले लाउनु पर्यो होइन, गर्दा अलिकति साह्रो छ. बेलायतमा त कार्यक्रमहरू भइरहेको छ पर्टिकुलरली समरमा, र त्यो कार्यक्रममा जाँदा 200-300 त बोक्नै पर्यो, जानै पर्छ, बाटोमा खर्च हुन्छ, अनि कार्यक्रमको तिर्नु पर्यो, कहिले काहीँ त अब फेरि च्यारिटीलाई पनि दिनुपर्ने हुन्छ, गर्दा इट्स एक्सपेन्सिभ. पैसा म्यानेज गर्नु निकै साह्रो साह्रै नै छ. हजुर एनिवे जस अलिकति अर्को एरियातिर गएँ म. र आज चाहिँ 5 बजेको समाचारपछि चाहिँ क्यामरिन पट्रोल अहिले धमाधम भइरहेको छ. नेपाली आर्मीको टिम पनि यहीँ हुनुहुन्छ र उहाँले पनि गोल्ड मेडल ल्याउनु भयो, एकदमै खुसी हुनुहुन्छ. यसपटक यसो कुरा सुन्दा त प्रायः जसोले सिल्भर मेडल ल्याएको चाहिँ कुराहरू सुनिँदैछ. अनि यहाँ रेजिडेन्ट बटालियन 1 RGLले पनि उहाँले गोल्ड मेडल ल्याउनु भयो अनि 2 RGLले पनि गोल्ड मेडल ल्याउनु भयो. आज चाहिँ उहाँहरू त्यहाँ वेपन सफा गरिरहँदा चाहिँ हाम्रो नेपाली आर्मीको टिमसँग अनि चाहिँ त्यहाँ हाम्रो 1 RGLको टिमसँग पनि कुराकानी गरेको छु. 5 बजेको समाचारपछि 2 पार्ट्समा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ है त. अनि नेपाली आर्मीको टिमहरू हुनुहुन्छ र उहाँहरूलाई मैले यहाँ अफिसमा पनि निमन्त्रणा गरेको थिएँ. उहाँहरूले आउनुभयो, फोटोहरू खिचियो र जस हामीले उहाँहरूलाई यसो खदाहरू पनि लगाइदिएका छौँ. उहाँहरू नेपालबाट आउनुभएको, उहाँहरूले आफ्नो युनिटको मात्रै रिप्रेजेन्ट गर्नुभएको छैन, सम्पूर्ण नेपालकै जस प्रतिनिधित्व गर्नुभएको छ. र प्रधान सेनापति पनि यहाँ आउनुभएको छ र उहाँहरूलाई त्यो क्वाइन भन्छ नि होइन, कमेन्डेसन पनि दिनुभएको रहेछ. त्यो पनि उहाँहरूले ब्याचमा लगाइहाल्नु भएको थियो, विच इज खुसीको कुरा. र यहाँ एउटा फोटो खिचेको थियो स्टुडियो 1 र त्यो फोटोहरू पनि त्यहाँ फेसबुक पेजमा राखेको छ. धेरै श्रोताले लाइक गर्नुभएको छ. अनि यहाँ 1 RGL 2 RGL र नेपाली आर्मीले चाहिँ संयुक्त रूपमा उहाँले ट्रेनिङ गर्नुभएको थियो. तिनैजनाले चाहिँ गोल्ड मेडल ल्याउनु भयो, गर्दा उहाँहरूको अहिले बेलुका चाहिँ त्यहाँ मेसिङ पनि छ भन्दै हुनुहुन्थ्यो र उहाँहरूसँग गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ 5 बजेको समाचारपछि 2 पार्ट्समा. अनि आज चाहिँ एउटा कविता अनि केही गजलहरू तपाईँहरूलाई सुनाऊ कि भन्दैछु र उहाँहरूसँग कुराकानी गरेपछि. अनि 6-7 चाहिँ कम्प्लिट कुनै पनि अन्तर्वार्ता छैन, तपाईँले गीतहरू रिक्वेस्ट गर्न सक्नुहुन्छ अनि आएर केही तपाईँहरूले बोल्न चाहनुहुन्छ भने अफकोर्स यु क्यान डु सो. अनि विकेन्ड लाग्दैछ, विकेन्डतिर कुनै कार्यक्रमहरू गर्दै हुनुहुन्छ अनि सोमा आएर 1-2 मिनट बोल्न चाहनुहुन्छ भने 01-303-246-730 कल गर्नुहोला है त. हाम्रो भुवन दाई नमस्कार, योग भाइ छ्याजलो सुन्दैछु तपाईँको अर्ग्यानिक प्रोग्राम साउको मेलाबाट भनेर भन्नुभएको छ. ल गीत सुन्नुहुन्छ भने दाई लेट मी नो है त. र यो बिग सल्युटमा पनि तपाईँले 2 पल्ट डोनेट गर्नुभयो, दाईलाई के भन्ने होइन, धन्यवाद शिव, थ्याङ्क यू भेरी मच दाई. वान्स अगेन स्टिल त्यो पेज लाइक नै छ र त्यो चाहिँ थ्रु आउट अल द इयर राउन्ड नै चाहिँ जस त्यो चाहिँ लाइफ नै हुन्छ है. तपाईँले एनी टाइम तपाईँहरूले त्यहाँ गएर डोनेट गर्न चाहिँ सक्नुहुन्छ. र हाम्रो डिपुटीको चाहिँ इमेल अनुसार 22,000 समथिङ चाहिँ रे अहिले ठक्कै अहिले मेरो टप अफ हेडमा मैले सम्झिन सक्ने 22,000+ चाहिँ जस रेज गर्न चाहिँ सफल भएको रहेछ. उहाँले अपडेट गर्नुभएको थियो, स्टिल त्यो पैसाहरू आउने क्रम जारी नै छ यो बिग सल्युटको लागि, गुड कजको लागि. गर्दा जो जसले डोनेट गर्नुभयो, गर्दै हुनुहुन्छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु सम्पूर्ण बेबेस परिवारको तर्फबाट है त. 4:30 गएको छ, इन्जोय गर्नु होला गीतहरूबाट. आजबाट द भोइस अफ नेपालको चाहिँ सिजन 8 सुरु हुन्छ है त. अहिले त्यो एयर भइरहेको छ.
प्रशान्त केजुङ गाउँदै हुनुहुन्छ।

हजुर, प्रशान्त केरुङ गाउनु भएको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताहरू। र यो गीत चाहिँ पक्कै तपाईँले इन्जोय गर्नुभयो होला। 4:35 गइसकेको छ। यो बिचमा हाम्रो सुकराज दाजु हुनुहुन्छ खाडीबाट, अहिले ड्युटीमा हुनुहुँदो रहेछ। जुनु रिजालले गाउनु भएको फुल मन्जरी बोलको गीत उहाँले अनुरोध गर्नुभएको छ। कैलाश भाइको पनि यहाँ चाहिँ रिक्वेस्ट म देख्दैछु। र यो गीत सुनौ, त्यसपछि एउटा प्रोमो ब्रेक, अनि चाहिँ कैलाश भाइको गीत खेमराज गुरुङले गाउनु भएको वारी जमाना बोलको गीत हामी सुन्नेछौँ है। त ल त दाइ, ड्युटीमा हुनुहुँदो रहेछ, हजुरको ड्युटी कति बेला सक्ने, इन्जोय गर्नु होला है त गीत। अनि डोनेसन गरिसक्नुभयो हजुरले, हजुरलाई पनि धन्यवाद।

0: भयो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
2: हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
0: BFBS, Gorkha Radio.

हजुर खेमराज गुरुङ आफ्नै शब्दको सङ्गीतमा गाउँदै हुनुहुन्थ्यो। जति सुने पनि यो गीत मलाई चाहिँ जस पुरा हुँदैन भन्ने मतलब जस अगाउँदैन भनौँ न, हजुर सायद राइट शब्द भएन होला। हाम्रो भुवन दाजुले पनि यो भाइ स्वर्गीय खेमराज गुरुङजीको वारी जमुना पारी जमुना गीतमा जिआरयुमा हुँदा चाहिँ यही गीतमा प्राय नाच्ने चाहिँ हामीले गर्थ्यौँ 26 वर्ष अघिको कुरा भनेर भन्नुभएको छ दाई, थ्याङ्क यू भेरी मच। र 2004-03 हो हामी नेपाल जाँदा यति साह्रो यो गीत हिट थियो कि जहाँ जाँदा पनि ट्याक्सीमा चढे यही गीत, बसमा चढे यही गीत, जहाँ जाँदा पनि यही गीत नै थियो। एकदमै त्यो युनिक टाइपको यो गीत छ नि त होइन, निखेमराज गुरुङज्यूको अब त्यो कमान्डिङ भोइस एकदमै सुट गर्छ नि त यो गीत होइन, गर्दा त्यो मलाई याद छ दाईले पनि पहिलाको चाहिँ सम्झना गराउनु भयो। दाई थ्याङ्क यू भेरी मच। हजुर यो गीत मैले हाम्रो कैलाश भाइको लागि राखिदिएको थिएँ र उहाँले चाहिँ जस्तो सुनेर पनि थ्याङ्क यू दिनुभएको छ। 4:47 गइसकेको छ, आज 5 बजेको समाचारपछि भने नेपाली आर्मीको टिमले पनि यसपटक पनि गोल्ड मेडल ल्याउनु भयो। लास्ट इयर पनि गोल्ड मेडल ल्याउनु भएको हो हाम्रो लेफ्टिनेन्ट कर्नल हाम्रो निश्चल साहब हुनुहुन्छ, एकदमै डाउन टु अर्थ व्यक्ति हुनुहुँदो एकदमै हम्बल। र उहाँ र चाहिँ जस उहाँको चाहिँ अब पेट्रोल कमान्डर हुनुहुन्छ, उहाँ चाहिँ लेफ्टिनेन्ट प्रवीण पाण्डे हुनुहुँदो रहेछ र मान्छे सानो सानो एकदमै खर हुनुहुँदो रहेछ होइन उहाँ, अनि चाहिँ लेफ्टिनेन्ट कर्नल निश्चल पाठक चाहिँ भइहाल्नु भयो, उहाँ चाहिँ म्यानेजर हो। अनि एकजना अर्को चाहिँ सार्जन हुनुहुन्छ प्रचण्ड विक्रम थापा, तीनजनासँग कुराकानी गरेको छु। अनि वान आरजेको भाइहरूसँग कुराकानी गरेको छु पेट्रोल कमान्डर, अनि अर्को एकजना भाइसँग, उहाँहरूले सबैले गोल्ड मेडल ल्याउनु भयो, 2 आरजेले पनि गोल्ड मेडल ल्याउनु भयो। उहाँहरूसँग गरेको कुराकानी आज चाहिँ 5 बजेको समाचारपछि सुन्ने प्रयास गर्नु होला। अनि एक दुईवटा गजल पनि आज म वाचन गर्दैछु सुन्ने प्रयास गर्नु होला है त, 6-7 कुनै पनि जस अन्तर्वार्ताहरू छैन, त्यसले गर्दा आज फ्राइडे हो, मिठा मिठा गीतहरू तपाईँहरूले रिक्वेस्ट गर्न चाहिँ सक्नुहुन्छ। अनि फोनमा आएर पनि यसो 1-2 विकेन्डतिर कार्यक्रमहरू छन् भने तपाईँहरूले जानकारी गराउन सक्नुहुन्छ। आई लभ टु टक टु इन्टरेक्ट गर्न चाहिँ म चाहन्छु, गर्दा गीतहरू मगाउन चाहनुहुन्छ अनि विशेष गरेर हाम्रो आमाबाहरू हुनुहुन्छ, तपाईँहरूले कसरी मगाउने होला भन्ने लागेको छ भने यसो छोराछोरीलाई चाहिँ सिकिमाग्नु होला। हाम्रो बिएबिएसको चाहिँ म्यासेन्जरमा 1-2 म्यासेजहरू पठाउनु भयो भने त्यहाँबाट पनि सजिलो हुन्छ, नत्र भने बेलुका फोन गर्न चाहनुहुन्छ अथवा एनी टाइम फोन गर्न चाहनुहुन्छ भने 01-303-246-7300 कल गर्नुहोला। त्यहाँ चाहिँ बिग सल्युटको चाहिँ स्टिल त्यो पेज अब त्यो 24 भनौँ न एभ्री इयरले आउने त्यो चाहिँ लाइभ हुन्छ, तपाईँहरूले लिङ्क चाहिएको छ भने मलाई जानकारी गर्नुहोला, म तपाईँहरूलाई लिङ्क पठाइदिनेछु। अब भने हामी गीततर्फ लागौँ, अब निता कोही राई बहिनीको गीत पनि छ, तर त्योभन्दा अगाडि चाहिँ हाम्रो मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ, उहाँको गीत सुन पिङ्की प्रीति र प्रशान्तले गाउँदै हुनुहुन्छ। त्यसपछि भने हाम्रो निता कोही राई बहिनीको गीत हामी सुन्नेछौँ है त, उहाँले चाहिँ जन्ते बाख्रो चलचित्रबाट गीत मगाउनु भएको छ, त्यो गीत लगत्तै यो गीतपछि हामी सुन्नेछौँ।

0: સૈન્ય સમુદાયમાં
1: ફોન
0: એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: अमेरिकामा बसेर विश्वभर बालबालिकाको शोषण गर्ने अनलाइन नेटवर्क चलाएको आरोपमा नेपाली मूलका प्रशान्त नेपालले अभियोग स्वीकार गरेको एफबीआईले जनाएको छ. 764 नाम गरेको नेटवर्कबाट बालबालिकालाई हिंसात्मक यौन गतिविधि, वयस्क चित्र, जनावरको हत्या जस्ता क्रियाकलापमा सहभागी गराएको आरोप 21 वर्षीय नेपाललाई लगाइएको छ. एफबीआईका निर्देशक काश पटेलले नेटवर्क पत्काउन ठूलो सफलता मिलेको बताउनु भएको छ. कोलम्बिया डिस्ट्रिक्ट न्यायाधिवक्ताको कार्यालयले आगामी वर्षको मार्चमा अभियुक्तलाई सुनाइने सजाय 15-30 वर्षको जेल सजाय हुने बताउनु भएको छ. अभियुक्त युवकले विगत 4 वर्षदेखि नेटवर्क चलाउँदै आएका अमेरिकी न्याय मन्त्रालयले उल्लेख गरेको छ. उनले बालबालिकालाई नेटवर्कमा सामेल हुनका लागि मापदण्ड तोकेर आत्महत्याका लागि उक्साउने, यौनजन्य क्रियाकलापको नेटवर्क विस्तार गर्न खोज्ने गरेको पनि अभियोगमा उल्लेख छ. उनले इन्क्रिप्ट गरिएका एपको माध्यमबाट बालबालिकामा पहुँच पुर्याउने गरेको पनि कार्यालयले उल्लेख गरेको छ. गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी पम्सीराज दाहाललाई बर्खास्त गरेको छ. मन्त्रालयका सहसचिव आनन्द काफ्लेले आजकै मितिबाट लागू हुने गरी दाहाललाई जिम्मेवारीबाट हटाउने निर्णय भएको विज्ञप्ति जारी गर्नुभएको छ. दाहालले बारम्बार आचरण उल्लङ्घन गरेको, बराबर अनुशासनहीन काम गरेको र सङ्गठनको आँचाउने काम गरेको आरोप लगाइएको उल्लेख गरिएको छ. यसअघि छानबिन समितिले दाहाललाई सेवाबाट हटाउन सिफारिस गरेको थियो. पछिल्ला बाढी पहिरोबाट प्रभावित स्थानीय तहका विभिन्न वडालाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ. विपद व्यवस्थापन प्राधिकरणले असोज 8-11 गतेसम्म आएको बाढी पहिरो प्रभावित गोर्खा, मनाङ, म्याग्दी, बागलुङ पर्वत र नवलपरासी पश्चिमका विभिन्न गाउँपालिकालाई 3 महिनाका लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो. वडाको सूची राजपत्रमा प्रकाशन गरिएको प्राधिकरणले उल्लेख गरेको छ. चिनसँगको कोरला नाका जोड्ने बेनी जोमसम कोरला सडक मर्मत अन्तिम चरणमा पुगेको छ. असोज 2 हप्ताको बाढी पहिरोले क्षतिग्रस्त 202 किलोमिटर लामो सडकका 60 ठाउँमा क्षति पुगेको थियो. सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार पर्सिबाट सडक खुल्ने भए पनि पूर्ण सञ्चालनका लागि केही समय पर्खनुपर्नेछ.
4: एउटा चाहिँ के हो भने खुल्न त अब पर्सिबाट हाम्रो यातायात सञ्चालन खुल्छन्, तर पूर्ण रूपमा यो सडक एकदम पहिलाको स्थितिमा आइपुगेको छैन. छेद विच्छेद छ, एकदम हामीले जुगाड गरेर तत्कालको लागि अत्यावश्यक यातायात सवारीहरू मात्रै पास हुने, रोकिएका सवारी साधनहरू, खाद्यान्नका, किन भन्दा मान्छेको माथिल्लो एरियामा त खाना सम्बन्धी अत्यावश्यक सामग्रीहरू नै नपुगेर समस्या भइसकेको छ भनेर, ती बाहेक चाहिँ अन्य अहिले पर्यटकीय दृष्टिकोणले घुम्ने अथवा अन्य कुनै हिसाबले मुस्ताङ जाने क्रमलाई चाहिँ अलिकति पछाडि धकेल्नुपर्ने अवस्था छ.
3: उता सडक खुलेपछि बढ्ने सवारी चाप व्यवस्थापनका लागि सुरक्षा निकायले तयारी थालेका छन्। म्याग्दीका सिडिओ गणेश गैरे:
5: ठुला गाडीहरू, यो चाहिँ कन्टेनरहरू यो बाटोबाट पठाएर ट्राफिक म्यानेजमेन्ट गर्ने विषयमा धेरै विकल्पहरूमा चाहिँ हामी छलफल गरिरहेका छौँ. अब हामीलाई अब्सट्याकल भनेको पोखरे बगरको पुललाई हामी कति छिटो गर्न सक्छौँ त्यसमा चाहिँ हामी केन्द्रित हुन्छौँ.
3: प्राथमिकदेखि माध्यमिक तहसम्मका 1,06,547 स्थायी शिक्षकलाई लक्षित गरी ल्याइएको प्रस्तावले राज्य कोषमा ठूलो आर्थिक भार थप्ने देखिएको छ.
6: शिक्षा मन्त्रालयले शिक्षा नियमावलीको 11 संशोधन गरी शिक्षकलाई सवारी साधन किन्न ब्याङ्कको किस्तागत ब्याजमा सहुलियत दिने व्यवस्था गर्न लागेको हो. प्रस्ताव अनुसार प्राथमिक र निम्न माध्यमिक तहका सबै श्रेणी तथा माध्यमिक तह तृतीय श्रेणीसम्मका शिक्षकले 4,00,000 रुपियाँसम्मको 2 पाङ्ग्रे सवारी साधन किन्न सक्नेछन्। माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकका लागि 40,00,000 रुपियाँसम्म र प्रथम श्रेणीका शिक्षकका लागि 50,00,000 रुपियाँसम्मको सवारी साधन किन्न ब्याज सहुलियत दिने व्यवस्था प्रस्ताव छ. सवारी साधन किन्दा ब्याङ्कबाट लिने ऋणमा लागत रकम 80%सम्मको किस्तागत ब्याज सरकारले सहुलियत स्वरूप बिहोर्ने प्रस्ताव छ. शिक्षकले बाँकी 20% ब्याजको व्यवस्थापन आफै गर्नुपर्नेछ. शिक्षक सेवामा रहन्जेल सम्बन्धित ब्याङ्कले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बिहोर्ने व्यवस्था प्रस्तावमा उल्लेख छ. यसका लागि मन्त्रालयले अर्थ मन्त्रालयसँग सहमति मागेको छ.
3: अमेरिकामा सामूहिक हत्याकाण्डका दोषीको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने तयारीको संयुक्त राष्ट्रसङ्घले भत्सना गरेको छ. टेक्सासको सैनिक अड्डामा 13 सहकर्मीको ज्यान लिने पूर्व मेजरलाई फायरिङ टोलीले गोली हानेर दण्ड दिने बेला प्रत्यक्ष प्रसारण गर्ने सरकारले तयारी गरेको थियो. राष्ट्रसङ्घले यस्तो गरिएमा यातना दिएको मानिने जनाएको छ. सेनाका पूर्व मेजर मनोवेद निदाल हसनको गोलीबाट बचेका सार्जेन्ट अलोन्सो लुन्सफोर्डले मृत्युदण्डमा सहमत पाए पनि गोली हानेको प्रत्यक्ष प्रसारणमा असहमति जनाउनु भएको छ.
2: to show the whole thing without it being censored for the general public. Personally, I don't agree with that. And
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.

0: रूपमा त्यसपछि दुईजना नेपाली आर्मी टिमबाटै अनि चाहिँ वान आर्जेको भाइहरूसँग कुराकानी गर्नेछौँ र उहाँले चाहिँ गोल्ड मेडल ल्याउनु भएको थियो अहिले टु आर्जे वान आर्जे अनि नेपाली आर्मीको टिमले मेसिङ गर्दै हुनुहुन्छ मेसिङ हटमा र उहाँहरूसँगै ट्रेनिङ गर्नुभएको थियो र उहाँले तिनै चाहिँ युनिटले गोल्ड मेडल ल्याउनु भएको छ। अब हाम्रो निश्चल साहबसँग कुराकानी गरौँ। साहब नमस्कार। हजुर
1: नमस्कार। हजुर
0: अब जुन अपेक्षा लिएर जानुभएको थियो गोल्ड मेडल ल्याउनु भयो एकदम खुसीको कुरा होइन यो?
1: हजुर एकदम एकदमै खुसीको कुराहरू। यो थर्ड टाइम इन अ रो भए भएर इनिसियली पहिला चाहिँ सम प्रेसर थियो तर अहिले चाहिँ इट्स अल प्लेजर। हजुर
0: राइट। अब तपाईँ म्यानेजर त्यो लास्ट इयर पनि अब तपाईँले गोल्ड मेडल ल्याउनु भएको प्रेसर चाहिँ कतिको थियो तपाईँलाई? अलिकति प्रेसरको कुरा तपाईँले जोडि पनि सक्नु भएको छ।
1: हजुर ह्युज रेस्पोन्सिबिलिटी। हजुर त्यो भन्छन् नि हजुरको त्यो स्ट्यान्डर्ड मेन्टेन गर्न अचिभ गर्न बरु गाह्रो नै हुन्छ तर त्यसलाई मेन्टेन गर्न झन् गाह्रो हुन्छ भने जस्तो केही प्रेसर चाहिँ पक्कै पनि थियो। हजुर
0: अब सानो देश एकदमै खडा आर्मी होइन?
1: हजुर अब त्यही भन्नु पर्यो। हजुर स्ट्यान्डर्ड्सहरू हामीले ट्राइङ टु किप द स्ट्यान्डर्ड्स।
0: ओके। अनि हाम्रो प्रधान सेनापतिज्यू महारथी अशोक राज सिग्देलज्यूको पनि त्यहाँ उपस्थिति थियो। कस्तो थियो त्यो माहौल चाहिँ?
1: आई थिङ्क अलिकति प्रेसर चाहिँ हामीलाई त्यो भएर पनि हो। चिप्सा सहरी हुँदाखेरि अभियसली राम्रो रिजल्ट ल्याउनु चाहिँ हाम्रो हामीले चाहिँ त्यो दायित्व नै मानेको थियौँ र त्यो क्षण चाहिँ हाम्रो लागि गौरवमय भयो। चिप्साकै उपस्थितिमा नेपाली सेनाको पेट्रोलले चाहिँ राम्रो रिजल्ट ल्याउँदाखेरि चाहिँ अझ सुनमा सुगन्ध थप्या जस्तो महसुस भयो।
0: अनि भाइहरूलाई चाहिँ आफ्नो टिमलाई के भनेर पठाउनु भएको थियो? अब तपाईँ त यता पछाडि नै बस्नुपर्ने हुन्छ होइन, 48 आवर्सको कुरा हो।
1: हजुर अब हामी स्टार्ट पोइन्टमा पुगुन्जेल चाहिँ म के कुरामा कन्फिडेन्ट थिएँ भन्दाखेरि टिमको प्रिपरेसन पुगिसकेको थियो। स्पेसली बिटिटी पछि यहाँ वान आरजिआरसँग बसेर सँगै ट्रेन गर्दाखेरि वान आरजिआरको पनि सहयोगमा र बाई द्याट टाइम चाहिँ म के कुरामा कन्फिडेन्ट थिएँ भन्दाखेरि टिम चाहिँ रेडी थियो। अब बिग्रिने भए चाहिँ त्यही लकको कुरा मात्र आउँथ्यो होला। त्यही भएर मैले तिनीहरूलाई चाहिँ मेरो पार्टिङ वर्ड्स चाहिँ त्यही नै थियो, गो आउट डु योर बेस्ट अब हो फर द बेस्ट भन्ने नै थियो। हजुर
0: हिजो सक्ने बित्तिकै तपाईँको न्युज त एभ्रीवेयर आयो नि, पढ्नुभयो?
1: ठ्याक्कै चाहिँ पढिनँ हजुर, तर अरू यस ओभर द टाइम चाहिँ सोसियल मिडियामा चाहिँ आइसकेको रहेछ। अगेन त्यहाँ यो स्मल मोमेन्ट्स अफ जोय जहाँ नेपालीलाई चाहिँ भएको रहेछ हजुरको यो हाम्रो पेट्रोलको अचिभमेन्टले त्यो एङ्गलले पनि यसलाई झन् महत्त्वपूर्ण बनाएको छ।
0: अब थुप्रै देशको त्यहाँ आउनुहुन्छ, उहाँहरूसँग भेट्दाको माहौल चाहिँ कस्तो फिल गर्नुभयो त्यहाँ बेकनमा?
1: हामीले नम्बर अफ फरेन टिमसँग इन्टरेक्सन गर्ने मौका पायौँ। एउटा त त्यो प्लेटफर्मले नै गर्दाखेरि चाहिँ त्यो जस्तो मैले पर्सनली पाकिस्तानी टिम त्यसपछि फिनिस टिम अल्बेनियन टिम डच टिम स्पेनिस टिम पोलिस टिमहरूसँग चाहिँ इन्टरेक्सन गर्ने मौका पाएँ। यो कमन प्लेटफर्ममा मिलिटरी स्किल्स देखाउन आउँदाखेरि एउटा चाहिँ सेन्स अफ प्राइड पनि थियो अनि हजुरको एउटा चाहिँ कमरेडरी पनि फिल भयो। हजुर
0: अब नेपालमा चेन अफ कमान्डलाई पक्कै पनि रिपोर्ट गरिसक्नु भयो होला होइन, के भन्नुभयो उहाँले?
1: कङ्ग्रेचुलेटरी मेसेजहरू चाहिँ आएको आइछन् हजुरको चेन अफ कमान्डबाट पनि अनि वाइडर आर्मीबाट पनि चाहिँ हजुरको चाहिँ कङ्ग्रेचुलेटरी मेसेज आएको छ। एभरवान इज भेरी ह्याप्पी, एभरवान इज भेरी ह्याप्पी फर द टिम्स अचिभमेन्ट। हजुर
0: अब के छ त वान आरजेले तपाईँको एडमिन हेर्नुभयो, उहाँलाई के भन्नुहुन्छ?
1: वान सेन्टेन्समा भन्दाखेरि त एब्सोल्युटली नट पोसिबल हुन्थ्यो होला विदाउट देयर सपोर्ट। यो हाम्रो चाहिँ नट जस्ट ट्रेनिङ, ट्रेनिङमा त भनौँ न हजुरको उहाँहरूले जे जे गर्नुभयो हामीलाई पनि त्यही गराउनु भयो। सो मेरो त हृदयबाट नै वान आरजिआर फ्यामिलीलाई चाहिँ एकदम विशेष धन्यवाद दिन चाहन्छु। हजुर
0: अब के छ त भाइहरूलाई यसो एकदम घुमाउन लानुहुन्छ कि तपाईँहरूको के छ अब प्लान?
1: भोलि लन्डन ट्रिप छ हजुर, त्यसपछि वी फल ब्याक टु स्यान्डर्स्ट अनि त्यसपछि एल्डरसट एरिया घुमाउँछौँ एन्ड फ्यु अदर प्लेसेस अनि त्यसपछि हामी वी फ्लाइ ब्याक। हजुर
0: अब वान आरजेसँग अर्ली दसैँ पनि मान्नुभयो, त्यहाँ हाम्रो भेटघाट पनि भयो, कस्तो लाग्यो यहाँको दसैँको माहौल?
1: दसैँ नै आज जस्तो लाग्यो, क्वाइट अर्ली थियो तर वान आरजिआरको चाहिँ बिजी कमिटमेन्टले गर्दाखेरि उहाँहरूले यसपालि अलि अर्ली दसैँ मान्नुभयो। त्यो दसैँको प्रोग्राममा चाहिँ पहिला चाहिँ दसैँ नै आज जस्तो फिल भयो अनि अर्को चाहिँ त्यो मोमेन्टमा कतिजना चाहिँ इम्पोर्टेन्ट मान्छेहरूसँग पनि भेटघाट भयो हजुरको, त्यसले गर्दाखेरि पनि मेरो पर्सनल लेभलमा पनि त्यो अर्को एउटा रमाइलो क्षण रह्यो र त्यही मोमेन्टमा चाहिँ मैले एउटा कन्टेम्प्लेट गर्ने मौका पनि पाएँ। मेरो विचारमा चाहिँ गोर्खालीहरूले जुन स्तरमा देशको नाम चाहिँ यहाँ विदेशमा राखिरहेछन् त्यो चाहिँ हामी सबैले प्राउड फिल गर्नुपर्ने कुरा हो र वाइडर गोर्खाली र नेपाली कम्युनिटीलाई नै यो चाहिँ प्रेरणाको विषय होस् लाग्छ।
0: यो कोइन पनि पाउनु भएको छ, सर्कित भनिदिनुहोस् न।
1: यो चाहिँ चिफ अफ आर्मी स्टाफ कमेन्डेसन ब्याज हो।

0: हजुर, यो चाहिँ यस्तै अचिभमेन्टहरू चाहे त्यो जुनै सेक्टरमा चाहिँ अब स्पोर्ट्स होस्, मिलिटरी कम्पिटिसन होस् वा अरू कुनै त्यस्तो वर्थ मेन्सनिङ अचिभमेन्टहरू भयो भने चाहिँ चिफ साहबले यो कमेन्डेसन ब्याज प्रदान गरिबक्सिन्छ हजुर। त्यसै गरी यो टिमले त पायो नै फर देयर आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन चाहिँ वान आरजिआरबाट कलर सार्जेन्ट सुजन मोक्तान उहाँले चाहिँ हाम्रो टिमको लाई पनि म्यानेज गर्नुभएको थियो वाइल म्यानेजिङ हिज ओन टिम। र त्यसै गरी सुरुदेखि नै विभिन्न विषयहरू सिकाउनु हुने वान आरजिआरकै ल्यान्स कपरल रोशन गुरुङलाई पनि उहाँले चाहिँ यो कम्बिनेसन ब्याच प्रदान गरिबक्छ।
1: ल त प्रेसर इज अन फर नेक्स्ट इयर, नेक्स्ट इयर पनि तपाईँहरूलाई एडभान्स शुभकामना भन्न चाहन्छु। कङ्ग्रेचुलेसन सर।
0: थ्याङ्क यू भेरी मच
1: हजुर। लेफ्टिनेन्ट कर्नल निश्चल साहबसँग हामीले कुराकानी गऱ्यौँ, नेपाल आर्मीको चाहिँ क्याम्पियन पेट्रोल टिमको चाहिँ म्यानेजर हुनुहुन्छ र अब उहाँहरूकै चाहिँ अब पेट्रोल कमान्डर हुनुहुन्छ लेफ्टिनेन्ट प्रवीण पाण्डे साहब। ल साहब नमस्कार।
2: नमस्कार हजुर।
1: गोल्ड मेडल ल्याउनु कति खुसी हुनुहुन्छ?
2: अहिलेसम्म गरेको दुःखहरूले चाहिँ हार्डली चाहिँ हाम्रो चाहिँ फाइनली हार्डवर्क पेड अफ भने जस्तै वी आर ह्याप्पी।
1: कतिको प्रेसर थियो लास्ट इयर टिमले चाहिँ गोल्ड मेडल ल्याउनु भएको थियो, यसपटक अलिक प्रेसर त थियो होला होइन?
2: लास्ट टाइम पनि हाम्रो ओभरअल बेस्ट भएको थियो, सो इन द सेन्स अहिले चाहिँ हामीले ल्याउनु पर्ने अन अ ह्याट्रिक चाहिँ मोडमा थियो हाम्रो, सो इट वाज अ ह्युज प्रेसर फर मी टु लिड अहिले चाहिँ। अनि जे होस् आई ट्रस्टेड माई बोइज, वी ट्रेन्ड हार्ड अनि फाइनली वी एकम्प्लिस द मिसन।
1: पेट्रोल कमान्डरको रोल चाहिँ के हुँदो रहेछ क्याम्पियन पेट्रोलमा?
2: तिनवटा कुरा हिजो पनि भने जस्तो लाग्छ हामीलाई, एउटा लिडरसिप, अनि एउटा चाहिँ डिटर्मिनेसन, र अनि एउटा टोलीलाई चाहिँ इन दि हार्ड टाइम्समा चाहिँ कसरी चाहिँ उनीहरूलाई मोटिभेट गरेर लान सकिन्छ, फाइनल्ली यसले चाहिँ महत्त्वपूर्ण भूमिका खेल्दो रहेछ। अर्को कुरा, अलरेडी क्याम्पियन पेट्रोल चाहिँ एउटा टेस्ट अफ द टिम इफोर्ट, र अनि एउटा ग्रुपमा कसलाई के भइरहेछ र आफ्नो टिमलाई राम्रोसँग बुझेर नो योर म्यान भन्ने कुराहरू चाहिँ यहाँनिर प्रपरली युज भएको जस्तो लाग्छ। सो एउटा हार्ड, एउटा डिटर्माइन्ड भएर टोलीलाई चाहिँ एउटा इफोर्ट चाहिँ उनीहरूको कम्बाइन गरेर उनीहरूको इफोर्टलाई चाहिँ एक्युमुलेसन गरेर लिएर जानु नै त्यो नै एउटा लिडरको चाहिँ मेन रोल जस्तो लाग्छ यहाँनिर चाहिँ।
1: अब डिफ्रेन्ट कन्ट्रीमा र डिफ्रेन्ट ट्यालेन्ट त्यो पनि ब्रेकअनमा होइन, तपाईँले सेक्सन लिड गर्दा पेट्रोल लिड गर्दा चाहिँ कस्तो लाग्यो तपाईँलाई?
2: अब पहिलो कुरा त इट वाज अ ग्रेट प्लेजर फर मी, र अर्को कुरा च्यालेन्जको साथसाथै एउटा अपर्च्युनिटी पनि थियो। ब्रेकनको एउटा सिभरिङ कोल्ड, यो चाहिँ जुन हाम्रो नेपालको भन्दाखेरि अबिट डिफ्रेन्ट, अनि त्यसमा चाहिँ इभन त्यो उसमा आफ्नो सेक्सनलाई लिड गरेर लानु पाउँदा चाहिँ आई वाज सो ह्याप्पी, अनि हामीले चाहिँ आई होप हामीले चाहिँ हरेक एउटा बिट चाहिँ राम्रै गऱ्यो जस्तो लाग्छ।
1: यहाँ बिटिडीले दिएको ट्रेनिङ अनि वान आरजीले दिएको ट्रेनिङ यहाँको डक्ट्रेनहरूले कतिको सहयोग गर्यो तपाईँलाई?
2: एक्चुअली त्यो चाहिँ हाम्रो लागि एउटा वेल पाथ फाइन्डर जस्तो नै भयो, किनभने बिटिटीको एउटा सेपिङ टाइम जुन थियो त्यसले चाहिँ हामीलाई राम्रोसँग सेप गर्यो, अनि फर्दर त्यसले चाहिँ हामीलाई फर्निस र अनि त्यस पछाडि हामीले गर्नुपर्ने कामहरूको बारेमा चाहिँ अलिकति क्रिस्टल क्लियर बनाएको कारणले गर्दाखेरि वी वर्क अन आवर विकनेस, त्यसमा चाहिँ अलिकति हामीले के केमा वर्क अन गर्नुपर्ने रहेछ र अलिकति डिफ्रेन्सेस भएकोमा चाहिँ ल्याप्सेस भएकोमा चाहिँ एउटा ग्याप फिल इन गर्ने काम पनि गर्यो, विच वाज भेरी फ्रुटफुल फर अस। एन्ड मैले यहीँबाट भन्नुपर्छ हाम्रो वान आर जियरसँग कम्बाइन्ड ट्रेनिङ गरेर वी बोथ एचिभ गोल्ड, यो नै आखिर चाहिँ नि ब्रदरहुडनेसको एउटा राम्रो कम्बाइन्ड ट्रेनिङको एउटा राम्रो पार्ट हो जस्तो लाग्छ मलाई।
1: तपाईँले अफको सबै स्ट्यान्डमा राम्रो गर्नुभयो त्यही भएर गोल्ड मेडल पाउनुभयो, तै पनि अलिकति लेसन लर्नको स्ट्यान्डहरू चाहिँ के लाग्यो तपाईँलाई?
2: अहिले हाम्रो लेसन लर्नको भनेको चाहिँ बेसिकली अहिलेको वार सिनेरियोमा जुन अहिले रसिया युक्रेनको वारलाई लिएर एउटा रिसेन्ट टाइम्समा चाहिँ जुन एउटा अनम्यान्ड एरियल सिस्टम युएसको जुन इन्स्टलहरू राखेको थियो त्यसमा चाहिँ अब विभिन्न रेडाई ड्रिलहरू अनि चाहिँ हामीले सिक्ने अवसर पायौँ र अनि त्यसलाई चाहिँ एउटा रियल फिल्डमा गएर चाहिँ कस्तो हुँदो रहेछ भनेर चाहिँ हामीले पर्फर्म गर्नु पाउँदा त्यो एउटा कन्डिसनलाई चाहिँ रेस्पोन्स गरेर रियाक्ट गर्नु पर्दाखेरि चाहिँ हामीलाई अलिकति त्यो एक्सपोजर चाहिँ एकदम राम्रो लाग्यो हामीलाई।
1: एकजना तपाईँको भाइलाई भन्नु होला, फेरि उहाँको स्ट्यान्डको बारेमा सोध्ने छु। ल त तपाईँलाई धन्यवाद। अनि कुन स्टेजमा आउँदा चाहिँ ओहो बा गोल्ड मेडल आउँछ कि भन्ने त्यस्तो छनकहरू तपाईँको चाहिँ दिमागमा खेल्न थालेको थियो?
2: अब यो छनकहरू चाहिँ हामीले जसरी अर्डर डेलिभर गर्यो फर्स्ट स्टल, अब अर्डर डेलिभर गरिसके पछाडि त्यहाँ नै हाम्रो राम्रो भयो होइन, मोडलहरू पनि राम्रो भयो अनि त्यहाँको फिडब्याकहरू पनि राम्रो नै आयो। त्यस पछाडि इच स्टलको चाहिँ एउटा कम्बाइन्ड मोटिभेसनले नै हामीलाई चाहिँ अब गोल्ड चाहिँ जितिन्छ भन्ने चाहिँ भयो। एकदमै लास्टमा गएर भन्दा पनि इच स्टलको चाहिँ एउटा प्रोग्रेसिभ चाहिँ राम्रो राम्रो बिट्स कामहरूले नै हामीलाई चाहिँ लास्टसम्म चाहिँ गोल्ड आउँछ है भन्ने चाहिँ भएको।
1: अनि प्रधान सेनापति पनि आउनुभयो, उहाँले चाहिँ के भन्नुभयो तपाईँहरूलाई?
2: उहाँले पनि अब यसो प्राउड अफ अस. अब एउटा विषम परिस्थितिमा पनि यु गाइस हे परफर्म वेल, किनभने देशमा एउटा छुट्टी फ्लडको कारणले छुट्टै भइरहेको छ. इन दि मिन टाइम हामीले आफूले सकेको गऱ्यौँ र सकेको दियौँ. हि वाज ह्याप्पी.
1: हुन्छ, कङ्ग्रेचुलेसन.
2: थ्याङ्क यू हजुर.
1: उहाँ हुनुहुन्थ्यो लेफ्टिनेन्ट प्रवीण पाण्डे, र उहाँ चाहिँ पेट्रोल कमान्डरको हुनुहुन्थ्यो. उहाँसँग कुराकानी गऱ्यौँ. अब यो बिचमा ब्याक टु ब्याक दुईवटा गीत सुनौँ, र त्यसपछि नेपाल टिमकै एकजना चाहिँ हाम्रो साहबसँग कुराकानी गर्नु, त्यसपछि वान आरजेका टिमले पनि गोल्ड मेडल ल्याउनु भएको उहाँहरूसँग म कुराकानी गर्नेछु.
3: यो PFBS गोर्खा रेडियो हो.
1: हजुर, अब भने खगेन्द्र यक्षुज्यूको चाहिँ आवाजमा यो गीत सुनौ. हाम्रो राजेन्द्र कुमार लिम्बू दाईको चाहिँ गीत हो यो गीत चाहिँ. हुमा पाइम लिम्बूज्यू हुनुहुन्छ अर्डोसरबाट, उहाँ स्वयं नै गीतकार हुनुहुन्छ, र उहाँको लागि यो गीत म सुनाउँदै छु. र त्यसपछि एउटा प्रोमो ब्रेक, अनि ग्लोस्टरबाट हाम्रो चाहिँ अर्को श्रोता हुनुहुन्छ वीरबहादुर पुन, उहाँको गीत चाहिँ हामी सुन्नेछौँ. त्यसपछि सेकेन्ड पार्ट कुराकानी हुनेछ यो चाहिँ क्यामेरियन पेट्रोल 2026

SBS गोरखा रेडियो आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथ

0: रेडियो
1: हजुर यो बीएबएस गोर्खा रेडियो नै हो. बीएबएस संवादमा हामीले चाहिँ अहिले यो क्रेमलिन प्रोटो 2026 को कुराकानी सुनिरहेका छौँ. यो छोटो विश्रामपछि यहाँ सबै सबैलाई वेलकम गर्न चाहन्छु. नेपाल आर्मीको टिमसँग म अहिले कुराकानी गर्दैछु. अहिले चाहिँ सार्जन प्रचण्ड विक्रम थापा हुनुहुँदो रहेछ, उहाँसँग कुराकानी गरौँ ल. साप नै भने वेलकम छ हजुरले बीएबएसमा.
2: थ्याङ्क यू सर.
1: कति खुसी हुनुहुन्छ गोल्ड मेडल ल्याउनु भयो?
2: मलाई चाहिँ एकदमै प्राउड, अहिले चाहिँ एकदमै धेरै खुसी लागिरहेको छ. हामीले चाहिँ अहिले नेपालबाट चाहिँ यहाँ मेन त हामी यहाँ आउनु नै एकदम ठुलो कुरो हो. यहाँ आएर नै हामीले चाहिँ यो गोल्ड मेडल ल्याएर चाहिँ एकदम ठुलो अपर्च्युनिटी पाउनु भनेको चाहिँ एकदम मलाई चाहिँ एकदम प्राउड लागिरहेको छ. अहिले
1: लास्ट इयर त आउनु भएको थिएन नि तपाईँ, होइन?
2: लास्ट इयर म आएको थिइनँ, फर्स्ट टाइम हो.
1: अनि लास्ट इयरले गोल्ड मेडल ल्याउनु भयो, टिमले उहाँसँग पनि केही कस्तो आउँछ के हुन्छ भनेर त्यो तपाईँहरूको कुराहरू भएको थिए?
2: हजुर, लास्ट इयर पनि अब स्कोर हाइएस्ट नै आएको हो स्कोर. अनि हामीलाई चाहिँ उहाँहरूले चाहिँ अब सिकाएर यसरी गर्नुपर्छ भनेर चाहिँ पठाउनु भयो. कतिपय कुराहरू चाहिँ नेपालमै गरेर आयौँ हामीले. अब यहीँ थप भएको कुराहरू, कतिपय कुराहरू चाहिँ यहाँनिर अब हामीले नेपालमा गरेको थिएनौँ. यहाँ आएर कतिपय कुराहरू सिक्यौँ, दिन रात नभनी सिक्यौँ. त्यो अहिले रिजल्ट जोस एकदमै राम्रो आयो छ.
1: यो सार्जनको भूमिका चाहिँ के हुन्छ तपाईँको टिममा, चाहिँ के थियो रोल तपाईँको?
2: मेरो टिममा चाहिँ हाम्रो 2026 क्यामरिङ पटोलको टिममा चाहिँ मेरो म सार्जेन्ट प्रचण्ड विक्रम थापा. मेरो भूमिका चाहिँ थ्रिवाइसीको रहेको थियो. मैले चाहिँ मेरो यो कारवाहीमा चाहिँ मैले मोडल ब्रिफिङदेखि लिएर मैले हरेक ठाउँमा चाहिँ मेडिकलरको कामदेखि लिएर सबै काम गर्दै आएँ. मेरो मेन भनेको चाहिँ थ्रिवाइसीको काम रोल थियो.
1: कतिवटा स्ट्यान्ड थियो अनि कुन चाहिँ स्ट्यान्ड अलिकति च्यालेन्जिङ लाग्यो तपाईँलाई?
2: च्यालेन्जिङ भन्ने चाहिँ त्यस्तो थिएन. स्ट्यान्ड चाहिँ 8 थियो हाम्रो. रिभर क्रसिङ चाहिँ अलि चिसो थियो. मौसम पनि यहाँको अलि चिसो भएको कारणले गर्दा चाहिँ अलिकति मौसम चाहिँ अलिकति चिसो भएको कारणले गर्दा चाहिँ हल्का जाडो भयो हामीलाई बिचबिच.
1: कति बेला परेको थियो?
2: हाम्रो चाहिँ त्यो बेलुकाको टाइममा परेको थियो, बेलुका 7 अनि अलि चिसो भयो त्यसमा चाहिँ. अरू त सजिलै भयो.
1: अनि त्यो गोल्ड मेडल थाप्दाको मोमेन्ट चाहिँ कस्तो हुँदो रहेछ त?
2: एकदमै खुसी लागेको थियो सबैको. सिल्भर सिल्भर सिल्भर आउँदा आउँदै लास्टमा थियौँ हामी, लास्टमा बसेको थियौँ. त्यसपछि पछि नाम आयो गोल्ड मेडल भन्दा चाहिँ एकदमै प्राउड लाग्यो क्या. त्यति बेला चाहिँ एकदमै एक्साइटेड भएको थिएँ म.
1: तपाईँलाई चाहिँ कुन टास्क अलिकति साह्रो लागेको थियो?
2: त्यति साह्रो त लागेन. अब जे होस् सजिलै थियो. तर हाम्रो एउटा सेक्सन अट्याक हान्दा चाहिँ रातको समयमा पर चाहिँ अलिकति हामी चाहिँ रातको समय भएको कारणले गर्दा रातको समयमा हरकत गर्दा चाहिँ अब लाइटहरू नबालिकन हरकत गर्दा चाहिँ हामीलाई अलिकति गाह्रो नै भएको थियो त्यति बेला.
1: 48 टास्क हो, कति घन्टामा सक्नुभयो तपाईँहरूले?
2: 40 लागेको थियो हामीलाई चाहिँ.
1: अब यो क्वाइन पनि पाउनु भएको छ, होइन?
2: हजुर, हाम्रो यो चाहिँ स्टार चाहिँ हामीलाई चाहिँ हाम्रो प्रधान सेनापति आउनुभएको थियो अशोक राग सिद्धेलज्यू. उहाँले चाहिँ यहाँ आउनुभएको थियो, हाम्रो चाहिँ मेडल परेडमा पनि जानुभएको थियो. उहाँले चाहिँ एकदमै एक्साइटेड भएर नेपालबाटै लिएर आउनुभएको रहेछ. एकदमै एक्साइटेड हुनुहुन्छ.
1: टिमले चाहिँ जित्छ भने कन्फिडेन्टमै आउनुभयो?
2: कन्फिडेन्टै हुनुहुन्थ्यो. नेपाली टिमले चाहिँ जित्छ, पहिला पनि जितेर आएको, अहिले पनि जित्छै भने चाहिँ कन्फिडेन्ट चाहिँ हुनुहुन्थ्यो. तर सबैको सिल्भर सिल्भर सिल्भर आउँदा चाहिँ अलिकति नर्भस भइसक्नु भएको थियो. तर भन्दा भन्दै गोल्ड आएपछि एकदमै खुसी हुनुभयो, एकदमै प्राउड हुनुभयो, होइन? मलाई चाहिँ त्यो लाग्छ.
1: राइट, ओके. तपाईँ चाहिँ कुन गोल्डमा गयो? यहाँ त युनिट पल्टन भन्छ, 1 AZ 2 AZ. तपाईँ चाहिँ कुन युनिटबाट?
2: म चाहिँ श्रीयुद्ध भैरवगढबाट हो.
1: तपाईँ चाहिँ भलन्टियर आउनुभयो कि सेलेक्सनबाट?
2: सेलेक्सनबाट नै आएको हो म चाहिँ. हाम्रो चाहिँ अब सेलेक्सन हुँदै हुँदै आर्मी सेलेक्सन हुँदा हुँदै हुन्छ, उहाँ पनि ट्रेनिङ हुन्छ.
1: सेलेक्सनमा चाहिँ के यस्तै खालको हुन्छ?
2: हजुर, सेलेक्सनमा यस्तै खालको पनि हाम्रो ट्रेनिङहरू गर्दा चाहिँ यस्तै खालको हुन्छ. अरूमा चाहिँ अब भारी बोकेर दौडिनु पर्ने नेभिगेसन, 40-50 किलोमिटरको नेभिगेसनदेखि लिएर सबै हुन्छ.
1: नेभिगेसन चाहिँ त्यहाँको सजिलो कि यहाँको सजिलो?
2: नेभिगेसन चाहिँ यहाँको धेरै सजिलो. अलिकति टरेन चाहिँ नेपालमा चाहिँ उपड खापड बढी भएको कारणले गर्दा यहाँको चाहिँ अलि समथर जस्तो जस्तै भयो भनौँ न. नेपालमा चाहिँ अलि उकालो बढी हुन्छ, उकालो ओह्रालो बढी हुन्छ. त्यही भएर चाहिँ नेपालमा अलिकति गाह्रो छ. यहाँको मौसम चाहिँ अलि च्यालेन्जिङ हो, तर टरेनको हिसाबले हेर्दा चाहिँ नेपालमा अलिकति गाह्रै हुन्छ.
1: ल, अब एउटा प्रमोसन थप्ने रिपोर्ट लगेर जाँदै हुनुहुन्छ. कङ्ग्रेचुलेसन.
2: थ्याङ्क यू सर.
1: हजुर, नेपाल आर्मीको टिमहरूसँग कुराकानी गऱ्यौँ र अब भने 1 RJ टिमले पनि गोल्ड मेडल ल्याउनु भयो. र हाम्रो सार्जन धर्म थापा भाइ कता हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गरौँ. उहाँ चाहिँ पेट्रोल कमान्डर हुनुहुन्छ नि, होइन भाइ?
3: हजुर.
1: ल, कङ्ग्रेचुलेसन भाइ.
3: हजुर, थ्याङ्क यू दाइ. हजुर,
1: अब अपेक्षा गोल्डकै थियो, गोल्डै ल्यायो, कति खुसी हुनुहुन्छ?
3: एकदम दाइ, एकदम खुसी. अब के भन्छ, हामीले जुन सोचेर गइएको थियो त्यो अचिभ हुँदा चाहिँ एकदम खुसी.
1: त्यो टास्कहरू चाहिँ कस्तो रहेछ यसपटक स्ट्यान्डमा? पहिलाको जस्तै थियो कि अलिक फरक? त अलिक ड्रोनहरू पनि हुन्छ कि भनेर भन्दै हुनुहुन्थ्यो.
3: हजुर, यसपाल आई डोन्ट नो लास्ट इयरहरू कस्तो थियो, तर यसपाल चाहिँ जस्ट नर्मल बेसिक स्ट्यान्डहरू त्यसमा चाहिँ अब इन बिट्विन इज स्ट्यान्डहरूमा चाहिँ ड्रोनको एक्टिभिटीहरू पनि थियो दाइ।
1: ड्रोन अनि तपाईँहरू सबै आउँथ्यो त कि को हुनु थियो सेक्सनमा कोही ड्रोन जान्ने?
3: साह्रै त्यो ड्रोन उडाउनु पर्छ भन्ने क्वालिफाइड मान्छे चाहिँ थिएन, तर भने अब ड्रोन आयो भने चाहिँ के गर्ने भन्ने एक्सनहरू चाहिँ हामीले गरेको थियो दाइ।
1: अनि ट्रेनिङले बिटिडीको ट्रेनिङले कतिको हेल्प गर्दो रहेछ?
3: बिटिडीको अस्ति पनि भने मैले ट्रेनिङले चाहिँ एकदम हामीलाई चाहिँ लेसन लर्न कुराहरू सिकाएको थियो, अनि त्यहाँबाट चाहिँ जति पनि हामीले सिक्नुपर्ने कुराहरू चाहिँ हामीले आएर पोलिसअप गरेको थियो, एकदम बिटिटीले नै गरेर चाहिँ हामी चाहिँ हाम्रो वर्क अन पोइन्टहरू चाहिँ हामीले पोलिसअप गरेर चाहिँ हामी चाहिँ राम्रो स्ट्यान्डर्डमा भएको थियो दाइ।
1: कति घन्टामा सक्नुभयो तपाईँहरूले, अनि कुन चाहिँ स्ट्यान्ड चाहिँ अलिक च्यालेन्जिङ लाग्यो तपाईँहरूलाई?
3: एक्ज्याक्ट टाइमिङ चाहिँ मैले नि क्यालकुलेसन गरेको छैन दाइ, एटलिस्ट हामीलाई चाहिँ 38-39 आवर्स चाहिँ लाग्यो होला। अनि च्यालेन्जिङ चाहिँ अब त्यही रिभर क्रसिङ हो, एकदम चिसोको राति गरेको थियौँ हामीले, राति 9 बजीतिर त्यहाँबाट क्रस गरेपछि निस्किने चाहिँ एकदम च्यालेन्जिङ ट्रेन थियो, एकदम स्टिप उकालो, त्यो चाहिँ अलिकति
1: त्यो रिभर क्रसिङमा चाहिँ के कुरा जज गर्दो रहेछ खास?
3: त्यसको रिभर क्रसिङ चाहिँ स्टेपहरू हुन्छ, त्यो स्टेपहरू फलो गर्यो कि गरेन भनेर चेक गर्दो रहेछ, अनि कति कति ट्याक्टिकल्ली कतिको गर्यो भनेर। हजुर दाइ,
1: यसपटक सुन्दा प्राय सिल्भर मेडल युनिटहरूले जित्नु भएको कुरा सुन्यो, तपाईँ चाहिँ कति कन्फिडेन्ट हुनुहुन्थ्यो जब तपाईँ वेटिङ रुममा हुनुहुन्थ्यो अनाउन्स गर्ने बेला?
3: मलाई चाहिँ पिटी मसमा हामीले चाहिँ राम्रै गरे जस्तो लागेको थियो दाइ, किनकि हामी एभ्री स्ट्यान्ड चाहिँ मजाले हिट गर्दै गइएको थियो, कन्फिडेन्स चाहिँ 90% चाहिँ आउँछ कि जस्तो थियो दाइ। हजुर,
1: त्यो टास्क चाहिँ पेट्रोल कमान्डरको भिन्दै अनि भाइहरूको भिन्दै हुन्छ कि सबै कम्बाइन्डमा हुन्थ्यो?
3: टास्क मोटामोटी अब सबै ड्रिलहरू गर्ने चाहिँ भाइहरूले हो, अनि कमान्डर एज अ मैले चाहिँ अब सिचुएसन बुझ्ने त्यो अनुसारले चाहिँ भाइहरूलाई चाहिँ एलोकेट गर्ने म्यानेज गर्ने हो दाइ। हजुर,
1: पहिला पनि तपाईँले भाग लिनुभएको थियो कि यसपटक पेट्रोल कमान्डरको लिनुभयो र गोल्ड मेडल जित्नुभयो?
3: मैले पहिला 2016 एज अ राइफलम्यान गरेको थिएँ, अहिले चाहिँ दियोस् पेट्रोल कमान्डर। हजुर,
1: त्यति बेलाको अहिलेको के अन्तर पाउनुभयो?
3: त्यति बेला चाहिँ अब नर्मल गुरुजीहरूले अब कमान्डर गुरुजीलाई के गर्ने हो त्यो हराएपछि गर्ने काम थियो, अहिले चाहिँ अब आफै कमान्डर भएर चाहिँ आफै थिङ्क गर्नुपर्ने हुन्छ, सिचुएसन बुझ्नुपर्ने हुन्छ, सो अलिकति कमान्डरको रोल्स एन्ड रेस्पोन्सिबिलिटी अलिक धेर हुँदो रहेछ।
1: चेनो कमान्डरहरू गोर्खा मेजर साहबहरू सिओ साहबहरू आउनु भएको थियो होला नि तपाईँलाई?
3: जिएम साहब आउनुभएको थियो अनि रियर आरएसएम साहब आउनुभएको थियो, हाम्रो सिओ साहब अनि आरएसएम साहबहरू चाहिँ अब डिप्लोमेन्टको कारणले चाहिँ आउनु भ्याउनु भएन।
1: तपाईँ पनि जर्मनी जाने कि तपाईँले यता बेग्लै यतै बस्नुहुन्छ?
3: हजुर जाने दाइ, हामी पनि अब हामी लास्ट मेन बडी।
1: ओके, ल त भाइ कङ्ग्रेचुलेसन, नि सफा गरिसक्नु भयो पनि
3: हुँदैछ दाइ, भाइहरूलाई चाहिँ गरिसके जस्तो मैले चाहिँ अब बिस्तारै गर्दैछु दाइ।
1: ल कङ्ग्रेचुलेसन।
3: हजुर, थ्याङ्क यू दाइ। हजुर,
1: भाइहरूलाई पार्टी होला नि त कमान्डरको तर्फबाट?
3: पार्टी भन्दा नि
1: मेसिङ।
3: हजुर, आज हाम्रो मेसिङ छ, नेपालमा आर्मी हामी अनि मनाजियर अनि टुवाजियर हामी एज अ टिममै जस हामी यहीँ बेस भएर ट्रेनिङ गरेको थियो सँगै, सो आज चाहिँ हाम्रो तिनैजना टिमको चाहिँ गोल्ड छ, यसो सेलिब्रेसन पनि आज मेसिङ।
1: टुवाजियरको कता भरे कता हो? म पनि एकछिन टुवाजियर टिमलाई भेट्न आउनु पऱ्यो, उहाँहरू यतै हुनुहुन्छ होला होइन?
3: हजुर यतै हुनुहुन्छ, भरे इभिनिङमा चाहिँ हाम्रो मेसिङ छ, मेसिङ हटमा आउनुभयो भने भेट्नुहुन्छ त।
1: हुन्छ भाइ, कङ्ग्रेचुलेसन।
3: हजुर, थ्याङ्क यू दाइ। हजुर,
1: हाम्रो चाहिँ धर्म थापा भाइसँग कुराकानी गऱ्यौँ र 1 RJ र 2 RJ दुइटैले गोल्ड मेडल ल्याउनु भयो। एकजना यहाँ भाइ हुनुहुन्छ, सायद उहाँ पनि क्याम्पियन पेट्रोलमै हुनुहुन्छ होला। भाइ नमस्ते। है
0: नमस्ते दाइ।
1: भाइको नाम
0: सुबिन थापा।
1: टिममा हुनुहुन्थ्यो नि होइन?
0: हजुर।
1: ल बधाई छ।
0: धन्यवाद दाइ।
1: पहिलोचोटि हो?
0: हजुर दाइ।
1: ओके, सेक्सनमा चाहिँ के थियो त तपाईँको?
0: म चाहिँ मोटर प्लटनमा रह दाइ, मेरो चाहिँ मेन टास्क चाहिँ सिइओमा आइडीको प्लस आर्टिलेरीको थियो, आर्टिलेरी टार्गेट।
1: अनि सानो देख्नुहुन्छ त, 12-13 वर्षको जस्तो कडा हुनुहुँदो रहेछ होइन?
0: हजुर दाइ।
1: अनि क्याम्रियन पेट्रोलमा गएर गोल्ड मेडल ल्याउने सबैको चाहना हुन्छ होला होइन? र तपाईँ पनि भोलन्टियर हो कि सेलेक्सन भएर जानुभयो?
0: भोलन्टियर गरेर।
1: कुन चाहिँ स्ट्यान्ड चाहिँ साह्रो लाग्यो तपाईँलाई?
0: साह्रो त रिभर क्रसिङ लाग्यो, चिसोले गर्दा।
1: अनि त्यहाँको ट्यारेनहरू कस्तो रहेछ त, बाटोहरू रुटहरू?
0: ट्यारेन चाहिँ उकालो ओह्रालो सबै जस अनरिलेटिङ थियो दाइ, हावर अब एज अ टिम कमान्डर, अब टिम कमान्डर गुरुजीलाई चाहिँ इजी रोड नेभिगेट गर्दै लानुभएको थियो, ठाउँ ठाउँमा ब्रेक दिँदै लानुभएको थियो, एउटा ट्यारेन वाइज चाहिँ ठिकै लाग्यो दाइ।
1: अनि आज मेसिङ रहेछ, कति एक्साइटेड हुनुहुन्छ नि?
0: हजुर एक्साइटेड छु दाइ, गोल लगाएपछि अब दिन राम्रो हुँदैछ दाइ, सबै कुरा त्यही भएर एक्साइटेड छु दाइ।
1: अब कम्पिटिसन पनि हो, तर केही कुरा आर्मीको सिक्यो पनि होला होइन?
0: हजुर, जस ड्रोनको चाहिँ हामीलाई अब कम्प्लिटली अब मैले गरेको थिइनँ, नयाँ ड्रिलहरू सिकियो, अब सिबिआरएनहरूको नि नयाँ नयाँ क्वेसनहरू यताउति सोध्दा सबै कुरा जस धेरै कुरा नयाँ सिकेको थिएँ।
1: त्यो गोल्ड मेडल थाप्दाको मोमेन्ट चाहिँ कस्तो हुँदो रहेछ?
0: सुरुमा चाहिँ एकदम नर्भस थियो दाइ, किनकि 13 टिम मात्रै, हामीभन्दा अगाडि 9 टिमले सबैले सिल्भर पायो, त्यसपछि नेपाल आर्मीलाई गोल्ड, त्यसपछि चाहिँ हाम्रो पाला आयो। त्यतिखेर अगाडि जाँदा एकदम नर्भस थियो दाइ, पछि चाहिँ खुसी भयो।
1: कङ्ग्रेचुलेसन भाइ,
0: थ्याङ्क यू दाइ।
1: नेपाल आर्मी टिम र यहाँ हाम्रो वान राज्यको भाइहरूसँग कुराकानी गऱ्यौँ। 2026 चाहिँ क्याम्ब्रियन पेट्रोल जुन चाहिँ एकदमै टप कम्पिटिसन हो, वेल्समा हुन्छ प्रत्येक वर्ष, उहाँहरूसँग कुराकानी गर्दै थिएँ। दुवै टिमलाई बधाई भन्दै कार्यक्रम व्यवस्था संवादबाट बिदा मागे। हस्त, नमस्ते। हजुर, तपाईँहरूले क्याम्ब्रियन पेट्रोलको कुराकानी सुन्दै हुनुहुन्थ्यो। यसपटक धेरै युनिटहरूले चाहिँ सिल्भर मेडल ल्याउनु भयो भनेर अघि भाइले भर्खरै सुन्दै हुनुहुन्थ्यो। एकपटक त हाम्रो बिगड गयो, खासको 13 टिमले ल्याउनु भएको जस्तो मलाई लाग्छ। एकपटक धेरै ल्याउनु भएको थियो, यसपटक हुन त सबै आइसकेको छैन, स्टिल आउनु बाँकी नै छ। गर्दा सबैलाई गुड लक भन्न चाहन्छु। हाम्रो काजीमान साहब हुनुहुन्छ, मेजर एमसी साहब, र उहाँ लेख्नुहुन्छ, योगजी नमस्ते, तपाईँलाई धेरै धेरै धन्यवाद छ, ताजा ताजा खबरहरू दिइरहनु भएको छ, ज्यादै आभारी छु तपाईँप्रति, र धेरै धेरै बधाई छ नेपाली सेना र ब्रिगेड कप गोर्खासको सम्पूर्ण टिमलाई, जो जसले क्याम्ब्रियन पेट्रोलमा भाग लिनुभयो। आउने वर्षमा पनि सदैव सफलता मिलोस् कामना गर्दछु। सेवारो काजीमान लिम्बू एमसी भनेर चाहिँ उहाँले एन्डोभरबाट लेख्नु भएको छ। साहब हजुर, धेरै धेरै धन्यवाद सुनिराख्नु भएको रहेछ, खुसी लाग्यो है त। अनि यसपटक ब्रिगेड अफ गोर्खासबाट चाहिँ हाम्रो ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासले पहिलोचोटि भाग लिनुभयो, उहाँहरूले पनि सिल्भर मेडल चाहिँ ल्याउनु भयो, र अझै हाम्रो गोल्ड नै आउने सम्भावना थियो, तर अलिकति सुरुमा परे के भन्दै हुनुहुन्थ्यो, गर्दा उहाँले एकदमै राम्रो, अब भन्नु न सिल्भर मेडल, त्यो पनि उहाँहरू बेग्लै अब ट्रेडको हुनुहुन्छ, र सुरुमै सिल्भर मेडल ल्याउनु भएको एकदमै राम्रो कुरा हो। गर्दा बिगड ब्यान्डका चाहिँ ब्यान अफ द ब्रिगेडका चाहिँ जो जसले टिममा हुनुहुन्थ्यो उहाँहरूलाई पनि बधाई अनि धन्यवाद भन्न चाहिँ चाहन्छु। हजुर, अब भने हाम्रो सुरेश लामा र डाक्टर त्रिशला गुरुङले गाउनुभएको गीत सुनाऊ, र 6 बजेपछि भने केही मुक्तकहरू म प्रस्तुत गर्नेछु। अनि हाम्रो यहाँ यशोदा गुरुङ दिदी हुनुहुन्छ, उहाँको चाहिँ जो कविता छ त्यो कविता एकछिनमा सुन्छौँ है त। अहिलेलाई पनि यो गीततर्फ लागौँ। तपाईँहरू गीतहरू सुन्न चाहनुहुन्छ भने भ्याकेन्सी छ, मलाई जानकारी गराउनु होला।

0: यो PFBS गोरखा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर।

हजुर ब्युटिफुल गीत चलचित्र कका केकीबाट तपाईँले सुन्दै हुनुहुन्थ्यो. अर्जुन सापकोटा र मेलिना राईले गाउनु भएको गीत हो. सन्तोष सापकोटाको शब्द अनि अर्जुन सापकोटाको चाहिँ यो कम्पोजमा चाहिँ यो गीत हामीले सुन्यौँ. 5:52 गइसकेको छ र हाम्रो ओम प्रसाद थापा काउचाज्यूले एउटा खुसीको कुरा पनि यहाँ सेयर गर्नुभएको छ र म नेक्स्ट आवरमा चाहिँ पढेर सुनाउनेछु है. त अहिलेलाई भने हाम्रो पुष्पकमला बनाएछु पुष्पकला राईज्यूको एउटा बर्थडेको गीत आएको छ, त्यो गीत हामी सुन्नेछौँ. र उहाँ लेख्नुहुन्छ, नमस्कार योगराज सर, हजुरको प्रोग्राम सुनिरहेको छु तर अलिक हतार परे किचनमा नाइट काम जानेहरूको लागि खाना बनाउँदै गर्दा आज मेरो छोराको जन्मदिन परेको छ. यदि समय मिल्छ भने एउटा बर्थडे सङ बजाइदिन सक्नुहुन्छ कि भनेर विनम्र अनुरोध गर्दछु भनेर भन्नुभएको छ. बिचरा वाइ नट, जस तपाईँ एकदमै बिजी हुनु रहेछ, कतिजनाले खाना बनाउनु पर्ने होइन. अब खाना बनाउने काम त जस एकदमै सजिलो जस्तो देखिन्छ तर यो स्किल छैन भने एकदमै साह्रो. बरु बाहिर गएर चाहिँ जाडोमा काम गर्नु चाहिँ सजिलो हुन्छ, खाना पकाउनु चाहिँ एकदमै साह्रो हुन्छ. मलाई पनि त्यो एक किसिमको त्यो झ्याउ भन्दा पनि त्यो नआएपछि त्यो कहिले कहिले किचनमा पस्छु, त्यो अल्मलिन्छु होइन. नुन कहाँ छ, अब त्यो मसाला कहाँ छ, के छ, कहिले एकदमै त्यो पानी हुन्छु म त. गर्दा जस तपाईँहरूलाई मान्नुपर्छ. हजुर, तपाईँको छोराको नाम के हो, कति वर्ष पुग्नु भयो, एनिवे जस बर्थडे गीत मगाउनु भएको छ र हाम्रो भान्जालाई हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना अनि तपाईँको उत्तरोत्तर प्रगतिको दीर्घायुको हामी कामना गर्दछौँ है. त राजु लामाले गाउनुभएको यो गीत हाम्रो रञ्जना राई बहिनी हुनुहुन्छ, उहाँ मेस्टोनवासी, मिठो मिठो गीत लेख्नुहुन्छ र उहाँले रचना गर्नुभएको अर्जुन पोखरेलले कम्पोज गर्नुभएको गीत हजुरको छोराको लागि है. त भाग्यमानी चाहिँ हुनुहोला हाम्रो भान्जा, शुभकामना छ. ह्याप्पी बर्थडे टु यू.

हजुर सुशान्त केसी गाउँदै हुनुहुन्छ। तेन्जी पार्किङ भाइ अहिले नेपालमा हुनुहुन्छ, उहाँहरूले पनि कार्यक्रम चाहिँ जो सुनिराख्नु भएको रहेछ। नमस्ते योगदाय, सम्पूर्ण हामा हार्दिक नमन। फेरि पनि डिनर पश्चात बौद्ध पिपल बोर्डबाट हजुरको कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेको छु है। साथै यदि सम्भव भएमा हजुरकै रोजाइमा कुनै गीत भन्नुभएको रहेछ सम्पूर्ण बेबेश प्रेमी श्रोताहरूलाई, र हजुरकै एउटा गीत म राख्दैछु। सिडी विजय अधिकारीले गाउनुभएको, राजकुमार बगरको सङ्गीतमा तपाईँले लेख्नुभएको, न्युज पछि सुन्नु होला है त भाइ। थ्याङ्क यू भेरी मच, टाढा पुगेर पनि हामीलाई बौद्ध पिपल बोर्डबाट सम्झिनु भएकोमा धेरै खुसी लाग्यो। हेभ अ लभली टाइम इन नेपाल।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले ब्रिगेड अफ गोर्खाजको मुख्यालय भ्रमण गर्नुभएको छ। बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकर केसीबी डीएसओको निमन्त्रणामा बेलायत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले रोयल मिलिटरी एकाडेमी स्यान्डहर्स्टको रोबर्ट सन हाउस भ्रमण गर्नुभएको हो। भ्रमणका क्रममा क्यु ओजीएलआरले गार्ड अफ द अनर प्रदान गरेको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ। उहाँले परेडका सदस्यसँग कुरा गर्नुका साथै ब्रिगेडमा सदस्यहरूको भूमिकाबारे जानकारी लिनुभएको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशी राजदाहलाई बर्खास्त गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेले नजिकै आजकै मितिबाट लागू हुने गरी दाहाललाई जिम्मेवारीबाट हटाउने निर्णय भएको विज्ञप्ति जारी गर्नुभएको छ। दाहालले बारम्बार आचरण उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको र संगठनको आज आउने काम गरेको आरोप लगाइएको काफ्लेले उल्लेख गर्नुभएको छ। यसअघि छानबिन समितिले दाहाललाई सेवाबाट हटाउन सिफारिस गरेको थियो। चीनसँगको कोर्ला नाका जोड्ने बेनी जुमसुम कोर्ला सडक मर्मत अन्तिम चरणमा पुगेको छ। असोज दोस्रो हप्ताको बाढी पहिरोले क्षतिग्रस्त 202 किलोमिटरको लामो सडकका 60 ठाउँमा क्षति पुगेको थियो। सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार पर्सिबाट सडक खुल्ने भए पनि पूर्ण सञ्चालनका लागि केही समय पर्खनु पर्नेछ।
4: एउटा चाहिँ के हो भने खुल्न त अब पर्सिबाट हाम्रो यातायातका सञ्चालन खुल्छन्, तर पूर्ण रूपमा यो सडक एकदम पहिलाको स्थितिमा आइपुगेको छैन। छेद विच्छेद छ, एकदम हामीले जुगाड गरेर तत्कालको लागि अत्यावश्यक यातायात सवारीहरू मात्रै पास हुने, रोकिएका सवारी साधनहरू खाद्यान्नका, किन भन्दा मान्छेको माथिल्लो एरियामा त खाना सम्बन्धी अत्यावश्यक सामग्रीहरू नै नपुगेर समस्या भइसकेको छ भनेर, ती बाहेक चाहिँ अन्य अहिले पर्यटकीय दृष्टिकोणले घुम्ने अथवा अन्य कुनै हिसाबले मुस्ताङ जाने क्रमलाई चाहिँ अलिकति पछाडि धकेल्नुपर्ने अवस्था छ।
3: उता सडक खुलेपछि बढ्ने सवारीका व्यवस्थापनका लागि सुरक्षा निकायले तयारी थालेका छन्। म्याग्दीका सिडिओ गणेश गैरे,
5: ठुला गाडीहरू यो चाहिँ कन्टेनरहरू यो बाटोबाट पठाएर ट्राफिक म्यानेजमेन्ट गर्ने विषयमा धेरै विकल्पहरूमा चाहिँ हामी छलफल गरिरहेका छौँ। अब हामीलाई अब्सट्याकल भनेको पोखरे बगरको पुललाई हामी कति छिटो गर्न सक्छौँ त्यसमा चाहिँ हामी केन्द्रित छौँ।
3: सरकारले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि कार्यान्वयनको अवस्था बुझ्न अनुगमन थालेको जनाएको छ। पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले महासन्धि अन्तर्गत कैदीबन्दीको अवस्था निरीक्षण गर्न थालिएको बताउनु भएको छ।
6: भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयनको अवस्था, कार्ययोजनाको सँग सम्बन्धी विषयमा चाहिँ अभिमुखीकरण र त्यसको कार्यान्वयनको अवस्था के छ भनेर दोलखा र रामेछाप जिल्लामा चाहिँ यो सम्पन्न गरिएको छ। त्यसै गरी धनकुटा, मोरङ र सुनसरीका कारागार तथा केही हिरासतमा पनि हिरासत कक्षहरूको अनुगमन गरेर त्यहाँ चाहिँ थुनुवा तथा कैदीबन्दीहरूको मानव अधिकारसँग सम्बन्धित विषयवस्तुहरूको बारेमा पनि अनुगमन गरिएको छ, निरीक्षण गरिएको छ र सम्बन्धित निकायलाई त्यहाँ देखिएका कल्पेटहरूको बारेमा उहाँहरूलाई सुझाव पनि प्रदान गरिएको छ।
3: प्राथमिकदेखि माध्यमिक तहसम्मका 1,06,547 स्थायी शिक्षकलाई लक्षित गरी ल्याइएको प्रस्तावले राज्य कोषमा ठूलो आर्थिक भार थप्ने देखिएको छ।
7: शिक्षा मन्त्रालयले शिक्षा नियमावलीको 51 संशोधन गरी शिक्षकलाई सवारी साधन किन्न ब्याङ्कको किस्तागत ब्याजमा सहुलियत दिने व्यवस्था गर्न लागेको हो। प्रस्ताव अनुसार प्राथमिक र निम्न माध्यमिक तहका सबै श्रेणी तथा माध्यमिक तह तृतीय श्रेणीसम्मका शिक्षकले 4,00,000 रुपियाँसम्मको 2 पाङ्ग्रे सवारी साधन किन्न सक्नेछन्। माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकका लागि 40,00,000 रुपियाँसम्म र प्रथम श्रेणीका शिक्षकका लागि 50,00,000 रुपियाँसम्मको सवारी साधन किन्न ब्याज सहुलियत दिने व्यवस्था प्रस्ताव छ। सवारी साधन किन्दा ब्याङ्कबाट लिने ऋणमा लागत रकम 80% किस्तागत ब्याज सरकारले सहुलियत स्वरूप बिहोर्ने प्रस्ताव छ। शिक्षकले बाँकी 20% ब्याजको व्यवस्थापन आफै गर्नुपर्नेछ। शिक्षक सेवामा रहन्जेल सम्बन्धित ब्याङ्कले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बिहोर्ने व्यवस्था प्रस्तावमा उल्लेख छ। यसका लागि मन्त्रालयले अर्थ मन्त्रालयसँग सहमति मागेको छ। अर्थ मन्त्रालयले प्रस्तावमा सहमति जनाएपछि मात्रै यो व्यवस्था कार्यान्वयनमा आउनेछ।
3: लगानीपुरको 68 बैठकले दुईवटा अर्धजलाशयुक्त जलविद्युत परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले 59 मेगावटको नारखोला आयोजनाका लागि 10.75 अर्ब रुपियाँ र 47 मेगावटको सानीभेरी 3 लागि 10.42 अर्ब लगानी स्वीकृत गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकले 900 मेगावटको अरुण 3 सन् 2028 फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने र 900 मेगावटकै माथिल्लो कर्णाली जलविद्युत परियोजना अघि बढाउन सहजीकरण गर्ने निर्णय पनि गरेको छ। खबर यति

सिडी विजय अधिकारी गाउँदै हुनुहुन्थ्यो, राजकुमार बाबाको सङ्गीत। अनि हाम्रो तेन्जी भाकरिन भाइ हुनुहुन्छ अहिले नेपालबाट चाहिँ सुनिराख्नु भएको छ काठमाडौँबाट, र यो गीत अनुरोध गर्नुभयो भाइलाई धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। त थ्याङ्क यू भेरी मच। त्यति लामो चाहिँ भनौँ, लामो भन्दा पनि टाढाबाट पनि हामीले सुनिराख्नु भएको छ। अहिले नेपालमा त कति बजे, 10:56 गइसकेको छ, अझै सुत्नु भएको रहेनछ। थ्याङ्क यू भेरी मच। कति बस्नुहुन्छ र तपाईँको त्यहाँको बसाइ रमाइलो होस् भन्न चाहिँ चाहन्छु है। त 6:09 गइसकेको छ। हाम्रो चण्डिका राई बहिनी हुनुहुन्छ बुलफोर्डबाट, उहाँले नेपाली आर्मीबाट आउनुभएका चाहिँ टिमहरूलाई, क्याम्पियन पटेलका टिमहरूलाई एउटा गीत अनुरोध गर्नुभएको छ। शिशिर योगीले गाउनुभएको थियो, त्यो गीत पनि हामी सुन्नेछौँ। अनि हाम्रो नारायण सापकोटाज्यू हुनुहुन्छ फिनल्यान्डबाट, उहाँले पनि जस एउटा गीत मगाउनु भएको छ, र यो चाहिँ जस हाम्रो रामकृष्ण ढकालज्यूले गाउनुभएको त्यो गीत हामी सुन्नेछौँ। अहिले काम गर्दै सुनिरहेको छु है दाई भनेर भन्नुभएको छ, र भाइलाई पनि

0: गरेको छ। विश्वले सम्मानित पदक व्यक्तिलाई उच्च मूल्याङ्कन गरेको पाइयो जब हामीले 2015 बेलायतमा प्रथम गोर्खा भिसीको शालिक बनाउन पाऊँ भने अभियानसँगै 25 सेप्टेम्बर 2021 अल्ट्रासाउन्डमा शालिक स्थापना अनावरण लगतै नेपालका केही विद्वानहरूले एकाडेमिक लेभलमा बहसको विषय बनाउनु भएको थियो, जसको प्रमुख भूमिका चाहिँ गुल्मी भाटसिहाल काठमाडौँका इतिहासविद तथा प्रोफेसर आदिवासी जनजाति आयोगका सदस्य डाक्टर मिन श्रीश मगरले लामो समयदेखि पहल गर्दै आएका थिए। वीर गोर्खाको सम्मानमा हुलाक टिकट प्रकाशन गर्न राज्यका सम्बन्धित निकायलाई पटक पटक ध्यान आकर्षण गराउँदै आउनुभएकोमा आज उहाँको पहलले सार्थकता प्राप्त गरेको छ। यस नेपाल मगर सङ्घ जनजाति महासङ्घ नेपाल हरूको साथ र सहयोग रहेको थियो। डाक्टर साहबसँग लामो समय अगाडि अघिबाट नजिकबाट यसो यस्ता यस्तो यस्तो विषयमा छलफल गर्ने अवसर जुटेको थियो। उहाँको विशेष नेपाल नेपाली संस्कार र इतिहास कला कल्चरको अध्ययन र लेखनका धेरै पुस्तकहरू लेख्नु प्रकाशन गर्नुभएको छ। आज विशेष भूपु गोर्खाहरूको वीरता र सच्चा उच्च पदक प्राप्त गरेका नेपाल आमाका सपुतहरूको हुलाक टिकट मार्फत विश्व सामु पुर्याउनु महापुण्य कार्य भएको महसुस गरेका छौँ। विशेष धन्यवाद आभार प्रकट गर्दछौँ ओम प्रसाद थापा काउचा, पूर्व गोर्खा प्रथम गोर्खा भिसी शालिक निर्माण समिति सदस्य, हाल गोर्खा मेमोरियल प्रोजेक्ट अल्ट्रासाउन्ड युके ट्रस्टी मेम्बर भनेर पुरा जानकारी तलको लिङ्कमा पठाउ चाहिँ पढ्नुहोला भनेर उहाँले लिङ्क पनि पठाउनु भएको छ। हजुरलाई धेरै धेरै धन्यवाद, यति चाहिँ सुखद खबर चाहिँ सेयर गर्नुभयो। हजुर, अब भने हामी हाम्रो धनकुमारी तुलाचन्द दिदीको टेक्स्ट यहाँ आएको छ। योग भाइ नमस्ते भन्नुभएको छ, मेरो तर्फबाट ₹15 मेरो छोराले राखिदिएको छन् है, म पनि सुनिरहेको छु भाइ भनेर भन्नुभएको छ। दिदी थ्याङ्क यू भेरी मच, बिचरा धेरै श्रोताहरूले हामीलाई हेल्प गर्नुभएको छ बिग सल्युटको लागि। अब हामी धन्यवाद शिवाय र गीत सुनाउनु बाहेक अरू के गर्न सक्छौँ र दिदी गीत सुन्न चाहनुहुन्छ भने यसो जानकारी गराउनु होला भन्न चाहिँ चाहन्छु है। त केही बेरमै अब टाढोबाट आउनुभएका हाम्रो श्रोता हुनुहुन्छ र हाम्रो नारायण सापकोटाको गीत सुनाउँछु, त्यसपछि हाम्रो चाहिँ चण्डिका बहिनीको गीत त छँदै नै छ। अहिलेलाई भने हाम्रो चाहिँ यशोदा गुरुङ दिदी हुनुहुन्छ र उहाँले चाहिँ एउटा कविता वाचन गरेर यहाँ पठाउनु भएको छ हिजो जस्तै। दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। यो कविता उहाँको दिदीको सुन्नतर्फ लागौँ है त। दिदी थ्याङ्क यू भेरी मच, रेडिङबाट हुनुहुन्छ उहाँ। हजुर, मैले प्ले त गरेँ तर यहाँ के भयो, हजुर कहिलेकाहीँ यहाँ प्राविधिक गडबड निकै हुन्छ, यो इन्टरनेट पनि अलिक स्लो भएको कारणले गर्दा, त्यसले गर्दा अलिक अगाडि नै दिदीले पठाउनु भयो भने यसलाई चाहिँ म काटकुट गरेर मजाले पनि राख्न सक्छु, भोलितिर यसो सुनाउन चाहनुहुन्छ भने कृपया मलाई चाहिँ अगाडि नै पठाउनु होला है त, म त्यसलाई चाहिँ काटकुट गरेर मजाले म्युजिक हालेर मिलाउन सक्छु। कहिलेकाहीँ चाहिँ यो चाहिँ जस यसले धोका दिन्छ। हजुर, यति भन्दै दिदीको कवितातर्फ लागौँ, अहिले चाहिँ बस्नुपर्ने हो।
1: जिन्दगी पुस्तक सङ्ग्रहबाट सावार गरिएको यस नशा कविताका रचनाकार हुनुहुन्छ साहित्यकार मेरो प्रिय मित्र श्रीमती माया गुरुङज्यूलाई पनि म सम्मान र धन्यवाद व्यक्त गर्दै यस कवितालाई वाचन गर्ने अनुमति चाहन्छु। धन्यवाद भाइ। ओहो, तिम्रो मन्द मुस्कान सधैँ लोलाएर बोलाइरहे जस्तै लाग्ने, तिम्रो मन्द मुस्कान सधैँ लोलाएर बोलाइरहँ जस्तै लाग्ने, ती दुई नयनहरू नबोली नबोली पनि धेरै कुरा भनिरहे जस्तै, ती दुई नयनहरू नबोली नबोली पनि धेरै कुरा भनिरहे जस्तै, वर्णन गर्न नसकिने तिम्रा नयनका बोलीहरू विपनामा मात्र होइन सपनामा पनि चियाउन आउँछन्, मलाई हर बखत सताइरहन्छन्। तिनै दुई नयन बीचबाट बाटो लागि सुलुत्त झरेको बान्की परेको नाक, स्याउ जस्तै गाला मिलेको जिउ, तिम्रा रसिला गुलाबी अधर मादक बन्छन् मेरा सारा तरङ्ग अन्तरङ्गहरूलाई बेला नकुबेला पियाउन आउँछन्, मेरो निन्द्रा खलबलाउँछन्। त्यसैले त तिम्रो त्यो हेरिरहँ जस्तै लाग्ने सुन्दर प्रतिबिम्ब बत्तीमा पुतली घुमे जस्तै आँखाको नानीमै घुमिरहन्छ। मदहोस जस्तै हुन्छु कहिले तिम्रै मात नसा नसामा अविरल बगिरहन्छ, बगिरहन्छ।

0: धन्यवाद भाइ. यस कविताका रचनाकार साहित्यकार मेरो प्रिय मित्र माया गुरुङज्यूलाई पनि धन्यवाद र हार्दिक सम्मान व्यक्त गर्दछु. धन्यवाद.
1: हजुर, मिठो कविता मायाज्यूको पढेर सुनाउनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद. तपाईँको वाचन शैली मान्नै पर्छ. थ्याङ्क यू भेरी मच. 6:16 गइसकेको छ. अब भने दुईवटा गीत सुनौँ, त्यसपछि मेरो आवाजमा केही गजलहरू तपाईँले सुन्न सक्नुहुन्छ है. त नारायण सापकोटा भाइको गीत सुनौँ, उहाँ फिनल्यान्डमा हुनुहुन्छ र काम गर्दै रेडियो सुन्दैछु है दाई भन्दै हुनुहुन्थ्यो. यो गीत सुनौँ, त्यसपछि एउटा प्रोमो ब्रेक, अनि हाम्रो चाहिँ चन्डिका राईज्यूको गीत हामी सुन्नेछौँ. शिशिर योगीले गाउनुहुन्छ. नेपाली आर्मीका टिमहरू जो यहाँ क्याम्पिन पट्रोलको लागि आउनु भएको छ उहाँहरूलाई बधाई भन्दै यो गीत उहाँले सुनाउन चाहनु भएको छ. अल द वे यता चाहिँ बुलफोर्डबाट सोल्सबारीमा पर्छ.

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS कुल कारवाही दियो हो।

हजुर, शिशिर योगीले गाउनु भएको गीत चाहिँ हाम्रो चन्डिका राई बहिनी हुनुहुन्छ बुलफोर्डमा, उहाँले अनुरोध गर्नुभएको थियो र नेपाली आर्मीका चाहिँ टिमहरू आउनु भएको छ क्याम्पेन पेट्रोलको लागि नेपालबाट, र उहाँहरूलाई चाहिँ बधाई भन्दै यो गीत सुनाउन चाहनुभएको थियो। आश्वस्त गरेको छु उहाँले पनि सुन्ने मौका पाउनु भयो, तर नेपाली आर्मीको टिमहरू अहिले उहाँहरू यता मेसिङ हटमा उहाँहरू 1 hour 2 hour र उहाँहरू चाहिँ व्यस्त हुनुहुन्छ होला, त्यहाँ उहाँहरू सेलिब्रेट गर्दै हुनुहुन्छ र तिनै चाहिँ उहाँहरूले टिमले चाहिँ गोल्ड मेडल ल्याउनु भयो। अघि तपाईँले कुराकानी सुनिसक्नु भएको छ, 6:28 गइसकेको छ भने अघि अलिकति फुर्सद भएर एक दुईवटा गजलहरू यहाँ रेकर्ड गरेको छु, त्यो सुन्नु होला है त आदरणीय श्रोताहरू। सुरुमा एउटा छोटो कविता सुनाउँछु, तर कविको नाम भने यहाँ उल्लेख गरेको छैन रहेछ, पाइला रोकिने छैन शीर्षकमा छोटो तर मिठो कविता उहाँले कोर्नु भएको छ। बाटोमा कैयौँ काँडाहरू भेटिए तर हिँड्ने हिम्मत अझै घटेको छैन, अँध्यारा रातहरू धेरै बिताए तर बिहानीको आशा अझै मरेको छैन, बाटोमा कैयौँ काँडाहरू भेटिए तर हिँड्ने हिम्मत अझै घटेको छैन, अँध्यारा रातहरू धेरै बिताए तर बिहानीको आशा अझै मरेको छैन, पहिरोले बाटो छेक्न खोज्यो तर सङ्कल्प अझै अटल छ, पहिरोले बाटो छेक्न खोज्यो तर सङ्कल्प अझै अटल छ, जसले मेरो हारको प्रतीक्षा गरे जसले मेरो हारको प्रतीक्षा गरे उनीहरूको लागि जितको कथा बाँकी छ, उनीहरूको लागि जितको कथा बाँकी छ, आज पाइलाहरू थाकेका देखिन्छन् तर गन्तव्यको उज्यालो अझै मझेरीमै छ, आज पाइलाहरू थाकेका देखिन्छन् तर गन्तव्यको उज्यालो अझै मझेरीमै छ, धैर्य र लगनले कोरेको यो यात्रा धैर्य र लगनले कोरेको यो यात्रा एक दिन शिखरमा पुगेर मुस्कुराउनु छ, एक दिन शिखरमा पुगेर मुस्कुराउनु छ। मिठो कविता होइन। अब भने प्रवीण भट्टराई प्रयासद्वारा रचित गजलहरू म तपाईँहरूलाई क्रमशः सुनाउँछु। पहिलो गजल यस्तो छ, नसोध यार मेरो पहिचान कहाँसम्म छ, नसोध यार मेरो पहिचान कहाँसम्म छ, गर बदनाम तिम्रो चिन्जान कहाँसम्म छ, नसोध यार मेरो पहिचान कहाँसम्म छ, गर बदनाम तिम्रो चिन्जान कहाँसम्म छ, समयले देखाउनेछ को सही र को गलत यहाँ, समयले देखाउनेछ को सही र को गलत यहाँ, हेरौँ कसको यहाँ कति सम्मान कहाँसम्म छ, नसोध यार मेरो पहिचान कहाँसम्म छ, गर बदनाम तिम्रो चिन्जान कहाँसम्म छ, दोष थोपारेर आफू निर्दोष बन्न खोज्छौ किन, दोष थोपारेर आफू निर्दोष बन्न खोज्छौ किन, बुझ्नेछ दुनियाँ कसको अपमान कहाँसम्म छ, दोष थुपारेर आफू निर्दोष बन्न खोज्छौ किन, बुझ्नेछ दुनियाँ कसको अपमान कहाँसम्म छ, नसोध यार मेरो पहिचान कहाँसम्म छ, गर बदनाम तिम्रो चिन्जान कहाँसम्म छ, मलाई गिराउन खोज्दै आफै नझर है तल, मलाई गिराउन खोज्दै आफै नझर है तल, बुझ्छु मनि झुटको अभियान कहाँसम्म छ, मलाई गिराउन खोज्दै आफै नझर है तल, बुझ्छु मनि झुटको अभियान कहाँसम्म छ, सत्यको बाटो हिँड्नेलाई डर हुँदैन कसैको, सत्यको बाटो हिँड्नेलाई डर हुँदैन कसैको, हेराउँला हेराउँला त्यो चर्को बोली र शान कहाँसम्म छ, नसोध यार मेरो पहिचान कहाँसम्म छ, गर बदनाम तिम्रो चिन्जान कहाँसम्म छ, प्रयासलाई मेट्न खोजे पनि प्रयासलाई मेट्न खोजे पनि मेटिँदैन कसम, प्रयासलाई मेट्न खोजे पनि मेटिँदैन कसम, समयको खेलमा मेरो निशाना कहाँसम्म छ, नसोध यार मेरो पहिचान कहाँसम्म छ, गर बदनाम तिम्रो चिन्जान कहाँसम्म छ, गर बदनाम तिम्रो चिन्जान कहाँसम्म छ। मिठो छ नि होइन यो गजल। अब अर्को गजल, अँध्यारो यो रात अब ढल्नुपर्छ, अँध्यारो यो रात अब ढल्नुपर्छ, निभेको त्यो दियो फेरि बल्नुपर्छ, अँध्यारो यो रात अब ढल्नुपर्छ, निभेको त्यो दियो फेरि बल्नुपर्छ, सधैँ एउटै ठाउँमा अल्झिएर हुन्न, समयको गतिसँगै अघि चल्नुपर्छ, अँध्यारो यो रात अब ढल्नुपर्छ, निभेको त्यो दियो फेरि बल्नुपर्छ, हजारौँ छन् यहाँ बाटो छेक्नेहरू,
हजारौं छन् यहाँ बाटो छेक्नेहरू पन्छाउँदै समस्या अब टल्नुपर्छ हजारौँ छन् यहाँ बाटो छेक्नेहरू पन्छाउँदै समस्या अब टल्नुपर्छ अँध्यारो यो रात अब ढल्नुपर्छ निभेको त्यो दियो फेरि बल्नुपर्छ पगालेर ढुङ्गा जस्तो कठोर यो मन पगालेर ढुङ्गा जस्तो कठोर यो मन मायाको त्यो सागरभित्र गल्नुपर्छ पगालेर ढुङ्गा जस्तो कठोर यो मन मायाको त्यो सागरभित्र गल्नुपर्छ पाइनेछ लक्ष्य एक दिन अवश्य पाइनेछ लक्ष्य एक दिन अवश्य मेहनतको आगोमा निरन्तर जल्नुपर्छ अँध्यारो यो रात अब ढल्नुपर्छ निभेको त्यो दियो फेरि बल्नुपर्छ निभेको त्यो दियो फेरि बल्नुपर्छ प्रवीण भट्टराईको कलमबाट सृजित मिठा मिठा गजलहरू सुन्दै हुनुहुन्छ यति बेला अब अर्को गजलतर्फ लाग्नुपर्दा सुख दुःख जिन्दगीमा गुजारा त हो सुख दुःख जिन्दगीमा गुजारा त हो हाँसो खुसी जीवनको सहारा त हो सुख दुःख जिन्दगीमा गुजारा त हो हाँसो खुसी जीवनको सहारा त हो आज घाम लागे पनि भोलि बादल लाग्ला आज घाम लागे पनि भोलि बादल लाग्ला समयको खेल आखिर इशारा त हो सुख दुःख जिन्दगीको गुजारा त हो हाँसो खुसी जीवनको सहारा त हो आफ्ना टाढा भए पनि दोष कसलाई दिनु सम्बन्धभित्र कतै लुकेको किनारा त हो आफ्ना टाढा भए पनि दोष कसलाई दिनु सम्बन्धभित्र कतै लुकेको किनारा त हो सुख दुःख जिन्दगीमा गुजारा त हो हाँसो खुसी जीवनको सहारा त हो हारेर बस्नु हुँदैन हारेर बस्नु हुँदैन बाटो कठिन भयो भन्दै हारेर बस्नु हुँदैन बाटो कठिन भयो भन्दै सङ्घर्षपछि देखिने उज्यालो नजारा त हो हारेर बस्नु हुँदैन बाटो कठिन भयो भन्दै सङ्घर्षपछि देखिने उज्यालो नजारा त हो जति पीडा आए पनि मुस्कुराउन सिक्नु पर्दछ जिन्दगी यो आफैमा एउटा पिजारा त हो जति पीडा आए पनि मुस्कुराउन सिक्नुपर्छ जिन्दगी यो आफैमा एउटा पिजारा त हो सुख दुःख जिन्दगीमा गुजारा त हो हाँसो खुसी जीवनको सहारा त हो प्रयास दुःखसँग कहिले नडराउनु है प्रयास दुःखसँग कहिले नडराउनु है अँध्यारो पछि आउने बिहानको तारा त हो सुख दुःख जीवनको गुजारा त हो हाँसो खुसी जीवनको सहारा त हो हाँसो खुसी जीवनको सहारा त हो अब अर्को गजलतर्फ लागौँ कति पीडित होला है यो मन सम्हाल्नुपर्छ कति पीडित होला है यो मन सम्हाल्नुपर्छ आँसु लुकाएर भए पनि जीवन सम्हाल्नुपर्छ कति पीडित होला यो मन सम्हाल्नुपर्छ आँसु लुकाएर भए पनि जीवन सम्हाल्नुपर्छ हजारौँ चोटहरू छातीमा सहनै परे पनि हजारौँ चोटहरू छातीमा सहनै परे पनि हिम्मतका साथ हरेक धड्कन सम्हाल्नुपर्छ कति पीडित होला है यो मन सम्हाल्नुपर्छ आँसु लुकाएर भए पनि जीवन सम्हाल्नुपर्छ आफ्नैहरूले दुखाए मन आफ्नैहरूले दुखाए मन टुट्न नदी आफूलाई आफ्नैहरूले दुखाए मन टुट्न नदी आफूलाई अब यो समयको हरेक चलन सम्हाल्नुपर्छ अब यो समयको हरेक चलन सम्हाल्नुपर्छ कति पीडित होला है यो मन सम्हाल्नुपर्छ आँसु लुकाएर भए पनि जीवन सम्हाल्नुपर्छ खुसी खोज्दै हिँड्दा कतै आँसु भेटिए पनि ओठमा मुस्कान राखी यो रोदन सम्हाल्नुपर्छ ओठमा मुस्कान राखी यो रोदन सम्हाल्नुपर्छ जिन्दगीले जति नै कठिन परीक्षा लिए पनि झर्न नदी स्वाभिमानको गगन सम्हाल्नुपर्छ कति पीडित होला है यो मन सम्हाल्नुपर्छ आँसु लुकाएर भए पनि जीवन सम्हाल्नुपर्छ आँसु लुकाएर भए पनि जीवन सम्हाल्नुपर्छ मिठो गजल अब अन्तिम दोस्रो गजलतर्फ लागौँ प्रशंसा गर या तिरस्कार गर फरक पर्दैन प्रशंसा गर या तिरस्कार गर फरक पर्दैन अब जस्तो सुकै व्यवहार गर फरक पर्दैन
प्रशंसा गर या तिरस्कार गर फरक पर्दैन, अब जस्तोसुकै व्यवहार गर फरक पर्दैन, पत्थर दिलमा माया खोज्नु मेरो भूल थियो, पत्थर दिलमा माया खोज्नु मेरो भूल थियो, जति सक्छौ अब प्रहार गर फरक पर्दैन, प्रशंसा गर या तिरस्कार गर फरक पर्दैन, अब जस्तोसुकै व्यवहार गर फरक पर्दैन। यो मन मरिसकेको छ चोट खाँदा खाँदै यहाँ, यो मन मरिसकेको छ चोट खाँदा खाँदै यहाँ, पिठ्यौँ पछाडि जति वार गर फरक पर्दैन, यो मन मरिसकेको छ चोट खाँदा खाँदै यहाँ, पिठ्यौँ पछाडि जति वार गर फरक पर्दैन, तिम्रो झुटो मायाको अब आश छैन मलाई, तिम्रो झुटो मायाको अब आश छैन मलाई, जति नै झुटो प्रेमको इजहार गर, जति नै झुटो प्रेमको इजहार गर फरक पर्दैन, प्रशंसा गर या तिरस्कार गर फरक पर्दैन, अब जस्तोसुकै व्यवहार गर फरक पर्दैन। टुटिसकेको मनलाई के नै डराउनु छ र, टुटिसकेको मनलाई के नै डराउनु छ र, अति गर अत्याचार गर फरक पर्दैन, टुटिसकेको मनलाई के नै डराउनु छ र, अति गर अत्याचार गर फरक पर्दैन, प्रयास आफ्नै स्वाभिमान लिएर बाँच्छ अब, प्रयास आफ्नै स्वाभिमान लिएर बाँच्छ अब, स्वीकार गर या फेरि इन्कार गर फरक पर्दैन, प्रशंसा गर या तिरस्कार गर फरक पर्दैन, अब जस्तोसुकै व्यवहार गर फरक पर्दैन। मिठो गजल होइन, अन्तिम गजल प्रवीण भट्टराई प्रयासज्यूको कलमबाट सृजित। एउटै कोख एउटै रगत आँगन फरक भयो, एउटै कोख एउटै रगत आँगन फरक भयो, बढ्दै गयो स्वार्थ सायद जीवन फरक भयो, एउटै कोख एउटै रगत आँगन फरक भयो, बढ्दै गयो स्वार्थ सायद जीवन फरक भयो, बाँडेर खान्थ्यौँ हिजोसम्म एक रोटी आधा आधा, बदलिएछ प्रेम कस्तो भोजन फरक भयो, एउटै कोख एउटै रगत आँगन फरक भयो, बढ्दै गयो स्वार्थ सायद जीवन फरक भयो, हाँस्यौँसँगै रोयौँ हिजो एउटै छानो मुनि बस्यौँ, फेर्यो समयले काँचुली बन्धन फरक भयो, हाँस्यौँसँगै रोयौँ हिजो एउटै छानो मुनि बस्यौँ, फेर्यो समयले काँचुली बन्धन फरक भयो, एउटै कोख एउटै रगत आँगन फरक भयो, बढ्दै गयो स्वार्थ सायद जीवन फरक भयो, खेलेथ्यौँ धुलोमा मिलेर एउटै थियो माटो पनि, खेलेथ्यौँ धुलोमा मिलेर एउटै थियो माटो पनि, संसार फेरियो हाम्रो चिन्तन फरक भयो, भन्थ्यौ सधैँ साथ दिन्छौँ भुलेर सबै रिसराग, ढुकढुकी त हुइथ्यो स्पन्दन फरक भयो, भन्थ्यौ सधैँ साथ दिन्छौँ भुलेर सबै रिसराग, ढुकढुकी त हुइथ्यो स्पन्दन फरक भयो, खोज्दै गयो धन दौलत भुलेर त्यो आफ्नोपन, भगवान् एउटै थिए तर दर्शन फरक भयो, एउटै कोख एउटै रगत आँगन फरक भयो, बढ्दै गयो स्वार्थ सायद जीवन फरक भयो, बढ्दै गयो स्वार्थ सायद जीवन फरक भयो, जीवन फरक भयो।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: BFBS, गोर्खा रेडियो।

हजुर झापकोट र सन्तोषी सुनारले गाउनुभएको यो गीत सुन्दै हुनुहुन्थ्यो। 6:50 गइसकेको छ। अब पनि हाम्रो धनकुमारी तुलाचन्द दिदीको गीततर्फ लागौँ। धन्यवाद भाइ हजुरको समयले हुन्छ भने मेरो छोरी करुणा गौचनको सम्झनामा रिमा गुरुङले गाउनुभएको गीत भनेर भन्नुभएको छ र दिदीलाई धेरै धेरै धन्यवाद। र गीत सुन्नुहुन्छ भने यसो टाइम छ है भनेर मैले भनेको थिएँ, उहाँले अनुरोध गर्नुभयो। धेरै थ्याङ्क यू भेरी मच। अनि तपाईँको चाहिँ डोनेसनको लागि पनि धन्यवाद है त। हजुर यो गीत सुनाऊ, त्यसपछि अन्तमा एउटा गीत राख्दै बिदा हुनेछु। ल त दिदी, हजुरको छोरीको सम्झनामा यो गीत सुनाऊ है त। करुणा गौचन भान्जी हुनुहुँदो रहेछ।

हजुर इन्जोय गर्दै हुनुहुन्छ नि, साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र दुई दिनको ब्रेक छ, हाम्रो भेटघाट मन्डे हुन्छ नै यही चौतारीमा। अन्तमा शान्त श्री परियार, शान्ति श्री परियार र उदित थापाले गाउनुभएको गीत राख्दै तपाईँलाई नचाउँदै बिदा मागे। हेभ अ लभली इभिनिङ, बाई बाई एन्ड विकेन्ड।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अमेरिकामा बसेर विश्वभर बालबालिकाको शोषण तथा यातना दिने अनलाइन नेटवर्क चलाएको आरोपमा नेपाली मूलका प्रसाद नेपालले अभियोग स्वीकार गरेको एफबीआईले जनाएको छ।
4: 764 नाम गरेको नेटवर्कबाट बालबालिकालाई हिंसात्मक यौन गतिविधि वयस्क चित्र जनावरको हत्या जस्ता क्रियाकलापमा सहभागी गराएको आरोप 21 वर्षीय नेपाललाई लगाइएको छ। एफबीआईका निर्देशक काश पटेलले नेटवर्क पत्काउन ठूलो सफलता मिलेको बताउनु भएको छ। कोलम्बिया डिस्ट्रिक्ट न्यायाधिवक्ताको कार्यालयले आगामी वर्षको मार्चमा अभियुक्तलाई सुनाइने सजाय 15-30 वर्षको जेल सजाय हुने बताएको छ। अभियुक्त युवकले विगत 4 वर्षदेखि नेटवर्क चलाउँदै आएका अमेरिकी न्याय मन्त्रालयले उल्लेख गरेको छ। उनले बालबालिकालाई नेटवर्कमा सामेल हुनका लागि मापदण्ड तोकेर आत्महत्याका लागि उक्साउने यौनजन्य क्रियाकलापको नेटवर्क विस्तार गर्न खोज्ने गरेको पनि अभियोगमा उल्लेख छ। उनले इन्क्रिप्ट गरिएका एपको माध्यमबाट बालबालिकामा पहुँच पुर्याउने गरेको पनि कार्यालयले उल्लेख गरेको छ।
3: सरकारले बिरौटी जग्गा दर्ता प्रक्रिया सहज बनाउन समिति गठन आदेश स्वीकृत गरेको छ।
4: मन्त्री परिषद बैठकले बिटौरी जग्गा दर्ता सम्बन्धी आदेश स्वीकृत गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। बिटौरी जग्गा भन्नाले नेपालको विशेष गरी राजविराज परहत्वा लगायतका पुराना बजार क्षेत्रमा सरकारी वा सार्वजनिक जग्गामा निश्चित कर तिरेर वर्षौंदेखि बसोबास वा व्यापार गर्दै आएको जग्गा बुझिन्छ। यस आदेश अनुसार अब बिटौरी जग्गामा बसोबास गरिरहेका वास्तविक पीड़ित परिवारको पहिचान गरी उनीहरूको नाममा जग्गा दर्ता गरिदिने प्रक्रिया अगाडि बढाउन आधिकारिक समिति गठन गरिनेछ। यो निर्णयसँगै सप्ताहीका 5,000 बासिन्दाले आफ्नो नाममा लाल पूर्जा पाउने बाटो खुलेको छ। खेलकुद र नियुक्तिका केही निर्णय पनि गरिएको तिमिर सिन्हाले बताउनु भएको छ।
5: जापानको आइची नागोयामा भएको 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी उकिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
3: अब खबर फटाफट।
6: 70% नेपालीलाई आवास सम्बन्धी खर्च धान्न मुस्किल परेको अध्ययन प्रतिवेदन सार्वजनिक। आवासको बढ्दो खर्चसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको हेबिटेट फर ह्युमेनिटी इन्टरनेसनलको दावी। चितवनमा जुम्बा डान्स र एग वाक गरेर विश्व अन्डा दिवस मनाइयो। लेयर्स कुखुरा पालक सङ्घले आयोजना गरेको कार्यक्रममा डिजी म्युजिक र नाचगान सहित मुख्य बजार घुमघाम पनि। कोराला नाका हुँदै चीनबाट 11 दिनमा स्याउ, आँप र ड्रेगन फ्रुट सहित 543 टन फलफुल आयात। जोमसम आइपुगेको 24.5 लाखको एक कन्टेनर ड्रेगन फ्रुट भने बिग्रन थालेपछि स्थानीयलाई बाँडियो। चाडपर्व लक्षित गरेर आउँदो 25 कात्तिक 30 कर्णाली प्रदेशभरमा 5,000 प्रहरी परिचालन गरिँदै सुरक्षा योजनाका लागि प्रहरीको मोबाइल गस्ती, मोटरसाइकल गस्ती, द्रुत प्रतिकार्य टोली, पैदल गस्ती र लामो दूरीका गस्ती समेत खटिने। बाँकेका किसानलाई जङ्गली धानको मूल बिउ जोगाउन समस्या। बाँकेका ताल तलैया र नदी आसपास क्षेत्रका जङ्गली धान यो वर्ष 40% मात्रै भेटियो। यही असोज 9-11 गतेसम्मको झरीपछि तनहुमा 8 झोलुङ्गे र 5 पक्की पुलमा क्षति। भत्केका पुल सक्दो छिटो पुननिर्माण र मर्मत गरिदिन जिल्ला प्रशासन कार्यालयको सरकारलाई अनुरोध। र मुगुका विपन्न दलित समुदायका 20 बालबालिकालाई मानवाधिकार तथा शान्ति समाजको छात्रवृत्ति। हरेक विद्यार्थीलाई 10,000 दरले छात्रवृत्ति वितरण।
3: अमेरिकामा सामूहिक हत्याकाण्डका दोषीको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने तयारीको संयुक्त राष्ट्रसङ्घले वचना गरेको छ। टेक्सासको सैनिक अड्डामा 13 सहकर्मीको ज्यान लिने पूर्व मेजरलाई फायरिङ टोलीले गोली हानेर दण्ड दिने बेला प्रत्यक्ष प्रसारण गर्ने सरकारले तयारी गरेको थियो। राष्ट्रसङ्घले यस्तो गरिएमा यातना दिएको मानिने जनाएको छ। सेनाका पूर्व मेजर मनोवित नेदाल हसनको गोलीबाट बचेका सर्जेन्ट अलोन्सो लुन्सफोर्डले मृत्युदण्डमा सहमत भए पनि गोली हानेको प्रत्यक्ष प्रसारणमा असहमति जनाउनु भएको छ।
7: To show the whole thing without it being censored for the general public, personally I don't agree with that. And as far as the families of the fallen and the families of the survivors and the survivors themselves, Yes, I think we should be able to look at it uncensored because I'm going to be there.
3: दोलखामा 22 निर्माण व्यवसायको ठेक्का तोडिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनसङ्घ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असोज महिनाको 23 गते तदनुसार अक्टोबर महिनाको 9 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज चतुर्दशी पनि परेको छ र चतुर्दशी श्राद्ध शुक्रबारको कार्यक्रम सदैव तपाईँले म धनसङ्घ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रमको शुभारम्भमा एउटा सुमधुर गजल सुन्नुभयो ओस्मान मीरको आवाजमा रहेको र यसमा संगीत भने स्वयं ओस्मान मीरले नै गर्नुभएको हो र उहाँको आवाजमा रहेको यो गजलबाट मैले आजको कार्यक्रमलाई उठान गरिसकेको छु भने लागौं आज कार्यक्रम नेपाल कलिङमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त।

कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डेमा आज भने हामीले कुराकानी गरेका छौँ सम्पूर्ण यात्रा गर्नको लागि दसैँको अवधिभरको जुन समयमा चाहिँ टिकट खुला गरिएको छ आजबाट बुकिङ खुला गरिएको छ र यही सन्दर्भसँग केन्द्र रहेर कुराकानी गरेका छौँ सार्वजनिक यातायात केन्द्रीय महासङ्घका सह अध्यक्ष हुनुहुन्छ किरण कुमार रिजाल उहाँसँग गरिएको कुराकानी रहेको छ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत संगीत छँदैछ भने आज एउटा बस दुर्घटनाको विषयमा कुराकानी गरेका छौँ पोखरामा आज बिहान 6:30 बजे बस दुर्घटना भएको समाचार हामीले सुन्यौँ र यही विषयमा कुराकानी गरेका छौँ पोखरा संवाददाता कृष्ण दवाडीसँग पोखरा महानगरपालिका 28 माझथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा 4 विद्यार्थी र 1 सर्वसाधारण यो जुन हामीले कार्यक्रम रेकर्डिङ तयार पारिरहँदाखेरिको समाचार हो घटनाको विषयमा कुराकानी गरेका छौँ प्रत्यक्ष घटनास्थलमै पुगेर उहाँले चाहिँ अवलोकन गरेर फर्किसकेपछि उहाँसँग गरेको कुराकानी रहेको छ सुन्न सक्नुहुनेछ र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ

0: स्वर सम्राट स्वर्गीय नारायण गोपालको आवाजमा रहेको यस गीतमा शब्द भने दिनेश अधिकारीको रहेको थियो र सङ्गीत स्वयं नारायण गोपालकै। अब यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौँ सधैँ हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीयतर्फ। आजको सम्पादकीयलाई लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट। शीर्षक छ धुजा धुजा ध्वजवाहक। यो शीर्षकमा सम्पादकीय लेख्दछ अनुपूर्ण पोस्टले, राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगम भन्दा थाइल्यान्डको सरकार अधीनस्थ वायु सेवा संस्था थाई एयरवेज एक वर्ष कान्छो हो। नेपालले 2015 सालमा नेपाल वायु सेवा निगम स्थापना गर्दा थाइल्यान्डको र सरकारी जहाज कम्पनी थिएन। त्यसको एक वर्ष पछि स्थापित वायु सेवा संस्थान थाई एयरवेज सँग आज 85 जहाज छन्। गएको वर्षको नाफा 1,85,000,000,000 नेपाली रुपियाँ थियो, तर आज नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि 4 जहाज छन्। ती पनि पुरै चलेका छैनन्। एउटा मर्मतका लागि इटली पठाएको निर्धारित समयसम्म समयमा फर्केको छैन। घाटा बढाउँदै उतै थन्किरहेछ। आन्तरिकतिर केही हिमाली र दुर्गममा उडान गर्दै निगमले सास थानेको छ भन्नुपर्ने अवस्था छ। 51 अर्ब रुपियाँ ऋण लागेको निगममा फेरि जहाज थप्ने वा भाडामा लिनुपर्ने अवस्था छ। सधैँ विवादको भुमरीमा पर्दै आएको निगमको आवश्यकता जहाज थप्नुपर्ने हो कि पहिले व्यवस्थापन सुधार्ने भन्ने बहस समेत सिर्जना भएको छ। के निगमसँग जहाजै नभएर घाटा भएको हो भने भएका जहाज पनि किन पूर्ण क्षमतामा चल्दैनन्? अनि जहाज थप्दैमा निगममा सुधार हुन्छ भन्ने सुनिश्चितता के छ? भएका जहाजले चाहिँ किन गर्नुपर्ने जति उडान गर्दैनन्? चीनबाट ल्याइएका जहाज किन धुलो खाएर बसेका हुन्? भने अनुसारै निगम व्यवस्थापन काम गर्न सक्षम थियो भने यसअघिका व्यापारिक योजना किन कार्यान्वयन भएनन्? 10 अघि न्यारो बडी जहाज ल्याउँदाकै व्यापारिक कार्ययोजना अनुसार त अहिले निगमसँग अरू थप 2 जेट विमान हुनुपर्ने थियो। 8 अन्तर्राष्ट्रिय गन्तव्य सीमित नभई अरू दर्जनौ देशका सहरसम्म उडान हुनुपर्ने थियो। व्यापारिक योजनालाई सफल कार्यान्वयन नगरेको निगमको व्यवस्थापनमा के त्यस्तो काय पलट भएको छ र अर्को जहाज भाडामा लिएर चलाउँदा सफलता मिल्छ? बरु यस्ता जहाज खरिद र भाडाका प्रसङ्गले निगम अरू खोक्रो बनाउने विगतका भ्रष्टाचार काण्डहरू सतहमा स्वत आउँछन् भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, धमिजा काण्ड, लाउडा काण्ड, चेज एयर काण्ड हुँदै वाइट बडी काण्डसम्मका काण्डै काण्ड निगमको ढाड सेकिएको छ। कमिसन र भ्रष्टाचारको खेलले निगम थला परेको छ। फेरि जहाज भाडामा ल्याउने निर्देशन दिएर उड्डयन मन्त्री खड्गराज पौड्याल गणेश किन यस्तै घनचक्करमा फस्ने रहर गर्दैछन्? अहिलै उनीमाथि शङ्का गरिहाल्न नसकिएला, तर जहाज भाडामा लिनुपर्ने आवश्यकताको औचित्य उनले प्रश्न पार्न सकेका छैनन्। आफ्नो निजी कम्पनी भएको भए उहिले बिक्री गरिसक्ने पनि बताएर बरु जग हसाएका छन्। 7 निगम सुधार्ने प्रमुख पदमा बसेर अहिले त्यस्तो अभिव्यक्ति आउनु उनको ठूलो लाचारी हो। संसदको अन्तर्राष्ट्रिय समितिमा मन्त्री पौड त्यस्तो निर्देशन निगमलाई दिनु र लाचारी प्रकट गर्नु अघि व्यवस्थापन सुधार्ने आफ्नै जिम्मेवारी किन भुलेका हुन्? कतै फेरि जहाज लिजमा ल्याउने, इन्जिन मर्मत वा भाडा ल्याउने नाममा यसअघिदेखि नै परम्परा जस्तै भएको ठूलो रकम कमिसनको घनचक्करमा उनी परेका त होइनन्? आम नेपालीले नमिठो प्रश्न सोध्नै पर्ने अवस्था आएको छ भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। 1.5 अर्बको वायु सेवा बजारमा 20% हिस्सा पनि ओगट्न नसकेर निगम हिस्सा परेर बसेको छ। यो बेला अरू कुनै बहस वा विवादस्पद निर्णय र गतिविधिको आवश्यकता होइन, व्यवस्थापन सुधार्न अर्जुन दृष्टि पुर्याउनु पर्छ। 4 जहाज ल्याउन 1400 कर्मचारी पाल्ने तर व्यवस्थापन भुत्ते बनाउने सरकारी रवैया बदलिनु पर्छ। देशको राष्ट्रिय ध्वजावाहक शान र गौरवको प्रतीकको हुनुपर्छ, न कि लज्जाको। होइन र कुनै हालतमा सरकारले चलाउन सक्दैन भने निजी क्षेत्रसँग रणनीतिक र व्यावसायिक साझेदारी गर्ने सुझाव यसअघि पटक पटक विज्ञबाट आइसकेको छ। भारतले एयर इन्डिया निजी संस्था टाटालाई दियो। टाटा स्वयंले इथियोपियाबाट अनुभवी व्यवस्थापन झिकाउनु परेको छ। हामीले फगत आडम्बरका लागि नसक्ने भारी बोक्न जरुरी नहुन सक्छ। सरकारी स्वामित्वको उद्योग चलाउने भनेर हेटौँडा कपडादेखि नेपाल दुग्ध विकास संस्थानसम्मलाई टेको लगाउन कसिएको बालेन्द्र शाह नेतृत्व सरकारले खास चलाएर देखाउनु पर्ने वायु सेवा निगम चाहिँ किन फिटिकै सुधार गर्न नसकेको? नवयुवाको जगमा बनेको सरकारले अस्तिसम्म 80 उमेरका पूर्व कर्मचारीलाई निगमको नेतृत्व दिएको थियो। व्यवस्पत उक्त नियुक्तिलाई अदालतले बदर गरेपछि सरकारले निगमको नेतृत्व कायम मुकायमको भरमा चलाएको छ। सक्षम व्यक्तिको खोजी गरी निगम हाक्न पठाउन नसक्नुको कारण चाहिँ के होला भन्दै अनुपूर्ण पोषले प्रश्नवाचक रूपमा सम्पादकीयमा लेख्दछ। इतिहासले दिएको पाठ सिर्फ एउटै छ, निगमको व्यवस्थापन सामान्य सुधार होइन, कायकल्प नै नगरेसम्म कुनै सकारात्मक परिवर्तन सम्भव छैन। पटक पटक असफल भइसकेका जहाज किन्ने वा जहाज भाडा लिने पुरानै पाराको प्रयासको पुनरावृत्तिले निगमलाई थप ऋणको भारी बकाउने प्रश्न छ। सरकारले ठन्डा दिमागले सोच्नै पर्छ, जहाज किन्ने कि बरु निगमको पुनर्संरचना गर्ने, व्यतिथि र भ्रष्टाचार हटाउने कि त्यसैमा रमाउने, देखे नदेखे जस्तै गर्ने फेरि पनि प्रश्न छ। जहाज किनेर वा भाडामा ल्याएर निगम चल्दैन, सक्षम नेतृत्व चाहिन्छ। अहिले त निगम पखेटामा चोट लागेको पन्छीको हालतमा छ, त्यसैले सबैभन्दा पहिला कुशल र असल सक्षम व्यवस्थापन चाहिन्छ। त्यसका लागि सरकारले छिटो बुद्धिमत्तापूर्ण निर्णय गर्न सकोस् भन्दै अनुपूर्ण पोषले आफ्नो सम्पादकीयमा लेख्दछ। शीर्षक थियो धुजा धुजा ध्वज बाहक। यो शीर्षकमा लेखिएको सम्पादकीय पछि भने लागौं छोटो विश्रामतर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: स्वर्गीय अरुण थापाको आवाजमा रहेको यस गीतमा शब्द भने विनोद गौचनको रहेको थियो र सङ्गीत स्वयं स्वर्गीय गायक अरुण थापाले नै दिनुभएको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौँ सन्देश त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा यसो हप्ता डेतर्फ यहाँलाई जोड्न चाहन्छु। बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ। दसैँको लागि अग्रिम टिकट खुला गरिएको समाचार बाहिरिएको छ र यो विषयसँग केन्द्रित रहेर हामी टिकट बुकिङको लागि चाहिँ खुला भएको कुरा केही समय अगाडि पनि चर्चामा आएको थियो तर अफिसियली भनौँ आजदेखि नै सबै क्षेत्रमा जाने यात्रुको लागि टिकट बुकिङ खुला गरिएको कुरा आएको छ। अब यही सन्दर्भमा छोटकरीमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ पाहुनाको रूपमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घका
1: अध्यक्ष हो
0: किरण कुमार रिजाल। धेरै बेर नपर्खौँ किरणजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद हजुर।
0: अब आजबाट चाहिँ तपाईँहरूले अफिसियल्ली भनौँ न अब पूर्ण रूपमा चाहिँ सबै क्षेत्रमा यो अग्रिम टिकट बुकिङ खुला गरेको कुरा आयो होइन, यो रुट पर्मिट पनि त्यही रूपमा नै खुला भएको हो कि अथवा केही समय लाग्छ यो टिकट बुकिङको त कुरा त आजबाटै भयो होइन?
1: टिकट बुकिङ भएको छ, टिकट बुकिङ भनेको नियमित रूपमा त्यही ठाउँमा चल्ने गाडीहरूको लागि टिकट बुकिङ हो, त्यही सङ्घ संस्थाहरूको लागि र फाल्टु गाडी चढ्नको निम्ति त्योभन्दा बाहिर गाडी चढ्नको निमित्त पनि यातायात व्यवस्था विभागले योभन्दा अगाडिदेखि नै रुट पर्मिट चाहिँ खुला गरिएको हुन्छ।
0: अब बाटोघाटोको चाहिँ स्थिति हेर्दाखेरि अलिकति असहज पनि छ होइन, अब यो पूर्व पश्चिम भयो भनौँ न काठमाडौँदेखि बाहिरिने ठाउँहरूको बाटो अलिकति समस्या भएको कुराहरू पनि आएको छ। यसपटक यात्रु सुरक्षाको हिसाबले के छ तपाईँहरूको ट्राफिकहरूसँग कुराकानी होइन, अब नियमहरू भए सिडिओ कार्यालयहरूसँग कस्तो भएको छ छलफल चाहिँ सर?
1: अब यो यातायात क्षेत्र चाहिँ हजुर यो अब पशुपतिनाथले रक्षा गरून् कल्याण गरून् भने जस्तरी नै चलिरहेको हो। अब यो प्रत्येक वर्ष दसैँ आएपछि यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी कार्यालय सरकारवाला संस्थाले यो विषयमा चासो स्वाभाविक रूपमा राख्छन् नै, तर उहाँहरूले वर्षको एकचोटि चासो राख्छन्। अब नेपालको ट्रान्सपोर्टेसन कस्तो छ भनेर तपाईँ हामी सबैलाई थाहा नै छ। हामी यातायात व्यवसायीहरू वास्तवमा भनियो भने यो यातायात क्षेत्रमा सार्वजनिक यातायात क्षेत्रमा हामी साह्रै भिक्टिम भएका छौँ। एकातिर यात्रु भाडाका विषयले, अर्को कुरा हाम्रो गाडी सञ्चालनको पूर्वाधारका हिसाबले। अब हामीले पोहोर परारैदेखि रोसी खोलामा आएको बाढीको हामीले स्तर उन्नति गर्न सकिरहेको स्थिति छैन। अहिलेको वर्ष देशैभरिका तपाईँको थाहा छैछ, नुहाको रस्व धादिङको स्थिति हजुरलाई थाहा छँदैछ, अहिले तपाईँको कृष्णभीरको हालत थाहा छँदैछ तपाईँलाई, अहिले उता मनाङ मुस्ताङको स्थिति तपाईँलाई थाहा छ, बागलुङ बेनीको स्थिति हजुरलाई थाहा छँदैछ। भनेपछि देशैभरि अहिलेको पालि यो बाढीका कारणले गर्दाखेरि सडकहरू असाध्य धेरै अवरुद्ध भएका छन्। यो राज्यले अलिकति त्यसको सरकारवाला निकायहरूले बाटोको पूर्वाधारलाई स्तर उन्नति गरिदिने र सार्वजनिक यातायात सञ्चालन गर्नको निमित्त वातावरण सृजना गरिदिने भने यातायात व्यवसायको तर्फबाट र यसको महासङ्घको तर्फबाट हामीले राज्य र जनतालाई दिनुपर्ने सेवा सुविधाहरू अत्याधिक गम्भीर र संवेदनशील भएर हामीले हाम्रो दायित्व पुरा गरेका छौँ, त्यति नै हो।
0: अब यो जुन सुरक्षाको कुरा सँगसँगै जुन यात्रुको लागि चाहिँ यो भाडाको जुन अलिकति बेला बेलामा समस्या आउने होइन, अलिकति बढी भाडा लिइदियो भन्ने खालको कुराहरू पनि आउँछ, अनि यसमा टिकट बुकिङ गर्दाखेरि सहज रूपमा कतिको अब पाउने सक्ने सम्भावना छ, अनि अर्को टिकटको मूल्य कसो सन्दर्भमा चाहिँ के छ सर यसमा?
1: अब मूल्य हामीले त चलनचल्त राज्यले तोकेको भाडाभन्दा हामी बढी लिँदैनौँ, यो हामी सबैभरि हामी प्र्याक्टिस गरिरहेकै विषयवस्तु हो। अब रिजर्भमा जाने मान्छेहरूले त आफ्नो तरिकाले सहमतिमा जाने कुरा आफ्नो ठाउँमा रहिहाल्यो होइन, हामीले बुकिङका हिसाबले टिकट सहज तरिकाले पाउन सकिन्छ र हामीले फाल्टु गाडी यो अहिले प्र्याक्टिकलमा चाहिँ अलिकति असम्भव देखेका र गाह्रो विषयवस्तु के हो भन्दा, हामीले दसैँको बेलामा काठमाडौँबाट बाहिर जाने यात्रुको चाप अत्याधिक हुने र फर्केर आउँदा गाडीहरू खाली बस्ने, कम्तीमा डिजेल पेट्रोल त चल्छ नै, त्यसमा फेरि खर्च त हुन्छ नै, राज्यकै खर्च हुन्छ, व्यक्तिकै खर्च हुन्छ। अब त्यो हिसाबले अलिकति व्यवहारिक पाटो पक्षहरू सरकारवाला उपभोगहरूले उपभोक्ताहरूले पनि यो विषयवस्तुहरूलाई त्यति ध्यान दिएको देखिन्न। अब यसलाई व्यवहारिक पक्ष हुन्छ नि, आखिर चालकको भत्ता, सहचालकको भत्ता, इन्धन खर्च, यी सबै चिजहरू, गाडीका मेन्टेनेन्स खर्चहरू त खाली हिँड्दा नि हुन्छ, पेसेन्जरले हिँड्दा नि हुन्छ। त्यही भएर अलिकति कन्ट्रोभर्सी कुरा के छ भने, यहाँ चाडबाडको बेलामा राज्यले के चिजलाई चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई व्यवसायको तर्फबाट भन्दाखेरि, गाडीहरू हामीले चिट खोज यताबाट पनि जाने उताबाट पनि आउने हिसाबले हेर्ने हो भने यो हामीले क्वेसन उठाउनु जरुरत थिएन, हामीले लाग्ने भाडा नै लिएका छौँ, त्यसमा कुनै हिसाबले हामीले चाहिँ यसमा चाहिँ असहमति राख्नुपर्ने विषयवस्तु छैन। तर हामी यताबाट हामी चाहिँ चिट खोज हामीले चाहिँ लिएर जान्छौँ, तर उताबाट फर्किँदा एकजना पनि पेसेन्जर नदिकन खाली गाडी फर्किनुपर्ने परिस्थिति हुन्छ। यो हिसाबले गर्दाखेरि उहाँहरूले जहिले भाडाको त्यही भएर राज्यले यस्ता सबै इलिमेन्ट्सहरूलाई चाहिँ बुझेर राज्य भने त अभिभावक हो, अभिभावकले व्यवसायी उपभोक्ता र सबै मान्छेहरू पाता पक्षका समस्याहरूलाई राखेर राउन्ड टेबल छलफल गरेर के हो त विषयवस्तु भनी बुझेर यो क्षेत्रलाई हातालदै हुन्थ्यो। तर यातायात क्षेत्र बुझ्ने यो देशमा यातायात मन्त्री, अहिले आएका नयाँ सरकार, योभन्दा अगाडिका सरकार, यातायात व्यवस्था विभाग, कसैले पनि यातायात क्षेत्रलाई वास्तविक रूपमा बुझ्न सकेन। हाम्रो महासङ्घले त के भन्यो, सार्वजनिक यातायात केन्द्रीय महासङ्घले भने मर्यादित, व्यवस्थित, अनुशासित र सुरक्षित यात्रा हाम्रो प्रतिबद्धता, यात्रु सरकार र व्यवसायी र मजदुर बीचको एकीबद्धता भन्ने हाम्रो स्लोगनै छ, नारा छ। अब यो विषयवस्तुलाई ध्यान नदिकन यो यातायात क्षेत्र जान्दै नजानेको, बुझ्दै नबुझेको, सरकारै नराख्ने मान्छेहरू यो मुलुकमा जिम्मेवारी लिएर बस्नु पनि दुर्दशा हो कि भन्ने नि लाग्छ हामीलाई।
0: जस्तै यो टिकट बुकिङ खुला गरिएकै समाचारसँग केन्द्र कुराकानी गर्न रहँदाखेरि चाहिँ अब किरण सर, अब यात्रुहरू त रातिदेखि नै यो टिकट काउन्टरमा लाइन बसेको कुरा आयो, यो अलिकति भनौँ न अब सहज रूपमा टिकट पाउन नसक्ने विगतको घटनाहरू पनि भयो, र यो अहिले जुन तस्विरहरू देखिन्छ अनलाइन मिडियाहरूमा, यो चाहिँ के छ, यो खास किन यति भिडभाड गर्नुपर्ने जरुरत थियो र
1: होइन? अहिले अब मैले तपाईँलाई भने नि, अब एकाएक तपाईँको यात्रुको चाप भरिरहँदाखेरि बढ्दाखेरि एकाएक बढ्दाखेरि हामीसँग स्रोत साधन त एउटा सीमित छ, त्यो स्रोत साधनलाई बुढाउनको निमित्त यात्रुहरूमा अलिकति चाप लाग्नु स्वाभाविक रूपमा। हामीले यो बेलामा नियमित चल्ने हाम्रो चाहिँ गाडीहरू भन्दा पनि बाहिरको, मतलब यहाँ लोकल चढ्ने बाहिरको अन्य गाडीहरूलाई पनि हामीले व्यवस्थापन गर्नुपर्ने परिस्थिति हुन्छ। र अहिले चाहिँ तपाईँको सम्भवतः हामीले हरेक चाडबाडमा हाम्रो व्यवस्थापकीय क्षमतालाई हामीले विकास गरेर कम्तीमा उपभोक्ताहरूले त्यति धेरै हैरानी बेहोर्न नपर्ने, सहज तरिकाले आफ्नो गन्तव्यमा जान सक्ने परिस्थिति हामीले निर्माण त गरिरहेका हुन्छौँ। तथापि फेरि यो असल त भत्रकोल भएको मुलुकमा एउटा पक्षले मात्रै व्यवस्थापनको ओइल म्यानेजमेन्ट गर्छु भन्ने त सम्भव त नहुँदो रहेछ।
0: पहिलाको घटनालाई हेर्दाखेरि पनि दसैँको चाडबाडको विशेष गरेर दसैँ र तिहारको होइन सँगसँगै पर्छ, दसैँको समयमा बाहिर जाँदाखेरि यात्रुले अति नै शास्ति खेर्नु पर्ने, अब पैसा उनीले त अब के भन्छ उनीहरूले चाहिँ रिजर्भ गर्ने भए, नसक्ने त अब सार्वजनिक गाडी नै चढेर जानुपर्ने भयो, पक्का पुञ्ज पनि हुन्छन्, परिवार हुन्छन्, यो जुन रातिदेखि नै लाइन बस्नु पर्ने, अनलाइन बुकिङको कुराहरू हुन्छ, अनलाइनमा काम नहुने, यस्तो धेरै समस्याहरू यहाँले त्यो कुरा जोड्नु पनि भएको छ। तर सधैँ नै त्यस्तै खालको सुविधा दिनको लागि त अग्रसर हुनुपर्ने राज्य होइन, अघि यहाँले जोडिसक्नु भयो ती कुराहरू, यसमा किन यो कानमा तेल हालेर बस्छन् जस्तो लाग्छ कि यो के भन्नुहुन्छ? तपाईँ त अब व्यवसाय पनि हुनुहुन्छ, जीवा ठाउँ पनि हुनुहुन्छ होइन,
1: म देश विदेश रहनुभएका आम नेपाली दाजुभाइ तथा दिदीबहिनी आमा बुवाहरूलाई म मुख्यतः हाम्रो हिन्दूहरूको महान चाडको शुभकामना पनि व्यक्त गर्न चाहन्छु, र उहाँहरूको यो चाडपर्व सुखमय होस् भन्न पनि म शुभेच्छा व्यक्त गर्न चाहन्छु। र देश विदेश रहनुभएका र देशैभित्र रहनुभएका, यातायात क्षेत्रलाई बुझ्नुभएका र विदेशी अनुभव पनि प्राप्त गर्नुभएका म नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई के अनुरोध गर्न चाहन्छु भने, कम्तीमा नेपालको अख्तियारी लिएर बसेको राज्यका यातायात मन्त्री, यातायात व्यवस्था विभाग र सम्बन्धित निकायहरूलाई, ट्राफिक व्यवस्थापनका जिम्मा लिएका सम्पूर्ण मानिसहरूलाई म के भन्न चाहन्छु भने, कुनै पनि मुलुकको यातायात क्षेत्र भनेको त्यो मुलुकको विकासको मेरुदण्ड पनि हो, र त्यो मुलुकको सभ्यतासँग विदेशीहरूले यो मुलुकको यातायात र सडक चाहिँ कतिको व्यवस्थित रहेछ भनेर एयरपोर्टबाट बाहिर निस्किन साथै सबैभन्दा पहिला हेर्ने विषय पनि त्यही नै हो। त्यसै भएर कुनै पनि मुलुकको यातायात संरचना कस्तो व्यवस्थित छ भन्ने कुरोले त्यो मुलुकको सभ्यता कतिको अनुशासित छ भन्ने कुरो डिटरमाइन गर्छ। यो चिजहरूलाई चाहिँ म देश विदेशमा रहनुभएका आम आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई, नेपालको अख्तियार लिएर बसेको यातायात मन्त्री, यातायात व्यवस्था विभाग र सम्बन्धित निकायहरूलाई, र हामी जस्ता सङ्घ संस्थाहरूलाई आफूले जाने बुझेकोहरूको सुझाव दिने, र त्यो चाडपर्वको बेलामा मुख्यत गरिबहरूले नै सार्वजनिक सवारी साधनहरू प्रयोग गर्ने हो, फेरि मुख्यत हरेक क्षेत्रमा मारमा पर्ने भनेको नै फेरि आर्थिक विपन्नता भएका र गरिब मानिसहरू नै पर्छन्। उहाँहरूलाई चाहिँ हामीले यात्रालाई सहज बनाउनको निमित्त चाहिँ सबै क्षेत्रका मान्छेहरूले गम्भीर रूपमा चाहिँ आफ्नो चाहिँ कर्तव्य निर्वाह गर्नु पर्यो भन्ने नै हाम्रो बुझाइ हो।
0: अन्तमा बिट मार्नुभन्दा अगाडि, पोखरामा तपाईँसँग कुराकानी गर्नुभन्दा केही समय अगाडि दुर्घटना भएको म अफिस आउँदै गर्दाखेरि सूचना पाएको थिएँ। अब यसमा चाहिँ चार विद्यार्थीसहित 5 मृत्यु भएको समाचार चाहिँ आएको छ होइन, यो अब ठ्याक्कै तपाईँहरूले बुकिङ खोलेकै दिनमा पर्यो है। अब अन्तमा यसमा केही तपाईँलाई भन्नुपर्ने छुटेका केही छन्, यो आज जुन टिकट बुकिङकै सन्दर्भसँग कुराकानी गर्न आउँदाखेरि तपाईँको तर्फबाट र संस्थाको तर्फबाट भनौँ,
1: यो दुर्घटनालाई हामीले न्यूनीकरण गर्नको निम्ति हामीले चाहिँ के भनेको छौँ भने, 21 शताब्दीको सडक र यातायात कस्तो हुनुपर्छ, एक्सिडेन्ट रेस्क्यु ट्रिटमेन्टका प्रावधानहरू कस्तो हुनुपर्छ, इन्सुरेन्स पोलिसी प्रोभाइड एक्टिभेट कसरी हुनुपर्छ, लाइसेन्स वितरण प्रणाली कस्तो हुनुपर्छ, र चालक सहचालक र यात्रु र लगानीकर्ता र सरकार बीचको एकीबद्धता कस्तो हुनुपर्छ भनेर हामीले चाहिँ हाम्रो महासङ्घको तर्फबाट, सार्वजनिक यातायात केन्द्रीय महासङ्घको तर्फबाट त्यो डकुमेन्ट मैले आफैले पनि तयार गरेको हो, र यो विषयमा मैले धेरै पटक सम्बन्धित निकायहरूलाई भने, तर यो देशको अख्तियार लिएर बस्ने मान्छेहरू त्यति धेरै चाहिँ तपाईँ गैर जिम्मेवार ठङ्कियो भनेर साध्य छैन। त्यसरी यस्ता दुर्घटनाहरू यसलाई न्यूनीकरण गर्नको निमित्त राज्यले अहिले भएकै पूर्वाधारमा पनि सुधार र व्यवस्थित गरेर दुर्घटनालाई न्यूनीकरण गर्ने र यात्रुहरूको जीवन रक्षा गर्ने धेरै उपायहरू छन्, तर यसलाई अवलम्बन गरेको देखिन्न। तर हाम्रो महासङ्घले यो विषयमा धेरै पटक आफ्ना दृष्टिकोणहरू भनिसकेको छ र उहाँहरूले चाहिँ कम्तीमा यातायातलाई एउटा गम्भीर रूपमा सडक र यातायातलाई जबसम्म लिनुहुन्न तबसम्म यो परिस्थितिको अन्त्य हुँदैन। त्यसैले यो यातायात क्षेत्रलाई मर्यादित व्यवस्थित अनुशासित बनाउनको निमित्त एउटा दीर्घकालीन मध्यकालीन अल्पकालीन कार्य योजनाहरू अगाडि सार्ने र त्यसलाई व्यवस्थित गर्ने योजनामा सरकार गएन भने कहिले पनि यो पेसा मर्यादित हुन सक्दैन भन्ने नै हाम्रो बुझाइ हो। यही नै हो हाम्रो खास।
0: अनि टिकट बुकिङको चाहिँ सन्दर्भलाई सहजीकरण गर्नको लागि व्यक्ति आफै त्यही जानुपर्ने हो अथवा चाहिँ अनलाइनबाट पनि छ अन्तमा चाहिँ यसमा तपाईँ
1: अनलाइन यो अनलाइन भन्ने चाहिँ यो झुक्याउने कुरा होइन, त्यति धेरै कार्यान्वयन आइसिएको छैन, केही केही सङ्घ संस्थाहरूले गरे पनि छन् र फिजिकली रूपमा हाम्रा यात्रु महानुभावहरूलाई म बसमै गएर सम्बन्धित निकायमै गएर आफ्नो टिकटहरू र सम्बन्धित अधिकार प्राप्त र परिचय खुल्ने व्यक्तिहरूसँग टिकट बुकिङ गर्नको निम्ति म अनुरोध गर्दछु र यात्रुहरू नठगिउन् र सुरक्षित तरिकाले चाहिँ आफ्नो गन्तव्य पुगुन् भन्ने नै म चाहिँ भन्न चाहन्छु।
0: हजुर, भनेपछि नयाँ बस पार्कमा व्यक्तिगत चाहिँ आफै गएर चाहिँ बुकिङ गर्न सक्नुहुन्छ आफ्नो परिचय खुलाएर।
1: हजुर हजुर, बुकिङ गर्ने जो चाहिँ बुकिङकर्ता छ उहाँहरू पनि परिचय खुल्ने क्षण मात्रै गर्नुहोस् भन्ने हो, ठगिनु होला भन्ने।
0: हजुर, धेरै धेरै धन्यवाद छ किरण सर, तपाईँले समय दिनुभयो र आज हामीले सार्वजनिक यातायातको जुन बाटो यसमा चाहिँ जाँदाखेरि सर्वसाधारण यात्रुले अब दुःख नपाओस् सुरक्षित होस् भन्ने कुरा पनि भयो र अर्को बुकिङ गर्दाखेरि टिकट बुकिङ गर्दाखेरि पनि आफ्नो रुट अनुसार क्षेत्र अनुसार आधिकारिक व्यक्तिबाट गर्नुपर्ने, नठगिनु पर्ने, दोहोरियोस् नदोहोरियोस् होइन, कतिले त एउटै टिकट दुई तिनजना भिडाइदिने घटनाहरू पनि म आफूले पनि भोगेको छु विगतमा पनि, यस्ता कुराहरू नहोस्। धेरै धन्यवाद छ अग्रिम रूपमा तपाईँलाई पनि। अब 16-7 आज र भोलि हो, त्यसपछि आइतबार त घटस्थापना सुरु भइहाल्यो। अग्रिम शुभकामना, राम्रोसँग चाहिँ तपाईँ पनि दसैँ मनाउनुहोस्, यात्राभरि सबैले सुख पाओस्। तर दुःखको कुरा भर्खरै हामीले कुरा गरिहाल्यौँ पोखराको घटनाको होइन। हस् त, यतिभन्दा छोटो चाहेँ किरण सर, तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजङ गुरुङको साथमा। अब भने लागौ छोटो विश्रामतर्फ।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: स्वर्गीय आशु भोसलेका आवाजमा रहेको यस गीतमा शब्द भन्ने सहरयारको रहेको थियो र सङ्गीत डाइरेक्टरको रूपमा भन्नुपर्दाखेरि कायमको रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै अब भने हामी तपाईँहरूलाई जोड्दैछौँ पोखरातर्फ। पोखरामा केही घन्टा अगाडि बस दुर्घटना भएको समाचार हामीले सुनेका थियौँ। मैले अफ द रेकर्डमा पनि सुनेको थिएँ। पोखरामा पत्र पत्रिकामा आएको समाचारलाई भन्नुपर्दाखेरि पोखरामा बस दुर्घटना हुँदा 4 विद्यार्थीसहित 5 जनाको मृत्यु भनेर जुन लेखेको छ, यो समाचारलाई भेरिफाई गर्नको लागि भने हामी पोखराका हाम्रा संवाददाता हुनुहुन्छ, मित्र हुनुहुन्छ कृष्ण दवाडीजी, उहाँ घटनास्थलमै जानुभएको कुरा जानकारीमा मैले पाएको थिएँ। उहीँसँग छोटकरीमा यो विषयमा कुराकानी गर्दैछौँ। कृष्णजी सुन्दै हुनुहुन्छ?
1: हजुर सर, नमस्कार।
0: नमस्कार। तपाईँले ब्याकग्राउन्डमा एउटा आशा भोसलेले गाएको गीत पनि सुन्नुभयो होला। अन्त अन्तमा चाहिँ यो जुन बस दुर्घटना भएको समाचार सुनियो होइन, समाचारमा पनि आएको छ यसो, यो कहाँबाट आएको बस रहेछ होइन, त्यसमा अब कति चाहिँ यात्रु रहेछ, कस्तो ठाउँ रहेछ, कुन ठाउँ भएको यो चाहिँ खास?
1: धन्जन सर, त्यहाँ हजुरले पृष्ठभूमिमा भन्नुभयो जस्तै पोखरा महानगरपालिका वडा नम्बर 28 आज दुःखद एउटा घटना घटेको छ। एउटा स्कुल बस पोखरा 28 कालिकामा रहेको कालिका बोर्डिङ स्कुलको विद्यार्थी बोकेको स्कुल बस दुईवटाको एउटा खाल्चे भन्ने ठाउँमा सडकबाट अन्दाजे 250 मिटर तल दुर्घटना भएको छ र त्यो दुर्घटनामा परि हालसम्म 5 जनाको मृत्यु भएको भन्ने जानकारी प्राप्त भएको छ। र म भर्खरै घटनास्थलमा पुगेर अहिले यति बेला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको यो इमर्जेन्सी कक्षको अगाडि छु र यहाँ अहिले 17 जनाको उपचार भइरहेको छ भने अस्पताल बाहिर ठुलो संख्यामा अभिभावकहरू सर्वसाधारणहरूको ठुलो उपस्थिति यहाँ देख्न सकिन्छ सर।
0: अब यो सुरक्षा संवेदनशीलको कुरा पनि भयो र अहिले जुन दशैंको मुखमा अब आज र भोलि सुरक्षा रात होइन, बसको कन्डिसन जुन कुरा गर्नुपर्दाखेरि कस्तो अवस्थामा रहेको प्रारम्भिक भनौँ न अब कस्तो थियो र अर्को चाहिँ जुन दुर्घटना भएको ठाउँ चाहिँ कस्तो, अलि अप्ठ्यारो थियो कि अथवा कतै केही चिजहरू चाहिँ आएका थिए कि अथवा के रहेछ प्रारम्भिक रूपमा चाहिँ केही त्यस्तो त्यहाँ तपाईँले देख्नुभयो?
1: प्रारम्भिक रूपबाट मैले त्यहाँ घटनास्थलमा उपस्थित भएका स्थानीय वासीहरूलाई सोधेको थिएँ। त्यो सडक पक्की सडक हो र बाटो पनि फराकिलो अवस्था नै छ, तर त्यो दुर्घटना कसरी भयो भन्नेमा स्थानीयहरू पनि आश्चर्यचकित भएको अवस्था छ। किन भन्दाखेरि अप्ठ्यारो बाटो पनि छैन त्यस्तो, किन भन्दाखेरि उकालो मोडमा ओह्रालोमा भएको भए ब्रेक फेल भएर भयो कि भन्ने अवस्था पनि हुनसक्थ्यो, तर ओह्रालो भिरा उकालो स्थानमा दुर्घटना भएको छ र सिधै भिरमा तल फसेको अवस्था चाहिँ छ भने केही स्थानीयले बताए अनुसार गाडीको अवस्था यसको मेसिनरी पार्ट्स र कुममा अलिकति शङ्का गर्नुपर्ने अवस्था छ भनेर मलाई भन्नुभएको थियो। किन भन्दाखेरि गाडी अलिक पुरानो थियो भनेर चाहिँ उहाँहरूले भन्नुभएको छ र त्यो गाडी जुन छ घटनास्थलमा मैले गएर त्यहाँ हेरेँ, गाडी सबै एउटा छेद विच्छेद भएको अवस्था छ, गाडीको कुनै पनि सग्लो पार्ट पनि त्यहाँ देख्न सकिँदैन। गाडी किन भन्दाखेरि कच्याक कुचुक भएर पुरै भएको अवस्था चाहिँ
0: त्यहाँ चाहिँ विद्यार्थीहरू र भनौँ न अरू स्टाफहरू पनि हुनुहुन्थ्यो होला, लगभग कतिजना रहेछन् चाहिँ कृष्णजी?
1: मैले पाएको जानकारी अनुसार गाडीमा 19 जना विद्यार्थी हुनुहुन्थ्यो भने एकजना चालक हुनुभयो र एकजना सायद अभिभावक भन्ने कुरा आएको छ, एकजना बीचबाट चढेर गाडीमा चढ्नु भएको भन्ने कुरा अहिलेसम्म खुलेको अवस्था छ। र यो बिहान 6:30 समयमा दुर्घटना भएको हो जुन कालिका बोर्डिङ स्कुलको कक्षा 9 र 10 अध्ययन गर्ने विद्यार्थीहरू, उनीहरू अतिरिक्त कक्षाको लागि ट्युसन पढ्नका लागि बिहानका बिहान सबेरै मास थानाबाट कालिका बोर्डिङ स्कुल आएका थिए। जुन दुर्घटना जुन विद्यालय र त्यो जुन जहाँबाट स्कुल बस छुटेको थियो त्यो 45 मिनटको दूरीको अवस्था छ र बिहान 6:30 समयमा विद्यार्थीहरू ट्युसन पढ्नको लागि स्कुल आउँदै गर्दाखेरि उनीहरू दुर्घटनामा परेका छन् र एउटा ठुलो दुर्घटना यहाँ भएको अवस्था छ।
0: यही विषयमा स्कुल भनौँ न स्कुलको प्रिन्सिपल कोहीसँग टिचरसँग केही तपाईँको सम्पर्क भए कुरा भए त्यसमा चाहिँ यो विषयमा?
1: म त्यहाँ घटनास्थलमा पुगिसके पछाडि फर्किँदाखेरि म जुन विद्यालयको बस दुर्घटनामा परेको त्यो स्कुलमा पुगेको थिएँ। स्कुलमा स्कुल बन्द थियो, वरिपरि अभिभावकहरू चाहिँ आँसु झारी राखेर एउटा शोक विक्रीडा र अश्रु धारा बगाइराख्नु भएको अवस्था थियो भने मैले स्कुलका जिम्मेवार प्रिन्सिपल पदाधिकारीलाई त्यहाँ भेट्न सकिनँ। भले उहाँहरू पनि घाइते विद्यार्थीहरू सँगसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल जानुभएको छ भन्ने मैले बुझिसके पछाडि म यहाँ अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्ष अगाडि छु। यहाँ ठुलो संख्या जम्मा भएको अवस्था छ, मैले विद्यालयका उहाँहरूलाई सम्पर्क गर्ने प्रयास गरिराखेको छु।
0: अब लगभग तपाईँले त्यहाँ देख्नुभएको दृश्य हेर्दाखेरि अब विवश नै हो होइन, अब सुरक्षा संवेदनशीलतालाई पनि अलिकति विचार गर्नुपर्ने हुन्छ होइन, हामीले पनि ख्याल गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अब जुन ठाउँमा त्यो दुर्घटना भयो त्यो बसको चाहिँ अवस्था चाहिँ पुरानो कति पुरानो भएको तपाईँले अनुमान लगाउन सक्नुहुन्छ? तपाईँले चाहिँ त्यो बसको चाहिँ अवशेष हेर्दाखेरि चाहिँ
1: अब त्यो धेरै नै पुरानो नै गर्न सकिन्छ सर, त्यो कम्तीमा पनि
0: त्यो गाडीको नम्बर देख्नु भयो कि भएन, कति लटको रहेछ त्यहाँ देखिन्छ नि गाडीको लट नम्बर चाहिँ
1: देख्ने खुल्ने अवस्था थिएन र
0: पुरै कचाकुचुक नै थियो,
1: कचाकुचुक नै भएको अवस्था थियो। भलै केही समयमा त्यो जानकारी पनि आउला ट्राफिक प्रहरीले, हामी त्यो नम्बर भेरिफाई गर्दैछौँ भन्नुभएको छ।
0: त्यो चालकको अवस्था के छ? ऊ चाहिँ उसलाई चाहिँ खासै केही भएको त छैन नि, अलिकति चोटपटक लाग्यो हो कि अरू के छ त्यसमा चाहिँ?
1: चालक त्यहाँ उद्धार कर्मीले बताए अनुसार चालक चाहिँ हल्का बोल्न सक्ने अवस्थामा हुनुहुन्छ, उहाँको तल पाटहरू चलेको छैन तर उहाँ चाहिँ बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो र उहाँले स्थानीयले मलाई बताए अनुसार चालकले के भन्नुभएको थियो अरे भन्दाखेरि मैले केही मेसो पाएन, मैले झ्याप्प मैले अगाडि हेर्दाखेरि पुरै कालो अँध्यारो देखेँ मैले, अनि त्यस पछाडि मैले केही होसै पाएन भनेर चाहिँ उहाँले यति मात्रै भन्नुभयो भनेर चाहिँ स्थानीयले मलाई सुनाउनु भएको थियो। झन्झङसन
0: भनेपछि आज जुन यात्रा गर्यो त्यो यात्रा अलिकति राम्रो समय नै रहेछ भन्ने कुरा पनि देखियो होइन, अब ज्योतिष शास्त्र अनुसारले यसो भन्नुपर्दाखेरि, किनकि अब सोह्र श्राद्ध भनेको नै अलिकति चोखो समय, त्यसमाथि पहिले अलिकति बढी चनाखो हुनुपर्ने समय पनि हो र भोलि औँसी पनि हो फेरि शनिबार होइन, त्यसले गर्दा अन्तमा चाहिँ तपाईँले केही छ यसमा देखेको यो दुर्घटनासँग अरू केही भन्नुपर्ने कुरा यसमा चाहिँ?
1: यो जुन दुर्घटना भयो यो अत्यन्त दुःखद दुर्घटना छ, एउटा बाल बालिकाहरू जुन भविष्यको कणाधार भन्छौँ, जुन सुन्दर सपना देखेर उनीहरू जुन शिक्षाका लागि आइराखेका थिए, यो दुर्घटना भयो, यसबाट पोखरा अहिले शोकसन्तप्त छ। भलै यो दुर्घटना यस्ता खालकोमा जुन गाडीको अवस्थाको बारेमा अझ विशेष गरी ग्रामीण क्षेत्रमा चल्ने गाडीहरू, यो बजारतर्फ त अलि बढी प्रहरीको पनि ध्यान पुग्ने, चेकिङ पनि हुने, मेसिनरी पार्ट पुर्जा उहाँको मेकानिकल इन्जिनको अनुगमन निरीक्षण पनि हुने हुन्छ, तर ग्रामीण क्षेत्रमा चल्ने स्कुल बसहरू यो सवालमा अलिकति प्रशासनको पनि ध्यान नपुग्ने भएर अलिकति लापरवाही भएको हो कि भन्ने लाग्छ। र सँगसँगै यो प्रशासन ट्राफिक प्रहरीले पनि अब यो ग्रामीण क्षेत्रमा चल्ने ग्रामीण रुटमा चल्ने बसहरूतर्फ अलि बढी अनुगमनलाई चाहिँ ध्यान दिनुपर्छ होला जस्तो मलाई लाग्छ सर।
0: यहाँलाई धेरै धन्यवाद छ। जुन पोखरामा बस दुर्घटना हुँदाखेरि विद्यार्थीहरूको चाहिँ हाताहाती भएको कुरा बताउनु भयो, दुःखद कुरा दसैँको मुखमा होइन, एकदमै अब दुःखद चाहिँ भनौँ न, म कार्यालय आउँदै गर्दाखेरि तपाईँसँग मैले कुराकानी गर्दाखेरि बस दुर्घटनाको चाहिँ अलिकति साङ्केतिक दिनुभएको थियो, पूर्ण रूपमा चाहिँ मैले त्यसको जानकारी पाएको थिएँ, तर पछि यसो हेर्दाखेरि दुर्घटना त भएकै रहेछ होइन, मान्छे मरेको कुरा पनि सुनियो, र फेरि आज नै फेरि टिकट बुकिङ खुला गरेको पनि, मैले यातायात व्यवसाय महासङ्घको केन्द्रीय सहअध्यक्षसँग पनि कुराकानी गरेको थिएँ यही सन्दर्भसँग होइन, समय दिनुभयो धेरै धन्यवाद छ, र फेरि पनि चाहिँ त्यसको भेरिफाई गर्नु होला, यता हाम्रो समाचार शाखाको साथीहरूलाई पनि जानकारी गराउनुहोस्, त्यहाँ पनि तपाईँले न्युज रिपोर्ट बनाएर पठाउन सक्नुहुन्छ, यो त कार्यक्रमको लागि तपाईँले दिनुभयो, धेरै धन्यवाद छ यहाँलाई है त।
1: हजुरलाई पनि धन्यवाद।
0: हजुर पढ्नुहुन्थ्यो पोखरा संवाददाता कृष्ण दवाडी। आज बिहान जुन बस दुर्घटना भयो 6:30 बजे पोखरा महानगरपालिका 28 मार्च स्थानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदाखेरि 4 विद्यार्थी र 1 सर्वसाधारण गरी 5 जनाको मृत्यु भएको कुरा जुन समाचारमा आए, यही विषयसँग केन्द्र रहेर छोटकरीमा कुराकानी गर्दै थियौँ। लगभग हामी कार्यक्रमबाट पनि छुट्टिने बेला भइसकेको छ। आजको यो बसाइबाट म पनि बिदा हुन्छु। सप्ताहन्त 2 दिनको बिदा तपाईँको रमाइलोसँग बितोस् र त्यसपछि त दसैँ सुरु भयो र यिनै कुराकानी सँगसँगै सोमबार पुनः फेरि तपाईँको सेवामा उपस्थित हुने नै छु। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: सुधार धारणा मागेको छ। नेकपाको केन्द्रीय कार्य सम्मेलन समिति बैठकले ग्रे जोन पत्रिकाको निष्कर्षबारे जानकारी मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ।
1: ग्रे जोन पत्रिकाको रिपोर्ट थियो, त्यो रिपोर्टमा उल्लेख भएको जो विषय छ अत्यन्त संवेदनशील विषय, हाम्रो राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय, यस सम्बन्धमा चाहिँ हाम्रो पार्टीले सरकारको आफ्नो चाहिँ यो विषयको चाहिँ स्थितिको बारेमा सार्वजनिक गरोस् भनेर हाम्रो बैठकले चाहिँ विशेष एउटा चाहिँ प्रस्ताव पनि पारित गरेको छ।
0: पार्टीले दुई महिने राष्ट्रिय जागरण अभियान चलाउने निर्णय गरेको छ। पुस 11 गते देशभरका सबै वडाहरूमा एकै दिन पार्टीको वडा अधिवेशन गर्ने र माघ 15 गते पालिका अधिवेशन गर्ने निर्णय गरिएको छ। ज्वालाका अनुसार पार्टीको अभियानले केही लक्ष्य लिएको छ।
1: ग्रेज वन पत्रिकाको रिपोर्ट थियो, त्यो रिपोर्टमा उल्लेख भएको स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि यही अभियान अन्तर्गत नै हामी अगाडि बढाउँछौँ। र तेस्रो कुरा भनेको चाहिँ अब सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्धमा, यो चाहिँ फासिस्टताका विरुद्धमा, अराजकताका विरुद्धमा हामीले आन्दोलनको पनि तयारी गर्नुपर्नेछ। त्यसैले यही अभियान अन्तर्गत नै हामीले चाहिँ आन्दोलनको समेत, सङ्घर्षको समेत तयारी गर्छौँ।
0: चाडबाडको समयमा काठमाडौँ उपत्यकामा एलपी ग्यासको उपलब्धतालाई थप सहज बनाउन नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकाका विभिन्न 6 स्थानबाट सिलिन्डर बिक्री तथा साटासाट गर्ने व्यवस्था मिलाएको छ। संघका अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्ति अनुसार हाल भारतका विभिन्न रिफाइनरीहरूबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र गत भदौ महिनामा मात्र 42,13,661 सिलिन्डर बिक्री वितरण भइसकेको छ। काठमाडौँ उपत्यकामा ग्यासको बिक्री वितरण सहज बन्दै गएको भए तापनि चाडबाडका बेला केही उपभोक्ताले सहजै ग्यास नपाएको र एकअर्काको ब्रान्डको सिलिन्डर साट्न नपाएको गुनासो आएकाले यस्तो निर्णय गरिएको संघले जनाएको छ। उपभोक्ताको गुनासो सम्बोधन गर्न नेपाल अल निगमको समन्वय तथा ग्यास विक्रेता महासङ्घको सहकार्यमा असोज 25 गते आइतबारदेखि असोज 31 गते शनिबारसम्म बिहान 9:30 बजेदेखि अपरान्ह 4:30 बजेसम्म तोकिएका स्थानहरूबाट ग्यास वितरण गरिनेछ। यस अन्तर्गत सिफल चौरमा ग्यास एन्ड अक्सिजन ट्रेडर्स मार्फत एभरेस्ट र सुगम ग्यास तथा पेप्सिकोलामा सागर ग्यास उपलब्ध गराइनेछ। यसै गरी बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल एचपी गीता राजधानी र त्रिवेणी ग्यास, सुकेधारामा बाबा र श्री ग्यास, कलङ्कीमा साई बाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास बिक्री तथा साटासाटको व्यवस्था मिलाइएको छ। विज्ञप्तिमा उल्लेख गरिएका तोकिएका बिक्री केन्द्रहरूबाट काठमाडौँ उपत्यकामा बिक्री हुने सदस्य उद्योगका ग्यास सिलिन्डर मात्र साटफेर गरिने र तोकिएका स्थान बाहेक अन्यत्र यो सुविधा उपलब्ध नहुने संघले स्पष्ट पारेको छ। सरकारले बिरौटी जग्गा दर्ता प्रक्रिया सहज बनाउन समिति गठन आदेश स्वीकृत गरेको छ।
2: मन्त्री परिषद बैठकले बिटौरी जग्गा दर्ता सम्बन्धी आदेश स्वीकृत गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। बिटौरी जग्गा भन्नाले नेपालको विशेष गरी राजविराज परहत्वा लगायतका पुराना बजार क्षेत्रमा सरकारी वा सार्वजनिक जग्गामा निश्चित कर तिरेर वर्षौँदेखि बसोबास वा व्यापार गर्दै आएको जग्गा बुझिन्छ। यस आदेशअनुसार अब बिटौरी जग्गामा बसोबास गरिरहेका वास्तविक पीडित परिवारको पहिचान गरी उनीहरूको नाममा जग्गा दर्ता गरिदिने प्रक्रिया अगाडि बढाउन आधिकारिक समिति गठन गरिनेछ। यो निर्णयसँगै सप्ताहीका 5,000 बासिन्दाले आफ्नो नाममा लाल पूर्जा पाउने बाटो खुलेको छ। खेलकुद र नियुक्तिका केही निर्णय पनि गरिएको तिमिर सिन्हाले बताउनु भएको छ।
3: जापानको आइची नागोयामा भएको 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी उपिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
0: आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज दिवंगत पितृका नाममा तर्पण, सीधादान र पिण्डदान गरी समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण अमावस्याका दिन दिवंगत पितृका नाममा तर्पण र सीधादान पिण्डदान गरी समापन गर्न लागि हो। खबर
4: यो SBS

तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। भर्खरै सुन्नुभयो स्वर्गीय अरुण थापाको आवाजमा रहेको यो गीत। यसमा शब्द भने सुभाष चन्द्र ढुङ्गेलको रहेको थियो र सङ्गीत स्वयं गाएको रहेको थियो। र यो साङ्गीतिक कोसेली सँगसँगै अब भने रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ तपाईँलाई जोड्न चाहन्छु।

0: हो यार आफ्नै लागि पठाएर चाहिँ के हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन के तेरो लागि पठाएको होइन मैले
0: हे यो ब्रो स्रोत थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन त्यो ब्रो तेरो लागि पठाएको जिपका
2: मनको कुरा आँखाले बुझ्छौ थ्याङ्क यू

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नपसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
2: गोर्खा रेडियो।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकर केएफसीबी डीएसओको निमन्त्रणामा बेलायत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले रोयल मिलिटरी एकाडेमी स्यान्डहर्स्टको रोबर्ट सन हाउस भ्रमण गर्नुभएको हो। भ्रमणका क्रममा क्युओजिएलआरले गार्ड अफ द अनर प्रदान गरेको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ। उहाँले परेडका सदस्यसँग कुरा गर्नुका साथै ब्रिगेडमा सदस्यहरूको भूमिकाबारे जानकारी लिनुभएको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशी राजदाहलाई बर्खास्त गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेले नजिकै आजकै मितिबाट लागू हुने गरी दाहाललाई जिम्मेवारीबाट हटाउने निर्णय भएको विज्ञप्ति जारी गर्नुभएको छ। दाहालले बारम्बार आचरण उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको र संगठनको आज आउने काम गरेको आरोप लगाइएको काफ्लेले उल्लेख गर्नुभएको छ। यसअघि छानबिन समितिले दाहाललाई सेवाबाट हटाउन सिफारिस गरेको थियो। चीनसँगको कोर्ला नाका जोड्ने बेनी जोमसुम कोर्ला सडक मर्मत अन्तिम चरणमा पुगेको छ। असोज दोस्रो हप्ताको बाढी पहिरोले क्षतिग्रस्त 202 किलोमिटरको लामो सडकका 60 ठाउँमा क्षति पुगेको थियो। संघीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार पर्सिबाट सडक खुल्ने भए पनि पूर्ण सञ्चालनका लागि केही समय पर्खनु पर्नेछ।
4: एउटा चाहिँ के हो भने खुल्न त अब पर्सिबाट हाम्रो यातायात सञ्चालन खुल्छन्, तर पूर्ण रूपमा यो सडक एकदम पहिलाको स्थितिमा आइपुगेको छैन। छेद विच्छेद छ, एकदम हामीले जुगाड गरेर तत्कालको लागि अत्यावश्यक यातायात सवारीहरू मात्रै पास हुने, रोकिएका सवारी साधनहरू खाद्यान्नका, किनभने मान्छेको माथिल्लो एरियामा त खाना सम्बन्धी अत्यावश्यक सामग्रीहरू नै नपुगेर समस्या भइसकेको छ भनेर, ती बाहेक चाहिँ अन्य अहिले पर्यटकीय दृष्टिकोणले घुम्ने अथवा अन्य कुनै हिसाबले मुस्ताङ जाने क्रमलाई चाहिँ अलिकति पछाडि धकेल्नुपर्ने अवस्था छ।
3: उता सडक खुलेपछि बढ्ने सवारीका व्यवस्थापनका लागि सुरक्षा निकायले तयारी थालेका छन्। म्याग्दीका सिडिओ गणेश गैरे,
5: ठुला गाडीहरू यो चाहिँ कन्टेनरहरू यो बाटोबाट पठाएर ट्राफिक म्यानेजमेन्ट गर्ने चाहिँ धेरै विकल्पहरूमा चाहिँ हामी छलफल गरिरहेका छौँ। अब हामीलाई अब्सट्याकल भनेको पोखरे बगरको पुललाई हामीले कति छिटो गर्न सक्छौँ त्यसमा चाहिँ हामी केन्द्र।
3: सरकारले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि कार्यान्वयनको अवस्था बुझ्न अनुगमन थालेको जनाएको छ। पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले महासन्धि अन्तर्गत कैदीबन्दीको अवस्था निरीक्षण गर्न थालिएको बताउनु भएको छ।
6: भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयनको अवस्था, कार्ययोजनाको सँग सम्बन्धी विषयमा चाहिँ अभिमुखीकरण र त्यसको कार्यान्वयनको अवस्था के छ भनेर दोलखा र रामेछाप जिल्लामा चाहिँ यो सम्पन्न गरिएको छ। त्यसै गरी धनकुटा, मोरङ र सुनसरीका कारागार तथा केही हिरासतमा पनि हिरासत कक्षहरूको अनुगमन गरेर त्यहाँ चाहिँ थुनुवा तथा कैदीबन्दीहरूको मानवाधिकारसँग सम्बन्धित विषयवस्तुहरूको बारेमा पनि अनुगमन गरिएको छ, निरीक्षण गरिएको छ र सम्बन्धित निकायलाई त्यहाँ देखिएका कैकेटहरूको बारेमा उहाँहरूलाई सुझाव पनि प्रदान गरिएको छ।
3: प्राथमिकदेखि माध्यमिक तहसम्मका 1,06,547 स्थायी शिक्षकलाई लक्षित गरी ल्याइएको प्रस्तावले राज्य कोषमा ठूलो आर्थिक भार थप्ने देखिएको छ।
7: शिक्षा मन्त्रालयले शिक्षा नियमावलीको 11 संशोधन गरी शिक्षकलाई सवारी साधन किन्न ब्याङ्कको किस्तागत ब्याजमा सहुलियत दिने व्यवस्था गर्न लागेको हो। प्रस्ताव अनुसार प्राथमिक र निम्न माध्यमिक तहका सबै श्रेणी तथा माध्यमिक तह तृतीय श्रेणीसम्मका शिक्षकले 4,00,000 रुपियाँसम्मको 2 पाङ्ग्रे सवारी साधन किन्न सक्नेछन्। माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकका लागि 40,00,000 रुपियाँसम्म र प्रथम श्रेणीका शिक्षकका लागि 50,00,000 रुपियाँसम्मको सवारी साधन किन्न ब्याज सहुलियत दिने व्यवस्था प्रस्ताव छ। सवारी साधन किन्दा ब्याङ्कबाट लिने ऋणमा लागत रकम 80% किस्तागत ब्याज सरकारले सहुलियत स्वरूप बिहोर्ने प्रस्ताव छ। शिक्षकले बाँकी 20% ब्याजको व्यवस्थापन आफै गर्नुपर्नेछ। शिक्षक सेवामा रहन्जेल सम्बन्धित ब्याङ्कले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बिहोर्ने व्यवस्था प्रस्तावमा उल्लेख छ। यसका लागि मन्त्रालयले अर्थ मन्त्रालयसँग सहमति मागेको छ। अर्थ मन्त्रालयले प्रस्तावमा सहमति जनाएपछि मात्रै यो व्यवस्था कार्यान्वयनमा आउनेछ।
3: लगानी बोर्डको 68 बैठकले 2 अर्ध जलाशययुक्त जलविद्युत परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले 59 मेगावटको नारखोला आयोजनाका लागि 10 अर्ब 75 करोड रुपियाँ र 47 मेगावटको सानीबेरी 3 का लागि 10 अर्ब 42 करोड लगानी स्वीकृत गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकले 900 मेगावटको अरुण 3 ले 2028 फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने र 900 मेगावटकै माथिल्लो कर्णाली जलविद्युत परियोजना अघि बढाउन सहजीकरण गर्ने।
2: यो BFBS गोर्खा रेडियो हो।

नमस्कार बीएबीएस कर्का रेडियोबाट तपाईलाई कार्यक्रम त्रिवेणीमा स्वागत गर्दै न्यानो अभिवादन ठक्र्याउँछु म रूपा राणा। हरेक हप्ता तपाईँको यही निर्धारित समयमा हामी कार्यक्रम त्रिवेणीमा मिठा मिठा गीतहरू सुन्छौँ अनि तपाईँहरूकै अभिरुचिमा पढ्न सक्ने केही मिठा गीतहरू पनि म तपाईँहरूलाई सुनाउँछु। यो कार्यक्रम प्री रेकर्डेड प्रोग्राम हो र यो रेकर्डेड प्रोग्राममा म तपाईँहरूलाई मिठा मिठा गीतहरू सुनाउँछु। तिनै गीतहरू सुनेर तपाईँहरू बडो आनन्दित हुनुहुनेछ भन्ने मैले अपेक्षा पनि गरेको छु। वास्तवमा यो कार्यक्रममा गीतहरू त हामी सुन्छौँ नै, त्यसको अलावा गोर्खा युनिटका विभिन्न रिपोर्टहरू पनि हामी तपाईँहरूको साथमा राख्छौँ अनि त्यसै गरी हाम्रो चाडपर्व अनुसारका गीतहरू, कहिले दसैँको अवसरमा दसैँका गीत, तिजको अवसरमा तिजको गीत, होइन माघे सङ्क्रान्तिको अवसरमा माघेका गीतहरू र त्यस्तै गरी अन्य चाडपर्वको अवसरमा पनि हामी मिठा मिठा गीतहरू सुन्दै आइरहेका छौँ। र आज भने म तपाईँहरूलाई विभिन्न विषयमा चर्चा गर्छु। हुन पनि यो कार्यक्रममा हामी कहिले स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्छौँ, कहिले भने विभिन्न दिनको अवसरमा भनौँ न हाम्रो चाडपर्व रीतिरिवाज र विभिन्न अवेरनेस सम्बन्धी जानकारी पनि लिन्छौँ। र आज पनि म केही रमाइला विषयहरू तपाईँहरूको साथमा राख्दै जानेछु। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु मंगोलियन हार्टका गायक राजु लामाको स्वरमा रहेको यो मिठो गीत हामी सुनौ।

बीएबीएस कर्क रेडियोबाट तपाई हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। आउनुहोस् अब म तपाईलाई अक्टोबर महिनाको एक तारिकको विषयमा चर्चा गर्न चाहन्छु। हरेक वर्ष अक्टोबर महिनाको एक तारिकको दिनमा कुन कार्यक्रम हामी मनाउँछौँ भन्ने प्रसङ्गमा लैजान चाहन्छु।

र तपाईँहरूलाई यो कार्यक्रमको दिनमा पनि मैले भनेको थिएँ, र यो कार्यक्रम अलिकति विशेष भएको हुनाले पनि यो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस हो। संसारभरि ज्येष्ठ नागरिकहरूको रूपमा वृद्ध वृद्धाहरूको लागि हामीले सम्मान व्यक्त गर्ने अवसरको रूपमा प्रदान गर्दछ, र यो दिवस 1990 संयुक्त राष्ट्रसङ्घको महासभाबाट सुरु भएको हो। यस दिनले वृद्ध व्यक्तिहरूको अधिकार, स्वास्थ्य अनि उनीहरूको गरिमाको विषयमा चेतना फैलाउने उद्देश्य राख्दछ, र हामीले अक्टोबर महिनाको 1 तारिकको दिनमा पनि यो कार्यक्रममा चर्चा गरेका थियौँ, र आज पनि म तपाईँहरूको साथमा यही प्रसङ्ग राख्न चाहन्छु, किनभने संसारमा यो वृद्ध वृद्धाहरूको सङ्ख्या एकदमै बढिरहेको छ, र विश्व अहिले गम्भीर जनसाङ्ख्यिक परिवर्तनको चरणमा पनि रहेको छ। र तपाईँलाई मैले भनेको पनि थिएँ, विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् 2050 60 वर्ष र सोभन्दा माथिको उमेर भएका व्यक्तिहरूको सङ्ख्या 2 अर्ब पुग्ने अनुमान गरिएको छ, र यो परिवर्तनले केही अवसरहरू ल्याए पनि यसमा विभिन्न सङ्घ संस्थाहरू, एनजिओहरू भनौँ न, जति पनि सङ्घ संस्था सामाजिक कार्य गर्नेहरू छन्, उनीहरूको जिम्मेवारी पनि वृद्धि भएको छ, र वृद्ध नागरिकहरू अझै पनि आफ्नो परिवार, समुदाय र मुलुकमा सक्रिय भूमिका निभाइरहेको पनि हामी देख्छौँ। र बेलायतकै कुराकानी गर्नुपर्दा पनि कतिपय सिनियर मानिसहरू भोलिन्टियर रूपमा हस्पिटलमा अथवा कुनै पनि सङ्घ संस्थामा आबद्ध भएर भोलिन्टियर रूपमा काम गरेको पनि हामी देख्छौँ, र उनीहरूको विचार छ कि भोलिन्टियर रूपमा काम गर्दा पनि एउटा दैनिकी होइन एडजस्ट हुन्छ, त्यो घरमा बसिराख्नुभन्दा पनि बाहिर जाँदा अरू मानिसलाई भेटिन्छ, अरूलाई सहयोग गर्ने मौका मिल्छ, अरूसँग कुरा हुन्छ, नयाँ कुरा सिकिन्छ, केही नयाँ देखिन्छ भन्ने उद्देश्यको साथमा पनि उनीहरूले भोलिन्टियर रूपमा काम गरिरहेको पनि हामी देख्छौँ। र वृद्ध नागरिकहरू केवल उनीहरू पहिलेका पुराना व्यक्ति अथवा बुढो मानिसहरू मात्र होइन, उनीहरू वर्तमान र भविष्यको आधार पनि हुन्, र धेरैजना अझै पनि कार्यरत छन्, स्वयंसेवी सेवा दिन्छन्, परिवारको हेरचाह गर्छन् होइन, परिवारमा पनि आफ्ना नाति नातिनी नातिनीहरूलाई विभिन्न क्लबहरूमा लैजाने ल्याउने अनि बालबच्चाहरूलाई उनीहरूले जीवनमा भोगेका कुराहरू सिकाउने अथवा के रङ हो के राइट हो यसरी नै परिवारमा आफ्नो नाति अनि नातिनीहरूलाई प्रशस्त मात्रामा सिकाउने पनि गर्छन्, र उनीहरूले जीवनभरको अनुभवका आधारमा पनि नयाँ पुस्तालाई सल्लाह र मार्गदर्शन दिन्छन्, र संस्कृतिको संरक्षण हुन्छ एकातिर भने पारिवारिक मूल्यको हस्तान्तरण हुन्छ, सामाजिक सम्बन्ध सुदृढ गर्न उनीहरूको भूमिका पनि महत्त्वपूर्ण रहन्छ। यो योगदानहरूलाई सम्मान गर्नुले पनि समाजमा वृद्ध अवस्थालाई नकारात्मक नजरले हेर्ने प्रवृत्तिमा पनि सुधार हुन्छ, र यस्ता योगदानहरू त छँदैछन्। यसका बावजुद पनि वृद्ध नागरिकहरू विभिन्न चुनौतीहरूको सामना गरिरहेको पनि हामी विभिन्न सोसल मिडियामा देख्छौँ होइन, र उमेरको आधारमा हुने विभेद अझै पनि व्यापक रूपमा देखिन्छ, र यस्तो विभेदले पनि उनीहरूलाई रोजगारी, स्वास्थ्य सेवा तथा सामाजिक कार्यमा सहभागी हुनबाट कहीँ कतै वञ्चित भएको कुराहरू पनि हामी सुन्छौँ होइन। अझ त्यसमा पनि परिवारबाट टाढा बस्ने वृद्धहरू एक्लोपना र उनीहरूको भनौँ न एक्लोपना अनि स्वास्थ्य स्थिति झेलिरहेका पनि हुन्छन्, र कतिपय वृद्ध अवस्थामा रहेका मानिसहरूको दीर्घ रोगहरू हुने सम्भावना पनि हुन्छ, र यस्तोबाट बच्नको लागि विशेष गरेर उनीहरूलाई भनौँ न समावेशी समाज निर्माण गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा अनि सुरक्षित पूर्वाधार, सामाजिक सुरक्षा आदि स्थितिमा पनि उनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ, उनीहरूलाई साथ सहयोग गर्नुपर्छ, र मैले सुनेको छु, सायद यहाँहरूले पनि विभिन्न पत्र पत्रिकामा सुन्नुभएको होला, जापानमा पनि स्कुल जाने विद्यार्थी र वृद्ध मानिसहरूको बिचमा एउटा कार्यक्रम गरिन्छ कुनै दिन हप्ताको एकपटक, यसले पनि उनीहरूलाई अझै जीवनमा नयाँ कुरा अनुभव गर्न सक्छन्, नयाँ साथीहरू बनाउन सक्छन् र रमाइलो पनि हुन्छ होइन। ओके, अब यो प्रसङ्गपछि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पामदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

तारा प्रसाद लिम्बू र मेलिना राईले गाउनुभएको यो मिठो गीत हामीले सुनिरहेका छौँ र बीएफबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु र यसभन्दा अगाडि हामीले वृद्ध अवस्थामा हामीले कसरी सिनियर मानिसहरूलाई अथवा वृद्ध अवस्थामा पुगेका मानिसहरूलाई हेल्प गर्नुपर्छ अथवा उनीहरूलाई सम्मान गर्नुपर्छ भन्ने कुरा हामीले चर्चा गरिरहेका थियौँ श्रोता। र यसरी हामीले उनीहरूको उमेर समूहको लागि सहज बनाउँदै जाने हो, उनीहरू जतिसुकै वृद्ध अवस्थामा पुगे पनि उनीहरूले पनि समाजमा बाँच्न पाउनुपर्ने अधिकारका कुराहरू छँदैछन् र यो पुस्ता बीचको संवादलाई प्रोत्साहन गरेर पनि सामाजिक दूरी हटाउन सकिन्छ। र मैले अघि पनि तपाईँहरूलाई उदाहरण दिएको थिएँ, जापानमा हप्तामा एकपटक कुनै पनि भनौँ न केयर होममा बसेका बिरामीहरूसँग अनि स्कुलका बच्चाहरू गएर कुरा गर्छन्, हात सुमसुमाउँछन् अनि उनीहरूले अब आज तिमीले के पढ्यौ, तिमी कुन स्कुलमा पढ्छौ अनि के छ तिम्रो फ्युचर प्लान भनेर जब वृद्धाहरूले सोध्छन् अनि उनीहरूले फर्र भन्छन्। अनि त्यस्तै गरी ती बच्चाहरूले पनि सोध्छन् अनि तपाईँ यो एजमा कसरी आइपुग्नुभयो, जवानीमा तपाईँले के गर्नुहुन्थ्यो अनि कस्तो खेलहरूमा भाग लिनुहुन्थ्यो अनि जीवन के हो जस्तो लाग्छ आदि इत्यादिको विषयमा जब उनीहरूको बेसमा कुराकानी हुन्छ। यो चाहिँ पुस्ता बीचको संवादलाई प्रोत्साहन गरेर सामाजिक दूरी घटाउन सकिन्छ र यस्तो कुराकानीले वृद्ध अवस्थामा रहेका मानिसहरूलाई एक्लोपन फिल हुँदैन र हामीले पनि केही गरिरहेका छौँ अथवा मैले भोगेको अनुभव मैले हस्तान्तरण गरिरहेको छु भन्ने विश्वास पनि हुन्छ एकातिर। र वृद्ध व्यक्तिहरूको लागि डिजिटल साक्षरता कार्यक्रम पनि जरुरी रहेको छ। सञ्चार माध्यममा सकारात्मक छविको प्रवर्धन गर्न तथा नीति निर्माण प्रक्रियामा पनि उनीहरूको सुनिश्चित भविष्यको लागि भनौँ न, उनीहरू पनि डिजिटल मिडियामा गेम खेल्न मन पराउँछन् अथवा संवाद गर्न मन पराउँछन् अनि आफूभन्दा टाढा भएका आफ्ना आफन्तजन साथीहरूसँग कुराकानी गर्न मन पराउँछन्। र वास्तवमा हामीले चर्चा गरिरहेका थियौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस वृद्ध व्यक्तिहरूको योगदानहरूलाई सम्मान गर्न र उनीहरूको आवश्यकता र अधिकारलाई सम्बोधन गर्न सभ्य समाजको चिनारी हो र जति जति हाम्रो समाज वृद्ध हुँदै गइरहेको छ उत्ति नै बढी समावेशी सोच, सहानुभूति र गरिमामय व्यवहार आवश्यक रहेको छ। वृद्ध व्यक्तिहरूले सम्मान सुरक्षा सहितको जीवन बाँच्न पाउनुपर्छ र हाम्रो सामूहिक दायित्व पनि हो भन्दै आउनुहोस्। अहिलेको लागि भने म तपाईँलाई अर्को साङ्गीतिक विश्राम दिलाउँछु।

0: रेडियो
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

सुनिता लिम्बु थेबेले गाउनु भएको यो गीत सँगसँगै अब भने हामी कार्यक्रमलाई अघि बढाउँ। आउनुहोस् अब भने सेभेन जिआरको एक युके मेमोरियल कार्यक्रम हुन गइरहेको छ। युके मेमोरियल कार्यक्रम भने शनिबार 10 अक्टोबरको दिनमा हुँदैछ। सेभेन्थ गोर्खा राइफलका मेम्बर्सहरू तपाईँहरूको युके मेमोरियल अनावरण कार्यक्रम हो। शनिबार 10 अक्टोबरको दिनमा दिनको 4 बजेदेखि बेलुकीको 10 बजेसम्म सेन्ट पल्स क्याथेड्रल लन्डनमा हुन गइरहेको छ। यस कार्यक्रममा हाम्रा सेभेन जिआरका जति पनि मेम्बरहरू हुनुहुन्छ अथवा मानिसहरू भनौँ, होइन मेम्बर अथवा मानिसहरू, उहाँहरू 250-300 जनासम्मको सदस्यहरूको सहभागिता रहने कुरा पनि थाहा भएको छ। र यो स्मारक सेभेन जिआरका वीर सैनिकहरूले दिएको सेवा, बलिदान, योगदान भनौँ अथवा गौरवशाली इतिहास हो। अनि यो इतिहास एउटा स्थायी सम्मान तथा सम्झनाको लागि हुनेछ र तपाईँहरू गएर यस कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। थप जानकारीको लागि नवीन शिवा 07786516482 र ज्ञान लिम्बु 07887730208 मा थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ।

0: સૈન્ય સમુદાયમાં
1: બિલાઇન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: અમેરિકામાં બસેર વિશ્વભર બાલબાલિકાકો શોષણ તથા યાતના દિને અનલાઇન નેટવર્ક ચલાએકો આરોપમાં નેપાલી મૂલકા પ્રસાદ નેપાલી અભિયોગ સ્વીકાર ગરેકો એફબીઆઈલે જણાએકો છ.
4: 764 નામ ગરેકો નેટવર્કબાટ બાલબાલિકાલાઈ હિંસાત્મક યૌન ગતિવિધિ, વયસ્ક ચિત્ર, જનાવરકો હત્યા જસ્તા ક્રિયાકલાપમાં સહભાગી ગરાએકો આરોપ 21 વર્ષીય નેપાલલાઈ લગાઇએકો છ. એફબીઆઈકા નિર્દેશક કાસ પટેલે નેટવર્ક પત્કાઉન ઠૂલો સફળતા મિલેકો બતાઉનુ ભએકો છ. कोलम्बिया डिस्ट्रिक्ट न्यायाधिवक्ताको कार्यालयले आगामी वर्षको मार्चमा अभियुक्तलाई सुनाइने सजाय 15-30 वर्षको जेल सजाय हुने बताएको छ. अभियुक्त युवकले विगत 4 वर्षदेखि नेटवर्क चलाउँदै आएका अमेरिकी न्याय मन्त्रालयले उल्लेख गरेको छ. उनले बालबालिकालाई नेटवर्कमा सामेल हुनका लागि मापदण्ड तोकेर आत्महत्याका लागि उक्साउने, यौनजन्य क्रियाकलापको नेटवर्क विस्तार गर्न खोज्ने गरेको पनि अभियोगमा उल्लेख छ. उनले इन्क्रिप्ट गरिएका एपको माध्यमबाट बालबालिकामा पहुँच पुर्याउने गरेको पनि कार्यालयले उल्लेख गरेको छ.
3: सरकारले बिरौठी जग्गा दर्ता प्रक्रिया सहज बनाउन समिति गठन आदेश स्वीकृत गरेको छ.
4: मन्त्री परिषद बैठकले बिटौरी जग्गा दर्ता सम्बन्धी आदेश स्वीकृत गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ. बिटौरी जग्गा भन्नाले नेपालको विशेष गरी राजविराज परहत्वा लगायतका पुराना बजार क्षेत्रमा सरकारी वा सार्वजनिक जग्गामा निश्चित कर तिरेर वर्षौंदेखि बसोबास वा व्यापार गर्दै आएको जग्गा बुझिन्छ. यस आदेश अनुसार अब बिटौरी जग्गामा बसोबास गरिरहेका वास्तविक पीड़ित परिवारको पहिचान गरी उनीहरूको नाममा जग्गा दर्ता गरिदिने प्रक्रिया अगाडि बढाउन आधिकारिक समिति गठन गरिनेछ. यो निर्णयसँगै सप्ताहीका 5,000 बासिन्दाले आफ्नो नाममा लाल पूर्जा पाउने बाटो खुलेको छ. खेलकुद र नियुक्तिका केही निर्णय पनि गरिएको तिमिर सिन्हाले बताउनु भएको छ.
5: जापानको आइची नागोयामा भएको 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी ओपिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने.
3: अब खबर फटाफट.
6: 70% नेपालीलाई आवास सम्बन्धी खर्च धान्न मुस्किल परेको अध्ययन प्रतिवेदन सार्वजनिक. आवासको बढ्दो खर्चसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्न गएको हेबिटेट फर ह्युमेनिटी इन्टरनेसनलको दावी. चितवनमा जुम्बा डान्स र एग वाक गरेर विश्व अन्डा दिवस मनाइयो. लेयर्स कुखुरा पालक सङ्घले आयोजना गरेको कार्यक्रममा डिजे म्युजिक र नाचगान सहित मुख्य बजार घुमघाम पनि. कोराला नाका हुँदै चीनबाट 11 दिनमा स्याउ, आँप र ड्रेगन फ्रुट सहित 543 टन फलफुल आयात. जोमसम आइपुगेको 24,50,000 एक कन्टेनर ड्रेगन फ्रुट भने बिग्रन थालेपछि स्थानीयलाई बाँडियो. चाडपर्व लक्षित गरेर आउँदो 25 कार्तिक 30 कर्णाली प्रदेशभरमा 5,000 प्रहरी परिचालन गरिँदै सुरक्षा योजनाका लागि प्रहरीको मोबाइल गस्ती, मोटरसाइकल गस्ती, द्रुत प्रतिकार्य टोली, पैदल गस्ती र लामो दूरीका गस्ती समेत खटिने. बाँकेका किसानलाई जङ्गली धानको मूल बिउ जोगाउन समस्या. बाँकेका ताल तलैया र नदी आसपास क्षेत्रका जङ्गली धान यो वर्ष 40% मात्रै भेटियो. यही असोज 9-11 गतेसम्मको झरीपछि तनहुमा 8 झोलुङ्गे र 5 पक्की पुलमा क्षति. भत्केका पुल सक्दो छिटो पुननिर्माण र मर्मत गरिदिन जिल्ला प्रशासन कार्यालयको सरकारलाई अनुरोध. र मुगुका विपन्न दलित समुदायका 20 बालबालिकालाई मानवाधिकार तथा शान्ति समाजको छात्रवृत्ति. हरेक विद्यार्थीलाई 10,000 दरले छात्रवृत्ति वितरण.
3: अमेरिकामा सामूहिक हत्याकाण्डका दोषीको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने तयारीको संयुक्त राष्ट्रसङ्घले वचना गरेको छ. टेक्सासको सैनिक अड्डामा 13 सहकर्मीको ज्यान लिने पूर्व मेजरलाई फायरिङ टोलीले गोली हानेर दण्ड दिने बेला प्रत्यक्ष प्रसारण गर्ने सरकारले तयारी गरेको थियो. राष्ट्रसङ्घले यस्तो गरिएमा यातना दिएको मानिने जनाएको छ. सेनाका पूर्व मेजर मनोवीत नेदाल हसनको गोलीबाट बचेका सर्जेन्ट अलोन्सो लुन्सफोर्डले मृत्युदण्डमा सहमत भए पनि गोली हानेको प्रत्यक्ष प्रसारणमा असहमति जनाउनु भएको छ.
7: To show the whole thing without it being censored for the general public, personally I don't agree with that. And as far as the families of the fallen and the families of the survivors and the survivors themselves, yes, I think we should be able to look at it uncensored because I'm going to be there.
3: दोलखामा 22 निर्माण व्यवसायीको ठेक्का तोडिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, कुसुमे रुमाल कुसुमे रुमाल, मायाको बारीमा सङ्गाली राखेको कुसुमे रुमाल, उदित नारायण झा र दिपा नारायण झाको युगल स्वरबद्ध प्रस्तुत गीत हामीले सुनेका थियौँ। र कुनै समयमा यो गीत अत्याधिक चर्चामा रहेको थियो, विशेष गरेर पल्टने दाजुभाइहरूको लागि। अहिलेको जस्तो सोसल मिडिया थिएन, इन्टरनेट नै थिएन भनौँ, त्यो समयमा कहीँ कतै टेलिफोन मात्र हुन्थ्यो, र पनि अहिलेको जस्तो मोबाइल थिएन र ल्यान्डलाइनमा कुराकानी गर्नुपर्थ्यो, र त्यो समयमा चिठी पत्र नै बढी आदान प्रदान गरिन्थ्यो, अनि यस्तै यस्तै मिठा सम्झनाको लागि कुसुमे रुमाल दिने गरिन्थ्यो। सायद तपाईँहरूले पनि कुसुमे रुमाल पाउनुभयो या भएन। एनिवाइ श्रोता, यो नेपाली चलचित्र कुसुमे रुमालको गीत हामीले सुनिरहेका थियौँ। अब यो गीत सँगसँगै हामी कार्यक्रमको दोस्रो

देख्छौँ होइन, एकैछिनमा एकातिर ध्यान दिइरहेको बच्चा तत्कालै अर्कोतिर ध्यान पुर्याइरहेको हामी देख्छन्, र यही बानीको कारण तत्काल जे गरिरहेका छन् वा जे गर्नुपर्ने हो त्यहाँबाट उनीहरूको ध्यान अन्यत्र पुगिरहेको हुन्छ। कुनै आवश्यक नभएको कुरामा पनि बच्चाहरू विशेष ध्यान दिइरहेका हुन्छन् र सानो सानो घटना वस्तु विवरणहरूमा उनीहरू तत्काल केन्द्रित भइहाल्छन्। र आफ्नो बच्चाको यस्तो बानी देखेर कतिपय अभिभावकहरू भने मेरो बच्चा के भएको होला, कस्तो हुने होला पछि गएर भनेर अलि सोचमग्न भएको पनि देखिन्छ र चाहिने कुरामा ध्यान लगाउँदैनन्। बढी चकचक गर्नुपर्ने होइन, अनावश्यक कुरामा अल्झिने अनि खेल्ने उफ्रने भनौँ न जे होस् यस्तो कुराहरूमा बढी बच्चाहरू केन्द्रित हुन्छन् र बच्चाले लगातार अनेक प्रश्न सोधिरहँदा एउटै कुरामा ध्यान केन्द्रित गर्न नसकेको देख्दा उनीहरूको बढी चञ्चलता देखेर बाबा आमाहरू दिक्क मान्ने गर्छन्। तर यदि तपाईँको पनि यस्तै बुझाइ छ भने त्यो गलत हो। र अहिले यो भनौँ न विभिन्न यो वैज्ञानिकहरूले गरेको एउटा अध्ययनले के कारण खुलाएको छ भने बच्चाको ध्यान भड्किनु अथवा विभिन्न समयमा बच्चाहरू विभिन्न अवस्थामा केन्द्रित भइराख्नु अथवा उनीहरूको धेरै प्रश्न गरिराख्नु अनुशासनहीनताको लक्षण होइन, यो स्वाभाविक प्रक्रिया हो भनेर अहिले रिसेन्ट सर्वेले पनि बताएको छ। र मनोवैज्ञानिक हिसाबले पनि यो अनुसन्धानले बाल बालिकाको मस्तिष्क स्वाभाविक रूपमा नै विभिन्न कुरामा ध्यान जाने र एकछिनमै केन्द्रित नहुने यो निष्कर्ष निकालेको छ। र यस अध्ययन अनुसार पनि 3-8 वर्ष उमेरका बाल बालिकाहरू आफ्नो वरपरको संसारलाई अझ गहिराईमा बुझ्ने र अनुसन्धान गर्ने अनि उनीहरूले अन्वेषण गर्ने तीव्र इच्छा हुन्छ भनिएको छ। यसको सरल वैज्ञानिक कारण यो हो कि उनीहरूको वर्किङ मेमोरी अझै पूर्ण रूपमा विकसित भइसकेको हुँदैन र उनीहरू हरेक कुरा जान्न आतुर हुन्छन् भन्ने प्रसङ्ग पनि रहेको छ। अब यो प्रसङ्गमा हामी चर्चा गर्दै जानेछौँ। अहिलेको लागि भने म तपाईँलाई अर्को गीत सुनाउन चाहन्छु। यो गीत रहेको छ कन्दरा ब्यान्डबाट विवेक श्रेष्ठको स्वरमा। अब हामी सुनौँ।

0: गोर्खा रेडियो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाही बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

नरेन लिम्बुको सर्वद प्रस्तुत गीत हामीले सुनिरहेका छौं। तपाईँ कार्यक्रम त्रिवेणीको दोस्रो घण्टामा हुनुहुन्छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। यसभन्दा अगाडि भने हामीले कुराकानी गरिरहेका थियौँ श्रोता, किन बच्चाहरूको ध्यान छिटो छिटो भड्किरहेको हुन्छ भन्ने प्रसङ्गमा, र सन् 2024 पनि विभिन्न अनुसन्धानले एउटा रोचक तथ्य पत्ता लगाएको छ कि कुनै पनि काम पूरा गर्न आवश्यक जानकारी प्राप्त गरिसकेपछि बालबालिकाहरू चुप लागेर बस्दैनन्, उनीहरू अझै जिज्ञासु हुन्छन् र उनीहरूको मनमा यी कुराहरू खेलिरहेको हुन्छ कि अब हामी यसबाट के हुन्छ अथवा अर्को स्टेप के हुन्छ भनेर उनीहरू जान्न चाहन्छन्, अथवा उनीहरूले गरेको कामबाट पनि उनीहरूलाई पूर्ण रूपमा सन्तुष्टि मिल्दैन र उनीहरू आफ्नो वरपरका वस्तुहरू जानकारीहरूबारे अनुसन्धान अथवा नयाँ कुरा सोधिरहन बुझ्न मन पराउँछन्। यसो गर्दा उनीहरू खास मानिस बन्ने र संसारलाई बुझ्ने प्रक्रियालाई अघि बढाइरहेका पनि हुन्छन् भनेर रिपोर्टमा भनिएको छ। र अनुसन्धानले वयस्क मानिसहरू जो उमेर पुगेका मानिसहरू छन् एउटा आश्चर्यजनक तथ्य उजागर पनि गरेको छ, र त्यसमा वयस्कहरूको वर्किङ मेमोरी र अत्याधिक भार थपियो उनीहरूको वर्किङ मेमोरीमा, अनि उनीहरूको मस्तिष्कले पनि बालबालिकाको मस्तिष्कले जस्तै व्यवहार गर्न थाल्यो। जब वयस्क मानिसहरूको दिमागको छान्ने क्षमता थाक्छ अथवा उनीहरूले बुझ्ने अनि नयाँ कुरा खोज्ने क्षमताहरू घट्दै जान्छ अनि कमजोर हुन्छ, उनीहरूले पनि 5 वर्षको बच्चाले जस्तै विभिन्न विकल्पहरूमा आफ्नो ध्यान बाँड्न थाल्छन् भन्ने निष्कर्ष पनि अर्को एउटा अध्ययनले निकालेको छ। र आखिर जे भए पनि बच्चाहरू अलिकति चञ्चले छन् अथवा उनीहरूले नयाँ कुरा सोधिरहन्छन् भने ती बच्चाहरूको लागि तपाईँहरूले पनि अब अभिभावकहरूले के गर्नुपर्छ भने यस अनुसन्धानको आधारमा मनोवैज्ञानिकहरूले सुझाव दिए अनुसार बालबालिकाहरूलाई विभिन्न वस्तुहरू छुन अनि तिनीहरूको अनुभव गर्न अनि कहिल्यै रोक्नु हुँदैन। जस्तो कि हामीले कति कुराहरू हुँदैन बच्चाहरूले छुन हुँदैन, बच्चाहरू त्यहाँ जान हुँदैन, बच्चाहरू भनेको तिमीहरूको उमेरमा मात्रै तिमीहरूले अनुभव गर्ने हो भन्छौँ नि, तर कुनै कुनै वस्तुहरू कुनै पनि नयाँ कुराहरू बच्चाहरूको लागि उनीहरू जिज्ञासु छन् भने उनीहरूलाई दिनु पर्दछ। यदि वातावरण सुरक्षित छ भने बालबच्चाहरूलाई ती वस्तुहरू प्रयोग गर्न सिकाउनुपर्छ, आफै प्रयोग गरेर हेर्नु र नयाँ वस्तु चलाउनु बालबालिकाहरूको सिकाइको लागि सबैभन्दा उत्तम तरिका भएको पनि यस अध्ययनले निकालेको छ। अब यो अध्ययन सँगसँगै हामी सुगम पोखरेल र अन्जु पन्तले गाउनुभएको अर्को एउटा मिठो गीत सुनौ। यो गीत सुन्दै कार्यक्रमलाई हामी अघि बढाउँ।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: BFPS, Gorkha Radio.

हजुर सर र दार्जिलिङ रेलैमा अहिले प्रस्तुत मिठो गीत रामजी खाँड र देवी घरतीको युगल स्वरमा रहेको गीत थियो। अब यो गीत सँगसँगै हामी कार्यक्रमलाई अघि बढाउँ केही सूचनाहरूबाट र सम्पूर्ण बेजिङ स्टोकवासीहरूको लागि हार्दिक निमन्त्रणा गरिएको छ। तपाईँहरूको दसैँ पार्टी कार्यक्रम रमाइलोसँग मनाउनको लागि यो कार्यक्रम आयोजना गरिएको छ। शनिबार 10 अक्टोबरको दिनमा दिनको 4 बजेदेखि बेलुकीको 9 बजेसम्म पपली फिल्ड सेन्टर बेजिङ स्टोकमा पोस्टकोड RG249AE हो र यो कार्यक्रममा तपाईँहरूको दसैँको शुभकामनाको साथसाथै लाइभ भोकल पर्फर्मेन्स हुनेछ। तारा लक्सम लिम्बू उहाँ नेपाली तारा सिजन 2 का प्रथम उपविजेता हुन् अनि त्यस्तै गरी निता थापा मगर हुनुहुन्छ द भोइस अफ नेपाल सिजन 7 को विनर हुनुहुन्छ र उहाँहरू दुईजनाको बेजोडको प्रस्तुतिको साथमा अन्य लोकल आर्टिस्टहरूको प्रस्तुति पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ र यो कार्यक्रम विशेष गरेर दसैँको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले बेजिङ स्टोक नेपाली समाज यस वर्षको दसैँ उत्सव सँगसँगै रमाइलो धमक्काको साथमा इन्जोय गर्न सक्नुहुनेछ। श्रोता यो कार्यक्रममा सहभागिता जनाएर रमाइलो लिनुका साथसाथै तपाईँहरूले नेपालीहरूको महान चाड बडा दसैँको पनि शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। हुन त तपाईँहरूले विभिन्न सोसल मिडियाबाट पनि तपाईँका आफन्तजन इष्टमित्र साथीहरूलाई शुभकामना पठाउन सक्नुहुन्छ र यो कार्यक्रममा सरिक भएर तपाईँहरू स्वयं उपस्थित भएर गीतको सुमधुर वातावरणमा रमाउन पाउनुहुनेछ अनि प्रत्यक्ष तपाईँहरूले आफन्तजनहरू साथीभाइहरूलाई अथवा तपाईँहरूको जो कोहीलाई पनि भेटेर दसैँको शुभकामना पनि बाँड्न सक्नुहुनेछ भन्दै आउनुहोस् अब भने हामी साङ्गीतिक विश्राम लिउँ।

बीएबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। कार्यक्रम त्रिवेणीको हामी अन्तिम चरणमा आइपुगेका छौँ। तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र कार्यक्रम त्रिवेणीको अवधिभर यहाँहरूले मलाई सुनेर साथ दिनुभयो अनि मिठा मिठा गीतहरू पनि सुन्यौँ। आशा छ यी गीतहरूबाट यहाँहरूले भरपूर मात्रामा मनोरञ्जन पनि लिनुभयो होला र अर्को हप्ता भने हामी अन्य विविध विषयमा चर्चा गर्नेछौँ। त्यतिन्जेलसम्मको लागि भने तपाईँ हामी छुट्टिनेछौँ र अर्को हप्ता यही निर्धारित समयमा तपाईँ हामी कार्यक्रम त्रिवेणीमा भेट्दै हामी नयाँ नयाँ कुराहरूको प्रसङ्गमा चर्चा गर्नेछौँ, गीतहरू सुन्नेछौँ। हौस् त श्रोता, त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। अहिलेको लागि भने कार्यक्रम त्रिवेणीबाट म रूपा राणा पनि बिदा चाहन्छु। नमस्ते, बाई।

0: नेकपाले जेएनजी विद्रोहमा विदेशी शक्तिको सहयोगका विषयमा प्रकाशित रिपोर्टबारे सरकारको ध्यान धारणा मागेको छ। नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठकले ग्रे जोन पत्रिकाको निष्कर्षबारे जानकारी मागेको प्रवक्ता प्रकाश रालाले जानकारी दिनुभएको छ।
1: ग्रे जोन पत्रिकाको रिपोर्ट थियो, त्यो रिपोर्टमा उल्लेख भएको जो विषय छ अत्यन्त संवेदनशील विषय, हाम्रो राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय, यस सम्बन्धमा चाहिँ हाम्रो पार्टीले सरकारको आफ्नो चाहिँ यो विषयको चाहिँ स्थितिको बारेमा सार्वजनिक गरोस् भनेर हाम्रो बैठकले चाहिँ विशेष एउटा चाहिँ प्रस्ताव पनि पारित गरेको छ।
0: पार्टीले दुई महिने राष्ट्रिय जागरण अभियान चलाउने निर्णय गरेको छ। पुस 11 गते देशभरका सबै वडाहरूमा एकै दिन पार्टीको वडा अधिवेशन गर्ने र माघ 15 गते पालिका अधिवेशन गर्ने निर्णय गरिएको छ। ज्वालाका अनुसार पार्टीको अभियानले केही लक्ष्य लिएको छ।
1: ग्रे जोन पत्रिकाको रिपोर्ट थियो, त्यो रिपोर्टमा उल्लेख भएको स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि यही अभियान अन्तर्गत नै हामी अगाडि बढाउँछौँ। र तेस्रो कुरा भनेको चाहिँ अब सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्धमा, यो चाहिँ फासिस्टताका विरुद्धमा, अराजकताका विरुद्धमा हामीले आन्दोलनको पनि तयारी गर्नुपर्नेछ। त्यसैले यही अभियान अन्तर्गत नै हामीले चाहिँ आन्दोलनको समेत, सङ्घर्षको समेत तयारी गर्छौँ।
0: चाडबाडको समयमा काठमाडौँ उपत्यकामा एलपी ग्यासको उपलब्धतालाई थप सहज बनाउन नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकाका विभिन्न 6 स्थानबाट सिलिन्डर बिक्री तथा साटासाट गर्ने व्यवस्था मिलाएको छ। संघका अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्ति अनुसार हाल भारतका विभिन्न रिफाइनरीहरूबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र गत भदौ महिनामा मात्र 42,13,661 सिलिन्डर बिक्री वितरण भइसकेको छ। काठमाडौँ उपत्यकामा ग्यासको बिक्री वितरण सहज बन्दै गएको भए तापनि चाडबाडका बेला केही उपभोक्ताले सहजै ग्यास नपाएको र एक अर्काको ब्रान्डको सिलिन्डर साट्न नपाएको गुनासो आएकाले यस्तो निर्णय गरिएको संघले जनाएको छ। उपभोक्ताको गुनासो सम्बोधन गर्न नेपाल अल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा असोज 25 गते आइतबारदेखि असोज 31 गते शनिबारसम्म बिहान 9:30 बजेदेखि अपरान्ह 4:30 बजेसम्म तोकिएका स्थानहरूबाट ग्यास वितरण गरिनेछ। यस अन्तर्गत सिफलचौरमा ग्यास एन्ड अक्सिजन ट्रेडर्स मार्फत एभरेस्ट र सुगम ग्यास तथा पेप्सिकोलामा सागर ग्यास उपलब्ध गराइनेछ। यसै गरी बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास, सुकेधारामा बाबा र श्री ग्यास, कलङ्कीमा साई बाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास बिक्री साटासाटको व्यवस्था मिलाइएको छ। विज्ञप्तिमा उल्लेख गरिएका तोकिएका बिक्री केन्द्रहरूबाट काठमाडौँ उपत्यकामा बिक्री हुने सदस्य उद्योगका ग्यास सिलिन्डर मात्र साटफेर गरिने र तोकिएका स्थान बाहेक अन्यत्र यो सुविधा उपलब्ध नहुने संघले स्पष्ट पारेको छ। सरकारले बिरौटी जग्गा दर्ता प्रक्रिया सहज बनाउन समिति गठन आदेश स्वीकृत गरेको छ।
2: मन्त्री परिषद बैठकले बिटौरी जग्गा दर्ता सम्बन्धी आदेश स्वीकृत गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। बिटौरी जग्गा भन्नाले नेपालको विशेष गरी राजविराज परहत्वा लगायतका पुराना बजार क्षेत्रमा सरकारी वा सार्वजनिक जग्गामा निश्चित कर तिरेर वर्षौंदेखि बसोबास वा व्यापार गर्दै आएको जग्गा बुझिन्छ। यस आदेश अनुसार अब बिटौरी जग्गामा बसोबास गरिरहेका वास्तविक पीड़ित परिवारको पहिचान गरी उनीहरूको नाममा जग्गा दर्ता गरिदिने प्रक्रिया अगाडि बढाउन आधिकारिक समिति गठन गरिनेछ। यो निर्णयसँगै सप्ताहका 5,000 बासिन्दाले आफ्नो नाममा लाल पूर्जा पाउने बाटो खुलेको छ। खेलकुद र नियुक्तिका केही निर्णय पनि गरिएको तिमिर सिन्हाले बताउनु भएको छ।
3: जापानको आइची नागोयामा भएको 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी उपिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
0: आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज दिवंगत पितृका नाममा तर्पण, सीतादान र पिण्डदान गरी समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण अमावस्याका दिन दिवंगत पितृका नाममा तर्पण र सीतादान पिण्डदान गरी समापन गर्न लागिएको हो। खबर यति नै। नमस्कार।

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले ब्रिगेड अफ गोर्खाजको मुख्यालय भ्रमण गर्नुभएको छ। बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकर केसीबी डीएसओको निमन्त्रणामा बेलायत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले रोयल मिलिटरी एकाडेमी स्यान्डहर्स्टको रोबर्ट सन हाउस भ्रमण गर्नुभएको हो। भ्रमणका क्रममा QOGLR-ले गार्ड अफ द अनर प्रदान गरेको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ। उहाँले परेडका सदस्यसँग कुरा गर्नुका साथै ब्रिगेडमा सदस्यहरूको भूमिकाबारे जानकारी लिनुभएको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशी राजदाहलाई बर्खास्त गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेले नजिकै आजकै मितिबाट लागू हुने गरी दाहाललाई जिम्मेवारीबाट हटाउने निर्णय भएको विज्ञप्ति जारी गर्नुभएको छ। दाहालले बारम्बार आचरण उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको र संगठनको आँच आउने काम गरेको आरोप लगाइएको काफ्लेले उल्लेख गर्नुभएको छ। यसअघि छानबिन समितिले दाहाललाई सेवाबाट हटाउन सिफारिस गरेको थियो। चीनसँगको कोर्ला नाका जोड्ने बेरी जुमसुम कोर्ला सडक मर्मत अन्तिम चरणमा पुगेको छ। असोज दोस्रो हप्ताको बाढी पहिरोले क्षतिग्रस्त 202 किलोमिटरको लामो सडकका 60 ठाउँमा क्षति पुगेको थियो। सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार पर्सिबाट सडक खुल्ने भए पनि पूर्ण सञ्चालनका लागि केही समय पर्खनु पर्नेछ।
4: एउटा चाहिँ के हो भने खुल्न त अब पर्सिबाट हाम्रो यातायातका सञ्चालन खुल्छन्, तर पूर्ण रूपमा यो सडक एकदम पहिलाको स्थितिमा आइपुगेको छैन, छेद विच्छेद छ। एकदम हामीले जुगाड गरेर तत्कालको लागि अत्यावश्यक यातायात सवारीहरू मात्रै पास हुने, रोकिएका सवारी साधनहरू खाद्यान्नका, किन भन्दा मान्छेको माथिल्लो एरियामा त खाना सम्बन्धी अत्यावश्यक सामग्रीहरू नै नपुगेर समस्या भइसकेको छ भन्ने, ती बाहेक चाहिँ अन्य अहिले पर्यटकीय दृष्टिकोणले घुम्ने अथवा अन्य कुनै हिसाबले मुस्ताङ जाने क्रमलाई चाहिँ अलिकति पछाडि धकेल्नुपर्ने अवस्था छ।
3: उता सडक खुलेपछि बढ्ने सवारीचा व्यवस्थापनका लागि सुरक्षा निकायले तयारी थालेका छन्। मेगदीका सिडिओ गणेश गैरे:
5: ठुला गाडीहरू, यो चाहिँ कन्टेनरहरू यो बाटोबाट पठाएर ट्राफिक म्यानेजमेन्ट गर्ने विषयमा धेरै विकल्पहरूमा चाहिँ हामी छलफल गरिरहेका छौँ। अब हामीलाई अब्सट्याकल भनेको पोखरे बगरको पुललाई हामीले कति छिटो गर्न सक्छौँ त्यसमा चाहिँ हामी केन्द्रित हुन्छौँ।
3: सरकारले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि कार्यान्वयनको अवस्था बुझ्न अनुगमन थालेको जनाएको छ। पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले महासन्धि अन्तर्गत कैदीबन्दीको अवस्था निरीक्षण गर्न थालेको बताउनु भएको छ।
6: भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयनको अवस्था, कार्ययोजनाको सँग सम्बन्धी विषयमा चाहिँ अभिमुखीकरण र त्यसको कार्यान्वयनको अवस्था के छ भनेर दोलखा र रामेछाप जिल्लामा चाहिँ यो सम्पन्न गरिएको छ। त्यसै गरी धनकुटा, मोरङ र सुनसरीका कारागार तथा केही हिरासतमा पनि हिरासत कक्षहरूको अनुगमन गरेर त्यहाँ चाहिँ थुनुवा तथा कैदीबन्दीहरूको मानवाधिकारसँग सम्बन्धित विषयवस्तुहरूको बारेमा पनि अनुगमन गरिएको छ, निरीक्षण गरिएको छ र सम्बन्धित निकायलाई त्यहाँ देखिएका कल्पेटहरूको बारेमा उहाँहरूलाई सुझाव पनि प्रदान गरिएको छ।
3: प्राथमिकदेखि माध्यमिक तहसम्मका 106,547 स्थायी शिक्षकलाई लक्षित गरी ल्याइएको प्रस्तावले राज्य कोषमा ठूलो आर्थिक भार थप्ने देखिएको छ।
7: शिक्षा मन्त्रालयले शिक्षा नियमावलीको 11 संशोधन गरी शिक्षकलाई सवारी साधन किन्न ब्याङ्कको किस्तागत ब्याजमा सहुलियत दिने व्यवस्था गर्न लागेको हो। प्रस्ताव अनुसार प्राथमिक र निम्न माध्यमिक तहका सबै श्रेणी तथा माध्यमिक तह तृतीय श्रेणीसम्मका शिक्षकले 4,00,000 रुपियाँसम्मको 2 पाङ्ग्रे सवारी साधन किन्न सक्नेछन्। माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकका लागि 40,00,000 रुपियाँसम्म र प्रथम श्रेणीका शिक्षकका लागि 50,00,000 रुपियाँसम्मको सवारी साधन किन्न ब्याज सहुलियत दिने व्यवस्था प्रस्ताव छ। सवारी साधन किन्दा ब्याङ्कबाट लिने ऋणमा लागत रकम 80% किस्तागत ब्याज सरकारले सहुलियत स्वरूप बिहोर्ने प्रस्ताव छ। शिक्षकले बाँकी 20% ब्याजको व्यवस्थापन आफै गर्नुपर्नेछ। शिक्षक सेवामा रहन्जेल सम्बन्धित ब्याङ्कले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बिहोर्ने व्यवस्था प्रस्तावमा उल्लेख छ। यसका लागि मन्त्रालयले अर्थ मन्त्रालयसँग सहमति मागेको छ। अर्थ मन्त्रालयले प्रस्तावमा सहमति जनाएपछि मात्रै यो व्यवस्था कार्यान्वयनमा आउनेछ।
3: लगानी बोर्डको 68 बैठकले 2 अर्ध जलाशयुक्त जलविद्युत परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले 59 मेगावटको नारखोला आयोजनाका लागि 10 अर्ब 75 करोड रुपियाँ र 47 मेगावटको सानीबेरी 3 का लागि 10 अर्ब 42 करोड लगानी स्वीकृत गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकले 900 मेगावटको अरुण 3 ले सन् 2028 फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने र 900 मेगावटकै माथिल्लो कर्णाली जलविद्युत परियोजना अघि बढाउन सहजीकरण गर्ने निर्णय पनि गरेको छ।

नमस्कार, शुभ प्रभात अनि न्यानो अभिवादन। शनिबारको यो सुन्दर बिहानीमा नयाँ उमङ्ग, उत्साह, ऊर्जा लिएर तपाईँहरूमा तपाईँको आफ्नै कार्यक्रम नौलो किरणमा म कार्यक्रम प्रस्तोता वृन्दा राईको हार्दिक स्वागत छ श्रोता। र हरेक शनिबार र आइतबार बिहान 7 बजेदेखि 10 बजेसम्म ब्रुनाई समय हामी 3 घण्टा सँगै हुनेछौँ। शनिबारको बिहान भनेको एक साताको व्यस्तपछि अलिकति आराम गर्ने, मनपर्ने गीत सुन्ने, परिवारसँग समय बिताउने होइन र श्रोता? र त्यसैले नौलो किरणमा तपाईँका लागि लिएर आएकी छु मनोरञ्जन र जानकारीको मिठास सङ्गम। हुनेछन् तपाईँलाई मनपर्ने गीत सङ्गीत, हुनेछन् रमाइला मनोरञ्जनका प्रसङ्ग, अनि रहनेछन् हाम्रो वरिपरिका समसामयिक विषयका चर्चाहरू। र बीच बीचमा तपाईँका सन्देश, शुभकामना र गीतका अनुरोधले कार्यक्रमलाई अझ आत्मीय बनाउने छन् भनेर आशा लिएकी छु। र त्यसैले चियाको कप तयार पार्नु भएको छ भने हामीलाई पनि साथमा राख्नुहोस्। घरमा हुनुहुन्छ, काममा हुनुहुन्छ, या गाडीमा यात्रा गर्दै हुनुहुन्छ, वा संसारको जुनसुकै कुनाबाट हामीलाई सुनिराख्नु भएको छ भने यो शनिबारको बिहान अब तपाईँ र हाम्रो साझा समय हो। हजुर श्रोता, अहिले ब्रुनाईमा समय भएको छ 7 बजेर 12 मिनट गइसकेको छ, र यसै गरी बेलायतमा भने अहिले मध्यरातको 12 बजेर 12 मिनट गइसकेको छ, र काठमाडौँमा भने नेपालमा भने अहिले बिहानको 5 बज्नलाई मात्र 2 मिनट बाँकी रहेको छ। हजुर, मौसमबारे कुरा गरौँ। लन्डनमा भने अहिले तापक्रम रहेको छ 10 डिग्री सेल्सियस, र शनिबार आज भइसकेको छ शनिबार है, र अधिकतम तापक्रम रहनेछ लन्डनमा 15 डिग्री सेल्सियस, भने न्यूनतम तापक्रम रहनेछ 7 डिग्री सेल्सियस। र लन्डन सहरमा भने घामले आज दिनभरि लुकामारी खेल्ने अनुमान गरिएको छ, साथै मन्द गतिमा हावा चल्ने। हजुर, काठमाडौँतर्फ लागौँ। काठमाडौँमा भने हालै 15 डिग्री सेल्सियस रहेको छ तापक्रम, र दिनभरिमा काठमाडौँमा भने अधिकतम तापक्रम रहनेछ 23 डिग्री सेल्सियस, भने न्यूनतम तापक्रम रहनेछ 13 डिग्री सेल्सियस। र काठमाडौँमा

मीठा मीठा गीत संगीतहरू सुन्न चाहनुहुन्छ भने पक्कै पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीले कार्यक्रमको थालनीमा सुन्यौँ राजु लामाको आवाजमा रहेको निकै नै देशप्रेमी राम्रो सुन्दर गीत मेरो नेपाल। आशा छ गीत सुनेर हजुरहरूले मनोरञ्जन लिनुभयो होला। र श्रोता, कुरा धेरै नगरौँ है, हामीसँग कुरा गर्न समय बाँकी नै छ। अझै हामीसँग भर्खर कार्यक्रमको थालनी हुँदैछ, हामीसँग अझै मजाले 2 घन्टा 45 मिनट बाँकी रहेको छ। र यो शनिबारको सुन्दर बिहानीलाई अझ सङ्गीतमय बनाऊ अर्को सुन्दर गीतले। पूर्ण राई र दाजुभाइमा दाजुभाइको रहेको छ यो गीत, हावा चलेछ।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: PFVS गोरखा रेडियो।

फुल्यो शिरबन्दी सुन्नुभयो निकै नै रमाइलो गीत राजेश पाल राईको आवाजमा. हजुर श्रोता, आज शनिबार 10 तारिक सन् 2026 साल तदनुसार 24 गते विक्रम सम्बत 2083 साल परेको छ र दसैँ पनि सबैको हाम्रो घर दैलोमा आइसकेको छ र भोलिबाट घटस्थापना पनि रहेको छ र तपाईँहरूको तयारी के कसो हुँदैछ हामीलाई सुनाउनुहोस् होइन. तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र हाम्रो स्टुडियोको नम्बर रहेको छ +67 322 4167 +67 3 322 0098 र यदि तपाईँसँग मिलिट्री एक्सटेन्सनको पहुँच छ भने चाहिँ तपाईँले 3284 डायल गरी मिलिट्री एक्सटेन्सनबाट हामीलाई फोन गर्न पनि सक्नुहुन्छ. यसै गरी अझै सहज रूपको लागि तपाईँले हामीलाई वाट्सएप पनि गर्न सक्नुहुन्छ. नम्बर रहेको छ +67386449 3 1 या तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ. हाम्रो इमेल एड्रेस रहेको छ bfbsgorkha@bfbs.com या फेसबुक मार्फत हामीलाई मेसेन्जरमा मेसेज पनि पठाउन सक्नुहुन्छ बिएफबिएस गोर्खामा गएर. हजुर श्रोता, आजको हाम्रो यस कार्यक्रमको बसाइमा हामी नेपाल राष्ट्रिय बैङ्कद्वारा तोकिएको र खुल्ला बजार वैदेशिक विनिमय दरहरू पनि तपाईँहरू माझमा राख्नेछु. यसै गरी राशिफलहरू पनि हुनेछन्. यसै गरी हाम्रो विकेन्ड के कसो भइरहेछ प्लानिङहरूको बारेमा पनि कुरा गर्नेछौँ तर केही क्षणमा. र अहिलेको लागि भने सुनाउन चाहन्छु तपाईँहरूलाई सुदीप गुरुङको आवाजमा रहेको यो निकै नै सुन्दर गीत चाँडै आऊ.

हजुर श्रोता लागौ अहिलेको लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुल्ला बजार वैदेशिक विनिमय दरतर्फ युएस डलर एकको खरिद दर 154.48 रुपियाँ, बिक्री दर 155.08 रुपियाँ, युरोपियन युरो एकको खरिद दर 173.32 रुपियाँ, बिक्री दर 173.99 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.55 रुपियाँ, बिक्री दर 205.35 रुपियाँ, स्विस फ्रान्क एकको खरिद दर 185.92 रुपियाँ, बिक्री दर 186.64 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिद दर 107.83 रुपियाँ, बिक्री दर 108.25 रुपियाँ, क्यानाडियन डलर एकको खरिद दर 108.57 रुपियाँ, बिक्री दर 108.99 रुपियाँ, सिङ्गापुर डलर एकको खरिद दर 120.68 रुपियाँ, बिक्री दर माफ गर्नुहोला खरिद दर 121.15 रुपियाँ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: यो BFBS गोर्खा रेडियो हो।

भर्खरै सुन्नुभयो दिवंगत खेमराज गुरुङको आवाजमा रहेको तामाङ सेलो अलिमाथि जाउँ। हजुर श्रोता, तपाईँहरूको विकडेज कस्तो रह्यो त? है, पाँच दिनको व्यस्ततापछि विकेन्ड आएको छ र आजको विकेन्ड मुड तपाईँको कस्तो छ त? यो हप्ताभरिको काम है दौडधुप बल्ल बल्ल सकेर आयो हाम्रो मनपर्ने समय विकेन्ड। र आज तपाईँको मुड कस्तो छ? है, आराम गर्ने मुडमा हुनुहुन्छ कि घुम्न जाने मुडमा हुनुहुन्छ कि या मिठो खाना खाने मुडमा हुनुहुन्छ कि घरमै बसेर रेडियो सुन्दै होइन गीतमा रमाउने मुडमा पो हुनुहुन्छ कि जे जसो मुडमा हुनुहुन्छ होइन आजको केही समय चाहिँ हामीसँग बिताउनुहोस्। जहाँ हुन्छ गीत रमाइला कुराहरू होइन र आजको यो विकेन्ड शोलाई अगाडि बढाउन चाहन्छु अर्को गीतबाट, जेम्स प्रधानको बम भोले।

मिठो गीत सुनायो, लाहुरे सुन्नुभयो, निकै नै मिठो गीत भर्खरै रेशमा सुनवारको आवाजमा। हजुर श्रोता, तपाईँहरू यतिखेर सुन्दै हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियोमा कार्यक्रम नौलो किरण, प्रस्तोता वृन्दा राईको साथमा। र हामीलाई यतिखेर कार्यक्रममा सम्पर्क गर्नुभएको छ विष्णु गुरुङ दाजुले। गुड मर्निङ वृन्दाशिष, तपाईँको शो सुनेर इन्जोय गरिरहेको छु, तपाईँलाई धेरै धेरै धन्यवाद छ हजुर। विष्णु गुरुङ दाजु ब्ल्यानफोर्ड युकेबाट। विष्णु दाजु, सर्वप्रथम त हजुरलाई म माफी माग्न चाहन्छु, किनभने मेरो केही दिन अगाडि मैले शो चलाइराख्दाखेरि चाहिँ दाजुले मेसेज गर्नुभएको थियो हाम्रो कार्यक्रममा, र मैले चाहिँ हजुरलाई नचिनेर, मैले दाजुलाई नचिनेर चाहिँ मैले दिदी भनेर सम्बोधन गरेको थिएँ, र त्यसको लागि एकदम क्षमा प्रार्थी छु दाजु। म पनि अब भर्खर भर्खरै बिएफबिएसमा यहाँ जोइन गरेको छु होइन, र मैले श्रोताहरूलाई चिन्ने क्रम चाहिँ मेरो जारी नै भइरहेको छ, र अहिले कार्यक्रम सुनेर हामीलाई साथ पनि दिनु भइरहेको रहेछ दाजु, धेरै धेरै धन्यवाद। र आशा गरेकी छु कि तपाईँले अब यो हाम्रो बाँकी रहेको पलमा पनि साथ दिनुहुन्छ होला भनेर। हजुर श्रोता, र हाम्रो नौलो किरणको पहिलो घण्टालाई मैले बीच माने समय पनि भइसकेको छ, किनभने 8 बज्नलाई मात्र हामीसँग 4 मिनट बाँकी रहेको छ, र हाम्रो भेट भने पक्कै पनि दोस्रो घण्टामा अवश्य हुने नै छ। र जाँदा जाँदै हजुरहरू माझ राख्न चाहन्छु द सिजन्स ब्यान्ड फिचरिङ आरज केशवको मानिलेऊ, र गीतपछि तपाईँहरूले सुन्नुहुनेछ नेपालबाट प्रसारण हुने समाचार, र हाम्रो भेटघाट भने फेरि अवश्य हुनेछ। त्यतिन्जेल बिएफबिएस गोर्खा रेडियो सुन्दै रहनुहोला।

0: नेपाली काङ्ग्रेसको सभापतिमा 93% मत सहित गगन थापा निर्वाचित हुनुभएको छ। सभापतिमा निर्वाचित थापाले 6584 मत पाउनुभएको छ। थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गेले 375 मत पाउनुभएको छ, जसमा जम्मा 54 मत बदर भएको थियो। 7317 महाधिवेशन प्रतिनिधि रहेकामा 7039 जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। 15 महाधिवेशन अन्तर्गत हिजो मतदान भएको थियो। नजिकै त्यो चाडपर्वलाई लक्षित गर्दै तेह्रथुमको सदरमुकाम म्याङलुङमा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा 4 पसलबाट 6394 रुपियाँ बराबरका म्याद नागेका किराना तथा औषधिजन्य सामग्री बरामद गरी नष्ट गरिएको छ। बबिता राईको यो रिपोर्ट।
1: जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नेतृत्वमा आज म्याङलुङ बजारका एक दर्जन पसलमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, कर चुक्ता, अन्तशुल्क नवीकरण र खरिद बिक्रीका बिल जारी भए नभएको जाँच गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण सिंह राठौर:
2: हामी उपभोक्ताहरूको स्वच्छ वस्तु तथा सेवा उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि लक्षित गरिएको थियो। यो चाडपर्व लक्षित मात्र नभएर हाम्रो नियमित हुने अनुगमन हो। अहिले चाहिँ चाडपर्वकै मौसम भएकोले नै चाडपर्व लक्षित अनुगमन भयो।
1: अनुगमन टोलीले आवश्यक कागजात तथा प्रक्रिया पूरा नगरेका व्यवसायीलाई सुधार गर्न निर्देशन दिएको छ। उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै बजार अनुगमनलाई नियमित गरिने प्रशासनले जनाएको छ। उद्योग वाणिज्य संघ तेह्रथुमका अध्यक्ष तारा श्रेष्ठ:
3: उपभोक्तालाई हितको लागि चाहिँ सचेतना पनि होस् भन्ने हिसाबले र यो व्यवसायीहरूलाई पनि सजग हुनलाई यो राजस्व तिर्ने अनि व्यवसायहरू दर्ता गर्ने नवीकरण गर्ने कुराहरू चाहिँ सबै सूचनामूलक होस् भन्ने हिसाबले यो म्याङलुङ बजारको पसलहरूमा चाहिँ हामी अनुगमन गर्दैछौँ।
1: अनुगमनका क्रममा व्यवसायीले पनि उपभोक्ता हित संरक्षणका लागि अनुगमन नियमित हुनुपर्नेमा जोड दिएका छन्। सृजन स्टोरका सञ्चालक अमृत रेग्मी:
4: गुणस्तर नै सामान बेचौँ, स्वास्थ्य सबैलाई स्वास्थ्य नै होस् भन्ने किसिमले हामी त्यसरी नै व्यापार गरिरहेको चाहिँ लाग गर्छौँ। अब गर्दा गर्दै त्यस्तो मिस्टेक हुन्छ मान्छेबाट, त्यस्तो चाहिँ हुनसक्छ, तर अधिकांश चाहिँ सबै सामान रिटर्न हुन्छ, त्यो बेच्नुपर्छ भन्ने चाहिँ छैन।
1: म्याच गुज्रेको
4: बेच्नुपर्छ भन्ने छैन।
1: अनुगमनमा आउनुहुन्छ नि त बेला बेला, त्यसरी आएको चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ?
4: यो चाहिँ सबैभन्दा राम्रो, यो चाहिँ 2-3 महिना ती 3 महिनामा नि अधिकांश हिँड्दै अझ राम्रो हुन्थ्यो, किनभने सबैको पसलमा यसो गर्दैनले सबैले उपभोक्ताहरूले चाहिँ डेट एक्सपायर भएको नराम्रो खाद्य किन्नुपर्ने थिएन, सबैलाई चाहिँ राम्रो हुने थियो।
1: डी ब्रदर्स स्टोरका सञ्चालक रिता काफले ढुङ्गाना:
5: बेला बेला अनुगमन गरेको त एकदमै राम्रो लाग्छ, किनकि अब बेच्नेहरूले पनि सामानहरू लुकाएर म्याद गुज्रेको सामानहरू पनि कहीँ राखेर बेच्न सक्छन्। त्यो अनुगमन गर्यो भने त्यस्तो हुन पाउँदैन, कालो बजारी पनि हुन पाउँदैन, सामानको भाउ बिक्री के कस्तो छ भनेर पनि थाहा हुन सक्छ।
1: अनुगमनमा जिल्ला प्रशासन कार्यालय सहित म्याङलुङ नगरपालिका, सुरक्षा निकाय, विभिन्न सरकारी कार्यालय, उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघका प्रतिनिधिको सहभागिता थियो।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अप्रत्याशित डिजेल आपूर्ति सम्झौता गरेपछि युक्रेन र अमेरिका बीचको कूटनीतिक तनाव चुलिएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत यो सम्झौताको घोषणा गर्दै रूसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिनुभएको छ। यसपछि राष्ट्रपति जेलेन्स्कीले रूससँग डोनाल्ड ट्रम्पले गरेको डिजेल सम्बन्धी सम्झौतालाई भ्लादिमिर पुटिनका लागि दिएको उपहार भन्दै निन्दा गर्नुभएको हो। न्यू स्टेटम्यान्स राजनीतिक सम्पादक रचेल कनलिफ:
6: bit that really stood out to me was when Donald Trump went, I'd like to thank President Putin, and speaking about the Russian president in very warm, grateful terms, and clearly this is a deal made out of desperation.
0: अश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज दिवंगत पितृका नाममा तर्पण, सिधादान र पिण्डदान गरी समापन गरिँदैछ। अश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष अश्विन कृष्ण अमावस्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिधादान र पिण्डदान गरी आज समापन गर्न लागेको हो। पितृपक्षको अन्तिम दिन आज अमावस्या अर्थात् औँसी तिथिमा श्राद्ध गरिन्छ। कुनै कारणवश यो पक्षका अरू तिथिमा श्राद्ध गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत धर्मका अनुसार अश्विन